0: FM साइटी।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: गुड न्युज एफएम 105.1
1: विश्वास सुनैबाट आउँछ गुड न्युज एफएम रेडियो 105.1 मेगाहर्ज।

7754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9802344646 9802344646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01 47 70 754, 01 47

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसी की गेथसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र म आज झापाको झिलझिले स्थित हाम्रो घर अगाडि उभिएर तपाईँहरूको समक्षमा एउटा नयाँ वचन लिएर आइरहेको छु। हाम्रो झिलझिलेको घर यो चर्चकै सामनेमा पर्दछ। पूर्व नेपालको जो मिशनरी यात्रामा अहिले घरको अगाडि आएर यो वचन रेकर्ड गर्ने मैले सु अवसर पाएको छु र मलाई खुसी पनि लागेको छ। र आजको वचनको शीर्षक रहेको छ अनुग्रह व्यवस्था भन्दा उत्तम। यसको अर्थ व्यवस्था खराब छ भन्ने कुराहरू होइन, तर हामी पापमा जन्मिएको कारणले गर्दा, हामीमा पापी स्वभाव भएको कारणले गर्दाखेरि हाम्रो स्वभावले व्यवस्था मान्न सकेन। त्यही कारणले गर्दाखेरि सृष्टिकर्ता परमेश्वरले उहाँले अनुग्रह ल्याइदिनुभयो। व्यवस्था मानिसहरूको सुरक्षाको निम्ति सिनाई पर्वतमा सृष्टिकर्ता परमेश्वरले दिनुभएको थियो, तर व्यवस्था मानिसले मान्न सकेन। त्यो समयमा मोसालाई इजरायलीहरूले व्यवस्था दिनुहोस् भन्ने चाहिँ माग गरिएको कारणले गर्दा हामी परमप्रभु परमेश्वरले भन्नुभएको सबै कुराहरू मान्छौ भने चाहिँ उहाँहरूले त्यसरी शरीरमा फुर्ती गर्नुभएको, शरीरमा घमण्ड गर्नुभएको कारणले गर्दा परमप्रभु परमेश्वरले सिनाई पर्वतको टाकुरामा मोसालाई दुईटा पार्टीमा आफ्नै हातले लेख्नु भएर 10 आज्ञा दिनुभयो। तर 10 आज्ञा दिन साथै त्यहाँ दुर्घटना हुन शुरू गर्यो प्रिय दाजुभाइ दिदीबहिनीहरू। र व्यवस्था मोसा मार्फत आयो, तर अनुग्रह चाहिँ प्रभु येशु मार्फत आयो भनिकन यसरी बाइबलले बताउँदछ। र योनाको पुस्तक 1:17 यसरी लेखिएको छ, किनभने व्यवस्था मोसा मार्फत दियो, तर अनुग्रह र सत्यता चाहिँ येशु ख्रीष्टद्वारा आए भनिकन यस खण्डमा लेखिएको छ। र व्यवस्था जो मानिसहरूलाई सुरक्षाको निम्ति परमप्रभु परमेश्वरले दिनुभयो, तर जो सुरक्षाको निम्ति परमप्रभु परमेश्वरले मानिसहरूलाई दिनुभएको थियो, मानिसहरूको पापी स्वभावको कारणले गर्दा त्यो सुरक्षाको साधनबाट नै उनीहरू नाश भए। अब यसलाई दृष्टान्तमा लिँदाखेरि सरकारले मोटरसाइकल चालकहरूलाई हेलमेट लगाएर मोटरसाइकल चलाउने भने चाहिँ त्यो नियम दियो, त्यो व्यवस्था दियो, तर मोटरसाइकल चालकहरूले उहाँहरूले चाहिँ एक दोस्रोमा रिस गरेर हेलमेट समातेर एक दोस्रोलाई हानाहान गरेर एक दोस्रोको टाउको फुटाइदिनु भएछ अरे। त्यो हेलमेटको उद्देश्य मानिसको टाउको फुटाउनु थिएन, टाउको सुरक्षा गर्नु थियो। एक्सिडेन्ट हुँदा शिरको सुरक्षा गर्नको निम्ति सरकारले हेलमेटको व्यवस्था यानि नियम कायम राखेको थियो, तर मानिसहरूले आफ्नो रिसमा एक दोस्रोले हेलमेटलाई हतियारको साधन बनाएर उहाँहरूले कुटामार पिटामार गर्नुभएर हेलमेटलाई चाहिँ बेठिक प्रकारले उहाँहरूले प्रयोग गर्नुभयो। भने जस्तै जब मोसालाई परमप्रभु परमेश्वरले सिनाई पर्वतको टाकुरामा 10 आज्ञा दिनुभयो, मोसा तल ओर्लिँदा नओर्लिँदाखेरि मानिसहरूले परमप्रभु परमेश्वरको आज्ञा उल्लङ्घन गर्नुभएर त्यो श्रापमा पर्नु भएर 3,000 इजरायलीहरू यो सिनाई पर्वतको फेदमा उहाँहरूको मृत्यु भयो, उनीहरू मरे। तर अनुग्रह जो प्रभु येशूले धरतीमा ल्याउनु भयो, उहाँले यसो भन्नुभयो कि म तिमीहरू भएकोमा पवित्र आत्मा पठाइदिनेछु र तिमीहरूलाई म असहाय छोड्ने छुइन, मैले तिमीहरूको पाप क्षमाको क्रुसमा कार्य गरेर म गएपछि पनि पितासँग विन्ती गरिकन तिमीहरू भएकोमा म पवित्र आत्मा पठाइदिनेछु। जो प्रभु येशूले चाहिँ अनुग्रहको युग शुरू गर्नुभयो र पेन्टिकोसको दिनमा पवित्र आत्मा परमेश्वर धरतीमा ओर्ली आउनुभयो, 120 जनामा पवित्र आत्मा परमेश्वर भरिनुभयो, 120 जनामा पवित्र आत्मा परमेश्वर भरिनु भएपछि पत्रुसले पवित्र आत्मा परमेश्वर भरिन भएर जो शक्ति पाउनुभयो त्यो शक्ति अनुसार उहाँले जो प्रचार प्रसार गर्नुभयो, अनुग्रह आउनुभएको यानि पवित्र आत्मा परमेश्वर आउनुभएको दिनै त्यहाँ 3,000 मानिसहरूले प्रभु येशूलाई मुक्तिदाता भनिकन विश्वास उहाँहरूले गर्नुभयो र मण्डलीको स्थापना भयो पवित्र आत्मा परमेश्वरको आगमन पछि भनिकन प्रेरितको पुस्तक 2 अध्यायले ती कुराहरू बताउँदछ। र व्यवस्थाले मृत्यु ल्याए भने अनुग्रहले यहाँ जीवन दिएको हामी देख्दछौ। र मानिसहरूको लागि व्यवस्था भन्दा अनुग्रह असल भइदियो, कारण हामी पापी स्वभावमा आमाको गर्भैदेखि जन्मेका छौ भनिकन पवित्र बाइबलले बताउँदछ। हामी पापी स्वभावमा जन्मिएको कारणले गर्दाखेरि हामी पाप गरेर मात्र पापी भएका होइनौ, तर हामीमा पापी स्वभाव भएको कारणले गर्दाखेरि हामीले पाप गर्दछौ। त्यही कारणले गर्दाखेरि सृष्टिकर्ता परमेश्वरले धरतीमा भएका मानिसहरूलाई अन्य कुनै पनि कुराहरूबाट मुक्ति र उद्धार पाउन सक्दैन, पाप क्षमा हुन सक्दैन र अनन्त जीवनमा प्रवेश गर्न सक्दैन भनिकन उहाँले आफ्नो एकलौते पुत्रलाई धरतीमा पठाउनुभयो। र सृष्टिकर्ता परमेश्वर धरतीमा एकलौते पुत्र मसीहा येशु भइकन आउनुभयो र उहाँ क्रुसमा हाम्रो पापको लागि बलिदान हुनुभयो र उहाँद्वारा चाहिँ अनुग्रह उहाँले ल्याउनुभयो। अब हामी स्वयंले व्यवस्था पालन यानी परमेश्वरको वचन पालन गर्न नसक्ने भएको कारणले गर्दाखेरि अब उहाँले पालन गर्न सक्ने बनाउनको लागि उहाँले पवित्र आत्मा परमेश्वर त्रि एक परमेश्वरको तेस्रो शेर प्रभु येशु बौरी उठ्न भएको 50 दिनमा उहाँ पेन्टिकोसको दिनमा हामीसँग सदा सर्वदा बास गराउनको लागि प्रभु येशुले पवित्र आत्मा परमेश्वर पठाइदिनुभयो र व्यवस्था पालन गर्ने बनाउनको लागि यहाँ पवित्र आत्मा परमेश्वर अनुग्रहको युगमा आउनुभयो। हाम्रो साथमा उहाँ बसोबास गरिराख्नु भएको छ। यो सृष्टिकर्ता परमेश्वरको प्रेमको चिन्ह हो। र एउटा मानिस बाटोमा हिँड्दै हुनुहुँदो रहेछ अरे, एउटा दृष्टान्तको कुरा गर्दाखेरि त्यहाँ हिँड्दै जाँदै गर्दाखेरि त एकजना सासूले बुहारीलाई बाटोकै छेउमा पिटेर मार्न लागेको रहेछ अरे, अनि त्यो उहाँले देख्न भएपछि उहाँलाई माया लागेछ। माया लागे पछाडि पिट्दै गरेको सासूबाट बुहारीलाई छुटाउनु भएछ र सासूले कराएर भन्नुभएछ, तिम्रो के अधिकार, तिमी कहाँका मानिस हौ, हाम्रो व्यक्तिगत एफियरमा हाम्रो आफ्नै कुराहरूमा तिमी किन हात हाल्छौ, तिमी चुप लागेर बाटो लाग न, म तिमीलाई कानुनमा यानि अदालतमा लान्छु भनेर चाहिँ उहाँले त्यसो भन्नुभएछ। सासूले त्यसो भनेर त्यो बटुवालाई गाली गर्नुभएछ। तर बाटोमा हिँड्ने मानिसले भन्नुभएछ कि म कुनै हालतमा पनि नचिनेको व्यक्ति भए तापनि मार्न भन्दा बचाउन असल हो भन्ने मलाई थाहा छ, एउटा परमेश्वरको व्यवस्था थाहा छ, परमेश्वरको तरिका थाहा छ, अनुग्रह थाहा छ, त्यसले गर्दाखेरि म तपाईँको हातमा यो स्त्रीलाई पर्नै दिन्न, तपाईँको हातबाट यो स्त्रीलाई मार्नै दिन्न भने चाहिँ त्यो प्रकारले भन्नुभएपछि त्यहाँ मुद्दा परेछ, उहाँहरूलाई अदालतमा लगिएछ र अदालतमा धेरै बहसहरू भइसके पछाडि न्यायाधीशले त्यो बाटोमा हिँड्ने जो एक असल व्यक्ति हुनुहुन्थ्यो उहाँलाई नै उहाँले मुद्दामा विजय गराउनु भएछ। र मुद्दामा विजय गराउनु हुँदै उहाँले भन्नुभएछ कि मार्न भन्दा बचाउन असल हो, र आफ्नो मान्छे भए तापनि नियम कानूनले भेटाएको व्यक्ति भए तापनि हामीले मार्न मिल्दैन, परमेश्वरको व्यवस्थामा परमेश्वरको अनुग्रहमा चाहिँ हामीले बचाउनु पर्छ। त्यसले गर्दाखेरि यो बाटोमा हिँड्ने मानिसले जे गर्यो असल गर्यो र यो बाटोमा हिँड्ने मानिसकै हातमा यो स्त्रीलाई म जिम्मा दिन्छु र उहाँले माइतीमा लगेर बुझाइदिनुहुनेछ भनेर चाहिँ त्यो स्त्रीलाई त्यो सासूको हातबाट छुटाउनु भएछ अरे। त्यो पछि त्यो मानिसलाई त्यो मुद्दामा विजय गराइदिनु भएछ। र आदरणीय ख्रिस्तप्रेमी दाजुभाइ दिदीबहिनीहरू, धरतीमा भएका नियम कानूनहरू विभिन्न भए तापनि कहिलेकाहीँ नियम कानूनहरूलाई अन्धा कानून भन्ने चलन पनि छ, तर यी विभिन्न प्रकारका कुराहरू भए तापनि खासमा व्यवस्था चाहिँ प्रेमको व्यवस्था नै हुँदछ र प्रेमको व्यवस्था चाहिँ जहिले पनि विजय हुँदछ। त्यही कारणले गर्दाखेरि यहाँ व्यवस्था चाहिँ मूसाद्वारा दिइयो। पुरानो करारमा सृष्टिकर्ता परमेश्वर पिता भएर मानिसहरूसँग संगति गर्नुहुँदाखेरि व्यवस्थाको आधारमा उहाँले संगति गर्नुभयो र मूसा मार्फत मानिसहरूलाई सुरक्षा दिनको लागि उहाँले व्यवस्था दिनुभयो, तर मानिसहरूले त्यो व्यवस्था मान्न सकेनन् र मानिसहरू व्यवस्थाको विरुद्धमा उठि नै रहेर धेरै मानिसहरू मरे। त्यो कारणले गर्दाखेरि सृष्टिकर्ता परमेश्वरले उहाँको व्यवस्थालाई परिवर्तन गर्न भइकन मसीहा येशू मार्फत अनुग्रहको समय ल्याउनुभयो र प्रभु येशूले हामीलाई मुक्ति र उद्धार दिनको लागि क्रुसमा उहाँले प्रेममा बलि हुनको साथ साथै उहाँले पवित्र आत्मा परमेश्वर पेन्टिकोसको दिनमा पठाइ पनि दिनुभयो। र हामी अनुग्रहको युगमा छौँ र प्रभु येशूले तपाईँलाई असाध्य प्रेम गर्नुहुन्छ र पवित्र आत्माको शक्तिमा तपाईँले वचन पालन गर्न सक्नुहुनेछ। बद्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह। सबै मण्डली परिवारलाई मेरो जीवन गवाई भन्दै आउँदैछु म। मेरो नाम चाहिँ याङजी शेर्पा हो। मेरो गाउँ घर चाहिँ सिन्धुपाल्चोक हो। अनि मेरो जीवन गवाई भन्दा चाहिँ मैले कुन कारणले प्रभुले पाए भन्ने म बताउन गइरहेको छु। म चाहिँ अब म शेर्पा हो, मेरो श्रीमान चाहिँ मगर हो। त्यही कारणले मेरो सासू आमाले मलाई यति भेदभाव गर्नुहुन्थ्यो अनि देवरहरूले नि सहँदैन थियो। तर म चाहिँ आफ्नै दुःख भुक्त गरेर हामी दुईजना चाहिँ एक भएर मिलेर दुःख भुक्त गरेर धेरै संघर्ष गरेर नानी बाबुहरूसँग लेख भेसी गरेर संघर्ष गरेर भैँसी गोड्थ्यो, बाख्रा गोड्थ्यो अनि गाई भैँसी सबै त्यसरी खेतीपाती गर्थे। अनि मेरो सासु आमाहरूले चाहिँ त्यसरी सहनु हुँदैन थियो अनि मलाई नराम्रो सोध्थ्यो। अनि अब भन्नै पर्दा चाहिँ मलाई चाहिँ देवरबार चाहिँ धेरै सतर्क र धेरै खेत गरेर म चाहिँ गाउँ छोड्नै पर्ने बाध्यता मलाई गराउनु भयो। तर धन्यवाद, त्यही कारण नै मैले परमेश्वरलाई पाउनु रहेछ। अनि मेरो देवरले मलाई केही बार नभएपछि मेरो रोड आएपछि मेरो पसल घर बनाउनलाई, अनि पसल घर बनाउन थालेपछि उनीहरूले डा भयो। त्यहाँदेखि मलाई चाहिँ अरू कोही उपाय नभएर मलाई बोक्सीको बाध लगायो। अनि त्यही कुरा नै परमेश्वरलाई धन्यवाद, आफ्नो गल्ती छैन नि, परम प्रभु जान्नु भएको रहेछ त्यही खेर दी। अनि मलाई जब तिनीहरूले त्यस्तो गरेपछि सतर्क ल्याएपछि मलाई त्यही ठाउँमा बस्नु मनै लागेन, बस्नु मनै लागेन। प्रभुको योजना पनि होला, प्रभुलाई त थाहा चिनेको त छैन। तर भन्नु चाहिँ मेरो दिदी चाहिँ पहिल्यैदेखि विश्वासी थिए। मेरो दिदीले चाहिँ भनिरहन्थ्यो, प्रभुलाई विश्वास गर भने भनिरहन्थ्यो। मैले दिदीलाई धेरै नै मैले चाहिँ हिंसा गरेर मैले तँ त्यस्तो नराम्रो धर्म लिन, तँ मर्यो भने हामी एउटा पिठो पनि पोल्नु नपाउने, तँ त्यस्तो भन्थे। म चाहिँ अहिले धेरै दिदीसँग चाहिँ म सरी क्षमा चाहन्छु। अनि म त्यही कारणले म त्यसै गरेर मेरो जेठा छोरा चाहिँ विदेशमा थिए अनि जेठा छोरा उतै भएको कारण म अब यो ठाउँमै बस्दैन, यिनीहरू ठाउँमा के बस्छु र म बस्दिनँ भनेर म चाहिँ जब सतर्क आयो अनि मेरो श्रीमानले किन यसो गर्छ, हामीले किन खेत गर्छ मलाई सबले भनेर पुलिस लिनु गएको थियो। पुलिस भरौको दिनतिर थियो, गाडी नै नआएपछि पुलिसले आएन। त्यहाँदेखि उनीहरूले त मान्छे उठाउन सुरु गरे अनि मान्छे उठाएर धुने गर्न थाले। तर दिनभरि उनीहरूको खलपतिक भयो। त्यहाँबाट मैले बिहान चाहिँ राति नै मेरै दाइले मेरो नान्दे भाइहरूले मलाई बारबिसी ल्याउने कोसिस गरे अनि मेरो श्रीमानले गाडी ल्याएर बिचसम्म आएछ। अनि परमेश्वरलाई धन्यवाद, त्यसखेर दि मैले घर छोडेर मैले राति नै सुनहरू सबै झिएर पैसाहरू झिकेर मैले त्यसरी हिँडे, घर छोडे। मेरो नानीहरू भैँसी गोर बाख्रा गोर सबै नानीहरूलाई छोडेर आएर म एक महिना यहाँ आउँदा आइकन बसे। अनि त्यहाँदेखि उनीहरूले माओवादीको जगजगै नै थियो। अनि त्यतिखेर अब उनीहरूलाई चाहिँ पक्रिने भने पुलिसहरू कतिचोटि जान्दा नि उल्टै मेरो श्रीमानलाई चाहिँ धम्की दिएर मार्छु भने दबाब दिनुभयो। त्यति गर्दा गर्दा नि परमेश्वरलाई धन्यवाद, तर गर्नु त केही गरेन। एक महिना पछाडि चाहिँ उनीहरूलाई भर्सियो चौकीको पुलिसले उनीहरूलाई बोलाए। त्यही नै मिलमिलाप गरेर मेरो दिदी आउनुभयो। तल जे जसो गरे पनि तँ चाहिँ विजय हुन्छ, उनीहरू चाहिँ तलै पर्छ, तेरो गल्ती छैन, साइदे बहिनी भन्थ्यो। अनि हामीलाई चाहिँ के थाहा भयो, सहनु पर्ने प्रभुलाई पाए बाबु, सहनु पर्ने भने थाहै थिएन। अब त्यतिखेर चाहिँ रिसै गरे। पछि आएपछि यहाँ आएपछि मेरो छोराले उतै विदेश विश्वास गरेछ। त्यहाँदेखि विश्वास गरेछु मम्मी। अब पहिला त म आएपछि रगतको खोला बग्छ, मेरो मम्मीलाई यस्तो भन्ने भनेर भन्थे। त्यतिखेरको रिसले त अब मान्छे कुनै कोही न काटिँदा मारिने त्यस्तो नै हुन्थ्यो होला। छोराले पछि विश्वास गरेपछि चाहिँ मम्मी शत्रुलाई प्रेम गर्नुपर्ने रहेछ, तर छोडिदिनुहोस्, मैले त विश्वास गरेँ मम्मी, तपाईँ बाबाले त मान्नुहुन्न, तपाईँ चर्च जाँदै गर, तपाईँले सब थाहा हुन्छ भने पछि छोराले विश्वास। मैले त्यसभन्दा पनि मैले झोटपट्टि चर्च गएँ, मेरो श्रीमानलाई थाहै नदिएर चार हप्तासम्म चर्च गएँ। चार हप्ताको बिचमा अनि मेरो श्रीमानले थाहा भयो, तँ कहाँ जान्छस् भनेको त, तँ चर्च जाँदो रहेछ होइन, अब मलाई छोडेर जाऊ, म बाम बस्नु पर्दैन भने म तिमीलाई छोड्दैन, मेरो प्रभुलाई छोड्दैन भने। मैले त्यही कारण प्रभुलाई पाएँ। त्यही गर्दा गर्दै उहाँलाई प्रार्थना गर्दा गर्दै उहाँ पनि बिमारी मानसिक रोगको बिमारी भयो। न्यू चाहिँ त त्यही पहिला मलाई गरेको सतहरूको उनीहरूको परिवारले गरेको सतहरूले नै मेरो श्रीमानलाई त्यो मानसिक रोग निस्केको। त्यही कारण टिचिनमा दाउँदा दाउँदा उसलाई धेरै गाह्रो भएर अनि धलागारको एउटा बुढी आमाले मलाई सुसमाचारमा डराएको संगति डराएको उहाँहरू प्रार्थना गरिदिनु भयो मेरो श्रीमानलाई अनि उहाँ जाउँ छोरा यहाँ तिमीले जति पैसा सिता नि केही हुँदैन डाक्टरले केही गर्न सक्दैन परमेश्वरले सिता निको पार्छ भने पाँच हप्ताको बिचमा चाहिँ दुईजनै चर्च गएपछि को गरण गर्ने छ हात उठ भने मैले त हात उठाएँ उहाँ त छोरा मान्छेपट्टि थिए उहाँले नै उठाएछ अनि उहाँले र मैले एकैचोटि गरण गरेर परमेश्वरले पाएको कारणले तर उहाँहरूले जे जस्तो गरे पनि त्यतिखेर चाहिँ हामीलाई जानेन थियो बुझेन रहेछ हामी चाहिँ आन्दै रहेछ तर हामीले जब चाहिँ साँचो परमेश्वर जिउँदो परमेश्वरले पाएपछि त्यतिखेरको रिस र निन्दा त सबै हामीले पैदल हुने किचिन्न सक्यो प्रभुको अनुग्रहले अनि हामीले प्रार्थना गर्दै गयो उहाँहरूको लागि अहिले सासू आमा देवर देवरानी नन्दा उनीहरूको परिवार सबले अहिले प्रभुलाई पाएको छ अहिले पहिलाको जस्तो शत्रुता सबै अहिले मित्रतामा आएको छ प्रभुलाई धन्यवाद होस् जसरी नै प्रभुलाई पाउनु रहेछ र भो त्यो सतहरू चाहिँ आएको रहेछ जेरमा अनि हामीले यहाँ जडीबुटीमा सानो घर किने जब गेचमुनि आएपछि गुरुबाको वचन सुनेपछि गुरुबासँगको संगत गरेपछि अनि आत्मामन भर्यो जसरी प्रभुलाई मैले भनेको चाहिँ मैले पाएँ अनि परमेश्वरलाई धन्यवाद होस् गुरुबाको वचनले मेरो जीवन नै परिवर्तन भयो अनि मेरो छोरा छोरी बुहारीले फेरि यहाँ पनि यसरी सेवा गर्नु पाएको छ प्रभुलाई धन्यवाद मेरो श्रीमानले यसरी गर्नु पाएको छ परमेश्वरलाई धन्यवाद अनि मेरो जीवनको आफ्नै बिमारीको कारण भन्नु बताउँदाखेरि परमेश्वरलाई धन्यवाद होस् म त यो काठमाडौँ भ्यालीभरिको हस्पिटल डुलेर डुलाउँदा नि कोही ठाउँ आइसियू खाली नहुने कोही ठाउँ बेडै खाली नहुने त्यसो गर्दा गर्दै डुलाउँदा मर्नु लाग्यो अब मर्छ तिम्रो मान्छे राख्नु सक्दैन भने हरेक ठाउँमा त्यसरी फर्कायो त्यस गरे नभएपछि इन्डियाले पनि त्यस्तै गाह्रो भयो नि फर्क जबसम्म चाहिँ मेरो गुरुबाको वचन चाहिँ मैले हृदयमा राखेँ हरेक समयमा चाहिँ म चाहिँ विजय हुन्छ भने घोषणा गर भन्यो गुरुबाको त्यो वचनले मेरो मनमा ढाडस आयो अनि म चाहिँ जहिले पनि म चाहिँ मर्दैन होला म चाहिँ विजय हुन्छ होला भन्ने सोच चाहिँ मन लाग्थ्यो अनि धन्यवाद छ त्यो कोरोनाको समयमा मलाई परमेश्वरले बचाउनु भयो छ महिना त मेरो मुखबाट पानी भन्दा केही नछिरेको मान्छे हो त्यसै गरेर पनि बिचमा त्यो उता गरेर ठिक भएन फेरि मैले यो असारको 24 गते मेरो यस्तो डरलाग्दो अपरेसन गर्दा पनि बाँच्दै नै भनेको थियो अनि परमेश्वरले अचम्म काम गर्नुभयो मेरो गुरुबा मण्डली परिवारको प्रार्थना मेरो छोराछोरीको देश विदेशीको अगुवाहरूको प्रार्थनाले मण्डलीको मायाले मेरो छोराछोरी मेरो परिवारको मायाले म चाहिँ अहिले बाँचेको छु अनि मैले बाँचेर म अरू त केही गर्नु त सक्दिनँ तर म परमेश्वरको एउटा सुसमाचारको चाहिँ मेरो जीवनमा चाहिँ वरदान नै परमेश्वरले दिनुभएको म सुसमाचार सुनाएर छेउ ठाउँ हिँड्छु तर मलाई डर लाग्दैन कसैले कुर्छ कि मार्छ भन्ने डर छैन म मरे प्रभु निम्ति मर्छु भने हिँड्छु म त्यस्तो जेलको भित्रभित्र कस्तो डर लाग्दो मान्छेको भित्र गएर नि सुसमाचार सुनाएर विश्वासमा उहाँहरूलाई मैले विश्वासमा दिलाएर उन मण्डलीहरू नि खारा छ हरेक मण्डलीमा धन्यवाद छ मेरो जीवनमा चाहिँ परमेश्वरले गर्नुभयो योजना यही हो अरू भन्नु त अब धेरै छ मैले साथ दिँदैन होला धन्यवाद छ यो मेरो गवाई चाहिँ यहीँ राख्दै सबै मण्डली परिवारलाई मेरो आत्मिकी बुवा गुरुबा गुरुआमालाई धन्यवाद दिँदै जय मसीह धन्यवाद
1: आदरणीय श्रोता आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 हवस् श्रोता अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु हवस् त जय मसीह नमस्कार तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699 सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन् यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आचिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ आटेन लाइब्रेरी पुस्तकालय नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84 9849-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org आटेन पुस्तकालय लाइब्रेरी पुस्तक दान गरौं ज्ञान बाँडौं शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ
1: लामा सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
2: हो र होइन होला त्यस्तो त
3: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
4: केही भएन मिस
3: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
5: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: होइन हो एस्तर बहिनी हतार हतार गर्दै कता जान लाग्नु भएको नि
0: कता हुनुहुने दाई हेर्नुहोस् न देश विदेशबाट पाहुनाहरू आउँदैछन् उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि
7: लौन एस्तर बहिनीलाई थाहै छैन कि क्या हो हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि
0: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ
7: यदि यसो हो भने हामीलाई सम्झनुहोस् बेथलेहेम गेस्ट हाउस हाम्रा सेवाहरू
0: सुविधा सम्पन्न रूम र बेडहरू भएको
7: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको
0: पार्किङ र ग्रीन गार्डन भएको
7: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको
0: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
7: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस नक्कुडोल भैँसीपाटी ललितपुर
0: अधिक जानकारीको लागि विजया श्रेष्ठ मोबाइल 9849924169, 9849924169।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: परमेश्वर माथिको आफ्नो निर्भरता सधैँ स्वीकार गर्नुहोस्। जयमसी आज मंगलबार जून 23 तारीक असार 9 गते। आजको बाइबल खण्ड दोस्रो कोरन्थीको पुस्तक 3 अध्यायको 5 र 6 पदबाट रहेको छ र यहाँ यसरी लेखिएको छ, हामी आफै योग्य छैनौं तर हाम्रो योग्यता परमेश्वरबाट आउँछ। प्रार्थना भन्ने विषयको आफ्नो प्रसिद्ध पुस्तकमा डाक्टर ओ हेलस्पीले लेखेका छन्, प्रार्थना र असहायपन अविभाज्य छन्। असहायहरूले मात्र साँच्चै प्रार्थना गर्न सक्छन्। त्यसैले प्रार्थना भनेको हामी कसरी असहाय महसुस गर्छौं भनी दिनहुँ परमेश्वरलाई बताउनु हो। परमेश्वरका आत्माले हामीलाई हाम्रो असहायपनमा नयाँ रूपमा जोड़ दिनुहुँदा अनि हामी स्वाभाविक रूपमा विश्वास गर्न, प्रेम गर्न, आशा गर्न, सेवा गर्न, त्याग गर्न, दुःख भोग्न, बाइबल पढ्न, प्रार्थना गर्न र हाम्रा पापमय इच्छाहरू विरूद्ध संघर्ष गर्न कति अशक्त छौं भनी हामीले बुझ्दा हामी प्रार्थना गर्न उत्प्रेरित हुन्छौं। तर यसमा स्पष्ट बनौ, असहाय महसुस गर्नु निराशा वा बेकार महसुस गर्नु भन्दा फरक छ। यो त परमेश्वरमा हाम्रो पूर्ण निर्भरता स्वीकार गर्नु हो। येशूले भन्नुभयो, मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। यो कुरा तपाईँले यहुन्नाको पुस्तक 15 अध्यायको 5 पदमा हेर्न सक्नुहुन्छ। परमेश्वरले तपाईँलाई कहिले त्यस्तो कार्य गर्न दिनुहुने छैन जसमा वहाँको सहायता, वहाँको निगाह र वहाँको सक्षम तुल्याउने अनुग्रहको आवश्यकता पर्दैन। तपाईँको जीवनमा परमेश्वरको हरेक कार्य वहाँमाथि तपाईँको निर्भरता बढ़ाउनका लागि योजना गरिएको छ, घटाउनका लागि होइन। यदि तपाईँ परमेश्वर बिना नै यो काम गर्न सक्नुहुन्छ भने तपाईँले रोकिएर आफैलाई सोध्नुपर्छ, के यो साँच्चै परमेश्वरबाट हो? पावलले लेखेका छन्, ख्रिस्टद्वारा परमेश्वरप्रति हाम्रो यस्तो भरोसा छ, कुनै पनि कुरा हामीबाट आएको हो भनी दावी गर्न हामी आफै योग्य छैनौं तर हाम्रो योग्यता परमेश्वरबाट आउँछ। नयाँ करारका सेवकहरू हुन वहाँले हामीलाई योग्यका बनाउनुभयो, लिखित अक्षरमा होइन तर पवित्र आत्मामा, किनभने लिखित अक्षरले त मार्छ तर पवित्र आत्माले जीवन दिनुहुन्छ। यो कुरा तपाईँले दोस्रो कोरन्थीको पुस्तक 3 अध्यायको 4-6 पदसम्म हेर्न सक्नुहुन्छ। दाउदले राजासँग हुने सबै विशेषाधिकारहरू उपभोग गरे तापनि उनले यस्तो लेखे, तर म त गरीब र दरिद्र छु, परमप्रभुले मेरो विचार गरून्, तपाईँ मेरो सहायक र मलाई छुटकारा दिनुहुनेछ। यो कुरा तपाईँले भजन संग्रह 40:17 पदमा हेर्न सक्नुहुन्छ। त्यसै कारण तपाईँको लागि आजको वचन छ, परमेश्वरमा तपाईँको निर्भरताको भावना कहिले नगुमाउनुहोस्। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048470।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: जय मसी, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगा। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
10: यो समय हो धन्यवाद बिहानी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता कार्यक्रम धन्यवाद बिहानी लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं। जब बुद्धिमानलाई शिक्षा दिइन्छ त्यसले ज्ञान पाउँछ। तपाईँको व्यक्तिगत जीवनमा होस् या तपाईँको पेसामा सम्बन्धमा सफलतामा खुशीको लागि अरूसँग संचार गर्ने कला सिक्न आवश्यक छ। तथ्यहरू प्राप्त गर्नुभन्दा बाहेक संचारले अर्को व्यक्तिको हृदय र मनको बारेमा केही समझ प्राप्त गर्ने तरिका प्रदान गर्नुपर्छ अनि असल संचारको लागि अनुवादको खाँचो पर्छ। तपाईँको त्यो अर्को व्यक्तिको भाषा सिक्नुपर्ने हुन्छ, अर्थात् उसले के भन्न खोजिरहेको छ बुझ्नुपर्ने हुन्छ। हामी सबैले उही शब्द प्रयोग गर्छौं तर प्रेमको सन्दर्भमा हामीहरूसँग आत्मा अद्वितीय भाषाहरू हुन्छन्। तपाईँले मलाई मेरो लागि यहाँ कसैको खाँचो छ भन्नुको अर्थ अर्को व्यक्तिले म तपाईँको लागि यहाँ हुनेछु भन्ने नहुन सक्छ। तपाईँले पूर्व अनुमानहरू र गलत सोचाइ उनीहरूको भाषा सिक्न आवश्यक छ। यस्तो समझले तपाईँलाई आगामी वर्षहरूमा धेरै सहायता गर्नेछ। यसले तपाईँलाई तिनलाई तपाईँकै अर्को रूपमा मानेर वा उनलाई तपाईँको उत्तम मित्र जस्तै ठानेर व्यवहार गर्नबाट रोक्नेछ। हामी सबैलाई माया गर्नु र माया गरिनु आवश्यक छ तर हामी आफ्नो अभिव्यक्ति र इच्छाहरू व्यक्त गर्नको लागि संसारका विभिन्न माध्यमहरू प्रयोग गर्छौं। तपाईँ दुवैजनाको बुझाइ एउटै छ भन्ने कुरा सुनिश्चित गर्न शब्दको अर्थ जाँच गर्न र परिभाषाहरू तुलना गर्न डराउनुहोस्। एक आदरणीय बाइबल शिक्षकले यो कुरालाई यसरी बताएका छन्। प्राय मेरो आफ्नो कुराकानीमा म यसो भन्छु, मैले जे सुने त्यो कुरा म तपाईँलाई बताउनेछु ताकि तपाईँले त्यो कुरा भन्न खोज्नु भएको हो कि होइन भने म बुझ्न सकौं। कतिपटक मैले चाहेको भन्दा बिल्कुलै फरक कुरा सुन्दा म छक्क पर्छु। चिर स्थायी सुखी भौतिक थोकहरूको स्वामित्वबाट प्राप्त हुँदैन, त्यो त असल सम्बन्धबाट प्राप्त हुन्छ। त्यसकारण आज आफ्नो संसार कौशल सुधार गर्न काम गर्नुहोस् किनकि यो लगानीको लायक छ। किनकि उहाँले आफ्नो स्वर्गदूतलाई तिम्रा सबै मार्गहरू रक्षा गर्नलाई आज्ञा दिनुहुन्छ। धर्मशास्त्रमा स्वर्गदूतहरूको बारेमा 300 भन्दा बढी सन्दर्भहरू छन्। तिनीहरूलाई दुई शब्दमा वर्णन गरिएको छ, धेरै शक्तिशाली तर दानियलका लागि सिंहहरूको मुख बन्द गर्न र पत्रुसलाई मृत्युदण्ड दिई अघिल्लो रात झ्यालखानाबाट बाहिर निकाल्न एकजना मात्रै स्वर्गदूत पर्याप्त भए। अनि के तपाईँलाई एलिसाको नोकर सम्झना छ जब शत्रुको सेनाले दोतान शहरलाई घेरेको थियो? एलिसाले आफ्नो नोकरको आँखा खोलिदिनु परमेश्वरलाई विन्ती गरे तब परम प्रभुले त्यस चाकरको आँखा खोलिदिनु भयो। त्यसले एलिसाका वरिपरिका टाँडाहरू अग्निमय घोडाहरू रथले भरिएको देख्यो। यदि आज परमेश्वरले तपाईँको आँखा खोलिदिनु भयो भने तपाईँले के देख्नुहुनेछ? तपाईँका छोरा छोरी विद्यालय जाँदै गर्दा स्वर्गदूतहरू उनीहरूको साथ लागेका, मादक पदार्थ सेवन गरेका चालकहरूबाट तपाईँलाई जोगाएका, शल्यक्रिया गर्ने डाक्टरहरूको हातलाई मार्गदर्शन गर्दै गरेका, सुतेको बेला तपाईँलाई पहरा दिइरहेका एकजना बाइबल शिक्षकले यसो भनेका छन्, यदि तपाईँलाई विश्वासी हुनुहुन्छ भने तपाईँको जीवनको अनुभवमा शक्तिशाली स्वर्गदूतले तपाईँको साथ दिनेछन् भन्ने आशा गर्नुहोस्। के सबैजनाले कुनै स्वर्गदूत उनीहरूको साथमा रहेको देख्नेछन्? होइन, बाइबलले भन्दछ त्यति सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूको खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्माहरू होइनन्। तब तपाईँले यीशुलाई इन्कार गर्नुहुन्छ, तपाईँले उच्चतम सुरक्षा गुमाउनुहुन्छ। तर जब तपाईँले यीशुलाई प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्नुहुन्छ तपाईँले 24 घण्टा सुरक्षा पाउनुहुनेछ किनकि परमेश्वरको भय मान्नेहरूको चारैतिर परमप्रभुका स्वर्गदूतले सुरक्षाको घेरा लाउँछन्। ध्यान दिनुहोस्, तपाईँको स्वर्गदूत तपाईँका आएर यसो हात हल्लाएर मात्रै जान्दैनन् तर तिनले आफ्नो पाल टाङ्छन्, त्यही बस्छन्, जागा रहन्छन्। तपाईँ तिनको पखेटाको छायामुनि सुरक्षित विश्राम गर्न सक्नुहुन्छ। यदि यसले तपाईँको चिन्ता कम गर्दैन भने कुनै कुराले पनि तपाईँको चिन्ता कम गर्ने छैन। तथ्य के हो भने पृथ्वीमा सबैभन्दा धनी व्यक्तिले समेत शान्ति पाउन सकेका छैनन् तर हामी कति धन्यका छौ। श्रोता एथेन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुर्नी चुफेम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटको प्राविधिक मित्र सुजन घिमिरेजीका साथ कार्यक्रम हो प्रेयर टावर। प्रेसोता यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै प्रार्थना गर्नुपर्छ भनेर हामीले तपाईँलाई उत्साह र अभिप्रेरणा दिने गर्दछौं। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य पनि यही हो कि हामी तपाईंसँग प्रार्थनामा सहकार्य गर्न चाहन्छौं। श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र तपाईँ हामीसँग र हामी तपाईँसँग प्रार्थनामा अगाडि बढ्ने र परमेश्वरको नजिक पुग्ने कार्य हामी यो कार्यक्रम मार्फत गर्ने गर्दछौं र त्यही उद्देश्य अनुरूप आज पनि हामी अबको करिब आधी घण्टासम्मको लागि तपाईँको रेडियो सेटमा हामी आइपुगिसकेका छौं। श्रोता, यसकारणले गर्दा आउनुहोस् हामी सँगै मिलेर आजको यो बिहानलाई एकसाथ प्रार्थनामय बनाऊ। आदरणीय श्रोता, यदि तपाईसँग कुनै प्रार्थनाको अनुरोध छ र हामीले प्रार्थना गरिदिएको तपाईँ चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाका अनुरोधहरूलाई टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-47-70-754। हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-93-44-646। हजुर, 97-98-93-44-646 हामीलाई तपाईँले वाट्सएप मार्फत आफ्नो प्रार्थनाको अनुरोध बाँड्न सक्नुहुनेछ। साथै हाम्रो फेसबुक पेज पनि रहेको छ, गुड न्यूज एफएम 105.1 मेगाहर्ज, र तपाईँले हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-93-44-646। हजुर, 97-98-93-44-646।

सक्नुहुनेछ। तादनी श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्दै हुनुहुन्छ भने कृपया गरी भोइस मेसेज अथवा टेक्स्ट मात्रै गर्नुहुनको लागि हामी अनुरोध गर्दछौ। यदि तपाईँले वाट्सएप अथवा फेसबुकलाई प्रयोग गर्दै हुनुहुन्छ भने तादनी श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्दै रहनुहोस् र हामी पक्कै पनि अहिले कार्यक्रमको अर्को भागमा तपाईँले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरू लिएर अवश्य पनि हामी प्रार्थना गर्ने नै छौं। लौ त श्रोता, अब भने ढिला नगरिकन प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि हामी कुराकानी गर्न गइरहेका छौं। श्रोता, हामीले हाम्रो जीवन भोगाईका कुराहरूलाई गर्ने हो भने तपाईँ र म हामी हरेकसँग तितामिठा पलहरूको थुप्रै अनुभूति र अनुभवहरू हामीले सम्हालिरहेका छौं। यो संसार जहिले पनि हरेक मानिसको जीवनमा दुईवटा सिजन अर्थात ऋतुहरू दिएर पठाउँछ। एउटा ऋतु चाहिँ सुखद हुन्छ र अर्को ऋतु चाहिँ दुखद हुन्छ। यो हरेकको जीवनमा हुने कुरा हो। कसैले भन्ला, म मेरो जन्मदेखि नै बाल्यकालदेखि नै सुखै सुख र मस्तीमा बिताइरहेको छु भनेर कसैले भन्नुहुन्छ अथवा भन्दैछ भने हामी सहजै भन्न सक्छौ, उरु कि त यो ग्रहको होइन, पृथ्वीकै होइन, या त फेरि त्यो व्यक्तिले झुट बोल्दैछ। प्रेसवता, हरेकको जीवनमा कि त पहिला दुःख कष्ट समस्या पीड़ा इत्यादिको बाटो भएर जान आउँछ, कि त पहिला सुख आउँछ, फेरि पछि गएपछि फेरि दुःख अथवा फेरि सुख, यो चक्र चलिरहन्छ यस संसारमा। अनि यो आजभोलि मात्रैको यो परम्परा अथवा यो आजभोलिको मात्रैको यो एउटा प्रचलन होइन, यो तबदेखि सुरु भयो जब अदनको बगैँचामा हाम्रा पहिलो पुर्खा आदम र हब्बाले पाप गरे त्यस समयदेखि उसो यो आजसम्म यथावत चलि नै रहेको छ। परिस्थितिहरू बदलिए, युगहरू बदलिए, वर्षहरू बदलिए र आजसम्म करिब करिब 6000 वर्षभन्दा बेसी बढी यस्ता वर्षहरू बदलिएका छन् र त्यो अवधिहरूमा थुप्रै प्रकारका पुस्ताहरू आए र पुस्ताहरू गए र हरेकले यस्तो प्रकारको अनुभूति गरेकै छ श्रोता। र यहाँ म तपाईँको अगाडि आजको बसाईमा यस्तै एकदमै ठूलो बाल्यकालदेखि नै तीतो अनुभव बोकेको र जब जीवनको लगभग लगभग उत्तरार्धतिर प्रवेश गर्ने लाग्दा फेरि परमेश्वरले उसलाई एकदमै असल ठाउँमा लिएर जानुभएको, अझै भनौं उसले सुख पाएको एउटा घटना तपाईँको बीचमा प्रस्तुत गर्न चाहन्छु। श्रोता, तपाईँ कस्तो हुनुहुन्छ र तपाईँ आजको दिनमा कुन प्रकारको ऋतुद्वारा गुज्रिरहनु भएको छ? यदि तपाईँ एकदमै सकारात्मक ऋतु भनौ, सुख शान्ति ऐश आरामको ऋतुबाट गुज्रिरहनु भएको छ भने पनि तपाईँले प्रार्थना गर्नुपर्छ ताकि मेरो यो महिमा र यो गौरव मेरो जीवनको अन्तिम घडीसम्म कायम रहन सकोस् भनेर तपाईँले प्रार्थना गर्नुपर्छ। साथसाथै तपाईँले यसरी प्रार्थना गर्नुपर्छ,

जो अहिले दुःखको सिजनबाट भएर गुज्रिरहेका छन्, कष्ट निराशाको ऋतुबाट गुज्रिरहनु भएको छ, उहाँहरूको त्यो समयमा धैर्य धारण गर्न सक्ने शक्ति र त्यसलाई सामना गर्न सक्ने शक्ति तपाईँले दिनुभएको होस् परमेश्वर, ती व्यक्तिहरूलाई आशिष दिनुभएको होस् भनेर उनीहरूको निम्ति अन्तर्विन्ती पनि गरिदिनुपर्छ। र साथसाथै तपाईँले आफू सम्पन्न भएको हैसियतले त्यस्ता व्यक्तिहरूमध्ये केही केहीलाई केही मुठीहरू खोलेर सहायता पनि गर्न सक्नुहुन्छ। अनि यदि तपाईँ यसको ठिक विपरीत दुःख कष्ट र निराशाको तपाईँ ऋतुबाट गुज्रिराख्नु भएको छ भनेदेखि तपाईँले पनि प्रार्थना गर्नुपर्छ कि यो परिस्थितिहरूमा म सामना गरेर विजयी भएर म अर्को ऋतुमा प्रवेश गर्न सकूं भनेर तपाईँले पनि प्रार्थना गर्नुपर्ने हुन्छ। श्रोता, मैले तपाईँलाई अघि नै भनिसके, हरेक मानिसको जीवनमा दुईवटा ऋतु आउँछ। हामीले समयको आधारमा हेर्ने हो भने छवटा ऋतु छन्, तर मैले त्यतातिर कुरा गरिन, मैले मानिसको जीवनको कुरा गर्दैछु। त्यसकारणले गर्दा एउटा असल ऋतु र एउटा चाहिँ खराब ऋतु आउँछ। जो सम्पन्न छ, जो असल ऋतुबाट भएर गुज्रिराख्नु भएको छ, उहाँहरूले कहिले पनि दुःख पाइरहेका मानिसहरूलाई तुच्छ ठान्नु हुँदैन, न त आफ्नो सम्पन्नताको अवस्थामा घमण्ड गर्नु नै हुन्छ। घमण्ड गरेर अरूलाई तुच्छ ठानेर सृष्टिकर्ता परमेश्वरलाई अनादर गरेर धन सम्पत्तिको मादमा हामी त्यसरी जान्छौं भने हामीले बाइबलमा एउटा घटना देख्न सक्छौं। नबुकदनेस्सर राजा, जो बेबिलोनका साम्राज्य थिए, उनी सम्पन्न थिए, उनले थुप्रै राष्ट्रहरूलाई आफ्नो कब्जामा राखेका थिए र उनले आफ्नो महिमाको निम्ति एकदमै बलियो किल्ला घेरिएको शहर निर्माण गरेका थिए र उनीसँग प्रशस्त सैन्य शक्तिहरू थिए। तर उनले के गरे? उनले त्यस कुरालाई आफ्नो गौरव ठानेर घमण्ड गरे। परिणामस्वरूप त्यो उनको त्यो महिमा खोसिनको लागि एक दिन पनि लागेन, एकैछिनमा उनको महिमा खोसियो, उनको विवेक हरायो र उनी पशुले झैं घाँस खान पर्ने गरी उजाड स्थानमा वनमा गएर वनमा बस्नु पर्ने अवस्था आयो। प्रेसवता, अनि फेरि जब उनको होस फेरियो, उनले फेरि आँखा उठाएर प्रार्थना गरे, परमेश्वरको सार्वभौमिकतालाई स्वीकार गरे र उनले सम्पन्नता र महिमाको आडमा गरेको मूर्खतालाई स्मरण गरेर पश्चाताप गरे। फेरि उनको गौरव उनकै हातमा फर्केर आएको घटना हामी पाउँछौं। प्रेसवता, त्यसकारणले गर्दाखेरि तपाईँ र हामीले कहिले पनि आफ्नो सम्पन्नताको लागि अहंकार गर्नुको सट्टा सृष्टिकर्ता परमेश्वरलाई धन्यवाद दिँदै र उहाँप्रति झन नम्र र विश्वासयोग्य भएर आफूभन्दा दुःखमा परेकाहरूलाई सहायता गर्दै तपाईँ जीवन बिताउनुहुन्छ भने तपाईँको सकारात्मक ऋतु जो छ त्यो धेरै लामो समयसम्म टिक्नेछ। प्रेसवता, तर जो गरीब र जो कमजोर हुनुहुन्छ उहाँहरूले पनि मेरो जीवनमा अवश्य पनि अर्को एउटा ऋतु आउनेछ भनेर प्रतीक्षा गर्दै विश्वास साथ परमेश्वरमा प्रार्थना गर्दै रहनुपर्छ। हामीले उत्पत्तिको पुस्तकमा हेर्ने हो भने त्यहाँ एकजना व्यक्ति छन्, योसेफ, जो याकुबका छोराहरूमध्ये एक हुन्।
उनी बाल्यकालदेखि नै उनको दुःखको एउटा सिजन शुरूआत भएको थियो। र त्यो कारण थियो उनले देखेको सपना र त्यसको अर्थ। र उनी सपनादर्शी थिए र सपनाद्वारा परमेश्वरले उनको भविष्यलाई प्रकट गरिदिनु भएको कारणले गर्दा नै उनको त्यो अवस्था चाहिँ खाल्टोबाट सुरु भएर मिश्र देशको सिंहासनमा गएर टुङ्गिएको हामी पाउँदछौ। प्रेसवता र उनी 30 वर्षको उमेरमा फारोको दरबारमा प्रधानमन्त्री भएको हामी पाउँछौ। र उनी खाल्टोमा फ्याँकिँदाखेरि सानै केटाकेटी नै थिए, त्यस्तै 9-10 वर्षका। अब विचार गरौं, हामी कल्पना गरौं, उनले 20 वर्षसम्म एउटा दुखद ऋतुमा उनी अगाडि बढे। अनि हामी देख्छौ त्यो अवधिभित्र उनी कहिले पनि परमेश्वरप्रति अविश्वासी भएनन्। उनको जीवनमा थुप्रै परीक्षाहरू आए, व्यभिचारका परीक्षाहरू आए, अझै थुप्रै प्रकारका कष्टहरू, समस्याहरू समाधान गर्दै अलिकति आफ्नो उनको आफ्नो जीवनलाई, हाम्रो एउटा भनाइ छ, झण्डै झण्डै मृत्युको मुखबाट पनि सुरक्षित हुँदै उनी पहिले इस्माइलीको हातमा, फेरि त्यसपछि मिश्रको अधिकृतको घर पोतिफरको घरमा, अनि फेरि त्यसपछि जेलमा यसरी यात्रा गर्दै अगाडि बढेको हामी पाउँछौ। श्रोता, अब हामी कल्पना गरौं, यो कठिन परिस्थितिमा बाइबलमा लेखिएको त छैन, तर के मिश्रले मिश्र देशमा योसेफले प्रार्थना गरेनन् होला त? कति धेरै प्रार्थना गरे होलान्। सायद उनले प्रार्थना गर्दैनथे भने उनको हृदयमा परमेश्वरको भय पनि आउँदैनथ्यो होला सायद। हजुर श्रोता, परमेश्वरको भय उनको हृदयमा कसरी आयो भन्ने विषय म तपाईँलाई बताउन चाहे। जब पोतिफरको श्रीमतीले उसलाई आफूसँग व्यभिचार गर्नको लागि उक्साई र उसले जबरजस्ती गर्न पनि खोजी, तर उनले एउटै जवाफ दिए, मैले परमेश्वरको विरूद्धमा कसरी भयंकर पाप गर्नु, म परमेश्वरको विरूद्धमा पाप गर्न सक्दिन। यो उनको परमेश्वरप्रतिको भय थियो, परमेश्वरप्रतिको आदर। अनि यो उनले कसरी आफ्नो हृदयमा विकास गर्न सके, त्यो चाहिँ कष्टको बेलामा पनि उनले गरेको प्रार्थनापूर्ण जीवनको कारणले गर्दा नै हो। आदरणीय श्रोता, उनले जब मिश्रको सिंहासन पाए, मिश्रको सिंहासन पाइसकेपछि मिश्रको राजाले उनको पुजारी, उन जो चाहिँ मिश्र देशको देवता हो, उसको पुजारी पोतिपेराकी छोरी आसनतसँग विवाह गरिदिए। र उनले योसेफले आसनतबाट दुईजना छोराहरू जन्माए, एउटाको नाम मनस्से र अर्कोको नाम इफ्राइम राखे। श्रोता, यी नामहरू हामीले नेपालमा अहिले नसोचिकन नसम्झिकन मुखमा जे आउँछ त्यही प्रकारले राखेका नामहरू थिएन। यो नामले उनको जीवनको संघर्ष र परमेश्वरले गर्नुभएको सहायतालाई दर्शाउँदै यो घोषणा गरिरहने प्रकारको एउटा नामहरू थियो। तपाईँलाई थाहा छ यो नामको अर्थ? 51 पदमा, उत्पत्ति 41 अध्यायको 51 पदमा र 52 पदमा ती नामहरूको अर्थ यहाँ खुलाइएको छ। श्रोता, मनुष्यको नामको अर्थ हुन्छ, परमेश्वरले मेरा सबै कष्ट र मेरा बुबाको घरको सम्झना मलाई बिर्साउनु भएको छ। अब यो नामको अर्थको रहस्यलाई तपाईँले बुझ्नुहोस्।
योसेफले भोगेका कष्टहरू उत्पत्तिको पुस्तकको लगभग आधा आदि पुस्तकमा सबै सविस्तार जस्तै गरी लेखिएको छ र उनका कष्टहरूलाई हामीले राम्रोसँग ध्यान दिने हो भने सायद राम्रोसँग ध्यान दिएर पढ्ने पाठकको आँखाबाट आँसु नझर्ला भन्न सकिँदैन। त्यति भयानक कष्टमा उनले परमेश्वरबाट आफूले सहायता पाएको कुरा स्वीकारेका छन् र परमेश्वरले उनलाई त्यो परदेशको ठाउँमा उनका पिता याकुबलाई नै बिर्सने गरी एउटा पितृत्वको भूमिकामा परमेश्वरलाई पाएको उनले देखेका रहेछन्। अर्थात् त्यो ठाउँमा उनको पिता परमेश्वर आफै बन्नुभएछ र योसेफको हेरविचार गर्नुभएछ। यो कुरा योसेफले कसरी थाहा पाए? जब उनले प्रार्थना गरे अनि थाहा पाए। मत्तीको सुसमाचारमा यीशु ख्रीष्टले भन्नुभएको छ, तिमीहरूमध्ये कुन चाहिँ त्यस्ता बाबु होलान् जो आफू दुष्ट भइकन पनि आफ्नो छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा अथवा माछा माग्दा त्यसलाई साँप देला अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला? तिमीहरू दुष्ट भइकन असल कुरा दिन जान्दछौ भने तिमीहरूका पिता परमेश्वरले उहाँसँग माग्नेहरूलाई कति बढी गरेर पवित्र आत्मा दिनुहुन्छ भनेर यीशुले भन्नुभएको छ। आदरणीय श्रोता, अनि त्यो मिश्र देशमा योसेफको पिता बनेर खडा हुने चाहिँ परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा उनले थाहा पाए र परमेश्वरले योसेफको हेरविचार गर्नुभयो। त्यसै गरी दोस्रो नामको अर्थ एफ्राइमको अर्थ हो। परमेश्वरले मेरो कष्टको देशमा मलाई फलिफाप गराउनु भएको छ भन्ने यो अर्थ हो। साँच्चै नै उनको पहिलोको जीवनमा उनले धेरै दुःख कष्टको बाटो भएर जानु परेको थियो र उनको त्यो सिजन धेरै गाह्रो थियो। त्यो ऋतु उनले धेरै कठिनसँग पार गरे, त्यो पनि प्रार्थनासँग र परमेश्वरको साथ र सहायतामा। अब यता जब उनको प्रधानमन्त्री बन्ने पालो आयो तब उनको जीवनको ऋतु बदलियो र उनले अब दोस्रो छोराको नाम चाहिँ मेरो फलिफाप गराउनु भयो भनेर राखेका छन्। यी सबै कुराहरूलाई हामीले मध्यनजर राख्ने हो भने तपाईँ हामी जीवनको दौरानमा कस्तो परिस्थितिबाट गुज्रिरहेका छौं, असल वा खराब, जस्तो परिस्थितिबाट गुज्रिएको भए तापनि हामीले प्रार्थना नगर्नुको विकल्प छैन, हामीले प्रार्थना गर्नै पर्छ। आदरणीय श्रोता, हामीले प्रार्थना नगरिकन अन्य विकल्पद्वारा हामी फलिफापमा हुँला अथवा हामी असल जीवन बिताउला भनेर हामीले कल्पना समेत गर्न सक्दैनौं, किनभने प्रार्थना हामी हरेक विश्वासीको आत्मिक जीवनको प्राण हो। प्रिय श्रोता, यसकारणले गर्दा म आजको कार्यक्रममा तपाईँलाई उत्साह दिन चाहन्छु, तपाईँ जस्तो हुनुहुन्छ सृष्टिकर्ता परमेश्वरसँग प्रार्थना गर्नुहोस् भन्दै अब भन्ने कार्यक्रममा एउटा मिठो गीतको साथ दिन चाहन्छु र गीतपछि म पुनः आउनेछु। अहिलेलाई भने सुनौ एउटा मिठो गीत।

यो सुमधुर अर्थपूर्ण गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन गिरी पनि प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र सुजन घिमिरेज्यू र अब भने हामी ढिला नगरिकन तपाईँ श्रोताहरूले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा तीनजना श्रोताहरूको प्रार्थनाको अनुरोध परेको छ र अर्को उहाँहरूको प्रार्थनाको अनुरोध म तपाईँको बीचमा पढेर सुनाउन गइरहेको छु र अनि हामी सँगै मिलेर उहाँहरूको निम्ति प्रार्थना गरिदिनेछौ। आदरणीय श्रोता, सबैभन्दा पहिलो श्रोता हुनुहुन्छ उडिसाबाट, उडिसा भारतबाट, र उहाँले आफ्नो फोन नम्बर सहित हरेक दिनको प्रार्थनाको लागि माग्नु भएको छ। पास्टर रोबिन बागले उहाँले लेख्नु भएको छ, माई फोन नम्बर इज 9556327657, प्लिज एभ्री डे प्रे माई मिनिस्ट्री, आई एम पास्टर रोबिन बाग, इन्डिपेन्डेन्स मिशनरी, उडिसा, भनेर लेख्नु भएको छ। अनि त्यसै गरी अर्को श्रोता हुनुहुन्छ हन्ना बिक ओखलढुङ्गाबाट, मलाई एकदमै निन्द्रा मात्र लाग्छ र मुख सुकिरहेको छ, चंगाई रहेको होस् भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। भने अर्को श्रोता हुनुहुन्छ झरुवा राशिबाट शोभा मिश्रज्यू, र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, नगरपालिकाबाट किताब आएको छैन र मेरो पढ़ाई चाहिँ रोकिरहेको छ, किताब आएर मेरो पढ़ाई अगाडि बढ़न सकेको होस् भनेर प्रार्थना गरिदिनु होला भन्नुभएको छ। आदरणीय श्रोता, आउनुहोस् हामी सबैजना मिलेर हामी तीनजना श्रोताहरूको प्रार्थनालाई लिएर केही समय प्रार्थना गर्नेछौ। सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता, हामी तपाईँ परमेश्वरको चरणमा आउँदछौ र तपाईँ महान राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ। तपाईँ जीवित अनि शक्तिशाली परमेश्वर हुनुहुन्छ, जसले आजसम्म हाम्रा हरेक प्रार्थनाहरूलाई सुनेर तपाईँले जवाफ दिइराख्नु भएको छ। प्रभु, हामी प्रार्थना गर्दछौ र तपाईँको चरणमा यी तीनजना श्रोताहरूलाई तपाईँको अगाडि लिएर आउँछौ। पहिलो तपाईँको दास, तपाईँको सेवक पास्टर रोबिन बागलाई हामी तपाईँ परमेश्वरको चरणमा ल्याउँदछौ र उहाँको स्वतन्त्र मिशनरी छ उडिसामा, र प्रभु तपाईँ जान्नुहुन्छ र प्रभु तपाईँले उहाँको सेवकाईलाई बढोत्तरी गर्नुभएको छ र उहाँको सेवकाईलाई तपाईँले आशिष दिनुभएको छ। हामी प्रार्थना गर्दछौ र तपाईँको महिमा गर्नको लागि तपाईँले सहायता गर्नुभएको छ। त्यसै गरी हामी प्रार्थना गर्दछौ हन्ना बिक ज्यूको लागि जो ओखलढुङ्गादेखि हुनुहुन्छ, प्रभु उहाँलाई निन्द्रा मात्रै लाग्ने र मुख मात्र सुकिरहेको छ भनेर उहाँले बताउनु भएको छ। प्रभु, यसको कारण के हो तपाईँ जान्नुहुन्छ र जे भए तापनि तपाईँ परमेश्वर चंगाई गर्न सक्नुहुने परमेश्वर, निको पार्न सक्नुहुने परमेश्वर हुनुहुन्छ। प्रभु यीशुको नाममा भजन संग्रह 107:20 पद अनुसार तपाईँको छोरीलाई तपाईँको चंगाईका वचन पठाएर निको पार्नु भएको छ। पिता, हामी प्रार्थना गर्छौ तपाईँ निको पार्नुहुने प्रभु यहोवा राफा हुनुहुन्छ प्रभु, अनि आफ्नो नाम अनुसार आफ्नो छोरीमाथि आफ्नो चंगाईको हात राखिदिनुहोस्, हामी प्रार्थना गर्छौ। र त्यसै गरी शोभा मिश्रज्यूको लागि पनि हामी प्रार्थना गर्छौ। पिता परमेश्वर, उहाँको पढ़ाईहरू रोकिरहेको छ, कारण हो नगरपालिकाबाट आउनुपर्ने किताबहरू आएको छैन भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ। प्रभु, हामी प्रार्थना गर्दछौ ती पाठ्य पुस्तकहरू कहाँ अड्किएका छन् र के भएका छन् र के कारणले रोकिएका छन् प्रभु तपाईँ सबै जान्नुहुन्छ। पिता, ती पाठ्य पुस्तकहरू समयमै उहाँको हातमा पुग्न सकेकोस् र उहाँ लगायत सबै उहाँका कक्षाका सहपाठीहरू प्रत्येकले किताब समयमा पाएर असल तरिकाले आफ्नो आफ्नो पढ़ाईलाई अगाडि बढ़ाउन सक्नु भएको छ, हामी प्रार्थना गर्छौ। प्रभु, हामी हरेक कुराको बिन्ती तपाईँको चरणमा ल्याउँदछौ र तपाईँले हरेक कुराको समस्याहरूको समाधानको बाटो बनाउनुहुन्छ र हामीलाई प्रभु तपाईँले आफ्नो उपस्थिति दिएर तपाईँले हामीमाथि आफ्नो पितृत्वको भूमिकालाई निर्वाह गरिराख्नु भएको छ भन्ने कुरा हामीलाई थाहा दिनुहुन्छ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौ, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुनुहुने प्रभु येशु ख्रिस्टको नाममा, आमेन। अवस्थ श्रोता, यिनै प्रार्थनाका अनुरोधहरूको साथसाथै अब भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन घिमिरेज्यूका साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय बितोस्। अवस्था जयमश्री।

क्याल्बरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरी तपाईहरूको माझमा म उपस्थित भएको छु। आज फेरि पनि गएको दिनमा हामीले योन्नाको सुसमाचारबाट हेर्न मौका पाएका थियौं, जहाँ दुई अध्यायको 23 25 गएका दिनमा हामीले हेरेका थियौं। आजको पाठ शुरू गर्नुभन्दा अघि म थोरै तपाईहरूलाई योन्नाका सुसमाचारबाट म थोरै पुनर्वलोकन गर्न चाहन्छु। दुई अध्यायको कुराहरू थोरै हामी त्यसको अन्त्य गरेका थियौं र आज म तपाईँहरूको बीचमा त्यसका विषयमा थोरै कुरा हामी हेर्न सक्छौ। यी सबै कुराहरू भइसके पश्चात तपाईँले देख्न सक्नुहुन्छ, यहाँ भन्छन् उहाँले थुप्रो चिन्हहरू देखाउनु भयो है, चिन्हहरू देखेर धेरै उहाँको नाम धेरैजना मानिसहरूले विश्वास गरे। यहाँ हामी हेर्ने हो भने यो साँच्चै नै अनन्त जीवन प्राप्त गर्ने विश्वास भन्दा पनि यो चाहिँ एउटा चिन्ह देखेर गरिएको विश्वासको विषयमा हामी हेर्न सक्छौ। त्यस पश्चात यहाँ हामी हेर्न सक्छौ त्यही दुई अध्यायको 23-24 पदमा, जहाँ मानिस को हो भने उहाँ जान्नुहुन्थ्यो। हामी हेर्न सक्छौ मानिसको हृदयमा के हुन्छ उहाँ जान्नुहुन्छ। हो प्रिय, धेरैचोटि मानिसहरूले कुनै प्रकारले परप्रभु येशूलाई विश्वास गर्छन् भने हामीले हेर्ने हो भने परमेश्वरले जान्नुहुन्छ। साँच्चै नै उसले भित्री हृदयबाट प्रभु येशूलाई पछ्याएको हो कि उहाँको विषयमा परमेश्वरको विषयमा जान्ने मात्र काम गरेको हो कि त परमेश्वरलाई जान्ने काम गरेको, परमेश्वरको कार्यमा विश्वास गर्ने हो कि परमेश्वरमा विश्वास गर्ने, परमेश्वरको चिन्हमा विश्वास गर्ने कि परमेश्वरमा विश्वास गर्ने भन्ने विषयमा गएको दिनमा हामीले हेर्ने कार्य गरेका थियौं। र आज म तपाईँहरूको बीचमा योन्नाको सुसमाचारको पुस्तक 3 म केही कुराहरू बात गर्न चाहन्छु। यहाँ हामीले हेर्ने हो भने आजको शीर्षक चाहिँ के छ भन्दा, हामी साँच्चै नै नयाँ गरेर जन्मन आवश्यक छ होइन। यो विषयमा हामी थोरै अध्ययन गर्नेछौँ। हामीले हेर्ने यो चाहिँ योन्नाको सुसमाचार 3 छ, अनि हामीले हेर्ने भने सबैभन्दा महत्वपूर्ण एउटा संवाद यहाँ हामी हेर्न सक्छौ वचनमा भएको, जुन चाहिँ प्रभु येशू ख्रीष्ट एकजना मानिसको नाम, जसको नाम चाहिँ निकोदमस हो, उसको विषयमा हामी अध्ययन गर्ने काम गर्छौ। निकोदमस ऊ चाहिँ एउटा सामान्य मानिस थिएन, ऊ चाहिँ एउटा फरिसी थिए, ऊ चाहिँ यहुदीहरूको एउटा राज्य गर्ने, यहुदीहरूको बीचमा राज्य गर्ने व्यक्ति थिए भन्ने कुरा बुझ्न सक्छौ। ऊ इजरायलको एउटा शिक्षक थिए भन्ने कुरा बुझ्न सक्छौ। ऊ एउटा धेरै धर्मी मानिस, धेरै शिक्षा हासिल गरेको मानिस थिए भन्ने बुझ्न सक्छौ। अनि आजको दिनमा पनि आजको भाषामा भन्नुपर्दा हामीले भन्न सक्छौ त्यो मानिस एउटा कुनै पास्टर हुन सक्छ, ईश्वर शास्त्री हुन सक्छ, कुनै पनि एउटा ठूलो सम्मेलनको सिकाउने व्यक्ति हुन सक्छ, अथवा साँच्चै एउटा आदरणीय धर्मगुरू हुन सक्छ है। आजको समयमा भन्नुपर्दा यो निकोदमस र अघि भर्खर भनेका गुणहरूका मानिस अथवा तत्कालका पास्टर अथवा कुनै व्यक्तिको विषयमा बुझ्न सक्छ। यद्यपि यी कुरा भए तापनि उसको जीवनमा केही कुराहरू है उसले प्राप्त गरेका थिएनन्, केही कुराहरू गुमेका थिए, केही कुराको अपुग भन्ने कुरा उसको जीवनमा थियो भन्ने कुरा बुझ्न सक्छौ। बाइबलले भन्दछ है ऊ चाहिँ येशु कहाँ राति भेट गर्न आएका थिए भन्ने कुरा हामी हेर्न सक्छौ। अब सायद कतिजनाले के भन्ने गर्दथ्यो भने सायद ऊ डराएको कारणले गर्दा येशु ख्रीष्ट कहाँ राति भेट गर्न आएको भनेर भन्ने गर्छन्। हुन सक्छ सायद उसले मानिसहरूले मलाई नदेखोस् येशु कहाँ गएको भनेर पनि ऊ राति भेट गर्न आएको हुन सक्छ, अथवा हुन सक्छ उसले चाहिँ आत्मिक रूपमा हामीले हेर्ने हो भने ऊ चाहिँ अन्धकारमा हिँडिरहेको व्यक्ति जस्तो पनि देखिन्छ, यद्यपि ऊ धर्मगुरू थिए है। अब हामीले हेर्ने भने एउटा कुरा स्पष्ट छ, तर उसले केही कुराहरू खोजिरहेको छन् भन्ने कुरा आफ्नो जीवनमा हामी हेर्न सक्छौ प्रिय, जसको कारणले गर्दा ऊ येशू कहाँ आएका कुरा हामी बुझ्न सक्छौ है। येशू ख्रीष्ट ऊसँग भेट गर्दछन् अनि हामी हेर्ने हो भने एउटा यस्तो प्रकारको वाक्यांश निकोदमसलाई भन्दछ, जसले उसको विश्वासलाई हल्लाएका छन्, झकझकाएका छन्, भनौँ न हामीले हेर्ने हो भने उसलाई प्रश्न चिन्ह खडा गरिदिएका छन्। अनि हामीले हेर्ने हो भने प्रभु येशूले भन्नुहुन्छ जबसम्म कोही नयाँ गरेर जन्मदैन उसले परमेश्वरको राज्य देख्न सक्दैनन् भनेर प्रभु येशूले भन्नुभयो।
उसको शक्तिले पनि देख्न सक्दैनन्, प्रयास गरे पनि देख्न सक्दैनन्, ऊ सक्दै सक्दैनन् भन्ने कुरा हामी हेर्न सक्छौँ। उसले सक्दै सक्दैन अनि हामी हेर्न सक्छौँ। यो चाहिँ एउटा शत प्रतिशत प्रभु येशूले यो कुरा स्पष्ट त्यो व्यक्तिलाई निकोदमसलाई भन्नुभएको कुरा हामी यो घटनामा देख्दछौँ। खण्डमा तीनवटा महत्वपूर्ण कुरा हामी हेर्न सक्छौँ है। धार्मिक कार्य पर्याप्त छैन भन्ने कुरा पहिलो कुरा हामी हेर्छौँ। नयाँ जीवन परमेश्वरको कामबाट सुरु हुन्छ भन्ने कुरा बुझ्न सक्छौँ। र तेस्रो कुरा, परमेश्वरको आत्माले सबै कुरा बदलिने काम गर्दछ। हुन्छ, हामी पहिलो कुरा धार्मिक कार्य पर्याप्त छैन भन्ने कुरा जुन एक पददेखि लिएर तीन पदसम्म तीन अध्यायको हामी हेर्न सक्छौँ। यहाँ म पढिदिन चाहन्छु। यसरी भन्छ, फरिसीहरू मध्ये निकोदेमस नाउँ भएका एकजना मानिस थिए। तिनी यहुदीहरूका महासभाका एक सदस्य थिए। यिनी राति येशूका आएर उहाँलाई भने, गुरूज्यू, हामी जान्दछौ तपाई परमेश्वरबाट आउनु भएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनु भएन भने तपाईँले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैनन्। येशूले तिनलाई जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैनन्। प्रिय, यहाँसम्म पहिला हेरौँ। यहाँ हेर्न सक्छौ, प्रभु येशूले उसलाई अलिकता रोकेका छन्। एउटा सानो कुराबाट होइन, तर एउटा महान सत्यता कुरा उसको अगाडि राखिदिएका छ। जबसम्म कोही नयाँ गरी जन्मेदैनन्, उसले परमेश्वरको राज्य देख्न सक्दैनन् भन्ने कुरा कल्पना गर्नुहोस्। यो कुरा भन्दाखेरि निकोदमसको अनुहारमा के झल्किरहेको थियो, के कुरा भइरहेको थियो, सायद हामी हेर्न सक्छौँ। सायद उसले विचार गरिरहेको थियो अनि सायद पर्खिरहेको थियो। ओ, उसले भनिरहेको थियो आफ्नो मनमा, विचार गरिरहेको, मैले त सबै व्यवस्था पूरा गरेको छु, मैले सबै व्यवस्था पालना गरेको छु, मैले वचनहरू कण्ठस्थ गरेको छु, मैले नैतिक जीवन जिएको छु, मैले धेरैजनालाई सिकाउने काम गरेको छु। तपाईँले भन्नु खोजेको कुरा चाहिँ के हो, मैले अझै योभन्दा बढी कुरा मेरो जीवनमा चाहिन्छ भन्ने विषयमा? अनि प्रभु येशूले उहाँलाई दोष्याउने काम गर्दै हुनुहुन्छ। यो निकोदमसलाई देख्न एउटा महान महत्वपूर्ण सत्यताको कुराहरू दिँदै दोष्याउने काम गर्दै हुनुहुन्छ। अनि आज प्रिय, यहाँ हामीले हेर्ने हो भने धार्मिक कुराहरू चाहिँ यो चाहिँ हामी धार्मिक कुराहरू चाहिँ हामीले पुनर्स्थापित हुने कुराहरूलाई धार्मिक कुराले बदल्न त्यसको साटो राख्न सक्दैन प्रिय है। हामी रूपान्तरित हुने कार्य हाम्रो जीवनमा जुन हुन्छ, रूपान्तरित हुने कार्य हामी धार्मिक कुरा गरेर चाहिँ हामीले हेर्ने हो भने त्यसको सट्टा त्यो राख्न मिल्दैन प्रिय। जस्तो उदाहरणको निम्ति म सानो तपाईँ एउटा वस्तुको कुरा गर्न चाहन्छु। जस्तो एउटा मरेको रुख छ अरे मानव, एउटा मरेको रुख छ हाम्रो आँगनमा, अनि तपाईँले यद्यपि उसलाई हरियो रङ लगाइदिनुहुन्छ अरे, धेरै प्रकारले कुराहरूले सिँगार्नुहुन्छ अरे, त्यहाँ पुरै झिलिमिली बत्ती पनि त्यसको वरिपरि लगाउनुहुन्छ अरे, तर अन्तमा हामीले हेर्ने हो भने बुझ्नु पर्दा त्यो चाहिँ एउटा मरेको रुख हो प्रिय। अनि कतिवटा हाम्रो धर्मकर्म पनि नयाँ जीवन बिना यस्तै प्रकारको कुराहरू हुन्छन्। हामी धर्मकर्म त गर्छौँ, धार्मिकताको कुराहरू पछि लाग्छौँ, तर हाम्रोमा नयाँ जीवन छैन भने त्यो मरेको रुख जस्तै, जसलाई चाहिँ हरियो रङले रङ्ग्याएका, बाहिर हेर्दाखेरि रङ्गीन हरियो बाँचेको जस्तो देखिन्छ होइन। यस्तै प्रकारको कुरा यहाँ बुझ्न सक्छौँ। अनि हामीले हेर्ने यो बाहिरी रूपमा जीवित देखिन्छ, तर भित्री रूपमा हामीले हेर्ने हो भने त्यसमा कुनै जीवन छैन होइन। कतिचोटि मानिसहरूले विचार गर्छन्, मण्डली जाँदाखेरि म क्रिस्चियन हुन्छु होला, म क्रिस्चियन भए अब, अन्त कतिचोटि मान्छेको सोचाइ जस्तै है हामीले हेर्न सक्छौँ। थुप्रो मान्छेले यस्तो प्रकारले विचार गर्ने गर्छ। अनि कोही व्यक्ति है ग्यारेजमा खडा भएको छ अरे, कोही व्यक्ति एउटा मानिस, म अब कार भए भन्न मिल्छ त? मिल्दैनन् प्रिय। ग्यारेजमा खडा हुने बित्तिकै कोही व्यक्ति कार हुँदैनन्, त्यो प्रकारले काम गर्दैनन्। त्यही भएको कारणले गर्दा आज तपाईँ र मलाई एउटा प्रश्न छ, मि सबैजनाको लागि प्रश्न छ, के म प्रभु येशूमा भरोसा गर्छु, कि मेरो धार्मिक क्रियाकलापमा भरोसा गर्छु, कि परमेश्वरको विषयमा म जान्दछु, कि म साँच्चै नै परमेश्वरलाई जान्दछु, कि मेरो विश्वास है जीवित छ,
कि एउटा नियमित तालिका जस्तै त्यसलाई मैले पछ्याउने काम मात्रै गरेको छु। आज हामीले बुझ्नुपर्ने कुराहरू चाहिँ यिनै हुन्। अनि हामी हेर्ने हो भने एउटा सत्यता कुरा म तपाईँलाई राख्न चाहन्छु, परमेश्वरको राज्यमा है हाम्रो बल लाएर प्रवेश गर्न सक्दैनौँ। परमेश्वरको राज्यमा नयाँ जीवन प्राप्त गरेर हामी प्रवेश गर्न सक्छौँ। प्रिय दोस्रो बुधा म तपाईँहरूको बीचमा राख्न चाहन्छु, नयाँ जीवन चाहिँ परमेश्वरको कामबाट हुँदछ भन्ने कुरा हामी हेर्छौँ, जुन चाहिँ चार पददेखि लिएर छ पदसम्म हामी हेर्न सक्छौँ, जहाँ निकोदमसले यसरी प्रतिक्रिया दिन्छ। म पढिदिन्छु चारदेखि छसम्म। निकोदमसले उहाँलाई भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र त्यो त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ? यसुले जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। यहाँ भर्खरै मैले तपाईँहरूको निम्ति पढिदिए तिन अध्यायको चारदेखि छसम्म यहाँ भन्छन्, अनि ऊ चाहिँ अलमल्ल परेका छन् जब प्रभु येशूले भन्नुभयो। अनि एउटा इमानदारीपूर्वक हामी पनि कतिचोटि यो कुरा सुन्दा अलमल पर्छौं। प्रभु येशूले चाहिँ एउटा शारीरिक जन्मको विषयमा कुरा गरिएको छ, होइन? प्रभु येशूले चाहिँ आत्मिक जन्मको विषयमा कुरा गर्दछ। प्रभु येशूले यसरी व्याख्या गर्नुहुन्छ, जो चाहिँ शरीरबाट जन्मेको त्यो शरीर हो, जो चाहिँ आत्माबाट जन्मेको आत्मा हो। मान्छ एउटा सत्यता चाहिँ के हो भन्दाखेरि, शरीरले शरीरलाई मात्र जन्माउँछ र आत्माले चाहिँ आत्मिक जीवनलाई जन्माउने काम गर्दछ। केवल आत्माले मात्र यो कार्य गर्दछ। अनि आज तपाईँ र म पनि कतिचोटि आत्मामा नयाँ गरेर जन्मन आवश्यक छ, जो चाहिँ परमेश्वरबाट हुन्छ। है जस्तै उदाहरणको निम्ति है एउटा फोन छ अरे मानव हामीसँग, है मानव एउटा फोन छ हामीसँग, अनि त्यो फोन चाहिँ मा कुनै पनि चार्ज छैन अरे, है चार्जै गरेको छैन। अनि हामीले भन्छौँ अरे, ओ चाहे चार्ज होस् नहोस्, यदि मैले मिठो शब्द बोल्यो भने आफै हो होइन यसले काम गरिरहेको हुन्छ। मैले यसलाई शिक्षा दिएँ भने, मैले यससँग होइन मैले शिक्षा दिएँ भने, यससँग काम गरेँ भने यसले काम गर्न सुरु गर्छ। होइन प्रिय, यसलाई चार्ज नै चाहिन्छ प्रिय। चार्ज चाहे तपाईँ जतिसुकै मिठो बोल्नुहोस्, जतिसुकै तपाईँले यसलाई पुछ्नुहोस्, धुनुहोस्, है यसलाई तपाईँले शिक्षा दिनुहोस्, त्यो काम गर्दैन। त्यस्तै मानवको हृदय पनि परमेश्वर बिना यस्तै प्रकारका हुन्छन्, पछि काम नलाग्ने हुन्छन्। परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ। प्रभु येशूले यहाँ शिक्षा के दिँदै हुनुहुन्छ भने, दुई प्रकारको जन्मको विषयमा गर्छन्। एउटा चाहिँ शारीरिक जन्म, अनि हामीले हेर्ने हो भने शारीरिक जन्म जो हामी चाहिँ यो पतित संसारमा जुन छौं, अनि पापमय स्वभाव लिएर छौं, अनि हामीले हेर्ने हो भने यो चाहिँ परमेश्वरबाट हामी अलग भएका छौं। यो एउटा शारीरिक जन्म चाहिँ यस्तो प्रकारको जन्म हो, है हामी पतित संसारमा हामी पापमय स्वभाव लिएर जन्मेका छौं, परमेश्वरबाट टाढा भएर जन्मिएका छौं हरेक मानिस प्रिय। किनभने हामी जान्दछौ है के भए, आदमको समयमा आदमले नखानुपर्ने फल खाए, परमेश्वरबाट टाढा रहे, है यो संसारलाई पतित तुल्याए, पापमय स्वभाव हामी सबै मानिसमा सरी आयो। अनि आत्मिक जन्मको विषयमा थोरै कुरा म बताउन चाहन्छु। आत्मिक जन्म चाहिँ पवित्र आत्माले हामीलाई नयाँ जीवन दिने कार्य गर्नुहुन्छ। यो चाहिँ भित्रीबाट हाम्रो जीवनमा है रूपान्तरण गर्ने कार्य गर्दछन्, अनि यो चाहिँ पवित्र आत्माले गर्दछ। अनि म तपाईँलाई थोरै पवित्र आत्माको विषयमा बताउन चाहन्छु। पवित्र आत्माले चाहिँ हाम्रो पापहरू देखाउने काम गर्छ, अनि प्रभु येशू ख्रीष्टलाई प्रकट गर्ने काम गर्दछन्। उहाँ को हुनुहुन्छ भनेर, उहाँ परमेश्वर हुनुहुन्छ भनेर प्रकट गर्ने कामहरू गर्दछन्। यसै गरी उहाँले चाहिँ हामीलाई नयाँ इच्छाहरूले हाम्रो हृदय भरिदिने काम गर्छन् पवित्र आत्माले, अनि हाम्रो नयाँ जीवन उत्पन्न गर्ने कामहरू हाम्रो जीवनमा काम गर्छन् है। अनि पवित्र आत्माले हामीलाई नयाँ गरेर जन्माउने काम गर्छन्। अनि अकतिचोटि मान्छेले के भन्छ भने, उनीहरूको आत्मिक जीवनलाई यसरी होइन उनीहरूले भनौँ न बनाउने काम गर्छन् है, नयाँ वर्षमा म अब नयाँ म हुन्छु भनेर भन्ने गर्छ है कतिचोटि मानिसहरूले। अनि त्यही भएको कारणले गर्दा उनीहरूले चाहिँ वैशाख महिनामा ल म नयाँ सुरुवात गर्छु भनेर
औले त्यति अब नयाँ मान्छेमा हुनु पर्यो तर कतिचोटि होइन जेठ महिना लागिसकेपछि के गर्छ फेरि पुरानै चालचलन पुरानै प्रयासहरू होइन अनि थाक्छन् थाक्छन् उसले भन्छन् म अब थाकेँ अब है मैले आफ्नो तरिकाले म वैशाखभरि त राम्रो जीवन जिएँ तर म जेठमा आएर थाकेँ कतिचोटि हामीले आफैलाई कतिचोटि के सुधार्ने काम गरिरहेको हुन्छ अनि यो चाहिँ नयाँ जन्म होइन अनि यो आफूलाई सुधार्नु चाहिँ त्यो उत्तर होइन नयाँ जन्म भन्ने कुराहरू त्यस्तो प्रकारले हुँदैन हामीले हेर्ने हो भने अनि एउटा तपाईँ र मलाई एउटा प्रश्न छ कि मैले नयाँ जन्म अनुभव गरेको छु भित्री रूपमा के हाम्रो नयाँ इच्छाहरू परमेश्वरप्रति छ कि छैन के हाम्रै धार्मिक कुराहरू मात्रै बानी बसाएका छौँ होइन यो चाहिँ भित्रैबाट आउनुपर्ने कुरा हो अनि एउटा सत्यता के हो भन्दाखेरि इसाई भनेको चाहिँ यो चाहिँ हाम्रो बानीहरूलाई सुधार गर्नु मात्र नभएर यो आत्मिक रूपमा रूपान्तरित हुने काम हो पुरै नयाँ हुनु होइन सुधार भन्दा पनि पुरै नयाँ भयो है अनि आज तपाईँहरूमा प्रभु येशु ख्रीष्टले पवित्र आत्माको शक्तिमा जहिले पनि हामी हिँड्ने कोसिस गरौँ पवित्र आत्माले भरिने काम र हाम्रो जीवनमा दिनानुदिन गर्ने काम हामी गर्न आवश्यक छ तेस्रो बुदा म तपाईँहरूको बीचमा राख्न गइरहेको छु पवित्र आत्माले सबै कुरा बदलिने काम गर्छन् जुन 7-8 पदसम्म हामी हेर्न सक्छौँ प्रभु येशूले जवाब दिनुभयो मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान बतास जता चाहन्छ उतै बहन्छ तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ योना 3:7-8 हामी मैले भर्खरै पढिदिए अनि अर्को शब्दमा भन्नुपर्दा अचम्म नमान यो चाहिँ परमेश्वरको काम हो आज तपाईँ र मैले परमेश्वरलाई भन्न आवश्यक छ प्रभु तपाईँ काम गर्नुहोस् आफ्नो प्रयासले म मेरोमा नयाँ रूपान्तरित हुन सक्दिनँ है एउटा महिना गरौँला अर्को महिना फेरि म जस्ताको त्यस्तै हुन सकौँला तर तपाईँ मेरो जीवनमा नयाँ काम गर्नुहोस् अनि हामी हेर्न सक्छौँ एउटा शक्तिशाली कुरा प्रभु येशूले भन्नुभएको छ एउटा हावा जता चाहन्छ उतै बहन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ उदाहरणको रूपमा जस्तै एउटा हावाको विषयमा हावालाई तपाईँले देख्न सक्नुहुन्न नियन्त्रण पनि गर्न सक्नुहुन्न जान्नु पनि हुन्न अब त्यो कहाँ बहन्छ भनेर तर एउटा कुरा तपाईँले देख्न सक्नुहुन्छ हावाको विषयमा त्यसले प्रभाव चाहिँ पारिरहेको हुन्छ प्रभाव चाहिँ छोडिरहेको हुन्छ अनि उसको उपस्थिति पनि हामी जानिरहेको हुन्छ उसको परिणामहरू पनि हामी हेरिरहेको हुन्छ प्रभु येशूले भन्नु खोजेको कुरा त्यही हो पवित्र आत्मा त्यस्तै प्रकारले काम गर्ने काम गर्नुहुन्छ है अनि एउटा सत्यता कुरा म तपाईँलाई बताउन चाहन्छु तपाईँ पवित्र आत्मा पनि देख्नुहुन्न तर पवित्र आत्माले के गर्छन् त्यो कुरा तपाईँले देख्न सक्नुहुन्छ जस्तै उदाहरणको निम्ति बिजुली होइन करेन्ट भन्छ नि त्यो चाहिँ अदृश्य छ अनि कसरी यो काम गर्छन् कतिचोटि हामी अचम्म लाग्छ होइन है बिजुलीको कारणले गर्दा बत्ती बल्छन् मेसिनहरू चल्छन् बिना उपकरणहरू हामी के गर्छौँ त्यो चाहिँ देखिँदैन होइन काम गरिरहेको देख्छौँ बिजुलीको कारणले गर्दा अनि पवित्र आत्माले पनि त्यसरी नै काम गर्नुहुन्छ यद्यपि नदेखिए तापनि तर यसको प्रभाव हामी देख्दछौँ है पवित्र आत्माको कामहरू अनि हेर्ने हो भने हाम्रो हृदयलाई कोमल बनाउने काम गर्छ हाम्रो पापहरूप्रति है पापहरू देखाइदिने कामहरू गर्छ परमेश्वरको वचनप्रति इच्छा राख्ने काम गर्छ प्रभु येशूलाई प्रेम गर्ने काम गरिरहेको हुन्छ हाम्रो दिशा अथवा हाम्रो मार्गहरू हाम्रो पाइला कदमहरू उहाँले बदलिने काम गरिराख्नु भएको हुन्छ अनि परमेश्वरलाई आज भन्न आवश्यक छ प्रभु पवित्र आत्मा मेरो जीवनमा काम गर्नुहोस् है सिद्ध आउने काम होइन तर रूपान्तरण भइरहेको हुन्छ हाम्रो जीवनमा दिनानुदिन है दिनानुदिन रूपान्तरण त्यही भएको कारणले गर्दा उहाँको आत्माको हिँडाइमा हामी हिँड्न जरुरी छ है कतिजना मान्छेले भन्छ म परमेश्वरमा विश्वास गर्छु तर म मेरो जीवन बदल्न चाहदिन भनेर भन्नु चाहिँ त्यसो भएन यो चाहिँ यस्तो प्रकारको भन्नु कुरा भन्नु जस्तै हो म बिजुली मनपर्छ होइन तर म त्यो बिजुली प्रयोग गर्न चाहदिन भन्नु जस्तै हो कतिचोटि हामी यो प्रकारले कहिले पनि काम लाग्दैन यो प्रकारको कुराहरू
होइन यो प्रकारको जीवन व्यवहारहरू काम लाग्दैन। एउटा प्रश्न तपाईँलाई म छोड्न चाहन्छु, के पवित्र आत्मा तपाईँको जीवनमा कस्तो प्रकारले काम गरिरहनु भएको छ? कुनै प्रमाणहरू छन्? के म बदलिँदैछु कि खालि मैले जानकारी मात्रै लिँदैछु? के मेरो म हिँड्ने कदमहरू पहिलाको भन्दा फरक छन्? अनि आज तपाईँ र म यो साधारण सन्देश प्रभु येशूले दिनुभएको छ अनि यसले आज हामीलाई कस्तो प्रकारको शिक्षा दिन्छ? धार्मिक कार्य चाहिँ एउटा खोक्रो कुरा हो अनि शिक्षाको कुराहरूले हामी कतिचोटि अल्म ल्याउँछ, हामी कतिचोटि आदरको कुराहरू पाए तापनि कतिचोटि खोजिरहेको हुन्छ। निकोदमसले जस्तै, निकोदमस धार्मिक थिए तर रित्तो थिए, शिक्षा पाएको थिए, अलमलमा थिए, आदर पाएको थिए तर अझै पनि खोजिरहेको थिए। अनि प्रभु येशूले उसको सबै प्रश्नको जवाब दिन्छन्। आज तपाईँ पनि नयाँ गरेर जन्मन आवश्यक छ, होइन? तर धेरै हो, होइन, म चाहिँ नयाँ गरेर नजन्मे पनि म कडाभन्दा कडा म प्रण गर्छु भनेर होइन, उत्कृष्ट हुन्छु, अझै धेरै गर्छु होइन। तर आज तपाईँ र मैले भन्न आवश्यक छ, हे पवित्र आत्मा परमेश्वर, हे परमेश्वर, नयाँ गरेर जन्मलाई मलाई सहायता गर्नुहोस्। अनि आज होइन तपाईँ र मेरो निम्ति जब यो कुराहरू भन्छौ, यो कुरा बुझ्न आवश्यक छ। हामीले आफैले आफैलाई बचाउन सक्दैनौँ, धर्मले हामीलाई बचाउन सक्दैन, असल कार्यले हामीलाई बचाउन सक्दैन, तर येशू ख्रीष्टले हामीलाई है हामीलाई उहाँ जो हाम्रो निम्ति मारिनुभयो, हाम्रो पापको निम्ति बौरी उठ्नुभयो, उहाँले हामीलाई नयाँ जीवन दिन सक्नुहुन्छ। उहाँले भन्नुहुन्छ यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो, है, सुधारिएको होइन, अलिकता बढावा गरेको होइन, तर पुरै नयाँ हो। निकोदमसले हामी हेर्न सक्छौँ, 19 अध्यायमा हामी हेर्न सक्छौँ निकोदमसको विषयमा। निकोदमस अन्धकारबाट सुरु गरे, होइन, ऊ अध्ययारोमा आउँछन् प्रभु येशूलाई भेट्न, त्यही प्रभु येशूको शरीर लिन ऊ पछि गएर आएका हामी हेर्न सक्छौँ। धेरै कुरा बदलिएको जसको जीवनमा पवित्र आत्माको काम यस्तै हुन्छन् प्रिय। अनि हामी हेर्न सक्छ त्यही आत्माले आज तपाईँ र मेरो जीवनमा पनि काम गर्नुहुन्छ। हुन्छ, तपाईँको निम्ति हामी सबैजना मिलेर प्रार्थना गरौँ। प्रभु येशू, धन्यवाद, खालि सुधार मात्र होइन, हामीलाई नयाँ बनाउनुहोस्। हामी स्वीकार गर्छौ धर्म चाहिँ पर्याप्त छैन, हामीलाई नयाँ जीवन चाहिन्छ। पवित्र आत्मा हाम्रो हृदयमा तपाईँ नयाँ गरेर जन्मनुहोस्, हामीलाई बदल्नुहोस्, नवीकरण गर्नुहोस्, नयाँ गरेर जन्मन सहायता गर्नुहोस्। येशू ख्रीष्टको नाममा आमेन। हे प्रिय, आउँदो दिनहरूमा जुलाईको 1 तारिकबाट हाम्रो बाइबल कलेज सुरु हुन गइरहेको छ। यदि कोही बाइबल कलेज गर्नलाई इच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो फोन नम्बर यस प्रकार छन्, 98421-34370। फेरि पनि भन्न चाहन्छु, 98421-34370। अनि आउँदो दिनहरूमा फेरि पनि सुसमाचारको योन्नाबाट धेरै पाठहरू गर्नेछौ। जस्ता आजलाई यति नै। जय मसीह। फेरि भेटौँला।

आदरणीय श्रोता जय मसीह नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा यहाँलाई हार्दिक स्वागत गर्दछु। श्रोता सदा झैं आज पनि हामी कार्यक्रम सफल यात्रामा परमेश्वरको जीवित वचन धर्मशास्त्रबाट सुन्नेछौ, प्रार्थना गर्नेछौ र सुमधुर मिठो ख्रिस्टे भजन पनि हामी सुन्नेछौ। यी सबै कुराहरूबाट आज हामी आशिषित हुनेछौ। श्रोता यहाँहरू सबैलाई पुनः स्वागत गर्दै अब हामी एउटा ख्रिस्टे भजनबाट आजको कार्यक्रमलाई सुरु गर्नेछौं।

आदरणीय श्रोता, यो मिठो क्रिस्टे भजनपछि कार्यक्रममा यहाँलाई पुनः स्वागत गर्दै अब हामी छोटो प्रार्थना गरेर आजको धर्मशास्त्रको सन्देश के छ हामी सुन्नेछौ। तपाईँ जहाँ हुनुहुन्छ मसँगै शान्त भएर रहनुहोस्। तपाईँको सबै अवस्थाहरू प्रभु यीशुको नाउँमा परमेश्वर पितालाई राख्नुहोस्। उहाँ तपाईँ र मेरो कुरा सुन्न एकदमै तयार हुनुहुन्छ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछौ। प्रभु, तपाईँको नाउँ अति उच्च छ, तपाईँको नाउँ महान छ। प्रभु, तपाईँ बाटो, सत्य र जीवन तपाईँ हुनुहुन्छ। संसारको ज्योति तपाईँ हुनुहुन्छ। प्रभु, आजको यो दिनमा, यो सफल यात्रा कार्यक्रममा म आफै अनि आजको प्रवचन ल्याउनु हुने तपाईँको सेवक अनि साथै श्रोताहरूलाई पनि तपाईँले प्रशस्त मात्रामा आशिष दिनुहोस्। प्रभु, आजको यो कार्यक्रम अनि प्रभु सबै अवस्थामा सबै समयमा तपाईँ प्रभुले आफ्नो महिमा लिनुहोस्। हामी सबैलाई शान्ति, आनन्द, रमाहट, खुसी दिनुहोस्। प्रभु, धन्यवाद तपाईँलाई सबै कुराको लागि। हाम्रो प्रार्थना सुन्नुभएको लागि तपाईँलाई धन्यवाद दिन्छौ, आशिष दिनुहोस्। सबै बिन्ती, प्रार्थना, धन्यवाद, स्तुति चढाउँछौ प्यारो यीशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, आज हामी धर्मशास्त्र बाइबलबाट सेवक अनि साथै श्रोताहरूलाई पनि तपाईँले प्रशस्त मात्रामा आशिष दिनुहोस्। प्रभु, आजको यो कार्यक्रम अनि प्रभु सबै अवस्थामा सबै समयमा तपाईँ प्रभुले आफ्नो महिमा लिनुहोस्। हामी सबैलाई शान्ति

0: सन्देश सुन्नेछौ। राजाको सन्देश ल्याउँदै हुनुहुन्छ सारा मण्डलीका पास्टर कर्ण रोका र यो समय अब म आजका प्रवचनकर्ता कर्ण रोकालाई दिन चाहन्छु। यहाँहरू सबै परमेश्वरको वचन सुनेर आशिषित हुनुहोस्।
1: सम्पूर्ण आदरणीय श्रोताहरूमा क्रिस्टियनानो अभिवादन, जय मसीह, साथै नमस्कार। आउनुहोस्, आज हामी परमेश्वरको वचन सुन्न गइराखेका छौं र म परमेश्वरलाई धेरै धन्यवाद दिन्छु आज फेरि यहाँहरूको अगाडि परमेश्वरको वचनको सेवा लिएर आउन पाएकोमा। हामी छोटो प्रार्थना गर्नेछौ र बाइबली खण्ड आजको लागि हामी पढ्नेछौ, त्यसपछि प्रभुको वचनमा हामी प्रवेश गर्नेछौ। सर्वशक्तिमान जीवित परमेश्वर, हामी तपाईँलाई धन्यवाद चढाउँछौ आजको दिनको लागि, आजको समयको लागि, र विशेष गरी यो रेडियो सेट अगाडि तपाईँको जीवित वचन हामी सुन्न गइराखेका छौं। परमेश्वर वा तपाईँ हामीसँग बोल्नुहोस् र तपाईँ परमेश्वर महिमित हुनुहोस्। तपाईँको यो सम्पूर्ण वचनको भागलाई तपाईँको हातमा राख्दछौ, सुन्ने हामी सबैको हृदयका कानहरूलाई खोलिदिनुहोस् र वचन प्रचार गर्नमा आफैलाई पनि सहायता गर्नुहोस्। बिन्ती चढाउँछु यीशु प्रभुको नाममा, आमेन। आदरणीय श्रोता, यहाँलाई परमेश्वरको वचनको यस श्रृंखलामा पुनः स्वागत गर्न चाहन्छु र आजको वचनको खण्ड हामी पढ्नेछौ यो रोमीको पत्र 3:9-18 हामी पढ्नेछौ। यहाँ लेखिएको छ, उसो भए के हामी यहुदीहरू अब अझ असल छौ? त अवश्य छैनौ, किनकि सबै मानिस यहुदी र अन्य जातिहरू दुवै पापको वशमा छन् भने मैले दोष लगाइसकेको छु। जसो लेखिएको छ, धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन, यी सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकममा भएका छन्, कसैले असल गर्दैन, असल गर्ने एकजना पनि छैन, तिनीहरूका खोक्रा खुला चिहान हुन्, तिनीहरू आफ्ना जिब्राले छलका कुरा गर्छन्, सर्पको विष तिनीहरूका ओठमा छ, तिनीहरूका मुख शराब र तिता कुराले भरिएका हुन्छन्, तिनीहरूका खुट्टा रक्तपात गर्नलाई छिटा छन्, विनाश र दुर्दशा तिनीहरूको बाटोमा छन् र शान्तिको बाटो तिनीहरूले चिनेका छैनन्, तिनीहरूका आँखाको सामान्य परमेश्वरको भय छैन। अब हामी जान्दछौ जे जति व्यवस्थाले भन्छ, व्यवस्था मुनि हुनेहरूलाई जे नै भन्छ कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको अघि जवाबदेही होस्। यसै कारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन, किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। यसकारण किनकि परमेश्वर एउटै हुनुहुन्छ, उहाँले खतनावाललाई तिनीहरूका विश्वासको आधारमा र खतना नभएकाहरूलाई तिनीहरूका विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ। तब हामी यही विश्वासद्वारा व्यवस्थालाई रद्द गर्ने कदाचित होइन, बरु हामीहरू त व्यवस्थालाई कायम पो राख्दछौ, आमेन। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो कुरा पूरा गर्नुभयो, आमेन। त्यो मानिस धन्यको हो जसको पापको लेखा परम प्रभुले लिनुहुन्न, आमेन। प्रिय प्रभुका जनहरू, आदरणीय श्रोताहरू, यहाँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। आजको वचनको शीर्षक छ, परमेश्वरका पुत्र येशू ख्रीष्टमा गरेको विश्वासद्वारा मानिस धर्मी ठहरिन सक्छ, अर्थात ऊ दोष मुक्त हुन सक्छ। मानिसको उद्धार गर्ने काममा परमेश्वरको कुनै एउटा ठूलो समस्या के थियो भने, पापीलाई उसको पाप माफ नगरेर उसलाई निर्दोष साबित नगरी निर्दोष ठहराउने, अर्थात उसले एउटा पापी मानिसले गरेका सात पापहरू दोषहरू पूर्ण रूपमा क्षमा दिने परमेश्वरको निम्ति ठूलो चुनौती थियो। परमेश्वरले न्यायको मामिलामा सम्झौता गर्न सक्नु भएन, अर्थात पापलाई हल्कासँग परमेश्वरले लिनु भएन, उहाँले पापलाई सिरियसली लिनुभयो, गम्भीरतापूर्वक लिनुभयो। यसकारण परमेश्वरले एउटा मानिसमा भएको पापको दोषबाट पूर्ण रूपमा मुक्ति र उद्धार गर्नको लागि परमेश्वरले ठूलो योजना गर्नुभयो, अनि त्यो योजना चाहिँ हो उहाँको एकलौटे पुत्र प्रभु येशू ख्रीष्टलाई यो संसारमा उहाँले पठाउनु भयो। कानून र न्याय अनुसार प्रत्येक पापको निम्ति मृत्युदण्ड अनिवार्य हुन्छ, यो त हामी सबैलाई थाहा छ। यदि कसैले बदमाश गरेको छ, कुनै गैर कानूनी काम गरेको छ भने उसलाई त्यसको सजाय हुन्छ, मान्छेले यति हुन्छ कि मृत्युदण्डसम्मको सजाय भोग्नु पर्छ। यिजकिएलको पुस्तक 18:4 हामीले पढ्यो भने धर्मशास्त्र बाइबलले के बताउँछ भने, जुन प्राणीले पाप गर्छ त्यही मर्छ, जसले अमिलो खान्छ, उसैको दाँत कुडिन्छ भने चाहिँ

0: पुरानो नियममा चाहिँ जुन प्राणीले पाप गर्छ त्यो मर्छ, त्यस्तै गरेर मानिसहरू जाति पनि पापमा परेकाले पापले चाहिँ मान्छेलाई मृत्यु दिइराखेको थियो। मानिस एक दिन मर्छ, मृत्यु हुन्छ। परमेश्वरको करुणा र प्रेमको खातिर दोषीलाई बचाउन चाहिँ परमेश्वर एकदमै इच्छुक हुनुहुन्थ्यो, लालायित हुनुहुन्थ्यो। मानिसलाई मृत्यु परेको छ, मान्छे चिन्तित छ, मान्छे शोकमा छ, मान्छे चाहिँ निराशमा छ, मान्छेमा कुनै आशा छैन। यसकारण त्यो सम्पूर्ण कुराबाट परमेश्वरले मानिसलाई बचाउने इच्छा गर्नुभयो। आदरणीय श्रोता, हामी हाम्रै कामले हाम्रो आफ्नै प्रयासले हामी धर्मी ठरिन सक्दैनौ। मानिसको न्यायालयमा न्यायकर्ताले धर्मीलाई निर्दोष साबित गर्छ तथा दुष्टलाई अपराधी घोषणा गर्छ। व्यवस्थाको पत्र 25:1 के भन्छ भने, तब तिनीहरूले धर्मी मानिसलाई निर्दोष साबित गर्नेछन् अनि दुष्टलाई अपराधी घोषणा गर्नेछन्। परमेश्वरले दोषीलाई निर्दोष साबित गर्न इन्कार गर्नुहुन्छ। प्रस्थान 23:7 पदमा लेखिएको छ, दुष्टलाई म कहिले निर्दोष ठहराउने छैन। आदरणीय श्रोता, परमेश्वरले दुष्टलाई दुष्ट नै भन्नुहुन्छ, दोषीलाई दोषी नै भन्नुहुन्छ, त्यतिकै उहाँले चाहिँ त्यसलाई असल भन्नुहुन्न। परमेश्वरले न्यायलाई विकृत बनाउने मानव न्यायकर्तामाथि न्याय गर्नुहुनेछ। यसायाको पुस्तक 5:22-23 पदमा यसरी लेखिएको छ, धिक्कार तिनीहरूलाई जसले घुस लिएर दुष्टहरूलाई निर्दोष ठहराउँछन्। हामी यहाँनिर देख्न पाउँछौ आदरणीय श्रोता, कि निर्दोषहरूलाई चाहिँ दोषी ठहराउँछ। संसारमा यस्तो चलन छ, तर परमेश्वर यी कुरालाई घृणा गर्नुहुन्छ। लुकाको सुसमाचार 6:15 पदले भन्छ, फरिसीहरूले आफैलाई परमेश्वरका अघि निर्दोष साबित गर्दा यीशुले तिनीहरूलाई रद्द गर्नुहुन्छ। हामीलाई थाहा छ, प्रभु येशू ख्रीष्टको समयमा पनि फरिसीहरूले आफूलाई निर्दोष र परमेश्वरका मानिस र उहाँको नजिक बस्ने भनेर आफूलाई दावी गर्थे, तर परमेश्वरले उनीहरूलाई रद्द गर्नुभयो। रोमी 2:13 पदमा भएको व्यवस्थाले भन्छ, तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछ। व्यवस्था पालन गरेर पुरानो नियममा मान्छे धर्मी ठहरिने व्यवस्था गरिएको थियो, तर नयाँ नियममा त्यस्तो छैन। तर त्रिएक परमेश्वर अघि रहेको प्रश्न चाहिँ के थियो भन्दा, कुन मानिसले व्यवस्थालाई सिधुतासित पालन गर्न सक्छ र? अब नयाँ करारमा भर्खरै हामीले पढेको रोमीको पुस्तक 3:3 चाहिँ, कसले व्यवस्थालाई 100% पूर्ण रूपमा सिद्धतासँग पालन गर्न सक्छ? सक्दैन। उसले चाहिँ 99 व्यवस्था पालन गरेर एउटा मात्रै ऊ चुक्यो भने उसको सारा 99 असल काम चाहिँ फेरि दोषपूर्ण हुन्छ। यसकारण परमेश्वरले त्यो दोषपूर्ण मानवलाई, त्यो चाहिँ दोषी मानिसलाई परमेश्वरले बचाउने इच्छा गर्नुभयो। रोमी 3:23 भन्छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन्, अर्थात परमेश्वरसँग पुग्न सकेका छैनन्। अथवा परमेश्वरले जुन उद्देश्य राखेर अदनको बगैँचामा मानिसलाई सृष्टि गर्नुभयो, त्यो सृष्टिको त्यो मापदण्डमा, त्यो सृष्टिको इच्छामा, त्यो परमेश्वरले बनाउनुभएको पहिलो मानव आदम र हवाको त्यो लेभलमा आजको मानिसहरू पुग्न सक्दैनन्। किनकि ती मानिसहरू चाहिँ पापले गर्दा परमेश्वरदेखि अलग छ। आदरणीय श्रोता, त्यसको समाधान परमेश्वरले गर्नुभयो। त्यसकारण एउटा मानिस पापमा छ, एउटा मानिस अधर्ममा छ, एउटा मानिस दोषी छ, किनकि उसले परमेश्वरको त्यो महान वचनलाई उल्लङ्घन गरेको छ। काम यति जटिल थियो कि परमेश्वरको असीम बुद्धि र अनुग्रहले मात्र यो समस्यालाई, अर्थात दोषपूर्ण समस्यालाई, मानिसभित्र भएको अपराधलाई, दुष्टतालाई सुल्झाउन सक्ने थियो। त्यसकारण त्यही समाधानको लागि परमेश्वरले एउटा नयाँ योजना बनाउनु भयो, जुन योजनाद्वारा आज मानिस विश्वास गर्छन् भने, यदि मानिसले त्यो कुरालाई आफ्नो हृदयमा स्वीकार गर्छन् भने उनीहरू धर्मी ठहरिन सक्छन्, दोष मुक्त हुन सक्छन्। त्यो चाहिँ हो व्यवस्था अनुसार सिद्धताको जीवन जिउनलाई येशु मानिस आफै अघि सर्नु भयो। येशु ख्रीष्ट चाहिँ मानिस बन्नको लागि अगाडि सर्नु को सर्छ, होइन? दुःख कसले उठाउन चाहन्छ? सबैलाई सुख मनपर्छ, सबैलाई राम्रो कुरा मनपर्छ, सजिलो कुरा मनपर्छ, तर प्रभु येशु ख्रीष्टले चाहिँ दुःखलाई रोज्नु भयो। उहाँले त्यो सिद्धताको कुरा हाम्रो जीवनमा ल्याउनको लागि, मानव जातिको जीवनमा ल्याउनको लागि उहाँ मानिसको दुःखको जीवन, मानव जीवन त दुःखको जीवन हो, पीडाको जीवन हो, चिन्ताको जीवन हो। हेर्नुहोस्, आजभोलि मान्छेहरूसँग करोडौं पैसा छ, लाखौं पैसा छ, सुख सुविधा छ, सबै कुरा छ, तैपनि मानिसभित्र शान्ति छैन, मानिसभित्र आशा छैन, मान्छेभित्र सन्तुष्टि छैन। किन? मानिस चाहिँ दोष मुक्त हुन सकेको छैन। यसरी धार्मिकता हासिल गरेर विश्वासीहरूलाई त्यो उपहारको रूपमा दिनु चाहिँ उहाँले आफैलाई स्वयं सेवकको रूपमा, सर्भेन्टको रूपमा यो संसारमा पठाउनु भयो अथवा आउनु भयो येशु ख्रीष्ट। त्यसकारण परमेश्वरको समाधान चाहिँ एउटा मान्छेलाई धर्मी बनाउनु, एउटा मान्छेलाई दोषमुक्त बनाउनु हो। आदरणीय श्रोता, यदि तपाईँ र म पनि दोषमुक्त हुन चाहन्छौ, धर्मी ठहरिन चाहन्छौ भने प्रभु येशु कृष्णमाथि विश्वास गर्नुपर्छ। अब दोष मुक्तको कुरा आउँछ। दोष मुक्त, दोष भनेको कुनै पनि कुराको तपाईँ र मलाई आक्षेप लाग्नु, कुनै पनि कुराको दाग लाग्नु, बाइबलमा लेखेको छ त्योबाट हामी मुक्त हुनुपर्छ। त्यसको लागि परमेश्वरले सुन्दर योजना राखिदिनु भएको छ, समाधान राखिदिनु भएको छ। दोष मुक्त हुनु भनेको चाहिँ परमेश्वरको अघि धर्मी ठहरिनु हो। पापीले यीशुको धार्मिकतालाई ओढ्छ, एकजना पापी मानिसले यीशुको धार्मिकतालाई ओढ्छ र परमेश्वरले उसलाई ख्रिस्टको धार्मिकतामा सिद्ध देख्नुहुन्छ। हालेलुया! परमेश्वरले उसलाई ख्रिस्टको धार्मिकतामा सिद्ध देख्नुहुन्छ। कति राम्रो कुरा छ! दोष मुक्त भनेको चाहिँ परमेश्वरको नजरमा, ईश्वरको दृष्टिमा, सृष्टिकर्ता परमेश्वरको दृष्टिमा धर्मी ठहरिनु। तिमी ठिक छौ, तिमीमा कुनै खोट छैन, तिम्रो अपराधहरू क्षमा भएको छ, तिमी अब दोषी छैनौ, तिमी स्वतन्त्र भएका छौ, फुक्का भएका छौ भनेर परमेश्वरले भन्नुहुन्छ। यो चाहिँ हामीले येशूको धार्मिकतालाई ओढ्ने हो र ख्रिस्टको धार्मिकतामा हामी सिद्ध परमेश्वरले देख्नुहुन्छ। अब उसो परमेश्वरले मुक्तिदातामा पापीलाई धर्मी देख्नुहुन्छ। उहाँको अचम्मको व्यक्तित्वमा उल्लुक छ। कति आनन्दको कुरा साधने श्रोता, जतिसुकै पाप हामीको जीवनमा भए तापनि, जतिसुकै अधर्म, जतिसुकै दोष हामीमा भए तापनि, हामीलाई परमेश्वरले मुक्तिदातामा धर्मी देख्नुहुन्छ, यदि हामीले उहाँलाई विश्वास गर्न सक्यौं भने। दोष मुक्त गर्ने काम परमेश्वरको न्याय कार्य हो, जसद्वारा ख्रिस्टमा विश्वास गर्नेहरूलाई उहाँको आँखा अगाडि धर्मी ठहराइन्छ, सम्पूर्ण दोष दण्डबाट स्वतन्त्र गराइन्छ। आदरणीय श्रोता, तपाईँ र मलाई थाहा छ, मानिसहरू स्वतन्त्रताको लागि धेरै कुराहरू गर्छन् र हाम्रै देशमा पनि स्वतन्त्रताको लागि थुप्रै मानिसहरूले आफ्नो ज्यानहरू दिएका छन्, तर पनि मान्छेले साँचो स्वतन्त्रताको अनुभूति गर्न पाएका छैन। आज मानिसहरू यसरी नै पापको बन्धनमा छन्, दुष्टताको बन्धनमा छन्, अपराधिक सोच र दोषी पुना हृदयमा छन्, अशान्तिको मनमा छन्, पीड़ाको मनमा छन्, अनि योबाट आज मानिसलाई मुक्ति र स्वतन्त्रता चाहिएको छ। यसको लागि प्रभु येशू ख्रिस्टमाथिको विश्वासले तपाईँ र मलाई स्वतन्त्र बनाउन सक्छ। रोमीको पुस्तक 4:3 भन्छ, किनकि अब्राहमले परमेश्वरमाथि विश्वास गरे र तिनीहरूको निम्ति धार्मिकता गरियो। हामीले अघिल्लो सिरिजमा पनि हेरेका थियौं कि विश्वासद्वारा नै परमेश्वरमा हामी धर्मी ठहरिन सक्छौं। अब्राहमको पनि यहाँनिर हामी देख्दछौ, जीवनमा उनले विश्वास गरेको कारण उनीको दोषबाट चाहिँ मुक्त भएको कुरा हामी देख्छौ, धार्मिक व्यक्ति भएको कुरा हामी देख्छौ। त्यसकारण दोषमुक्तको जुन विषयवस्तु छ, तपाईँ र मैले चाहिँ ख्रिस्ट येशूमा विश्वास गरेर हामी धर्मी ठहरिन सक्छौ र हाम्रा सबै दोषहरूबाट हामीले मुक्ति पाउन सक्छौ, किनभने पवित्र र धर्मी परमेश्वरका निम्ति पाप क्षमा दिनु सानो कुरा होइन। सत्य के हो भन्ने परमेश्वर क्षमा दिन अनि अधर्मलाई धोई सफा गर्नुमा आनन्दित हुनुहुन्छ। हालेलुया! परमेश्वरले मानव जातिको लागि सधैँभरि असल सोच राख्नुहुन्छ। मान्छेलाई सुख, शान्ति, आनन्द, खुशी, मिलाप, प्रेम, सद्भावमा जिएको उहाँ देख्न चाहनुहुन्छ। परमेश्वर जुन कुरामा खुसी हुनुहुन्छ, तपाईँ र मैले त्यो कुरालाई जब अँगाल्न सक्छौ, त्यो कुरालाई जब हामी पछ्याउन सक्छौ भने हाम्रो जीवनमा धार्मिकताले राज्य गर्नेछ। परमेश्वरको वचन मिकाको पुस्तक 7:18-19 भन्छ, तपाईँ जस्तो परमेश्वर को छ, जसले अधर्म क्षमा गर्नुहुन्छ, आफ्नो निज धनको बाँकी रहेकाहरूको अपराध छोडिदिनुहुन्छ, उहाँले आफ्नो रिस सधैँसम्मलाई राखी छोड्नुहुन्न, किनकि उहाँ दया गर्न रुचाउनुहुन्छ, उहाँले फर्केर हामीलाई टिठाउनुहुन्छ, उहाँले अपराधलाई कुल्चनुहुन्छ, तपाईँले तिनीहरूका सबै पाप समुद्रको गहिराईमा फालिदिनुहुन्छ। हालेलुया! आदरणीय श्रोता, तपाईँ र ममा भएका दोषहरूलाई, तपाईँ र ममा भएका पापहरूलाई आज फ्याँक्ने व्यक्ति हामीलाई चाहिएको छ, अनि उहाँ हुनुहुन्छ परमेश्वरका एकमात्र पुत्र जीवित येशू ख्रिस्ट। उहाँको वचनले भन्दछ, उहाँले समुद्रको गहिराईमा ती सबै दोषहरूलाई, पापहरूलाई फालिदिनुहुन्छ, अनि हामी पक्का हुन्छ। दोषमुक्त हुँदा हाम्रो सबै पापहरूको क्षमा हुन्छ अनि तिनका दोष र दण्ड हटाइन्छन्। हालेलुया! प्रिय हो, तपाईँ र मलाई कुनै कुराको दोष लागेको छ, कुनै कुराको आरोप लागेको छ, जबसम्म हामी त्योबाट मुक्त भएको कुराको हामी स्वतन्त्रताको महसुस गर्दैनौ, तबसम्म हामीलाई शान्ति चाहिँ हुँदैन। अनि आज परमेश्वरको वचनले भनिराखेको छ, तपाईँ र मेरो जीवनमा जस्तो सुकै पापहरू भए तापनि उहाँले हामीलाई दोषबाट मुक्त गराउनुहुन्छ र दण्डबाट हामीलाई टाढा राख्नुहुन्छ। त्यो जस्तो खुसीको दिन कुन होला? तसर्थ परमेश्वरको वचन प्रेरितको पुस्तक हामीले नयाँ करारमा गएर त्यहाँ हेर्यौं भने पनि हामी के पाउँछौ भन्दा, प्रेरित 13:38-39 भन्छ, यसकारण ए भाइ हो, तपाईँहरूलाई थाहा होस् कि यिनै मानिसहरूद्वारा पाप मोचनको समाचार तपाईँहरूलाई घोषणा गरिएको छ र उहाँबाट नै तपाईँ विश्वास गर्नेहरू जति हरेक सबै कुरामा धार्मिक ठहरिनुहुनेछ। जुन कुरामा मोसाको व्यवस्थाबाट तपाईँहरू धार्मिक ठहरिन सक्नु भएको थिएन, पौलले यो कुराहरूलाई जोड दिएर के भन्नुहुन्छ भने ख्रिस्ट येशू नै मानिस जातिको पाप क्षमाको लागि अन्तिम प्रायश्चितको बलिदान हुनुहुन्छ। पाप मोचनको निम्ति उहाँलाई पठाइएको हो। यसकारण जसले उहाँको बलिदानमाथि विश्वास गर्छ, जसले उहाँको धार्मिकतालाई लिने इच्छा गर्छ, त्यो मान्छे चाहिँ परमेश्वरको अगाडि धार्मिक ठहरिन्छ। अनि परमेश्वरले एक दिन सारा संसारको न्याय गर्नुहुन्छ, इन्साफ गर्नुहुन्छ। त्यतिखेर तपाईँ र म चाहिँ यदि ख्रिस्ट येशूको धार्मिकता उडेका छौँ भने हामी चाहिँ कुनै पनि दोषको हामी भागीदार बन्ने छैनौ, हामीलाई दण्ड मिल्ने छैन, हामीलाई इनाम र आशिष मिल्नेछ। तसर्थ ख्रिस्टको धार्मिकताको आरोपण अर्थात रोप्ने काम आज तपाईँ मेरो जीवनमा हुन्छ। प्रिय हो, क्षमा गरिएको पापी आफ्नो पुरा दण्ड भोगी झ्यालखानबाट छुटेको त्यो कैदी जस्तो हुँदैन जो भविष्यका अरू दण्डबाट मुक्त भएकै भए तापनि आफ्नो नागरिकताको हकबाट भने वञ्चित भएको हुन्छ। कुनै पनि मान्छेले धेरै समय जेलमा बस्नु पर्यो, कुनै बदमाश काम गर्यो, कारणले गर्दाखेरि उसले जेलको सजाय भोग्यो। जब उसले त्यो पूरा गरेर जेलबाट निस्कन्छ नि, ऊ स्वतन्त्र भएको हुन्छ, तर उसलाई नागरिकताको हक चाहिँ प्राप्त हुनुपर्छ। अनि त्यसबाट चाहिँ उसलाई पूर्ण रूपमा उसले आफ्नो फेरि कामहरू गर्न सक्छ। येशु ख्रिस्टमा पनि एउटा पापी मानिसले नागरिकताको पूर्ण अधिकार प्राप्त गर्छ जब उसले चाहिँ भन्छ, हे प्रभु, म एक पापी मानिस हुँ, माथि दया गर्नुहोस्, म त तपाईँको नजिक आउन पनि योग्यको छैन, मैले धेरै पाप गरेको छु, मलाई मेरा पापहरूलाई तपाईँले बचाउनको लागि क्षमा दिनको लागि कलवरी क्रुसमा तपाईँ मर्नु भएको हो, म त्यो विश्वास गर्छु भनेर जब त्यो व्यक्तिले प्रभुलाई आफ्नो जीवन सुम्पन्छ, अनि त्यो पापीले चाहिँ ख्रिस्टको नागरिकता प्राप्त गर्छ। रोमीको पुस्तक 3:22 पदले भन्छ, किनभने विश्वासद्वारा येशु ख्रिस्टमा, सुन्नुहोस् है आदरणीय श्रोता, यहाँनिर के भनेको छ भन्दा विश्वासद्वारा येशु ख्रिस्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता प्रकट भएको छ। अरू केही गर्नु पर्दैन, यहाँनिर बताइएको छ विश्वासद्वारा नै येशु ख्रिस्टमा विश्वास गर्ने सबैमाथि, कुनै एकजना माथि होइन, पैसावाल माथि, राम्रो मान्छेमाथि, गोरो मान्छेमाथि, अग्लो मान्छेमाथि, ठुलो जातको सानो जातको कुरा गरिएको छैन, यहाँ भने सबैजनामाथि यदि परमेश्वरको धार्मिकता चाहिँ प्रकट गरिएको छ, त्यहाँ एउटै कुराको आवश्यकता हो, विश्वासद्वारा ख्रिस्ट येशूमा, जसले चाहिँ ख्रिस्टमा भएको धार्मिकता हामीमा रोपिन्छ, प्रिय, हामीमा प्लान्टेड हुन्छ, हामीमा रहन्छ, त्यसले हामीलाई नयाँ प्रकारको बाटोमा डोर्याउँछ। क्षमामा शर्तहरू छन्, त्यो चाहिँ के हो भन्दाखेरि तपाईँ र मैले क्षमा गर्दा विश्वास गर्नुपर्छ, बिना विश्वास यो हुँदैन। पापी चिच्याउँछ कराएर, मैले कसरी यो धार्मिकता प्राप्त गर्न सक्छु भनेर, उत्तर के हुन्छ भन्दा प्रभु येशू ख्रिस्टलाई चाहिँ मुक्तिदाता र प्रभु भनी विश्वास गर्नुपर्छ। जबसम्म विश्वास गर्दैन, जबसम्म ख्रिस्टलाई स्वीकार गर्दैन, तबसम्म त्यो मान्छे पापको क्षमा हुँदैन। गलाती 6:16 के भन्छ भने, तापनि येशू ख्रिस्टमाथिको विश्वास बाहेक व्यवस्थाका कामबाट मानिस धर्मी ठहरिँदैन भन्ने जानिकन हामीले पनि विश्वासले धर्मी ठहरौला भनेर येशू ख्रिस्टमाथि विश्वास गर्यौं। व्यवस्थाको कर्मले त होइन, किनभने व्यवस्थाका कर्मबाट त कोही मानिस पनि धर्मी ठहरिन सक्दैन। आदरणीय श्रोता, कामले कर्मले हामी धर्मी ठहरिँदैन, विश्वासद्वारा स्वर्गबाट परमेश्वरले मलाई बचाउनको लागि आफ्नै एकलौटी पुत्र येशू ख्रिस्टलाई यो संसारमा मानिस भएर पठाउनु भयो, जो कलवरी क्रुसमा मेरो लागि मर्नु भयो, गाडिनु भयो, अनि तेस्रो दिनमा मृत्युबाट जीवित हुनुबाट स्वर्गमा चढी जानु भयो, एक दिन फेरि मलाई लिन आउनुहुन्छ भन्ने कुराको विश्वास जब उसले आफ्नो मनमा लिन्छ, त्यो मान्छेको उद्धार हुन्छ, त्यो मान्छे धर्मी ठहरिन्छ, त्यो मान्छे दोष मुक्त हुन्छ, त्यसको सबै पापहरू क्षमा हुन्छ। त्यसकारण रोमी 3:26 भन्छ, आफू चाहिँ न्यायी ठहरिन र येशूमाथि विश्वास गर्नेलाई धार्मिक ठहराउन यस वर्तमान समयमा उहाँले आफ्नो धार्मिकता देखाउनु भएको हो। हालेलुया। प्रिय, तपाईँ र मलाई परमेश्वरले धर्मी ठहराउन चाहनुहुन्छ, दोष मुक्त गराउन चाहनुहुन्छ। के तपाईँ तयार हुनुहुन्छ धर्मी बनिनको लागि, दोष मुक्त हुनको लागि, स्वतन्त्र पारिनको लागि, उहाँको नागरिक बन्नको लागि? आज नै तपाईँले उहाँलाई ढोका खोलेर निम्तो दिनुहोस्। रोमी 4:5 भन्छ, अनि काम नगर्ने तर अधर्मीलाई धर्मी ठहराउने माथि विश्वास गर्नेलाई चाहिँ त्यसको विश्वास धार्मिकता ठहरिन्छ। सर्वश्रेष्ठ मानिसहरू पनि विश्वासद्वारा येशूमा बचाइनु आवश्यक छ, अनि दुष्ट मानिसहरू पनि त्यसरी नै दोषमुक्त गराइनु सम्भव छ। हालेलुया। मान्छेले कसैले आफूलाई ठान्छ, म धेरै धर्मी छु, म त ठुलो मान्छे हुँ, म त धेरै पढेको छु, मसँग धेरै धन सम्पत्तिहरू छ, मसँग धेरै मानिसहरू छन्, मेरो नाम छ, थुप्रै कुराहरू छ भने यदि मान्छेले भन्छ भने पनि उनलाई पनि आज विश्वासद्वारा यीशुमा धर्मी ठरिनु खाँचो छ। जसले भन्छ म त कमजोर छु, म लाचार छु, म गरिब छु, म त पापी हुँ, म अधर्मी हुँ भन्नेलाई पनि आज दोष मुक्त गराइनु सम्भव छ। कसरी? येशु ख्रिस्टमाथि विश्वास गरेर, येशु ख्रिस्टको वचनलाई हृदयमा राखेर। तसर्थ आदरणीय श्रोता, धर्मी ठरिनु, दोष मुक्त हुनु धेरै महत्वपूर्ण छ। नत्र भने मान्छेले सधैँभरि आफूलाई दोष्याइरहन्छ, आफूलाई कहिले उसले चाहिँ एउटा स्वतन्त्र भएको महसुस गर्न सक्दैन। अनि यो दोष मुक्त हुने माध्यमहरू भनेको चाहिँ त्यहाँनिर तरिका छ। कसरी हामी हुन्छौँ भन्दाखेरि, परमेश्वरद्वारा, अनुग्रहद्वारा, येशु ख्रिस्टले बगाउनुभएको रगतद्वारा, र येशु ख्रिस्टले मृत्युलाई पनि जितेर बौरी उठ्नु भएको, अर्थात् मृत्युलाई जित्नु भएको शक्ति, पुनरुत्थानको सामर्थ्यद्वारा तपाईँ र म धर्मी ठरिन सक्छ। यो परमेश्वरको वचनले तपाईँ मलाई बताइराखेको छ। यसकारण जब तपाईँ र म धर्मी ठरिन्छौँ अथवा दोष मुक्त हुन्छौँ, हाम्रो जीवनमा के कुराहरू प्रतिफलहरू हुन्छ, के कुराहरू हाम्रो जीवनमा आशिषको रूपमा आउँछ? पहिलो कुरा चाहिँ हो शान्ति। यु विल ह्याभ पिस, तपाईँले शान्ति प्राप्त गर्नुहुनेछ। रोमी 5:1 भन्छ, त्यसकारण अब उहाँको प्रतिज्ञामा विश्वास गर्नेहरू, त्यसकारण अब उहाँको प्रतिज्ञामा विश्वासद्वारा हामी परमेश्वरको दृष्टिमा धर्मी ठहराइएका हुनाले, हाम्रो निम्ति येशू ख्रिस्टले गर्नुभएको कामको कारणले हामी उहाँमा साँचो शान्ति प्राप्त गर्न सक्छौ। हालेलुया! आज संसारमा मान्छेलाई शान्ति चाहिएको छ। केको शान्ति? विवेकको शान्ति, हृदयको शान्ति, मनको शान्ति, आत्माको शान्ति। प्रिय, यो सबै कुरा प्राप्त हुने भनेको परमेश्वरको उपस्थितिद्वारा। यसकारण त्यो त मैले प्राप्त गर्नेछु। अर्को कुरा चाहिँ हो आराधना, प्रशंसा र बिन्ती पत्रको निम्ति हामी परमेश्वरको उपस्थितिमा प्रवेश पाउनेछौँ। उहाँको आराधना गर्न हामी उहाँको नजिक जान सक्छौँ, उहाँलाई हामी स्तुति प्रशंसा गर्न सक्छौँ। रोमी 5:2 भन्छ, जसद्वारा हामी स्थिर भएको यो अनुग्रहद्वारा विश्वासबाट पस्ने अधिकार पनि हामीलाई मिल्दछ। हेर्नुहोस् त, परमेश्वरको अनुग्रहमा प्रवेश मिल्छ, दोष मुक्तपनको एउटा नयाँ स्थिति हामीमा बन्छ। त्यसकारण हामी चाहिँ मानिसहरूको मात्र हामी त जीवित परमेश्वरको उपस्थिति हामी जान पाउनेछ। त्यो ढोका हाम्रो लागि खोलिनेछ, त्यो अवसर हाम्रो लागि खोलिनेछ, त्यो द्वार हाम्रो लागि खोलिनेछ। के तपाईँ त्यस्तो ठाउँमा परमेश्वरको उपस्थितिमा पस्नलाई इच्छुक हुनुहुन्न? के त्यो दोष मुक्त तपाईँ हुन चाहनुहुन्न? उहाँलाई विश्वास गर्नुहोस्। र यदि हामी परमेश्वरमा बढ्दैछौँ भने हाम्रो जीवनमा सङ्कट पनि आउन सक्छ, तर परमेश्वरमा हामी भक्तिको जीवन जिएर उहाँमा हामी आनन्दित बन्न सक्छौँ। तसर्थ आदरणीय श्रोता, परमेश्वरको वचनलाई म अन्त गर्न भन्दा अगाडि एउटा पद पढ्नेछु। लुकाको सुसमाचार 18:13-14 पदमा लेखेको छ, येशू ख्रिस्टले भन्नुभयो, परमेश्वर म पापीमाथि दया गर्नुहोस् भनेर जुन प्रार्थना त्यहाँनिर दोहोऱ्याइएको छ, यसले चाहिँ आज तपाईँ र मैले आफ्नो हृदयबाट आफैले नै भन्नुपर्छ, हे परमेश्वर म पापीमाथि दया गर्नुहोस्, अनि परमेश्वरले तपाईँ मलाई धर्मी ठहराउनुहुन्छ, तपाईँ मलाई दोष मुक्त गर्नुहुन्छ। के तपाईँ आज आफूलाई परमेश्वरको अगाडि दिल खोलेर भन्न सक्नुहुन्छ, हे परमेश्वर म त एक पापी मानिस हु, ममाथि दया गर्नुहोस्, ममाथि कृपा गर्नुहोस्, र मलाई पनि तपाईँले चाहे जस्तै धर्मी व्यक्ति बनाउनुहोस्, म धर्मी भएर तपाईँ प्रभुको महिमा गर्न चाहन्छु। आदरणीय श्रोता, यहाँहरू सबैलाई परमेश्वरले उहाँको राज्यभित्र धार्मिकता सहित स्वीकार गर्न सक्नुभएको होस्। विश्वासद्वारा तपाईँ येशूलाई ग्रहण गर्नुहोस्। यति भन्दै परमेश्वरको वचनले यहाँहरू सबैलाई प्रशस्त आशिष दियोस् भनिकन बिदा हुन चाहन्छु। यहाँहरू सबैलाई जय मसीह, नमस्कार।
1: आदरणीय श्रोता, हाम्रो निर्धारित समय पनि हामीले कार्यक्रम सुन्दा सुन्दै सकिन लागेको खबर मिलेको छ। यतिन्जेलसम्म यहाँहरूले कार्यक्रम सफल यात्रा धैर्यपूर्वक सुन्नु भएको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आजको परमेश्वरको सन्देश ल्याउनु हुने पास्टर कर्ण रोकालाई पनि हृदयदेखि नै धन्यवाद दिँदै, तपाईँहरूको मनमा आजको सन्देशसँग सम्बन्धित, आजको कार्यक्रमसँग सम्बन्धित कुनै प्रकारको जिज्ञासाहरू छन्, प्रश्नहरू छन् भने चाहिँ तपाईँले निम्न ठेगानामा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आजको जिज्ञासाहरूलाई सम्पर्क गर्नका लागि हाम्रो ठेगाना छ, कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304, काठमाडौँ नेपाल। हाम्रो सम्पर्क नम्बर छ 9840271879, 9840271879। अर्को नम्बर छ 9841399901, 9841399901। आदरणीय श्रोता, धन्यवाद छ यहाँहरूलाई आजको कार्यक्रममा धैर्यपूर्वक सुन्नुभएको लागि। र यस्तै आशिषमय सन्देश र भजनहरू कार्यक्रममा समावेश गरी लिएर आउने वाचाका साथ म कार्यक्रम प्रस्तुता डाक्टर तेज रोका यहाँहरूबाट बिदा हुन्छु। यहाँहरू सबैलाई परमेश्वरले आशिष दिउन्। धन्यवाद। जय मसीह।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
4: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

पवित्र बाइबल र संसारका अरू पुस्तकहरूमा के कति फरक छ भन्ने प्रश्न धेरै जनाको मनमा हुन सक्छ। संसारमा अरू पनि प्रसिद्ध पुस्तकहरू र ग्रन्थहरू पाइन्छन्, तर ती सबै मानिसहरूले रचेका हुन्। पवित्र बाइबल चाहिँ परमेश्वरको आत्माले मानिसहरूलाई लेखाउनु भएको उहाँको वचन हो। संसारका प्रसिद्ध पुस्तकहरू कसले लेखेका हुन्? तिनीहरूले नै लेखेका हुन् जसले उच्च शिक्षा हासिल गरेका छन्। दार्शनिकहरू, वैज्ञानिकहरू, समाजशास्त्रीहरू, शिक्षाविदहरू, विभिन्न विषयका विद्वान पण्डितहरूले ती लेखेका छन्। तर बाइबलको विषयमा विचार गर्दा हामी ती मानिसहरू देख्दछौ जो कहिल्यै स्कूल पढेका थिएनन्। केही व्यक्ति मात्र शिक्षित थिए, तर धेरैजना चाहिँ अशिक्षित र अनपढहरू थिए। परमेश्वरले तिनीहरूलाई चुन्नुभयो। परमेश्वरले उहाँको सर्वभौम इच्छामा के गर्नुहुन्छ त्यो हामी मानिसले बुझ्न सक्दैनौ। हामीसँग उहाँलाई प्रश्न गर्ने अधिकार पनि छैन। बाइबलको वचनले भन्छ, बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो। परमेश्वरले संसारको नीच र तुच्छ ठहरिएका कुराहरूलाई चुन्नुभयो। श्रोता मित्र, यहाँसम्म कि नगण्य कुराहरूलाई पनि चुन्नुभयो, यस हेतुले कि जुन कुरा छन् ती व्यर्थ ठहरिउन्। कुनै पनि प्राणीले परमेश्वरको सामुन्ने अहंकार नगरोस्। पहिलो कोरन्थी 1:27-28 पदमा हामीले यी कुराहरू पढ्न सक्छौ। संसारको दृष्टिमा ती मानिसहरू महान हुन्छन् जसले धेरै शिक्षा हासिल गरेका छन्, जसले धेरै धन सम्पत्ति कमाएका छन्, जसले व्यापारको जगतमा, खेलको जगतमा, विज्ञानको क्षेत्रमा वा अरू कुनै पनि क्षेत्रमा ठूलो नाम कमाएका छन्। हुन त यस्ता मानिसहरूलाई हामीले आदर सम्मान गर्नुपर्छ नै, किनकि उनीहरूले धेरै र कठिन परिश्रम गरेर त्यो स्थान प्राप्त गरेका हुन्छन्। जो कोही त्यस्तो स्थानमा पुग्न सक्दैन, परमेश्वरले पनि त्यस्ता मानिसहरूको परिश्रम र लगनशीलतालाई कदर गर्नुहुन्छ। तर पनि एउटा कुरा हामीले याद राख्नुपर्छ कि परमेश्वरले उहाँको काम गर्नका निम्ति यस्तै उच्च र योग्य मानिसहरूलाई खोज्नुहुन्न। उहाँले योग्यता र क्षमता भएको मानिसलाई होइन, तर दीन र नम्र मानिसलाई उहाँको कामको निम्ति प्रयोग गर्नुहुन्छ। प्रभु येशूले आफ्ना चेलाहरूलाई चुन्नुहुँदा कुनै विज्ञापन छपाउनु भएन। श्रोता मित्र, उहाँ आफ्ना चेलाहरू खोज्न स्कूल, कलेज र क्याम्पसतिर जानु भएन। उहाँले किन त्यसो गर्नुभयो? के उहाँले नपढेको शिक्षित मानिसहरूलाई मान्यता नदिनु भएकोले हो? होइन, सायद उहाँले पढे लेखेका मानिसहरूलाई उहाँका चेलाहरूको रूपमा चुन्नु भएको भए तिनीहरूले सबै कामको श्रेय आफैले लिने थिए। मैले गर्दा अथवा हामीले गर्दा यस्तो हुन सक्यो भन्ने थिए। प्रभुले मानिसलाई त्यसो भन्ने मौका दिनु भएन। साधारण मानिसहरूलाई उहाँले आफ्नो चेलाको रूपमा चुन्नुभयो। उहाँले सायद शिक्षा दीक्षा भन्दा पनि तिनीहरूको हृदय कस्तो छ भन्ने कुरा विचार गरी तिनीहरूलाई चुन्नुभयो। हो श्रोता मित्र, ख्रिस्त येशूले आफ्नो सेवकाईमा त्यस्ता व्यक्तिहरूलाई चुन्नुभयो जो अति साधारण र अति नम्र मानिसहरू थिए। तपाईँले कल्पना गर्नुहोस् एकछिन, एउटा शहरमा धेरैजना विद्वान मानिसहरू छन्, उच्च शिक्षा पाएका र तालिम प्राप्त मानिसहरू छन्। त्यही शहरमा त्यस्ता मानिसहरू पनि छन् जसको पुस्तै नै पेसा माछा मार्ने हो। तिनीहरू कोही स्कूल पढ्न जाँदैनन्। तिनीहरूका बाबु बाजेका पालादेखि नै यस्तो हो। कसैले पनि शिक्षा हासिल गरेका छैनन्। उनीहरूका जीवन नदीमा माछा मारेर ती माछाहरू बजारमा लगेर बेचेर बितिरहेको हुन्छ। तिनीहरूका शरीरका लुगाहरू पनि माछा माछा गनाउँछन्। शिष्टाचार र सभ्य व्यवहार भनेको के हो तिनीहरूले जान्दैनन्। अब विचार गर्नुहोस्, समाजमा कसले धेरै प्रभाव पार्न सक्छ? शिक्षित मानिसहरूले कि ती मछुवाहरूले? समाजका मानिसहरूले कसको कुरालाई महत्व दिन्छन्? शिक्षित मानिसका कुराहरूलाई कि मछुवाको कुरालाई? निश्चय समाजका मानिसहरूले मछुवाका कुराहरूलाई महत्व दिँदैनन् श्रोता मित्र, तर शिक्षित मानिसहरूका कुरा सुन्छन् र त्यसलाई महत्व दिन्छन्। के मैले भन्न खोजेको कुरा ठिक छैन र? तपाईँको समाजलाई एकछिन विचार गर्नुहोस्। तपाईँको समाजले पनि
शिक्षित मानिसहरूको कुरा सुन्छ होला। संसार यस्तै छ श्रोता मित्र, तर प्रभुले मानिसहरूका सिद्धान्त र मापदण्डलाई खारेज गर्नुभयो। उहाँले आफ्नो कामका निम्ति गरीब, निर्धा र अशिक्षित मानिसलाई चुन्नुभयो। उहाँले दुर्बल र तुच्छ कुराहरूलाई मानिसहरूलाई छान्नुभयो। प्रभुले संसारलाई यो देखाउनुभयो कि साधारण मानिसहरूद्वारा पनि उहाँले ठूला ठूला र अचम्मका कामहरू गर्न सक्नुहुन्छ। परमेश्वरले मानिसको उपाधि, योग्यता, घरानालाई हेर्नुहुन्न, तर उसको हृदयको अवस्थालाई हेर्नुहुन्छ। मानिसमा शुद्धता र सोझोपन परमेश्वरले खोज्नुहुन्छ। शिक्षाले मानिसमा घमण्ड उत्पन्न गराउँछ मित्र। धेरैजना शिक्षित मानिसहरू परमेश्वरमा र उहाँको वचनमा विश्वास गर्दैनन्। उनीहरू परमेश्वरको वचनलाई हाँसोमा उडाउँछन्। शिक्षाको घमण्डले गर्दा नै उनीहरू सत्यतालाई नबुझ्ने मूर्ख भएका हुन्। प्रभुले उहाँको कामको निम्ति तिनीहरूलाई चुन्नु भएन। तिनीहरूलाई प्रभुले नालायक र मूर्ख साबित गर्नुभयो। उहाँले धनी मानिसहरूलाई पनि चुन्नु भएन, किनकि उनीहरू पनि धनको घमण्ड गर्छन्। पैसा छ भने परमेश्वर चाहिँदैन भन्ने विचार गर्छन्। प्रभु येशूले एउटा दृष्टान्त भन्नुभयो। उहाँले भन्नुभयो, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा बरू उनलाई सिंहको नात्रीबाट छिर्नु सजिलो हुन्छ। धनले मानिसको हृदयमा घमण्ड जगाउँछ। परमेश्वरले घमण्डीहरूलाई कहिल्यै पनि समर्थन गर्नुहुन्न। आदरणीय श्रोता मित्र, उहाँले विनम्र हृदय भएका मानिसहरू खोज्नुहुन्छ। तपाईँ र म कति धर्म कर्म गर्छौं, कति दान दक्षिणा गर्छौं, त्यो परमेश्वरले हेर्नुहुन्न। उहाँले मानिसको हृदय हेर्नुहुन्छ। परमेश्वरको अघि कसैले पनि घमण्ड गर्न सक्दैन। मेरो स्वर सुनेर बसिरहनुभएका, मेरो आवाज सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोता मित्रहरू, म तपाईँलाई एउटा प्रश्न गर्न चाहन्छु। तपाईँको हृदयको अवस्था कस्तो छ? अहंकार र अभिमानले हाम्रो समाजको आँखा बन्द गरिदिएको हुन्छ। मानिसको समझै बन्द भएपछि उसको जीवनको व्यवहार कदापि राम्रो हुँदैन। हामी विनम्र हुनुपर्छ। परमेश्वरको वचनले भन्छ, नम्रहरूले संसारमा अधिकार गर्नेछन्। नम्रहरूलाई परमेश्वरले उच्च पार्नुहुनेछ। नम्र मानिसले मात्र परमेश्वरलाई चिन्न र उहाँको कृपा आफ्नो जीवनमा अनुभव गर्न सक्छ। के तपाईँ नम्र बनेर जीवित र सत्य परमेश्वरको चरणमा आउन चाहनुहुन्छ? श्रोता मित्र, आज नै छ तपाईँको निम्ति यो मौका। आजै येशू ख्रीष्टलाई विश्वास गर्नुहोस् र आफ्नो जीवनमा नम्रता धारण गर्नुहोस् र तपाईँलाई उहाँले आफ्नो कामको निम्ति नियुक्त गर्नुहुनेछ। परमेश्वरले तपाईँलाई सहायता गरून्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा अभिवादन गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। नेपालीमा एउटा उखान छ, सुख लुकाएर लुक्छ, दुःख लुकाएर लुक्दैन। शरीरमा लागेको घाउ केही समयपछि निको होला, तर मनमा लागेको घाउ सजिलै निको हुँदैन। अरूको व्यवहारले गर्दा हाम्रो मनमा चोट लाग्छ। यस्तो घाउको उपचार कसरी हुन सक्छ? कसले यस्तो घाउको पीड़ाबाट छुटकारा दिन सक्छ? यही महत्वपूर्ण विषयलाई लिएर आज म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। तपाईँले लेख्नुभएका पत्र, तपाईँले प्रदर्शन गर्नुभएको प्रेम र तपाईँले दिनुभएको अनुदान, तपाईँले गर्नुभएको प्रार्थना विन्ती र तपाईँले पठाउनुभएका प्रतिक्रियाहरूको निम्ति म तपाईँप्रति कृतज्ञ छु, म तपाईँप्रति धन्यवादी छु। परमेश्वरले तपाईँलाई निरन्तर आशीर्वाद दिउन्। आउनु सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदय

0: धेरै अगाडि मेरा एउटा मित्रले एउटा गीत रचेका थिए। शब्दहरू यस्तो थियो, खुसी त लुट्यौ लुट्यौ, दुःख चाहिँ नलुट, लौरोले त कुट्यौ कुट्यौ, वचनले नकुट। यो गीतमा उनले के भन्न खोजेका हुन् भन्ने कुराको हामी केही अन्दाज लगाउन सक्छौ। उनले सायद लौरोको कुटाईलाई हल्का सम्झेका छन्, तर वचनको कुटाईलाई उनी चर्को मान्छन्। साँच्चै नै मानिसको मनमा जुन चोट लाग्छ त्यो कहिल्यै निको नहुने हुन्छ। अरूबाट सहनु परेको तिरस्कारले जीवनमा पीड़ा जगाउँछ, त्यसले कहिले त जीवनलाई नाशै पार्छ। हरेक मानिसमा एउटा प्रवृत्ति हुन्छ, उसले अरूबाट प्रशंसा आदर मान पाउन खोज्छ। राम्रै कुरा हो, यो कुनै अस्वाभाविक कुरा पनि होइन, किनकि मानिसको मूल्य छ, मानिसलाई मानिस ठानेर व्यवहार गर्नुपर्छ। हिजो आज संसारमा मानव अधिकारको कुरा छ, मानव अधिकारको विषयमा लामा लामा कानून र नियमहरू बनेका छन्। कति त हामी बुझ्दै बुझ्दैनौ, तर पनि मानिसको मानसिकतामा परिवर्तन नआउन्जेल कानूनले काम गर्न सक्दैन। हालै म टेलिभिजनको एउटा कार्यक्रममा एउटा गाउँमा घटेको घटनाको चर्चा गरिएको थियो। उमेर पुगेका दुई युवा युवतीले आफ्नो इच्छा अनुसार विवाह गरेछन्, तर ती दुईलाई उनीहरूको परिवारले स्वीकार गरेनन्। स्वीकार नगरेकै मात्र भए त ठिकै थियो, तर गाउँले र आफन्तहरूले तिनीहरूलाई मार्ने कोशिश पनि गरिरहेका थाहा पाइयो। तिनीहरूका आमा बुवाले तिनीहरूलाई मार्नको निम्ति मानिसहरू खटाएका रहेछन्। बिचारा ती दुई लुकी लुकी हिँड्नु परेको रहेछ। कुनै पनि क्षण तिनीहरूको ज्यान जान सक्ने अवस्थामा तिनीहरू रहेछन्। मैले यो घटना किन तपाईँलाई बताइरहेको छु, कारण कि तपाईँले यो बुझ्नुहोस् कि आजको समयमा घृणा र तिरस्कारले पनि हद नागेर गइसकेको छ। आफूले जन्माएका छोराछोरीको ज्यान लिन पनि आमा बुवा पछि पर्दैनन्। मानिसको हृदयमा प्रेम सेलाएर गइरहेको छ, घृणा र तिरस्कारका भावनाहरू मानिसको हृदयमा भरिएको छ। तपाईँ र मैले पनि जीवनमा कुनै न कुनै बेला यस्तो तिरस्कारको सामना गर्नुपर्छ, किनकि हाम्रो वरिपरि यस्ता मानिसहरू पनि छन् जो अरूलाई खसाल्न, अरूलाई बदनाम गर्न, अरूलाई तल झार्न, नीच देखाएर आफूलाई उचाल्न मन पराउँछन्। परमेश्वरलाई नै तिरस्कार गर्ने मानिसहरूले मानिसलाई के छोड्दा हुन्, होइन त? हामी आफैमा पनि त्यस्तो बानी हुन सक्छ, अरूलाई खसाल्ने, अरूलाई यार बोल्ने, अरूलाई खिसी र तिरस्कार गर्ने बानी हामी भित्रै होला। तपाईँले यो याद राख्नुहोस्, कुनै पनि खराब काम वा कुरा पहिलोचोटि गर्दा मनमा धेरै ग्लानी हुन्छ अनि त्यो दोषी भावनाले खेदिरहन्छ, मन तडपन्छ। तर त्यो गलत काम दुईचोटि वा तीनचोटि वा धेरै पल्ट गर्दा बानी बस्छ, त्यो त जीवनको एउटा बानी नै बनिहाल्छ, आदत बन्छ। त्यो गर्दा केही झै पनि लाग्दैन, हाम्रो निम्ति त्यो त एउटा खेल जस्तो मात्रै हुन्छ। तर हामीले खेल सम्झेको कुराले कसैको ज्यान जान्छ, कसैलाई मनमा तिरस्कारको चोट लागेको हुन्छ, हामीले कमसेकम अरूलाई चोट लाग्ने काम गर्न हुँदैन, अरूलाई तिरस्कार गर्न हुँदैन। यदि हामी अरूबाट प्रेम र सम्मान पाउन चाहन्छौ भने हामीले पनि अरूलाई प्रेम र सम्मान गर्नुपर्छ। प्रभु येशूले स्पष्ट भन्नुभएको छ, अरूले तिमीहरूसँग जस्तो व्यवहार गरोस् भन्ने तिमी चाहन्छौ, तिमी पनि उनीहरूसित त्यस्तै व्यवहार गर। मैले यस्ता मानिसहरूलाई भेटेको छु जो अनाहकमा घृणा र तिरस्कार सहनु परेको कारण मानसिक रूपले बिरामी भएका छन्। कति त पागलखानमा पुग्छन्। तिरस्कारको गहिरो चोटले तिनीहरूलाई जिउनु न मर्नु बनाएको हुन्छ। उनीहरूमध्ये कोही त ती घटनाहरूको विषयमा सोच्न पनि चाहँदैनन्। त्यो सम्झँदा ठूलो पीड़ा हुन्छ। तिरस्कारको चोट जो हृदयमा गढेर बसेको हुन्छ त्यसको विषयमा बाइबलको हितोपदेशको पुस्तकमा लेखिएको छ। 15:13 आनन्दित हृदयले अनुहार प्रसन्न पार्छ, तर हृदयको पीरले आत्मालाई आघात पुर्याउँछ। घायल आत्माले एक व्यक्तिलाई कति धेरै असर पार्छ। हितोपदेशको अर्को वचनले भन्छ, मानिसको आत्माले त्यसलाई बिमारी अवस्थामा सहारा दिन्छ, तर चूर्ण भएको आत्माको पीड़ा कसले सहन सक्ला। जीवनमा कठिनाईहरू आउँछन्, त्यस बेला आत्मामा पीड़ा हुन्छ। कठिनाईहरू हटेर जाँदा आत्माले त्राण पाउँछ, तर चूर्ण र घायल आत्माको पीड़ा सही नसक्नुहुन्छ। त्यसले जीवनका सबै क्षेत्रमा असर पार्छ। अहिलेको समयमा हाम्रो समाजमा के देखिन्छ भने व्यक्तिगत नाता सम्बन्धहरू टुटेर जाने, बिग्रने क्रम बढेर गइरहेको छ। सायद तपाईँ आफैले पनि यस्तो कुरा भोग्नु भएको छ होला, र यसै कारण हुनसक्छ तपाईँले तिरस्कार सहनु परेको छ। तर पनि म तपाईँलाई बताउन चाहन्छु, तिरस्कारका चोटहरूको कारण तपाईँको जीवनको मूल्यलाई नभुल्नुहोस्। कसैले एउटा सुन्दर कुरा भनेका छन्, बादल जतिसुकै कालो मैलो भए पनि त्यसको किनारमा चाँदी चाहिँ टल्कने सेतो घेरो हुन्छ। सृष्टिकर्ता परमेश्वरले हाम्रो जीवनको बारेमा के चाहनुहुन्छ? के मानिसले जीवनमा पीड़ा कष्ट भोगेर बाँचोस् भन्ने उहाँको इच्छा छ? होइन मित्र, उहाँ हाम्रो भलो चाहनुहुन्छ। हामी खुशी र आनन्दित भएको उहाँ चाहनुहुन्छ। तर परमेश्वर मानिसको माझमा एउटा शत्रु छ, जसले मानिसलाई कहिल्यै खुशी र सन्तुष्ट भएर जिउन दिँदैन। बाइबलले त्यसलाई दुष्ट शैतान भनेको छ। उसले विभिन्न गलत कामहरू गर्नलाई उक्साउँछ। थाहा छ मित्र, अरूलाई घृणा र तिरस्कार गर्न मानिस पनि शैतानको पन्जामा परेको हुन्छ, किनकि अरूलाई घृणा र तिरस्कार गर्ने आत्मा परमेश्वरबाट आउँदैन। यो त्यही दुष्टताको काम हो। जब तपाईँले अन्जानमा कसैलाई तिरस्कार गर्नुहुन्छ, जब तिरस्कारका शब्दहरू तपाईँको मुखबाट निस्कन्छन्, तब तपाईँ सोच्नुहोस्, तपाईँलाई दुष्टताको शक्तिले वशमा पारेको छ। अहिले तपाईँले कसैको हेला सहनु परेको छ? के तिरस्कार सहनु परेको छ? तपाईँ हताश नहुनुहोस्, बरु यस्तो अवस्थामा परमेश्वरको चरणमा आउनुहोस्। परमेश्वरको चरणमा आफ्नो जीवनलाई समर्पण गर्नुहोस्। हाम्रो जीवनको गाह्रो कठिन परिस्थितिमा नै हामीलाई सबैभन्दा बढी परमेश्वरको आवश्यकता पर्छ, अनि परमेश्वर हामीलाई सहायता गर्न सधैँ तयार हुनुहुन्छ। कतिपल्ट तुच्छ ठानिएका, हेला गरिएका, हेपिएका मानिसहरूलाई परमेश्वरले उच्च स्थानमा पुर्याउनु भएको कुरा हामीले देखेका र सुनेका छौं। बाइबलमा यस्तै धेरै उदाहरणहरू हामी पाउन सक्छौ। बाइबलले भन्छ, जसले आफूलाई नम्र बनाउँछ उसलाई परमेश्वरले उच्च पार्नुहुन्छ। बाइबलमा पुरानो समयको एउटा घटना छ, एउटा व्यक्तिले भोग्न परेको तिरस्कारको घटनाको वर्णन गरिएको छ। उत्पत्तिको पुस्तकमा यो घटना उल्लेखित छ। याकुब भनिने एक व्यक्तिका पुत्र थिए तिनी, तिनको नाम थियो योसेफ। योसेफलाई तिनका पिताले धेरै माया गर्थे, तर तिनका दाजु भाइहरूले तिनलाई डाहा गर्थे। त्यति मात्रै होइन, घृणा र तिरस्कार गर्थे, यतिसम्म कि तिनीहरूले एक दिन तिनलाई परदेशीहरूको हातमा बेचिदिए र योसेफलाई वनको पशुले मार्यो भनी झुटो कुरा घरमा आएर बताए। याद गर्नुहोस् कति सहन पर्यो योसेफले दुःख। तिनको शरीर बिक्री हुँदा 13-14 वर्षका मात्र थिए। त्यो सानो केटोको जीवनमा त्यत्रो ठूलो वज्रपात आफ्नै दाजुहरूले ल्याइदिए। तिनलाई नाश पार्नको निम्ति तिनीहरूले त्यसो गरेका थिए, तिनलाई हटाउनको निम्ति त्यसो गरेका थिए। तर योसेफ सानैदेखि परमेश्वरका भक्त थिए। परमेश्वरले तिनलाई त्याग्नु भएन, तर परमेश्वरले साथ दिनुभयो, आशिष दिनुभयो, रक्षा गर्नुभयो र पराय देशमा पनि तिनलाई उच्च ओहदासम्म पुर्याउनुभयो। यो कसरी हुन सक्यो? किनकि योसेफ परमेश्वरका भक्त र उहाँमा भरोसा राख्ने व्यक्ति थिए। हामीले पनि जीवनमा तिरस्कार र घृणाको सामना गर्नुपर्दा परमेश्वरमा भरोसा राख्नुपर्छ। उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ, हाम्रो जीवनलाई सम्हाल्नुहुन्छ। याद गर्नुहोस्, यो जीवन तपाईँको र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने अधिकार, हक र कर्तव्य पनि तपाईँको आफ्नै हो। जीवनमा चोट कसलाई लाग्दैन? सबैलाई लाग्छ, तर यो घाउहरू हामीले मेटाउन सक्छौ र एउटा आनन्दित जीवन बोकेर जीवनमा अघि बढ्न सक्छौ। यो सम्भव छ परमेश्वरको सहायताद्वारा। यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने मलाई निसंकोच लेख्नुहोस्, म तपाईँलाई अवश्य नै जवाब दिनेछु। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।
1: यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो दृष्टिकोण बदल्नुहोस्, आफ्नो जीवन बदल्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 43 यहाँहरूलाई स्वागत छ। जीवनमा तपाईँको सफलता वा असफलता निर्धारण गर्ने सबैभन्दा ठूलो कुञ्जीहरू मध्ये एक तपाईँको मनोवृत्ति वा दृष्टिकोण हो। हामी सबैले ठूला चुनौतीहरूको सामना गर्नुपर्छ। सामना गर्ने विरोधहरूलाई पार गर्न सक्षम व्यक्तिहरूलाई र पार नगर्नेहरूबाट अलग गर्ने कुरा भनेको हामीले हाम्रो दिमागमा यी चुनौतीहरूको सामना कसरी गर्छौं भन्ने हो। प्रिय श्रोता, संसारले हामीलाई विशेष किसिमले व्यवहार गर्नुपर्छ भनेर सोच्ने व्यक्तिहरू त्यहाँ छन्, जबकि उनीहरूले यसको योग्य केही गरेका छैनन्। उनीहरू निरन्तर गुनासो गर्छन् किनभने उनीहरू सोच्छन् कि उनीहरूलाई उचित व्यवहार गरिएको छैन। जब चीजहरू उनीहरूले चाहे अनुसार काम गर्दैनन् तब उनीहरू बहाना बनाउँछन् र उनीहरूले आफ्नो दुर्भाग्यको लागि अरूलाई दोष दिन खोज्छन्। यो सबै खराब मनोवृत्तिको अभिव्यक्ति हो। यो मनोवृत्तिले तपाईँलाई जीवनमा तपाईँको अवरोधहरू पार गर्नबाट रोक्नेछ। प्रेरित 16 अध्यायमा पावल र सिलासलाई उनीहरू विरूद्ध लगाइएको झुटो आरोपको कारण पक्राउ गरी जेलमा हालिएको थियो। उनीहरूले कस्तो प्रतिक्रिया देखाए? के उनीहरूले अन्यायपूर्ण व्यवहार गरिएको गुनासो गरे? होइन, उनीहरूले त्यस्तो गरेनन्। प्रेरितको पुस्तक 16 अध्यायको 25 पद। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए र अरू कैदीहरूले सो सुनिरहेका थिए। परमेश्वरले चमत्कार गरेर उनीहरूलाई जेलबाट मुक्त गरेर उनीहरूको सकारात्मक मनोवृत्तिको सम्मान गर्नुभयो। गन्ती 13 अध्यायमा मूसाले 12 मानिसहरूलाई कनान देशको अन्वेषण गर्न पठाएका थिए। परमेश्वरले यो देश इजरायलीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको थियो। यी 12 मानिसहरूले 40 दिनसम्म देशको अन्वेषण गरे। त्यसपछि तिनीहरू मूसालाई रिपोर्ट दिन फर्के। 12 मध्ये 10 रिपोर्ट एकदमै नकारात्मक थियो। उनीहरूले भने कि त्यहाँ बस्ने मानिसहरू धेरै शक्तिशाली छन्, सहरहरू धेरै ठूला र बलिया रूपमा सुरक्षित छन्। उनीहरूले भने हामी ती मानिसहरूसँग लड्न सक्दैनौ, तिनीहरू हामी भन्दा धेरै बलिया छन्। उनीहरूले मानिसहरूलाई राक्षसको रूपमा वर्णन गरे। उनीहरूले भने हामी तिनीहरूका अगाडि साना फटेङ्ग्राहरू जस्ता छौ। अरू 2 मानिसहरू यहोशु र कालेब थिए। परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमिको बारेमा तिनीहरूको दृष्टिकोण धेरै फरक थियो। कालेबले भने हामी माथि गएर त्यो भूमि आफ्नो लागि लिनुपर्छ, हामी त्यो भूमि सजिलै लिन सक्छौ। गन्तीको पुस्तक 14 अध्यायको 6-8 पद। देशको भेद लिन गएकाहरू मध्येका नूनका छोरा यहोशु र यिप्नेका छोरा कालेबले आफ्नो लुगा च्याति र इसरायलीहरूका सारा समुदायलाई तिनीहरूले भने हामी बेदिन गएको देश अत्यन्तै असल देश छ। यदि परमप्रभु हामीसित प्रसन्न हुनुभयो भने उहाँले हामीलाई त्यस देशमा ल्याउनुहुनेछ र त्यो दूत र मह बग्ने देश हामीलाई दिनुहुनेछ। सबै 12 एउटै भूमि अवलोकन गरे, तर त्यो अनुभवबाट प्राप्त उनीहरूको मनोवृत्तिले उनीहरूको भविष्य निर्धारण गर्यो। नकारात्मक रिपोर्ट दिने 10 मानिसहरूले कहिले पनि परमेश्वरबाट यो प्रतिज्ञा दावी गर्ने आशिष अनुभव गर्न पाएन। यहोशु र कालेबलाई उनीहरूले सकारात्मक दृष्टिकोणको कारणले गर्दा त्यो नयाँ भूमिमा हिँड्ने र यसलाई दावी गर्ने सु अवसर दिएको थियो। पदथिस्मिकीको पुस्तक 5:18 पद। सबै परिस्थितिमा धन्यवाद दियो, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। तपाईँको जीवनमा सबै कुरा राम्रो भइरहेको छ कि छैन, वा तपाईँ ठूला परीक्षाहरूको सामना गर्दै हुनुहुन्छ कि छैन? हामीले सधैँ कृतज्ञ हुनुपर्ने कुराहरू खोज्नुपर्छ। हामीले हाम्रो हृदयमा सधैँ धन्यवादको मनोवृत्ति बोक्नुपर्छ। भजन संग्रहको पुस्तक 118 अध्यायको 24 पद। आजको दिन परमप्रभुले सृजनु भएको हो, यसमा हामी आनन्द हौं र रमाऊ। हामीले हाम्रो जीवनको हरेक दिनलाई यसरी नै हेर्नुपर्छ। जब हामीसँग यस्तो सकारात्मक दृष्टिकोण हुन्छ तब परमेश्वरले हाम्रो जीवनमा ठूलो आनन्द ल्याउन सक्नुहुन्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक,
3: आजको दिन परम प्रभुले सृजनु भएको हो, यसमा हामी आनन्द हौ र रमाऊ। हामीले हाम्रो जीवनको हरेक दिनलाई यसरी नै हेर्नुपर्छ। जब हामीसँग यस्तो सकारात्मक

विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
6: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
5: कहाँ छ?
6: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
5: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा, साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
6: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
5: र सरिता महर्जन 9841191094, 9841191094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
8: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यसो त जसले नि लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनुहुने नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
10: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
5: इलेक्ट्रोनिक
10: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मिसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि
10: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9850109625, 9850109625 र 9862424210, 9862424210।
5: सिर्जना इलेक्ट्रोनिक शप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
11: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
12: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
11: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
12: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
11: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
12: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
11: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख।
13: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
11: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
13: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
12: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
13: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
12: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
11: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुडनी जस्मा 105.5 MHz काठमाडौँबाट र गुडनी जस्मा 105.6 MHz कोहलाबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुडनी जस्माको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।

यसुले भन्नुभयो बालकहरूलाई मकाउन देऊ तिनीहरूलाई नरोग किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल टाटा अहिले तपाईँहरू

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
2: मुक्ति र स्वर्गीय सम्पत्ति। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। आज म तपाईँको पैतृक सम्पत्तिको बारेमा एउटा मिठो वचन लिएर आएकी छु। पैतृक सम्पत्ति वा उत्तराधिकार पाउनु निकै बहुमूल्य कुरा हो, होइन र? मेरा आदरणीय बुवा बित्नुहुँदा म र मेरा दिदीबहिनीहरूका लागि एउटा सम्पत्ति छोडेर जानुभयो। हामी सबैले मेरिल्यान्डमा रहेको पारिवारिक खेतीबारीमा एउटा हिस्सा पायौं। अनि मेरो लागि चाहिँ बुवाले मलाई हाम्रो गोठको पारिपट्टि रहेको घाँसे मैदानको एउटा ठूलो भाग दिनुभयो। गएको बर्खामा केन र मलाई त्यो मैदानमा टहल्ने मौका मिल्यो। वास्तवमा म त मेरो व्हीलचेयर गुडाउँदै त्यहाँ गएकी थिएँ। मलाई त्यो मैदानको डाँडाबाट देखिने राष्ट्रिय निकुञ्जको सुन्दर दृश्य र भर्खरै काटिएको हरियो घाँसको त्यो मिठो सुगन्धले असाध्यै आनन्द दियो। मेरो लागि यो एउटा निकै बहुमूल्य सम्पत्ति हो। मेरो बुवालाई लाग्यो कि मेरिल्यान्डको त्यो खेतको भाग म पाउन योग्य छु र उहाँको विशाल हृदयले गर्दा उहाँले मलाई त्यो आफ्नो उदार भावनाले दिनुभयो। अनि मैले घाँसे मैदानको यति ठूलो भाग पाउँदा मेरा दिदीहरूले कति पनि चित्त दुखाउनु भएन। हामीलाई थाहा थियो कि त्यो खेत कसरी बाँडफाँड गर्ने भन्ने कुराको पूर्ण अधिकार हाम्रा बुवासँग मात्र थियो। मेरा दिदीहरू र मलाई थाहा थियो कि बुवाको निर्णय नै अन्तिम निर्णय हो र यसमा हामी पूर्ण रूपमा खुसी थियौं। र विशेष रूपमा मलाई लाग्छ यो कुरा हामी क्रिश्चियनहरूको उत्तराधिकार बारे बाइबलले भनेको कुरासँग अत्यन्त सुन्दर रूपमा मेल खान्छ। हाम्रा सांसारिक बुवाहरू जस्तै हाम्रा स्वर्गीय पितासँग पनि हामीलाई स्वर्गीय सम्पत्ति कसरी बाँडिदिने भन्ने कुराको पूर्ण अधिकार छ। वास्तवमा बाइबलले भन्छ कि हाम्रो यो स्वर्गीय सम्पत्ति एउटा इनाम हो र हाम्रो मुक्ति जस्तो नभई यो हामीले आफ्नो मेहनतद्वारा कमाउने कुरा हो। कलसी 3:23-24 पदले भन्छ, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरी जस्तै यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तर बाइबलले हाम्रो स्वर्गीय सम्पत्तिको बारेमा अर्को एउटा महत्वपूर्ण कुरा पनि भन्छ। हामीले यसलाई गुमाउन पनि सक्छौ, हामी यसलाई घटाउन सक्छौ, हामी यसलाई थोरै र सानो बनाउन सक्छौ। मत्ती 5:19 पदमा येशूले आफ्नो अनन्तको सम्पत्तिलाई हल्का रूपमा लिने चेलाहरूका लागि एउटा चेतावनी दिनुभएको छ। येशू त्यहाँ भन्नुहुन्छ, यसैकारण जसले यी आज्ञाहरूमध्ये सबैभन्दा सानोलाई उल्लंघन गर्ला र मानिसहरूलाई त्यसै गर्न सिकाउला, स्वर्गको राज्यमा त्यो सबैभन्दा सानो कहलाइनेछ। के तपाईँले ती शब्दहरू सुन्नुभयो? म स्वर्गको राज्यमा सबैभन्दा सानो हुन चाहन्न। हुन त न्यायसंगत रूपमा त्यहाँ यो पनि लेखिएको छ कि तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्वर्गको राज्यमा त्यो ठूलो कहलाइनेछ। तर यहाँ मुख्य बुझ्नुपर्ने कुरा के हो भने, तपाईँले आफ्नो अनन्तको इनामलाई कि त अझ बढ़ाउन सक्नुहुन्छ वा यसलाई घटाउन सक्नुहुन्छ। तपाईँ यसमा अझ थप्न सक्नुहुन्छ वा यसलाई कम गर्न सक्नुहुन्छ। यो सबै तपाईँ कसरी जीवन जिउनुहुन्छ र कुनै पनि परिस्थितिमा परमेश्वरको आदर गर्ने वा नगर्ने निर्णय कसरी गर्नुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ। तपाईँ परमेश्वरको महिमालाई ध्यानमा राखेर सेवा गर्न सक्नुहुन्छ अथवा आफ्नै स्वार्थ र आफ्नो नाम बढ़ाउनका लागि सेवा गर्न सक्नुहुन्छ। तपाईँ उहाँको वचनको आज्ञा पालन गर्न सक्नुहुन्छ वा त्यसलाई उल्लंघन गर्न सक्नुहुन्छ। हामीले आफ्नो मुक्तिलाई कहिले गुमाउन सक्दैनौ, तर हामीले आफ्नो इनामलाई भने गुमाउन सक्छौं। व्यक्तिगत रूपमा भन्नुपर्दा म मेरो स्वर्गीय इनामलाई बढ़ाउने गरी जीवन जिउन चाहन्छु। म यसलाई जोखिममा पार्ने कुनै पनि काम गर्न चाहन्न। मेरो सम्पत्ति अर्थात अनन्तसम्म परमेश्वरको आराधना गर्ने, उहाँको सेवा गर्ने र उहाँमा आनन्द मनाउने मेरो आत्मिक क्षमता कतिको ठूलो हुन्छ भन्ने कुरा म पृथ्वीमा एउटा क्रिश्चियन भएर कसरी बाँचिरहेकी छु भन्ने कुरामा टिकेको छ। अनि म हरेक दिन प्रभुको सेवा, आराधना र आनन्द लिनका लागि आफ्नो क्षमता बढ़ाउन चाहन्छु। के तपाईँ पनि चाहनुहुन्छ र? त्यसैले मेरा मित्र, कलसी 3:10 भने चाहिँ आज तपाईँ जे सुकै गर्नुहुन्छ त्यसलाई आफ्नो सम्पूर्ण हृदयले गर्नुहोस्, परमेश्वरको महिमाको लागि जिउनुहोस्, किनभने तपाईँलाई थाहा छ कि तपाईँले इनामको रूपमा एउटा ठूलो सम्पत्ति प्राप्त गर्नुहुनेछ। मेरो सम्पूर्ण हृदयदेखि आशा छ कि यो वचनले आज तपाईँलाई प्रभुमा बलियो भएर जिउन मदत गर्नेछ, किनकि तपाईँ प्रभुमा मेरो क्रिश्चियन दिदी बहिनी र दाजुभाइ हुनुहुन्छ। अनि म चाहन्छु कि हामी मिलेर स्वर्गमा हाम्रा लागि सुरक्षित राखिएको त्यो सम्पत्तिको लागि उत्साहित बनौ। यो निकै बहुमूल्य कुरा हो। त्यसैले आउनुहोस्, हामी यस्तो जीवन जिउ जसले हाम्रो त्यो स्वर्गीय उत्तराधिकारलाई अझ बलियो र मूल्यवान बनाओस्। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802408470। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसी क्या हो
1: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
5: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकि नि।
4: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
5: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
4: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू,
5: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
4: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
5: पार्किङ र ग्रीन गार्डन भएको,
4: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
5: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको,
4: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
5: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849-24-61-89, 9849-24-61-89। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आचिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9849-83-16-84, 9849-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@artenlibrary.org। आर्टेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
11: फोन नम्बर 40225444 40225444
9: र 40225572 40225572।
12: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
13: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
12: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
13: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
12: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
13: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
12: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
13: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
14: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
15: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
16: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
15: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
16: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
15: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
16: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
17: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसीह, म कमल श्रेष्ठको तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम जय मसीह।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा आदरणीय श्रोता कार्यक्रम जयमसी लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता मंगलबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथी दिइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन टाढा नजिक हुनुभएका हाम्रा प्रियजनहरूलाई हामी एकदमै न्यानो अभिवादन जयमसी एकमुष्टमा व्यक्त गर्दै आइरहेको छौं। हाम्रो न्यानो सम्झना, हाम्रो न्यानो वास्ता र सँगसँगै जयमसी अभिवादन कार्यक्रम मार्फत हामी व्यक्त गर्दछौं र तपाईँ पनि यो समयमा आफ्ना प्रियजनहरूलाई सम्झिन चाहनुहुन्छ, न्यानो अभिवादन व्यक्त गर्न चाहनुहुन्छ भने कार्यक्रममा फोन गर्न सक्नुहुनेछ। हामी अघि एउटा महत्वपूर्ण कार्य पनि गर्छौं, हामी क्षमा लिन्छौं र क्षमा दिन्छौं। संसारमा छौं, मानिसहरू हौं, चाहेर नचाहेर कतिचोटि एकअर्काको हृदयहरू दुखाउँछौं र क्षमा लिएर दिएर सबै कुराहरूलाई चाहिँ एकदमै हामी स्वतन्त्र हुने काम पनि गर्छौं र यो उत्साह र प्रोत्साहन पनि दिन्छौं तपाईँको व्यक्तिगत जीवनमा क्षमा लिने दिने कुराहरूलाई अगाडि बढ़ाउनको लागि। र हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754 01-47-70-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-23-44-46 98-23-44-46 र तपाईँले फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ। दिन्छौं, संसारमा छौं, मानिसहरू हौं, चाहेर नचाहेर कतिचोटि एकअर्काको हृदयहरू दुखाउँछौं र क्षमा लिएर दिएर सबै कुराहरूलाई चाहिँ एकदमै हामी स्वतन्त्र हुने काम पनि गर्छौं र यो उत्साह र प्रोत्साहन

0: श्री सुशीलजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम ठिक छु पुनमजी, हजुरको प्रार्थनाद्वारा, परमेश्वरको सुरक्षा अनुग्रहद्वारा
0: प्रभुलाई धन्यवाद भएको र आज कार्यक्रम मार्फत तपाईँ कुकुसलाई सम्झिन चाहनुहुन्छ अनि जयमसी भन्न चाहनुहुन्छ?
1: सर्वप्रथम त हजुरलाई
0: धन्यवाद,
1: तपाईँलाई सहायता जसले गर्नुभएको छ उहाँलाई पनि जयमसी भन्न चाहन्छु पुनमजी, अनि मेरो भाइहरू हुनुहुन्छ जयमसी भन्न चाहन्छु, अनि मेरो मण्डली नेपाली वैज्ञानिकहरू मण्डली होइन सबै मेरो पाश्व गुरुजनहरूदेखि लिएर अनुवादजनहरूदेखि लिएर विश्वासी सम्पूर्ण आमा दिदी बहिनी दाजुभाइहरूलाई म यही तपाईँको कार्यक्रम मार्फत जयमसी भन्न चाहन्छु भन्थे।
0: हजुर, क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला सुशीलजी?
1: क्षमा लिनुपर्ने सर्वप्रथम परमेश्वर बासँग क्षमा माग्न चाहन्छु, जानेर नजानेर घरका सबै गुणगतहरू, अनि कसैको मैले मन अब नबोलो भन्दा पनि भनेको छ भने नजिकमा रहेको मेरो आफन्त मेरा साथीभाइहरू सक्छ मैले नजानेर बोल्दाखेरि उहाँलाई चोट पुगेको छन् भने म क्षमा माग्न चाहन्छु पनि।
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। र अहिलेलाई चाहिँ छिटो हामी सुशीलजी जयमसी। हजुर, हाम्रो सुशील मगैयाजी हुनुहुन्थ्यो र उहाँले आफ्नो न्यानो अभिवादन जयमसी व्यक्त गरेर जानुभएको छ र क्षमा लिएर दिएर जानुभएको छ। र यसरी नै कार्यक्रम मार्फत तपाईँले आफ्ना प्रियजनहरू जो टाढा नजिक हुनुहुन्छ उहाँहरूलाई सम्झना गर्न सक्नुहुनेछ र जयमसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ। क्षमा लिने दिने कार्यहरूलाई पनि हामी निरन्तर अगाडि बढ़ाइरहेको छौं। फोन गरेर तपाईँले पनि साथ दिन सक्नुहुनेछ र कार्यक्रम मार्फत हामी सम्झना र न्यानो अभिवादन व्यक्त गर्दै आइरहेको छौं र हाम्रा प्रियजनहरू विभिन्न ठाउँहरूमा हुनुहुन्छ उहाँहरूलाई पनि हामी सम्झिँदै आइरहेको छौं। र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई कार्यक्रममा स्वागत गरौं। हेलो,
2: क्रिस्ट जनजाति सारा दिनको जिन्दगीमा गरौं जय मसी, गरौं जय जयकार, मसी अभिवादन हाम्रो पुनम बहिनीलाई।
0: हजुर, जय मसी सुमनजी, हामी एकदमै आरामी छौं, तपाईँ कस्तो हुनुहुन्छ?
2: एकदमै ठिक छु, प्रभुको अनुग्रह कृपाले प्रार्थनाले हाँसेको छु, बाँचेको छु, घमाइलो रमाइलो देख्नु पाएको छु, अनि हजुरहरू एकदमै एकदमै परमेश्वरको दास बासी छोराछोरीसँग कुराकानी गर्नु पाएको छु। प्रभुलाई धेरै धेरै धन्यवाद, अनि हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद। अनि खाना खानुभयो?
0: हजुर, खानपिन भइसक्यो सुमनजी, धेरै धेरै धन्यवाद। र आज कार्यक्रम मार्फत तपाईँ कुकुरलाई सम्झिन चाहनुहुन्छ, जयमसी भन्न चाहनुहुन्छ?
2: साँच्चै नै परमेश्वरको जय जयकार गर्दै हामी परमेश्वरमा रमाउनु पर्छ, हाँस्नु पर्छ। त्यसै कारण परमेश्वरको वचनले पनि भन्दछ, कृषि जनजाति सारा दिनको जिन्दगीमा गरौँ जयमसी। अनि विशेष गरी जयमसी भन्नु पर्दाखेरि अनि एकदमै एकदमै हाम्रो पुनम बहिनीलाई परमेश्वरको दाछुरीलाई जयमसी हामी पादन भन्न चाहन्छु, अनि यसै गरी हाम्रो सुजन हिरो सरलाई जयमसी अभिवादन भन्न चाहन्छु, हाम्रो सन्ध्या बहिनीलाई जयमसी अभिवादन, हाम्रो ज्ञान बहिनीलाई जयमसी अभिवादन, निलिमा बहिनीलाई जयमसी अभिवादन भन्न चाहन्छु, हाम्रो अब्राम सरलाई जयमसी अभिवादन, हाम्रो सन्दीप बाईलाई जयमसी अभिवादन, हाम्रो सरह सरलाई जयमसी अभिवादन, सुनिता सरलाई जयमसी अभिवादन, जोनास्थान गिरीलाई जयमसी अभिवादन, विजय सरलाई जयमसी अभिवादन, हाम्रो यसै गरी ताजन गुरुङ सरलाई जयमसी अभिवादन, म सम्झनाको साथमा कुमार विष्ट सरलाई जयमसी अभिवादन, हाम्रो आइसी ग्राईलाई जयमसी अभिवादन, यान्डु खोटोडा व्यक्तिलाई जयमसी अभिवादन भन्न चाहन्छु, के रोक्काजीलाई जयमसी अभिवादन, सिमोन पाण्डेजीलाई जयमसी अभिवादन, हरि पिक्कजीलाई जयमसी अभिवादन, अनि जसले हाम्रो जीवनको रोटी खुवाउनुहुन्छ हाम्रो टेक्सा सरलाई जयमसी अभिवादन भन्न चाहन्छु, मंगलमान महरञ्जन महाजनजीलाई जयमसी अभिवादन, नारायण शर्माजीलाई जयमसी अभिवादन भन्न चाहन्छु, सफलता र उन्नतिको मार्गमा डोर्याउनु हुने हाम्रो मिन कुमार सरलाई जयमसी अभिवादन भन्न चाहन्छु, अनि जयमसी अभिवादन हाम्रो मित्र अहिले भर्खरै सुशील मगैयाजी आएर गइसक्नु भएको छ, उहाँलाई म जयमसी अभिवादन, उहाँको साथीलाई उहाँको भाइहरूलाई जयमसी अभिवादन भन्न चाहन्छु, अनि जयमसी अभिवादन भन्नु पर्दाखेरि हाम्रो अमृता बहिनीलाई म सम्झेर जयमसी अभिवादन भन्न चाहन्छु, अनि यस्तै गरी हाम्रो शोभा बहिनीलाई जयमसी अभिवादन, हाम्रो माया बहिनीलाई जयमसी अभिवादन, हाम्रो लक्ष्मी मगर बहिनीलाई जयमसी अभिवादन, हाम्रो यसै गरी रेखा थापा कुँवरलाई जयमसी

0: उत्पादन सुन्तली तामाङलाई जयमासी उत्पादन, अनि यसै गरी हाम्रो सुनित्र पहिला जयमासी अभिवादन, अनि हाम्रो तारा बहिला जयमासी अभिवादन भन्न चाहन्छु, अनि जयमासी अभिवादन भन्न चाहन्छु परमेश्वरको दासुरी हाम्रो चन्द्रमा बहिला म सम्झेर जयमासी अभिवादन, उहाँको साथीलाई जयमासी अभिवादन, उहाँको परिवारलाई जयमासी अभिवादन, म एकदमै सम्झनाको साथमा हरि रुक्काजीलाई जयमासी अभिवादन, अनि सावित्री रुक्काजीलाई जयमासी अभिवादन भन्न चाहन्छु, अनि यसै गरी सावित्री खर्साजीलाई जयमासी अभिवादन, अनि यसै गरी सन्तिका रिमालजीलाई सम्झेर म जयमासी अभिवादन। हाम्रो एकदमै वरिष्ठ दाई हजुर हुनुहुन्छ, उहाँ उत्तम शिवापतिजीलाई जयमासी अभिवादन, हाम्रो विद्या श्रीरासीलाई जयमासी अभिवादन भन्न चाहन्छु, अनि जयमासी अभिवादन हाम्रो उकलडुङ्गाबाट पञ्चायत, अनि हाम्रो हन्दा बहिला जयमासी अभिवादन, दाई भाउजूलाई जयमासी अभिवादन, अनि यसै गरी म जयमासी अभिवादन हाम्रो सम्झनाको साथमा हाम्रो लक्ष्मी सुन्दास बहिला म जयमासी अभिवादन, जयमासी अभिवादन हाम्रो जमुना राणाजीलाई जयमासी अभिवादन, यदि शिवाजीलाई जयमासी अभिवादन, यदि सा बहिनी कता हुनुहुन्छ उहाँलाई जयमासी अभिवादन भन्न चाहन्छु, अनि यसै गरी जति पनि पोखराबाट कन्ट्याक गर्नुहुन्छ हाम्रो रूपा बहिनी अचेल हराउनु भएको छ, राम्रो एकदमै नृत्य लिएर आउनुहुन्थ्यो उहाँले हराउनु भएको छ, उहाँलाई जयमासी अभिवादन भन्न चाहन्छु। हाम्रो यसै गरी दुर्गा बस्नेतजीलाई जयमासी अभिवादन, कोनाजीलाई जयमासी अभिवादन, अनि यसै गरी तारा बहिनीलाई जयमासी अभिवादन भन्न चाहन्छु, अनि यसै गरी जयमासी अभिवादन अर्जुन प्रधानजीलाई जयमासी अभिवादन, अनि यसै गरी दिलकुम्बा राईलाई जयमासी अभिवादन, एक बहादुर कटालजीलाई जयमासी अभिवादन भन्न चाहन्छु, अनि जयमासी अभिवादन धर्मराज विनोद बालजीलाई जयमासी अभिवादन भन्न चाहन्छु, जोन सूर्यजीलाई जयमासी अभिवादन भन्न चाहन्छु, हाम्रो कुमार दाईलाई जयमासी अभिवादन, राजु काप्राजीलाई जयमासी अभिवादन, हाम्रो मनोज काप्राजीलाई जयमासी अभिवादन भन्न चाहन्छु, अनि यसै गरी जयमासी अभिवादन हाम्रो कतिना राईलाई जयमासी अभिवादन, उहाँको परिवारलाई जयमासी अभिवादन, अनि यस्तै गरी जयमासी अभिवादन हाम्रो रुपेन राईलाई जयमासी अभिवादन, हाम्रो आशिष राईलाई जयमासी अभिवादन, हाम्रो सन्तोष राईलाई जयमासी अभिवादन, रामकुमार राईलाई जयमासी अभिवादन भन्न चाहन्छु, हाम्रो शान्ति राईलाई जयमासी अभिवादन भन्न चाहन्छु, सम्पूर्ण मित्रहरूलाई सुन्ने एफएममा कन्ट्याक गर्नुहुने मित्रहरूलाई सम्पूर्णलाई सबैलाई अब नाम भन्दाखेरि धेरै काम जाने पर्यो, सम्पूर्णलाई म सुमन्दरको तर्फबाट यसै गरी नै हाम्रो पम्पा रोकाजीलाई जयमासी अभिवादन, पम्पा पोपालीजीलाई जयमासी अभिवादन, यहाँलाई छुटाउनु हुँदैन, यसै कारण हाम्रो एसयु भक्तजीलाई पनि छुटाउनु हुँदैन, कता हराउनु भएको छ उहाँ आउनु भएको छैन, अनि सम्पूर्णलाई एक पुस्तमा सुमन्दरको तर्फबाट सम्झनाको साथमा जयमासी अभिवादन भन्न चाहन्छु, मेरो प्रार मण्डलीको एल्लर डिकन पास्टर प्रचारक मण्डली विशेष मण्डली सम्पूर्ण तथा दाजुभाइ दिदी बहिनीहरूलाई एक पुस्तमा म जयमासी अभिवादन, अनि यसै गरी पोखरावासी सम्पूर्णलाई जयमासी अभिवादन भन्न चाहन्छु, सम्पूर्ण अहिले गुन्नी एफएममा कन्ट्याक गर्नुहुने मित्रहरू अहिले आउँदै हुनुहुन्छ, यहाँलाई जयमासी अभिवादन, पूर्व पश्चिम उत्तर दक्षिण सम्पूर्ण मित्रहरूलाई नेपालवासीहरूलाई म जयमासी अभिवादन भन्न चाहन्छु, अनि मैले क्षमा लिनु पर्दाखेरि क्षमा माग्नु पर्दाखेरि म कहाँ गएर सुकिरहेको हुन्छ, क्षमा म साँच्चै नै लडिरहेको हुन्छु परमेश्वरको दृष्टिमा, परमेश्वरको दृष्टिमा म एकदमै कमजोरी व्यक्ति हुँ, म पापी व्यक्ति हुँ, म अधर्मी व्यक्ति हुँ, म धर्मी छैन परमेश्वरको दृष्टिमा, परमेश्वर मात्रै एकदम असल र धर्मी हुनुहुन्छ, म कहाँ गएर सुकिरहेको हुन्छ, कहाँ गएर के भइरहेको हुन्छ थाहा छैन, परमेश्वरसँग म क्षमा चाहन्छु, क्षमा माग्नु पर्दा परिवारसँग म क्षमा प्रार्थ चाहन्छु, अनि सुनिराख्नु हुने सम्पूर्ण तथा दाजुभाइ दिदी बहिनीहरूसँग म क्षमा प्रार्थ चाहन्छु बहिनी।
1: धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो सुमनजी र आफ्नो जयमसी अभिवादनहरू व्यक्त गर्नुभएको छ, र अहिलेलाई चाहिँ हामी छुटौँ यो समयमा, जयमसी
0: हाम्रो सुदन सर हाम्रो पुनः बहिनीलाई सफलता उन्नति परमेश्वरको
1: धन्यवाद जयमसी र हाम्रो सुमन राईजी हुनुहुन्थ्यो, र कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो जय मसी पुनम मैडम।
1: जय मसी कुमारजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: सन्तुष्टि बित्दै छु परमेश्वरको अगुवाईले अनुग्रहले गर्दा है हजुरहरूको प्रार्थनाले गर्दा यो सुन्दर दिनहरू देख्नु पायो भेट्नु पायो परमेश्वरलाई धेरै धेरै धन्यवाद छ। सबै एकुन्डिस एफएमसँग बोल्नु पायौँ एकदमै खुसी लाग्यो एकदमै धन्यवाद छ परमेश्वरलाई पहिलोचोटि
1: हजुर एकदमै खुसी लाग्यो हामीलाई पनि फोन गर्नुभएको लागि र आज तपाईँको खुसीलाई सम्झेर जय मसीह भन्न चाहनुहुन्छ।
2: हजुर हजुर पहिलो चोटि त हजुर म्याडमलाई नै है सञ्चालन गर्नुहुने बिहानीको समयदेखि लिएर है सञ्चालन गर्नुहुने म्याडम हजुरलाई नै जय मसी पहिलो चोटि
1: जय
2: मसी। अनि हाम्रो सुमन साथीले अहिले नाम लगाउनु भएको थियो उहाँलाई पनि एकदमै उहाँलाई पनि जय मसी र धन्यवाद उहाँको परिवार सबैलाई जय मसी धन्यवाद भन्न चाहँदैछु। अनि कुमार अब्राम सरलाई उहाँलाई पनि जय मसी दाजु सरलाई पनि एकदमै जय मसी उहाँलाई पनि धन्यवाद। अनि गोपाली बहिनीलाई पनि जय मसी धन्यवाद। अनि ज्ञानु मेडमलाई पनि जय मसी धन्यवाद भन्न चाहँदैछु। अनि यीशु भक्तजी साथीलाई पनि जय मसी धन्यवाद। अनि सिक्किमको अर्जुन पदा साथीलाई पनि जय मसी धन्यवाद। उहाँबाट दिल कुमार उहाँलाई पनि जय मसी धन्यवाद भन्न चाहन्छु। लठे बहादुर गदाल साथीलाई पनि जय मसी धन्यवाद भन्न चाहन्छु। अनि रुबेन साथीलाई पनि जय मसी धन्यवाद छ उहाँलाई पनि। अनि सङ्गीता उहाँलाई पनि जय मसी धन्यवाद भन्न चाहन्छु। पम्पा नानालाई पनि जय मसी धन्यवाद भन्न चाहन्छु। अनि कतिजना इलिसिबा उहाँलाई पनि जय मसी भन्न चाहन्छु र धेरैजनाको नाम छुटिएको छ। सबै सबै छोरा साथीहरू सबै प्रभुको जन छोरा छोरी सबैलाई म जय मसी भन्न चाहन्छु। नाम कतिको नआए त भए पनि है गुटी सेफिनमा जहिले सुनिरहनु भएको छ सबैलाई म एकदमै म धन्यवाद भन्न चाहन्छु। अनि क्षमा लिनु पर्दामा है अब हामी सबै संसारमा छौँ हामीले है अब यो संसारमा हुँदाखेरि एक अर्कासँग अब कति प्राय अब हामी त गल्ती नगरौँ है बोल नगरौँ भनेर हामी होसियारी त अब हामी हुन्छौँ तर कुनै दिन कुनै दिन लिएर केही कुरोमा है गएर चुकिजान्छ कुनै कुरो केही कुरोमा गएर हामी गल्ती गरी पठाइहाल्छ भोलि पठाएर भुलेर त्यही कारणले गर्दाखेरि एकदमै उहाँलाई दिल अब चिता दुखायो है उहाँलाई कति मन दुखाएको हुन्छ उहाँलाई अब हृदयमा चोट परेको हुन्छ है र एकदमै उहाँको हृदयमा चाहिँ परमेश्वरले एकदमै मलमपट्टि गर्नुहुन्छ भनेर म अवश्य म आशा गर्दै र उहाँसँग पनि म एकदमै क्षमा माग्न चाहन्छु र एकदमै म पनि उहाँलाई क्षमा दिनु एकदमै म पनि उचित छु भनेर भन्न चाहन्छु है हजुर मेडम।
1: हुन्छ धेरै धेरै धन्यवाद एकदमै खुसी लाग्यो कुमारजी फोन गरेर साथ दिनुभएको लागि र अहिलेलाई चाहिँ हामी छुटौँ है जय मसी
2: जय मसी। हामी प्रार्थनामा राखिदिँदैछु डाँडाको मण्डली जति सेवामा जानुहुने सबैलाई म प्रार्थनामा डेली राख्दैछु म एकदमै गुरु सेफएमको सबै गुरु बाउ गुरुआमाहरूलाई मण्डलीहरूलाई है र हजुरहरूले पनि प्रार्थनामा राखिदिनु भएको लागि धेरै धेरै धन्यवाद छ है हजुर।
1: हुन्छ धेरै धेरै धन्यवाद जय मसी कुमारजी हजुर। हाम्रो कुमार राईजी हुनुहुन्थ्यो यता इन्डियाबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो र तपाईँले पनि कार्यक्रममा यसरी नै फोन गरेर साथ दिन सक्नुहुनेछ र न्यानो अभिवादन जय मसी कार्यक्रम मार्फत व्यक्त गर्न सक्नुहुनेछ र क्षमा लिने दिने कार्यलाई पनि हामी निरन्तर अगाडि बढाइ नै रहेको छौं र तपाईँले फोन गर्न सक्नुहुनेछ। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो
1: जय मसी हरिबोलजी कस्तो हुनुहुन्छ तपाईँ? हजुर हामी पनि एकदमै आरामै छौं र आज तपाईँले आफ्नो जय मसी अभिवादन यो समय राख्न सक्नुहुनेछ।
3: हजुर सर्वप्रथम त परमेश्वरलाई नै किनभने उहाँले जीवन दिनुभएको छ स्वास्थ्य राख्नु भएको छ त्यसको लागि यीशु प्रभुलाई धन्यवाद। अनि अर्को कुरा अहिले भर्खर कुमार राईजीले फोन गर्नुभयो उहाँलाई जय मसी भन्न चाहन्छु। त्यसै गरी संगीता चन्द्रमाया मगर पम्फा गोपाली अर्जुन प्रधान अनि हरियो खर्क चर्च हाम्रो स्थानीय चर्चका डिकन राजकुमार लामा डिकन गाजलु लामा अनि उत्तम शिवाकोटी गोविन्द आचार्य सावित्री खण्डका राजकुमार सुब्बा सुमन राई रुबेन राई लक्ष्मी माया, यशु भक्त गौतम, लक्ष्मी बोहरा, टेकबहादुर कराल, तिल कुमार, रेखा शर्मा, ज्ञानु म्याम, अनि कुमार अब्राहम म्याम, अनि प्राविधिक मित्र पावल थापा, पावल दुमी राई, सत्का पास्टर हुनुहुन्छ, यशु भक्त गौतम। मैले अब अहिले यति नै सम्झेँ, यो बाहेक सम्पूर्णलाई म अभिवादन भन्न चाहन्छु।
1: र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला हरिबोलजी?
3: हामी जीवनमा बचाएछौँ, अब जानी नजानी हामीले गल्ती गरेको छौँ, गरेका हुन्छौँ होला, नराम्रो शब्द प्रयोग गर्छौँ, रिस आवेगमा आउँछौँ, हाम्रो यो स्वाभाविक हो। तर परमेश्वरले रिस गर्न धीमा हुनुपर्छ भन्नुभएको छ। परमेश्वरको वचन जुन छ त्यसलाई व्यवहारमा उतारिराख्न नसकेर हामी आवेशमा आउँछौँ। हिजो पनि मेरो श्रीमतीसित झगडा पर्यो, म आवेशमा उसले राम्रो कुरा गर्दा गर्दै पनि त्यसलाई म क्षमा माग्न चाहन्छु म्याम।
1: हुन्छ, धेरै धेरै धन्यवाद हरिबोलजी। र यसलाई चाहिँ हामी जय मसी। हजुर, हरिबोल बुढा थोकीजी हुनुहुन्थ्यो र उहाँले आफ्नो जय मसी अभिवादन व्यक्त गरेर जानुभएको छ, क्षमा लिएर दिएर जानुभएको छ। र यसरी नै हामी कार्यक्रममा निरन्तर अगाडि बढ्छौं। तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। र कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो, जय मसी।
1: जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
4: म ठिकै छु, एकदम धन्यवाद परमेश्वरलाई अनि हजुरलाई पनि प्रार्थनाको निम्ति एकदम धन्यवाद।
1: आज कार्यक्रम मार्फत तपाईँ
4: खाना खानुभयो, सन्चै हुनुहुन्छ?
1: हजुर हजुर, एकदमै आराम, खानपिन भइसक्यो नैनाजी। र तपाईँले आफ्नो जय मसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ यस समय।
4: जय मसी तपाईँलाई भन्न चाहन्छु, हाम्रो टेक्निसियन को हुनुहुन्छ खै आज थाहा छैन, उहाँलाई पनि जय मसी भन्न चाहन्छु। गुड न्युज एफएम फ्यामिली सबैजनालाई मेरो हृदयदेखि नै जय मसी भन्न चाहन्छु। अनि जतिजनाले फोन गरेर जानुभयो, भर्खर कुमार हरि दाई, अनि हाम्रो कुमार, अनि अर्जुन प्रधान होइन, अनि सारा दिदी, हाम्रो पम्पा रोका दिदी, हाम्रो सारा दिदी, सबैजना, चन्द्रमाया दिदी, हाम्रो पम्पा, गोपाली दिदी, हरेक जतिजना सुनिराख्नु भएको छ, जतिजनाले फोन गर्नुहुन्छ, उहाँ सबैजनालाई म जय मसी व्यक्त गर्न चाहन्छु। अनि क्षमा लिन र दिनुमा चाहिँ परमेश्वरलाई म सर्वप्रथम परमेश्वरसँग क्षमा माग्न चाहन्छु। किन भन्दाखेरि हामी संसारमा छौँ अनि शरीरमा छौँ, कतिवटा कुराहरू चाहिँ मानिसलाई भन्दै गर्दाखेरि पनि परमेश्वरको हृदय चाहिँ अनि परमेश्वरबाट चाहिँ हामी चुकेका हुन्छौँ है। अनि कतिवटा परमेश्वरको महिमाबाट चाहिँ हामी आफै हराइरहेका हुन्छौँ, आफ्नै इच्छा खोजेर चाहिँ भुलिरहेका हुन्छन् अनि उहाँको हृदयहरू दुखाइरहेका हुन्छौँ। त्यसको निम्ति चाहिँ परमेश्वरको निम्ति परमेश्वरलाई हामी म पहिला क्षमा माग्छु, अनि विशेष तपाईँलाई पनि मबाट केही कुराहरूले मन दुखेको छ, मेरो व्यवहारले म बोलेको हरेक कुराहरूबाट हजुरलाई मन दुखेको छ भने मलाई क्षमा गर्नुभएको होस्। अनि जतिजनालाई मेरो शब्दहरूले, मेरो व्यवहारहरूले, जतिजना म फोनहरू गरिरहेको हुन्छु, प्रायः तपाईँहरूसँग बोल्दै गर्दाखेरि कतिवटा कुराले चाहिँ असर हुन्छ अनि ठ्याक्क हानि पठाउँछ, भन्नु चाहिँ एकदम उनलाई नै एकदम एट्याक गरेर उसलाई नै नराम्रो प्रकारले चाहिँ भनेको हुँदैन, तर कतिवटा कुराहरूले चाहिँ दुखाइरहेको हुन्छ क्या। अनि त्यो प्रकारले चाहिँ म एकदम हृदयदेखि नै क्षमा लिन दिन लिन पनि चाहन्छु, अनि कतिबाट अब कतिवटा कुराहरूबाट पनि क्षमा दिन पनि चाहन्छु, आफूले पनि स्वीकार्छु आफ्नो गल्तीहरूलाई। अनि कतिजनाले चाहिँ अब मलाई क्षमा गरिदेऊ न भन्नेहरू पनि हुनुहुन्छ, प्रत्येकहरूलाई पनि म परमेश्वरमा रहेर चाहिँ उहाँहरूलाई पनि क्षमा दिन सकौँ अनि दिन्छु, अनि म आफै पनि परमेश्वरमा अनि मानिसहरूमा जतिजना आदरणीय प्रिय परमेश्वरले दिनुभएको छ, छोरा छोरीहरू, दिदीहरू होइन, हजुरहरू हुनुहुन्छ, उहाँहरूसम्म पनि म क्षमा माग्छु। यति नै हो, धन्यवाद। अनि यो सुन्दर दिन परमेश्वरले दिनुभएको छ, धन्यवाद दिन चाहन्छु। अनि विशेष तपाईँसँग बोल्नु पाएँ, एकदमै परमेश्वरको योजना होइन, हजुरसँग कुरा गर्नु पाउँदा, हजुरको बोली यति मिठो सुन्नु पाउँदा, हजुर यति राम्रो हुनुहुन्छ, सुन्दर हुनुहुन्छ, तर परमेश्वरको सृष्टि नै सुन्दर छ, तर तपाईँ चाहिँ एकदम राम्रो हुनुहुन्छ क्या तपाईँ, अनि मलाई मनपर्छ। अनि धन्यवाद धेरै धेरै, जय मसी,
1: सबैलाई छुटाउँ, जय मसी, राम्रो
4: हजुर।
1: जी हुनुहुन्थ्यो र उहाँसँगको कुराकानीहरू हामीले राख्यौं कार्यक्रम मार्फत र उहाँले सम्पूर्णमा न्यानो अभिवादन राखेर जानुभएको छ र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं. हेलो. कोही श्रोता हुनुहुन्थ्यो फोनलाई एउटा बाहिरिसक्नु भएको छ र तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ. हाम्रो फोनलाइन एकदमै खुला रहेको छ र एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ. फोन गर्दै गर्नु होला. गीतपछि उपस्थित हुने नै छौं.

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो जय मसी, पम्फा गोपालीजी बोल्दै हुनुहुन्छ?
1: हजुर पक्कै पनि।
0: कस्तो हुनुहुन्छ तपाईँ?
1: म एकदम ठिकठाक छु, परमेश्वरको अनुग्रह, हजुरहरू सम्पूर्णको प्रार्थनाद्वारा। हजुर कस्तो हुनुहुन्छ अहिले?
0: एकदमै ठिक छौ हामी पनि, र धेरै धेरै धन्यवाद यहाँहरूलाई। र पम्फाजी, आज तपाईँले आफ्नो जयमसी अभिवादनीय समय व्यक्त गर्न सक्नुहुनेछ।
1: विशेषरी हजुरलाई म जयमसी भन्न चाहन्छु,
0: हजुर
1: कार्यक्रमहरू सबै ठाउँमा पुर्याउनु भएको लागि। त्यहाँ फोन उठाउने सर हुनुहुन्छ कि मिस हुनुहुन्छ, उहाँलाई विशेष गरी हृदयदेखि जयमसी धन्यवाद पनि भन्न चाहन्छु। आज फोन उठाएर हजुरलाई दिनु नपा भए यसरी जयमसी कार्यक्रम संसारमा पुग्दैन थियो। अनि फोन उठाएर तपाईँलाई दिनुभएको लागि त्यहाँ उहाँ सर हुनुहुन्छ कि मिस हुनुहुन्छ, उहाँलाई हृदयदेखि सर हुनुहुन्छ,
0: हजुर
1: हृदयदेखि धेरै जयमसी धन्यवाद पनि भन्न चाहन्छु। कति फोन गर्दाखेरि उठाउनु हुँदैन हामी त्यहाँ, कोही बेला अनि तपाईँको कार्यक्रममा अनि भाग लिनै पाउँदैन होइन। विशेष गरी उहाँलाई पनि जयमसी, हजुरलाई जयमसी, अनि सुमन दाईलाई पनि म जयमसी भन्न चाहन्छु, उत्तम शिवाकोटी पाठरबालाई पनि जयमसी भन्न चाहन्छु, रुबेनज्यू अनि हरिबल बुढा थोकी दाईलाई पनि म जयमसी भन्न चाहन्छु, अनि कुमार राईलाई पनि जयमसी भन्न चाहन्छु, अनि राम कुमार अनि अर्जुन प्रधान अनि सम्पूर्णलाई म जयमसी भन्न चाहन्छु, अनि उता कुवेतबाट फोन गर्ने रुचिज्यूलाई पनि म जयमसी भन्न चाहन्छु, अनि सीता नेपाली पनि कुन देशबाट गर्नुहुन्थ्यो पहिला त अहिले त सुनेको छैन, उहाँलाई पनि म जयमसी भन्न चाहन्छु, अनि चन्द्रमा बहिनीलाई पनि म हृदयदेखि जयमसी भन्न चाहन्छु, अनि सारा बहिनीलाई, लक्ष्मी मगर बहिनीलाई, अनि माया दिदीलाई पनि, माया दिदी मगर दिदीलाई म जयमसी भन्न चाहन्छु, अनि अमिता मर्जन, अनि लक्ष्मी मर्जन, कृष्णा मर्जन, अनि त्यहाँबाट उहाँहरूलाई पनि म जयमसी भन्न चाहन्छु, अनि पम्फा दिदीलाई पनि म जयमसी भन्न चाहन्छु, अनि सम्पूर्णलाई, सारा बहिनीलाई पनि म जयमसी भन्न चाहन्छु, अनि विद्या दिदी, अनि सङ्गीता रिमाल, अनि उहाँलाई पनि म जयमसी भन्न चाहन्छु। आज सम्पूर्णलाई, आज मेरो मण्डलीको पास्टरबा, पास्टर आमा, अनि सुस्मिता बहिनी, सम्पूर्ण मण्डल परिवारलाई म जयमसी भन्न चाहन्छु, अनि टोखाको बहिनी चाहिँ, अनि सम्पूर्ण परिवारलाई म जयमसी भन्न चाहन्छु, अनि बालाजुको पास्टरबा, पास्टर आमालाई नि म जयमसी भन्न चाहन्छु, अनि सीता पाइलाको पास्टरबा, पास्टर आमा, रूपनी आमा, देवी दिदी, लालिमिया दिदी, सुशीला ठकुरी, अरू सम्पूर्णलाई नि म जयमसी भन्न चाहन्छु, अनि भिन्नुगाको पास्टरबा, पास्टर आमा, जितेन्द्र मङ्गराती, उहाँहरूलाई पनि म जयमसी भन्न चाहन्छु, अनि सम्पूर्णलाई म नछुटाइकन हृदयदेखि, अनि चौध अञ्चल, सतहत्तर जिल्ला, सुदेश, विदेश, कुना, काप्चा, जति ठाउँबाट सुन्दै हुनुहुन्छ, मेरो छोरी जाइलाई पनि म जयमसी भन्न चाहन्छु, मेरो सम्धी सम्धिनी, उहाँको परिवारसँग नि म जयमसी भन्न चाहन्छु, परिवारलाई सम्पूर्णलाई म नछुटाए, मेरो यहाँ जेठाजुको परिवार, छोरा बुहारी सम्पूर्णलाई नि म जयमसी भन्न चाहन्छु, अनि मार्फु चर्चको पास्टरबा, पास्टर आमा, विश्वासी जन सम्पूर्णलाई म नछुटाइकन जयमसी भन्न चाहन्छु, घटी खोलाको पास्टरबा, पास्टर आमा, उहाँहरूलाई पनि म जयमसी भन्न चाहन्छु, मेरो सासु आमालाई जयमसी, मेरो छोरालाई पनि म जयमसी भन्न चाहन्छु, अनि सम्पूर्णलाई, सम्पूर्णलाई म नछुटाइकन, अनि पुना दिदीलाई पनि म जयमसी भन्न चाहन्छु, अनि अरू सुनिता, याकुब, अनि महेन्द्र, जति पनि हुन्छ धर्मराज विराजलाई पनि जयमसी भन्न चाहन्छु, अनि हाम्रो रामभरी कटेल दाई, रामभरी सिपाही, अरू जति पनि हुनुहुन्छ, अनि दुर्गा दिदीलाई पनि म जयमसी भन्न चाहन्छु, साबित्री रोक्का, अनि सम्पूर्णलाई, अनि हरि रोक्का दाईलाई पनि म जयमसी भन्न चाहन्छु, अरू छुटेको नामहरू सम्पूर्णलाई म हृदयदेखि होइन जयमसी भन्न चाहन्छु मिस।
0: हजुर, क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पम्फाजी?
1: क्षमा दिनु त अब परमेश्वरसँग नि हामी क्षमा माग्नुपर्छ, हामीले हेरेर बोलेर सोचेर गरेका भुल गल्तीहरूलाई क्षमा परमेश्वर दिउन्। मैले चाहिँ प्रतिज्ञा गरेको थिएँ महिनाको एकचोटि चाहिँ म घुमेर प्रार्थना गर्छु एक्लै भयो भनेर, अनि अहिले ठ्याक्कै 3 महिना लाग्यो आमा बिरामी भएको कारणले म घुमेर प्रार्थना गर्न सकेको छैन, अनि त्यस कारण पनि परमेश्वरसँग म क्षमा माग्दछु। अनि त्यहाँबाट हौसलाको सङ्गति राखेको थियो, ठ्याक्कै 4 जेठबाट होला, अनि यो 2-3 महिना भयो छुटेको, अनि मैले योजना बनाइराखेको, अनि म हुँदा गरौँ यसरी भन्नु कहिले म कहाँ पालैसँग राख्थेँ, अनि म ध्यान नभ्याएको कारण अरूले पनि राखेन, पास्टर आमाले मैले कति भन्यो, अनि त्यसरी राख्नु है, म त आमालाई छोडेर हिँड्न पाउँदैन, अनि यहाँ राखौँ भने आमा कराई कराई गर्नुहुन्छ, अनि सङ्गति गरेकै मात्रै भएन भन्दाखेरि उहाँहरूले नि राख्नु भएको रहेछ, अनि परमेश्वरसँग नि म क्षमा माग्दछु। अब यो प्रतिज्ञा गरेको पुरा भएको छैन, अनि त्यहाँबाट गोटे च्याफम सर मिसँग नि म क्षमा माग्दछु, अनि मेरो सासूआमैसँग नि क्षमा माग्दछु, अनि अनि ल यता सार्दै उता सार्दै भन्नुहुन्छ, अनि सार्दाखेरि मन नसकेको कारणले अनि उहाँलाई दुख्दो रहेछ, अनि किन दुखाएको भन्नुहुन्छ, अनि सासूआमैसँग नि क्षमा माग्दछु, मेरो छोराछोरी ज्वाइँ सम्धी सम्धिनी जति पनि, अनि उहाँहरूसँग नि जयमसी भन्न चाहन्छु, के अरे क्षमा माग्न चाहन्छु, अनि जयमसी भन्दाखेरि अनि रसिला बोरालाई छुटाउनै हुँदैन, उहाँलाई म जयमसी नैना थापा अनि जति पनि हुनुहुन्छ है सम्पूर्णलाई म नाम लिन त सकेन, बिर्सिन्छु कति, अनि क्षमा माग्दै जयमसी भन्दै म बिदा हुन्छु।
0: धेरै धेरै धन्यवाद पम्फाजी, छुटौँ अहिलेलाई, जयमसी। हाम्रो पम्फा गोपालीजी हुनुहुन्थ्यो, चितलाङबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो, र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
2: पुनमजी, जय
0: मसी। उत्तमजी कस्तो हुनुहुन्छ तपाईँ?
2: हजुर म सन्चै छु, तपाईँहरूको प्रार्थनाले प्रभुको अनुग्रहले तपाईँलाई कस्तो छ?
0: हजुर हामी पनि एकदमै आरामै छौँ, र आज तपाईँले आफ्नो जय मसी अभिवादनीय समय व्यक्त गर्न सक्नुहुनेछ।
2: परमेश्वरमा धन्यवाद भएको, सर्वप्रथम पूनम प्रजापतिजीलाई धेरै धन्यवाद, जय मसी हामीलाई स्वागत गर्नुहुन्छ,
0: धन्यवाद जय मसी,
2: धन्यवाद जय मसी, अब्राहमजीलाई, सुनित राज लामाजीलाई, सुजन सन्ध्याजी, विजयजी, पास्टर केश दाल, जनाधान गिरी, राजन्द्र पाण्डे, कुमार राय, सिमन पाण्डे, नारायण शर्मा, तेज रोक्का, पावल थापा, ममता नेपाली, गोविन्द विश्वकर्मा, निर्मला कुमार सिंह विष्टले गुडन्युजबाट धेरै राम्रो कुराहरू हामीलाई सिकाउनुहुन्छ, उहाँहरूलाई धेरै धन्यवाद। माधव विश्वकर्मा हरि रोक्कालाई धन्यवाद, जयमसी अभिवादन, लालमान तामाङ आजकल फोन गर्नु नखाएर जानुभयो, शोभा मिश्र, लक्ष्मी सुन्दास, धर्मा विनोद बरालजी, यसु भक्तजी पनि कता जानुभयो आजकल फोन गर्नुहुन्न, उहाँलाई पनि जयमसी अभिवादन, तारा तामाङ, चन्द्रमाया मगर, पम्फा रोका, पम्फाको बाली अहिले भर्खर फोन गर्नुभयो, उहाँलाई पनि जयमसी अभिवादन, विद्या श्रेष्ठ, अमिता महर्जन, निष्पा महर्जन, पुना थापा, चित्र मगरजीलाई धन्यवाद, जयमसी, राम हरि सिपाही, रामहरि पटेल, हरिबोल बुढा सुजीजी, यहाँले भर्खर फोन गर्नुभयो, उहाँलाई पनि धेरै धन्यवाद, जयमसी अभिवादन, लक्ष्मी मगर, सुमन राई हाम्रो छिमेकी हुनुहुन्छ, उहाँलाई धेरै धन्यवाद, जयमसी अभिवादन, सुनिराख्नु भएको होला, प्रशस्त कुमार लामी खाने, अर्जुन प्रधान, टेक दाल, कताल इन्डियाबाट सुन्ने, पोखराबाट सुन्नुहुने, अनि सम्पूर्ण देश विदेशबाट सुन्नुहुने सबै सबैको निम्ति म जयमसी अभिवादन भन्न चाहन्छु, मेरो तर्फबाट नाम छुटेका सबैलाई जयमसी अभिवादन।
0: र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला उत्तमजी?
2: परमेश्वरसँग हामी क्षमा माग्नुपर्छ, हामी कतिचोटि भुल गल्ती गरिराख्छौँ, परिवारसँग पनि झगडा गर्छौँ, कतिचोटि अमेरिका कुराहरू रिसाउँछौँ, होइन परमेश्वरलाई मन नपर्ने कामहरू गरिराखेका हुन्छौँ, शरीरको कारणले परमेश्वरसँग क्षमा माग्नुपर्छ, अनि घर परिवारसँग साथीभाइ इष्ट मित्र मण्डली परिवार कसैले पनि मबाट चित्त दुखाउनु भएको छ भने म क्षमा माग्न चाहन्छु।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि, र यसलाई छुटौँ हामी, जय मसी। हजुर उत्तम शिवाकोटीजी हुनुहुन्थ्यो, र उहाँले सम्पूर्णमा न्यानो अभिवादन जय मसी व्यक्त गरेर जानुभएको छ, र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
3: हेलो, जय मसी बहिनी।
0: जय मसी, हाम्रो पुनाजी कस्तो हुनुहुन्छ तपाईँ?
3: हजुर म सन्चै छु बहिनी, म अनुग्रह प्रेम हजुरहरूको मण्डलीको उपासनाले म बसिरहेको छु, आनन्दै छु, खुसी छु बहिनी।
0: हजुर प्रभुलाई धन्यवाद भएको, र पुनाजी आज तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ, जय मसी भन्न चाहनुहुन्छ?
3: हुन्छ, परमेश्वरलाई धन्यवाद छ धेरै धेरै, हाम्रो प्रभु कति महान, कष्ट महान, कति महान, उहाँलाई चाहिँ धन्यवाद दिएर नसक्नु छ। विशेष गरी अहिले जो जति प्रार्थना गरेर जान प्रार्थना अरे जयमसी गरेर जानुभयो, अनि म त एक एक सम्झिन पनि सक्दिनँ है, बहिनीहरूले नि सम्झिनुहुन्छ मलाई, मलाई खै केले असर गरे है यो, मलाई चाहिँ एकदम सम्झिनु कुनै कुरा पनि के बिर्सै दिइहाल्छ, अचम्मै छ। अनि धन्यवाद जयमसी भन्छु, पम्फले नि सम्झिनु भयो मलाई उहाँ चितलाङबाट, अनि उहाँलाई सम्झिए अहिले भर्खरै। अनि जयमसी अभिवादन, अनि जो अहि नै एउटा बहिनीले अब यस्ता नाम बिर्स्यो नि त सम्झेर जानुभयो धन्यवाद। अनि सुमन भाइलाई जयमसी सबैलाई नछोडिकन म गुड न्युजमा जो जति जोडिएर हामी एक परमेश्वरको सन्तान भएर हामी परमेश्वरकै आवाज उठाएर बोलेका छौँ है, हामी चाहिँ उहाँको आवाज उठाएर बोल्ने सन्तान हौँ कि हामी परिवार हौँ हामी। अनि त्यो कारणले गर्दा सबैलाई नछोडिकन म जयमसी भन्छु, अनि एकजना भाइले नि सम्झिनु भयो मलाई, म अनि उहाँलाई पनि जयमसी, अनि मेरो मण्डली परिवारलाई जयमसी भन्छु, अनि सम्पूर्ण हजुरहरूलाई म यतातिर आइहालेछु, अनि ज्ञानु बहिनी अनि हजुरलाई, अनि सम्पूर्ण एउटै स्वरले गीत गाएर एउटै स्वरको भजन सुन्दा त म त अति नै आशिष हुन्छु कि है, एउटा नम्बर भन्ने बेला चाहिँ सबै मनपर्छ भन्नै सक्दिनँ, अनि ग्याट्टै बोलिदिइहाल्छु है, अनि गीत त सुन्छु नि अब के गर्ने, अनि रा साह्रै आशिष हुन्छु, अनि त्यहाँ चाहिँ नम्बर त्यो भाग बोल्ने बेला बिर्स दिन्छ, अनि त्यो सबै राम्रो लाग्छ के, त्यो कारणले गर्दा जुन हुन्छ त्यही भनिदिन्छु म चाहिँ है। धन्यवाद जयमसी, अनि सबै गुड न्युज परिवारलाई, अनि मेरो मण्डलीमा छोरी महाजान सुन्दै हुनुहुन्छ होला, अनि उहाँलाई नि जयमसी अभिवादन, अनि यता मनिकाहरू सुन्न सुन्नु होइन उहाँलाई नि जयमसी अभिवादन सबैलाई, अनि जो जतिले सुन्ने सुन्दै हुनुहुन्छ आउँदै हुनुहुन्छ सबैलाई जयमसी जयमसी, अनि नछोडिकन अनि पोखराबाट सुन्दै हुनुहुन्छ सबैलाई जयमसी, अनि यता लालुमाया हाम्रो लमजुङमा नि उहाँले नि सुन्दै हुनुहुन्छ, मैले हिजै अस्ति नाम भन्न नसकेको नाम चाहिँ उहाँको लालुमाया, गाउँतिर हुनुहुन्थ्यो पाहाचौक भन्ने ठाउँमा, अहिले हाम्रै माइती टोलमा बेसी भकुन्नेमा आएर बस्नु भएको छ, अनि दिदीसँग दिनदिनै कुरा हुन्छ फेसबुकमा, त्यहाँ उहाँलाई जयमसी भन्दछु। बेसारमा जो जतिले सुन्दै हुनुहुन्छ लमजुङ बेसारमा, अनि नेटबाट पनि उहाँले त्यो या ऊबाट के अरे च्यानलबाट सबै एउटा एउटा च्यानल त आइरहेछ, सबैलाई जयमसी अभिवादन, गोर्खा लमजुङ तनौ सबैलाई जयमसी, पोखरामा सुन्दै हुनुहुन्छ, अनि कसको आवाज दिएर उठाउने हामी, कसलाई कहाँ जाने हो र यस्तो दिन, एउटा आइतबार सोमबार मङ्गलबार बुधबार बिहिबार शुक्रबार यति दिनसम्म हामी परमेश्वरको आवाज लिएर उठेका छौँ कि, यो चाहिँ किन एउटा नारा ला जस्तै छ।
0: पुनाजी, हेलो, पुनाजी हुनुहुन्थ्यो तर उहाँले आफ्नो जयमसी अभिवादन राख्दै हुनुहुन्थ्यो, फोनलाई उठेर बाहिरिनु भएको छ र केही छैन, तपाईँले आफ्नो जयमसी अभिवादनहरू राख्न सक्नुहुनेछ र कार्यक्रम जयमसी तपाईँ सुन्दै हुनुहुन्छ, हामी हाम्रा प्रियजनहरूलाई सम्झिरहेको छौं र न्यानो अभिवादन व्यक्त गरिरहेको छौं र तपाईँले पनि फोन गर्न सक्नुहुनेछ र एउटा गीत हामी फेरि पनि समय राख्न चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै टकी तपाईँको निम्ति राख्यो। कोही श्रोता हुनुहुन्छ अनलाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो मिस,
0: जय मसी पम्पाजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ?
1: कृपाको कारण हजुरको सबैजनाको प्रार्थना कारण एकदम ठिक ठाक छु।
0: एकदमै आरामै छौँ हामी। र तपाईँले आफ्नो जय मसी अभिवादन यो समय राख्न सक्नुहुनेछ पम्पाजी?
1: पुनम मिस हजुरलाई दुवै हजुर सम्मानको साथ आदरको साथ म जमिसी टकमा छु। गुनिसक्ने परिवार अब्राम सर, सुनिल सर, ताजन गुरुङ सर, ज्ञानो मिसलाई, अनि सुजन घिमिरे सरलाई, अनि सन्दीप घले सरलाई, अनि सन्ध्या मिसलाई, अनि विजय सरलाई एकदम सम्मान गर्दै आदर गर्दै सम्झनाको साथ प्रेमको साथ म जमिसी टक्राउँदछु। र जसले भाग लिएर जानुभयो साथीहरू, सुनिल अनि साथीहरू सबैले परमेश्वरले चुन्नु भएको पवित्र जनहरूलाई म एकदमै सम्मान गर्दै आदर गर्दै सम्झनाको साथ म जन्मेश्वर चक्रमा छु। अनि मेरो भक्तपुर मण्डल तथा पातखाल मण्डली परिवार र नेपाल देशभरि भएका परमेश्वर चुन्नु भएको पवित्र जनहरूलाई एकदमै सम्मानको साथ आदरको साथ म सम्झना गर्दै म सबैलाई जन्मेश्वर चक्राउँछु हजुर।
0: र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पम्पाजी?
1: क्षमा माग्दा परमेश्वरलाई, परमेश्वरसँग क्षमा माग्छु, परमेश्वरलाई मन पर्ने ठाउँमा जान्छु, मन नपर्ने ठाउँमा जान्छु कि परमेश्वर मन नपर्ने काम गर्छु कि आफ्नो स्वास्थ्यको लागि परमेश्वरको सेवा गर्दा परमेश्वर मन नपर्ने प्रार्थनाहरू चढाउँछु कि आफ्नो स्वास्थ्यको लागि मात्रै परमेश्वरसँग माग्छु कि त्यो सबै परमेश्वरलाई थाहा छ। सबै कुराको लागि परमेश्वरसँग क्षमा माग्छु। दुवै हात जोडेर उहाँ करुणामय कृपामय परमेश्वर हुनुहुन्छ, हामीलाई क्षमा दिनुहुन्छ, क्षमा दिनुहुन्छ भन्दैमा हामी जे पाते गर्नु हुँदैन। एकदम होसियार साथ बोल्नुपर्छ, होसियार साथ काम गर्नुपर्छ, होसियार ठाउँमा जान्न हुने ठाउँमा जानु हुँदैन है साथीहरू। परमेश्वर क्षमा गरिहाल्नुहुन्छ नि भन्दैमा जे पाते नगरौँ, जहाँ पाए चाहिँ नजाउँ र परमेश्वरको डर भएमा गएर हामी हिँड्न पर्छ, परमेश्वरको डर भएमा गएर हामी काम गरौँ भनेर साथीहरूलाई भन्न चाहन्छु, सुनाउन चाहन्छु। र परमेश्वरसँग क्षमा माग्छु। अनि गुणीजन कार्यालयमा मैले भाग एक कार्यक्रममा भाग लिएर बोल्दा ओर्दा गल्ती भुलहरू हुन जान्छु होला, हजुरसँग सबैजनासँग क्षमा माग्छु। र सुनिल अनि साथीहरू सबैजनासँग म दुवै हात जोडेर म क्षमा माग्छु। मैले बोलेर बोल्दाखेरि हजुरको कहीँ चित्त दुख्छ कि नराम्रो लाग्छ कि भनी म क्षमा माग्छु। मेरो घर परिवारसँग, मेरो आफन्तहरूसँग पनि म क्षमा माग्छु हजुर। उहाँहरूले भने बेला म जान पाउँदिन, म काममा जानुपर्छ, आइज भने क्षमा जान सक्दिनँ, उहाँहरूलाई भने बेला भेट्न सक्दिनँ, अनि उहाँहरूसँग क्षमा माग्न, उहाँहरूसँग मेरो आफन्तहरूसँग क्षमा माग्न चाहन्छु हजुर।
0: धेरै धेरै धन्यवाद पम्पाजी। र अहिले राजी छोटो हामी जय मसी। हजुर, हाम्रो पम्पा रोकाजी हुनुहुन्थ्यो कार्यक्रममा, एकदमै जोस र उत्साह सहित आफ्नो न्यानो अभिवादन जय मसी व्यक्त गरेर जानुभएको छ। र फोनलाइन एकदमै खुला रहेको छ, तपाईँले पनि फोन गर्न सक्नुहुनेछ र आफ्नो जय मसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला। एउटा मिठो गीत फेरि पनि हामी तपाईँको लागि यो समय राख्न चाहन्छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता बजे पनि हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट बिदा माग्नु पर्ने बेला भइसकेको छ र आज फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई म धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जयमसीबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जयमसी नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
8: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
9: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
10: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
9: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
10: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
9: अधिक जानकारीका लागि
10: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141-87-68-02, 9141-87-68-02 र 9818-25-12-40, 9818-25-12-40।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सुजन र म ब्रह्म उपस्थित भइसकेका छौं र मैले कार्यक्रममा विशेष गरिकन कलाकारहरूसँग कुराकानी गर्ने गर्छु जोड्ने गर्छु तर आज भने मैले कसैलाई निम्ता भने दिन सकिनँ। अर्को हप्ता पक्कै पनि म विशेष अतिथिको साथ उपस्थित हुने नै छु र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

धेरै स्वास्थ्य मण्डलीको बारेमा कलम चलाएका छन्, तर म अस्वास्थ्य मण्डलीको बारेमा केही बताउन चाहन्छु। मेरो आश्रय यो हो कि मण्डली कसरी रोगी हुन्छ भन्ने जानेपछि मण्डलीलाई रोगी हुनबाट जोगाउन हामी होसियारी हुन्छौं। मण्डलीलाई रोगी बनाउने लुसिफरको खेल मैदान मण्डलीले जान्नुपर्छ। भन्दै गर्दा मण्डली भवन होइन, उद्धार पाएका मानिसहरू हुन् भनी अझ गहिरो तरिकाले बुझ्नुपर्छ। औपचारिक रूपमा मण्डली पेन्टिकोसको दिनमा शुरू भए तापनि परमेश्वरको मण्डली उत्पत्तिको पुस्तकदेखि नै देख्न पाउँछौ। पढ्नुहोस् उत्पत्ति 1:26-28, परमेश्वरले मण्डली

मण्डलीलाई आफ्नै स्वरूपमा बनाउनु भयो र उहाँले आफ्नो मण्डलीलाई आशिषित र समस्त पृथ्वीमा अधिकार दिनुभयो। त्यो पहिलो मण्डली आदम र हव्वा थिए। स्वास्थ्य मण्डली बढ्छ, फल्दै फुल्दै र वृद्धि हुँदै जान्छ र धेरैलाई आशिषित बनाउँछ, तर रोगी मण्डली बढ्न र वृद्धि हुन सक्दैन र अरू कसैलाई पनि आशिषित तुलाउन सक्दैन किनकि ऊ आफै रोगी छ। मण्डलीमा रोग लाग्ने धेरै कारणहरू छन्। म मेरो सेवकाईको अवधिमा के कस्ता कुराहरूले मण्डलीलाई रोगी बनायो र मण्डली वृद्धिमा कसरी असर पार्दछ ती अनुभवहरू यहाँहरू समक्ष राख्न चाहन्छु, ताकि भावी पुस्ताका मण्डलीहरू स्वास्थ्य रूपमा फल्दै फुल्दै र वृद्धि हुँदै जान सकोस्। रोगी मण्डली जसले दर्शन देख्छ, घाम, पानी, भोक, प्यास, अभाव, सतावट, गाली, निन्दा, दोष, पीड़ा आदि सबै कुराहरू सहेर कठोर मेहनतको साथ प्रभुको मण्डली शुरूआत हुन्छ। मण्डली विस्तारै बढ्न शुरू गर्छ। दर्शन देख्ने अगुवा होस् या मण्डलीका सदस्यले होस्, कोहीले पनि मण्डली रोगी होस् भन्ने इच्छा गरेका हुँदैनन्। तर मण्डली रोगी होस् भन्ने इच्छा त केवल लुसिफरले मात्र चाहन्छ, किनकि लुसिफरले स्वास्थ्य मण्डली कहिल्यै देख्दैन अथवा देख्न चाहन्न, किनकि लुसिफर परमेश्वर र उहाँको देह मण्डलीको शत्रु हो। परमेश्वरको पहिलो मण्डली आदम र हव्वा सृष्टि गर्दा तिनीहरू 105 निरोगी थिए। तिनीहरू स्वास्थ्य भएको लुसिफर देख्ने चाहे मण्डलीको मण्डली आदम र हव्वाको बीचमा रोग खाली दियो र त्यो रोग फैलिँदै गयो र आदम र हव्वा रोगी भएर उनीहरूबाट जन्मेका सबै मानव जाति रोगी भए। रोमी 5:12-14 एकजना मानिसद्वारा संसारमा पाप आयो, पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। व्यवस्था दिन अघि पनि संसारमा पाप थियो, तर जहाँ व्यवस्था छैन त्यहाँ पापको लेखा पनि हुँदैन। आदमदेखि लिएर मौसासम्मका मानिसहरूमाथि मृत्युले राज्य गर्यो। तिनीहरूमाथि पनि जसले आदमले गरे जस्तै अपराध गरेका थिएनन्, ती आदम चाहिँ आउनुहुनेको प्रतिरूप थिए। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

लुसिफरले सृष्टिको पहिलो परिवारलाई अस्वस्थ बनाउन डरलाग्दो हतियारले प्रहार गरियो, त्यो हो शंका। एउटा नेपाली भनाइ छ, शंकाले लंका जलाउँछ। स्वास्थ्य परिवार र स्वास्थ्य मण्डली तहस नहस पार्ने हो भने शंका डरलाग्दो हतियार हो। लुसिफरले परमेश्वरको वचनमा नै शंका हालिदियो अनि आदम र हब्बाले परमेश्वरले बोल्नु भएको वचन र उहाँलाई नै शंकाको दृष्टिले हेर्न पुगे। मेरो बुझाइमा शंका गर्नु पाप होइन, तर शंकालाई मनमा गर्भधारण गर्न दिनु र शंकालाई जन्माउनु र सबै ठाउँमा फैलाउँदै जानु चाहिँ पाप हो। याकुब 1:14-15 भन्छ, मेरो सेवकाईको अनुभवमा मण्डली अस्वस्थ हुनुमा शंका नै प्रमुख कारण देखेको छु। यदि कुनै कुरामा कोही प्रति शंका लाग्यो भने शंकालाई आफ्नो मनमा गर्भधारण नगर्नुहोस्। तुरन्त सम्बन्धित व्यक्तिसँग अथवा जसलाई तपाईँले शंका गर्नुभयो उसितै बसेर कुराकानी गर्नुहोस् र तुरन्त शंकामाथि विजय हुनुहोस्, ताकि तपाईँ स्वयं सम्बन्धित व्यक्ति र सिंगो मण्डली परिवार लुसिफरको डरलाग्दो हतियारबाट विजय हुनेछ। अब हामी लुसिफरको दोस्रो हतियारलाई हेरौं। दोस्रो हतियार भनेको लोभ। परमेश्वरको पहिलो मण्डली आदमको परिवारमा लुसिफरले प्रहार गरेको दोस्रो हतियार लोभ थियो। तिमी यो फल खायौ भने परमेश्वर जस्तै हुनेछौ भनी मनमा लोभ हालिदियो र स्वास्थ्य परिवार रोगी बनियो। वर्तमान परिवार तथा मण्डलीलाई पनि रोगी बनाउने हतियार लोभ नै हो। संसार दिनदिनै प्रगतिको गतिमा बढ़िरहेको छ। हामीलाई संसारको चीज वस्तुमा मान सम्मानका कुराहरूमा लोभ लाग्नु स्वाभाविक नै हो, तर लोभलाई मनमा गर्भधारण गर्नु र लोभलाई जन्माउनु चाहिँ पाप हो। लोभले जब जन्म लिन्छ यसले आफ्नै व्यक्तित्वमा परिवार र मण्डली समुदायलाई हानि गर्छ र मृत्यु र विनाशमा समेत पुर्याउँदछ। कोलोसी 3:24-25 तिरो ज्यानले परिश्रम गर्नेलाई परमेश्वरले आशिष र इनाम दिने प्रतिज्ञा गर्नुभएको छ। कोलोसी 15:58 तिम्रो परिश्रम व्यर्थ हुने छैन भनी परमेश्वरले भन्नुभएको छ। कुनै पनि कुरामा लोभ गर्नु पाप होइन, तर लोभलाई आफ्नो मनमा गर्भधारण हुन नदिनुहोस्। जब लोभले आफैलाई विचलित बनाउँछ तुरन्त परमेश्वरको प्रतिज्ञामा विश्वास गरी आफ्नो काममा परिश्रम गर्नुहोस्। तब तपाईँ आफै परिवार र मण्डली समुदाय लुसिफरले प्रहार गरेको लोभको हतियारबाट हामीलाई विजय हुनेछौ, हामी जित्नेछौ। लोभबाट हामी विजय हुनेछौ। लोभले हामीलाई पापतिर लाने छैन। अहिले भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

बस्नु भनेको आज्ञा पालन गर्नु हो। मलाई धेरैले प्रश्न गर्छन्, परमेश्वरले मानिसलाई बन्धनमा राख्नुभयो, त्यसैले सीमा नाग्नुभयो, यो राम्रो भएन। उहाँले अदनको बगैँचामा खान नहुने रूख लगाई मानिसको स्वतन्त्रतामा सिमाना लगाउनुभयो। परमेश्वरले मानिसलाई बनाउँदा स्वतन्त्र इच्छा, आनन्द, शान्ति र प्रशस्त जीवन दिएर बनाउनु भएको हो। यो कुरा कुनै पनि कमी थिएन। मानिस आफ्नो स्वतन्त्रतामा जिउन सिमानाले कुनै पनि छेदबार गरेको थिएन। तपाईँलाई म एउटा प्रश्न राख्न चाहन्छु, तपाईँले आफू बस्ने घर निर्माण गरेपछि किन वरिपरि पर्खाल लगाउनुहुन्छ? के तपाईँको घरको पर्खालले तपाईँको स्वतन्त्र इच्छा, तपाईँको आनन्द, शान्तिको जीवन जिउनलाई बाधक छ र? मलाई लाग्छ तपाईँको घरको पर्खाल वा सिमानाले तपाईँको स्वतन्त्रतामा कुनै बाधक हुँदैन। तपाईँ त्यो सिमानाभित्र प्रशस्त मात्रामा स्वतन्त्र उपभोग गर्न सक्नुहुन्छ। तर जब तपाईँ आफ्नो घरको पर्खाल चढेर छिमेकीको घरतिर चिचाउन थाल्नुहुन्छ भने त्यही दिनबाट तपाईँको घरमा पर्खाल हुँदाहुँदै पनि तपाईँ सुरक्षित बस्न सक्नुहुन्न, किनकि तपाईँ सिमाना नाग्न खोज्दै हुनुहुन्छ। त्यस्तै अदनको बगैँचामा आदम र हब्बा स्वतन्त्र थिए, त्यो रूख उनीहरूको लागि कति पनि बाधक थिएन, सिमाना आफैमा असल थियो। वचनले भन्दछ परमेश्वरले बनाउनु भएको कुनै पनि कुरा खराब थिएन, तर आदम र हब्बा सीमा नागेर जानु खतरा भयो। लुसिफर बडो चलाखी भएर आदम र हब्बालाई छल गरी तिमीहरूले यो रूखको फल खाएपछि परमेश्वर जस्तै हुनेछौ भनी मनभित्र लोभ हालिदियो र परमेश्वरले लगाउनु भएको सिमाना तोड्न लगायो। लुसिफरको योजना थियो कि यो सुन्दर पवित्र स्वास्थ्य परिवारलाई कसरी हुन्छ अस्वास्थ्य बनाई रोगी बनाई राख्नु, ताकि यो परिवारबाट परमेश्वरको महान योजना कुनै पनि हालतमा पूरा नहोस्। संसारले आशिष नपाओस्, लुसिफरले आज पनि वर्तमान परिवार तथा मण्डली परिवारलाई सीमा तोड्न लगाई मण्डलीलाई अस्वास्थ्य, घायल र रोगी बनाई राख्न चाहन्छ, ताकि मण्डली कहिल्यै वृद्धि नहोस्, परमेश्वरको महान योजना कहिले पूरा नहोस्। परमेश्वरले हरेक मण्डलीका सदस्यहरूलाई वरदान दिनुभएको छ, उसले त्यो वरदान अनुसार सेवा गर्न हरेकलाई स्वतन्त्र छ। पावल भन्छन्, आफ्नो काममा कड़ा परिश्रम गरेर धनी बन अनि धेरैको सेवा गर, नहुनलाई सहयोग गर, अरूको काममा सेवामा व्यर्थ हात हालेर दुःख नदेऊ। लुसिफरले आफ्नो काममा सन्तुष्टि र रमाहट गरेको चाहन्न, बरू तिम्रो मन भन्दा अरूको काम असल छ भनी उचालेर सिमाना तोड्न लगाई मण्डलीलाई अस्वास्थ्य र रोगी बनाउन चाहन्छ। हामी मण्डली यस प्रकारको परीक्षामा माथि विजय हुन परमेश्वरले दिनुभएको वरदान अनुसार परिश्रम गरेर उहाँको सेवा गरौं र अरूहरूको काम वा सेवालाई उत्साह दिई सहयोग गरौं।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
5: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
4: कहाँ छ?
5: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
6: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
5: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
6: र सरिता महर्जन 9841191094, 9841191094।
4: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने ठ्याक्क पारेर।
7: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: आहा, हस् हस्, अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: होइन, यो झोला भित्र के छ?
4: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
8: यो झोलाको पोकाहरूमा के छ?
9: होइन, यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
6: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
10: प्रस्तोता कुमार अब्राहमको साथमा।
4: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
6: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
5: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ, अब चिन्ता नलिनुहोस्।
11: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
5: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
11: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा,
5: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
11: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
5: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
12: नमस्कार स्वयं सेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नु भएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
13: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: लुसिफरको अर्को हतियार भनेको दोष लगाउनु हो। दोष भनेको दाग, खोट वा गल्ती भन्ने बुझिन्छ। आफ्नो गल्ती नदेख्नु तर अरूको गल्ती देख्ने मानवको पापी स्वभाव हो। यो पापी स्वभावले अरूको गल्ती खोजी हिँड्छ र सबैको सामु चरित्र हत्या गर्ने गर्छ। यीशु ख्रीष्टले भन्नुभयो, दोष नलगाऊ र तिमीहरू पनि दोषी ठहरिने छैनौ। यीशुले यहुदा इस्करियोत जस्तो व्यक्तिलाई पनि दोष लगाउनु भएन, बरु सुधारको लागि पश्चाताप गर्ने अवसर दिनुभएको थियो। मानिसको उन्नति र भलाइको लागि फरक तरिकाले कमजोरीहरू देखाइदिनुहुन्थ्यो। पावलले पनि कसैलाई दोष लगाएनन्, बरु अरूको गल्ती देखाउँदा पहिला उसको असल गुणको प्रशंसा गरेर सुधारको लागि असल तरिकाले गल्तीहरू देखाइदिनुहुन्थ्यो। दोष लगाउनु लुसिफरको अर्को डरलाग्दो हतियार हो। लुसिफरले उन्नति, सुधार, पश्चातापमा डोर्याउन चाहन्न, बरु व्यक्तिको चरित्र हत्या गरी उसको जीवनलाई नै तस नस पार्न चाहन्छ, ताकि मण्डली रोगी भइरहोस् र परमेश्वरको योजना पूरा नहोस्। दोष लगाउनु लुसिफरको डरलाग्दो हतियार हो। दोष नलगाऊ र तिमीहरू पनि दोषी ठहरिने छैनौ। यदि कसैले गल्ती गरिरहेको देख्छौ भने पावल र यीशुले जस्तै चरित्र हत्या नहुने गरी सुधारको लागि गल्ती देखाइदिनु र अरूको गल्ती देखाउँदा आफ्नो जीवनमा पनि चारैतिर विचार गरेर गल्ती देखाउँदा असल हुन्छ भन्ने मात्र गल्ती देखाइदिनु राम्रो हुन्छ, ताकि मण्डली स्वास्थ्य रहन सकोस्। र अर्को महत्वपूर्ण कुरा रहेको छ, कुरा काट्नु। मण्डलीलाई रोगी बनाउने लुसिफरको अर्को डरलाग्दो हतियार भनेको एकअर्काको पिठ्यौं पछि कुरा काट्नु हो। विश्वास गरेर प्रभुमा आए तापनि मण्डली आशिषित नहोस्, मण्डली चाउरी परिरहोस्, मण्डलीमा जीवन नहोस् भन्ने लुसिफरको चाहना अथवा चाहन्छ चा। अनि लुसिफरले एकपछि अर्को हतियार फ्याँक्ने काम गरिरहन्छ। कुरा काट्ने बानी लुसिफरको स्वभाव हो। मण्डली परमेश्वरको जीवित घरना हो। हामी कसैले पनि उहाँको अङ्गको कुरा नकाटौं। कसैको बारेमा केही भन्नु छ भने सम्बन्धित व्यक्तिकै अगाडि भन्नुहोस्। सम्बन्धित व्यक्ति नभएको बेलामा उसको बारेमा कुरै नकाट्नुहोस्। यदि कसैले कुरा काट्न शुरू गर्छ भने तुरन्त रोक्नुहोस्, यदि ताकि तपाईँले प्रभुको देहको इज्जत गर्नुहुनेछ र तपाईँको स्थानीय मण्डली आशिषित भएर वृद्धि हुनेछ। र लुसिफरको अर्को योजना हतियार भनेको अनादर गर्नु अथवा आदर नगर्नु। प्रभुको देह मण्डलीलाई रोगी र सुक्खापन बनाउने लुसिफरको अर्को डरलाग्दो हतियार भनेको आफ्नो पास्टर अगुवा विश्वासीलाई अनादर गर्नु हो। अनादर भनेको आज्ञाकारी नहुनु, अटेर गर्नु, बाघी बन्नु, जानी जानी संगतिमा सहभागी नहुनु, आफ्नो स्थानीय मण्डली भन्दा अरूको मण्डलीमा भन्दा अरूको सेवामा सक्रिय हुनु, मण्डलीले फेरि हिँड्नु अरूहरूको सेवकाईलाई तुरन्त लाइक गर्नु र प्रतिक्रिया दिनु, तर आफ्नो मण्डलीको कुरामा मौन बस्नु आदि जस्ता कुराहरूले मण्डली समुदायको अगाडि अनादर हुन जान्छ। के यस्ता स्वभावले मण्डली स्वास्थ्य हुन सक्छ? अवश्य पनि मण्डली स्वास्थ्य हुन सक्दैन। के हामी हाम्रो मण्डली यस्तै अवस्था र रोगी भएको चाहन्छौ? अवश्य हामी कोहीले पनि चाहँदैनौ। इजरायलीहरू आशिषित राष्ट्र भएको उदाहरण नै परमेश्वरको वचनमा आफ्ना अगुवाहरूको आदर गरेकै कारण हो। इजरायलीहरू जाड भूमिमा नष्ट भएको कारण पनि परमेश्वर उहाँको अगुवाहरूको अनादर गरेको कारणले थियो। पावलले फिलिपीको मण्डलीलाई परमेश्वरको वचनबाट आज्ञा स्वरूप भन्छन्, तिमीहरूले आफूलाई भन्दा अरूलाई श्रेष्ठ ठान, तिमीहरूको माझमा परिश्रम गर्ने तिमीहरूका अगुवाहरू अति उच्च आदर गरेर आपसमा निर्मिलापमा बस्छ। मण्डली परिवारमा अरूसँग भएको वरदानलाई प्रशंसा गर्नु, परमेश्वरको वचन पालना गर्नु नै एकअर्कालाई श्रेष्ठ ठान्नु हो। प्रभुको देहलाई अनादर हुने खालका काम र स्वभावबाट सधैँ सतर्क रहनुहोस्। अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यसैले व्यक्तिको विरोध होइन, विचार कस्तो छ त्यसको बारेमा तर्क वितर्क गरी सम्यक विकास हुने र प्रभुको महिमा हुने कुराको निष्कर्ष निकालौं र समुदायको भलाइमा अगाडि बढ़ौं। परमेश्वरले यहाँहरूलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। आदरणीय श्रोता, कार्यक्रम वर्तमानमा आज केही महत्वपूर्ण कुरा तपाईँले मेरो निम्ति राखे, किनभने शैतान त यति चलाक छ, कतिखेर तपाईँ र मलाई खाउ निलौं भनेर बसिरहेको छ, तर यसको चलाखी, यसले गर्न लागेको योजना हाम्रो जीवनमा थाहा भएन भने हामी कहिले उठ्न नसक्ने गरी लड्न सक्छौ। त्यही भएर पनि हामी निरन्तर प्रार्थनामा बलियो हुनुपर्दछ। जति धेरै शक्तिशाली तपाईँ बन्न चाहनुहुन्छ त्यति धेरै प्रार्थना तपाईँ र मैले गर्नुपर्दछ। अहिलेलाई भने प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: दिनुहोस् आज्ञाहरू। म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु नन्यौरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो गमारी गोरु गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल काठमाडौँ।
4: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
5: फोन नम्बर 40225444
3: र 40225742 40225।
6: टाइम चेक, यति बेला मध्याह्नको 12 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: खै जन्मदर्ता दिनुहोस् त।
2: जन्मदर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
4: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
8: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडे पनि ठ्याक्क पारेर।
7: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
8: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
7: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
9: थप जानकारीका लागि
7: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
9: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
10: हेर
11: त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसीह, म सृजना पोखरा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
4: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
3: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखुडोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
4: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
3: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू:
4: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
3: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
4: पार्किङ र ग्रीन गार्डन भएको,
3: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
4: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
3: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
4: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
2: मानसिक समस्याबाट बच्ने उपायहरू:
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागु औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
2: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धूम्रपान सेवन नगरौं,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: जयमसी म ज्वाला श्रेष्ठ, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है त।

जय मसीह। नमस्कार साथै, हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बसिरहनुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम फ्रेण्डशिप डट कम लिएर सुजनजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ र फ्रेण्डशिप डट कममा छौं। फ्रेण्डशिपसँग सम्बन्धित अथवा भनौं एउटा सम्बन्धसँग सम्बन्धित कुराकानी हामी यस कार्यक्रममा गर्ने गर्दछौ र सम्बन्ध एकदम महत्वपूर्ण कुरा छ। सम्बन्धको कारणले गर्दा नै आज हामी यसरी तपाईँहरूको बीचमा कुराकानी गरिरहेका छौं। सम्बन्ध कसले बनायो भन्ने प्रश्न पनि हुन्छ होला, सम्बन्ध कसरी बनाउने भन्ने कुराहरू पनि आउँछ र यो साधारण कुरा तर यसको महत्व हाम्रो जीवनमा हरेक दिन हरेक क्षण नै हुने कुरा भएको कारणले गर्दा चाहिँ हामीले यो कुरामा कुराकानी गर्दै आइरहेका छौं र तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणलाई विभिन्न माध्यमहरूबाट सुनेर साथ दिन सक्नुहुनेछ। त्यसको लागि रेडियो मार्फत सुन्ने श्रोताको लागि 105.1 MHz काठमाडौँबाट र 105.4 MHz चाहिँ पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। हामी फेसबुकमा पनि छौं, तपाईँहरू फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने चाहिँ गुड न्यूज एफएम 105.1 MHz गर्नुभयो भने हाम्रो कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ र तपाईँहरू अनलाइन मार्फत सुन्न चाहनुहुन्छ र पोसिबल अनलाइनमा छ भने चाहिँ तपाईँहरूले www.goodnewsfm.com.np गर्नुभयो भने चाहिँ संसारको जुनसुकै ठाउँमा हुनुहुन्छ श्रोता तपाईँले हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ र त्यसै गरी युट्युबमा अनि हाम्रो पात्रमा पनि तपाईँहरूले गुड न्यूज एफएमलाई सुनेर हेरेर साथ दिन सक्नुहुनेछ र फ्रेण्डशिपमा पक्कै पनि म तपाईँहरूको बीचमा अघि भनेको जस्तै सम्बन्धसँग सम्बन्धित कुराकानी गर्ने नै छु। तर शुरूआतमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्यूज एफएम र म ज्ञानो तपाईँहरूलाई साथ दिइरहेकी छु। फ्रेण्डसिप डट कममा समामी मित्रताको विषयमा कुराकानी गर्ने गर्छौ। र आज म एउटा सानो छोटो कथाबाट तपाईँहरूको बीचमा मित्रतासँग सम्बन्धित कुरा गर्न चाहन्छु। एउटा भ्यागुटा र एउटा चाहिँ मुसा एकदमै मिल्ने साथी थिए अरे होइन, र दुईजना एकदमै दुईवटा प्राणी एकदमै मिल्ने। मुसा त पानीमा हामी देख्दैनौ त्यसरी पानीमा कुदेको, र भ्यागुटा चाहिँ जमिनमा पनि आउँछ र पानीमा पनि हिँडिरहेको हामी देख्छौ होइन। कतिवटा खेतमा, धानबारीमा, पोखरीमा चाहिँ भ्यागुटा पाइन्छ, र मुसा चाहिँ पानीमा भन्दा बेसी चाहिँ यस्तो उभानो जमिनमा नै हामी देख्छौ होइन। यस्तो होलहरूमा अथवा कुनै ठाउँमा बसिरहेको हामी देख्छौ, अलिकति उभानो भूमिमा मुसा बस्दछ। त्यति धेरै पौडिने तौरिने त्यस्तो देख्दैन, पानीमा धेरै बेर पर्यो भने चाहिँ बरु मुसा चाहिँ मर्न पनि सक्छ। तर भ्यागुटाको चाहिँ प्रकृति कस्तो छ भन्दाखेरि चाहिँ जमिनमा पनि बस्ने र पानीमा पनि बस्ने कारणले गर्दा यो दुवैमा चाहिँ यसले चाहिँ आफ्नो जीवनयापन गर्न सक्छ जस्तो लाग्छ। यी दुईजना चाहिँ दुईवटा प्राणी चाहिँ एकदमै मिल्ने साथी होइन। भ्यागुटा जमिनमा उभानो ठाउँमा आयो होला अनि त्यो कारणले गर्दा उनीहरू एकदम मिल्ने साथी भएछन् रे। अनि त्यस पछाडि एकचोटि चाहिँ अब त्यो भ्यागुटा चाहिँ अब घरिघरि पानीमा गइरहेको मुसाले देखेको होइन, मुसाले साथी हुँदै गर्दा अनि पानीमा उसलाई पनि अब अनौठो लाग्यो होला। आफ्नो साथी चाहिँ पानीमा पनि तौरिन्छ हिँड्छ, आफू चाहिँ जाँदिन भन्ने कुराहरू नै थियो होला सायद। अनि त्यो कारणले गर्दा

उसको मनमा भएको जिज्ञासालाई चाहिँ ठ्याक्कै उसको साथीले बुझेको जस्तो एकचोटि चाहिँ भ्याकुताले तिमी पानीमा आऊ न पारिजाममा, हामी यहाँ वारी त हामीले धेरै भेटघाट गरिसक्यौं, पारिजाम भन्दै गर्दा चाहिँ म पारी कसरी जान सक्छु र, तिमी त अब पानीमाथि हिँड्छौ अब उफ्रिन्छौ जान्छौ, तर म त मुसा चाहिँ अब पानीमा जान सक्दिन, त्यो कारणले गर्दा यो सपना अब पूरा हुँदैन भन्ने खालको कुराहरू गर्यो मुसाले। अनि भ्यागुताले चाहिँ के भन्यो भन्दा फेरि तिमी चिन्ता नगर, म तिमीलाई मेरो ढाडमा बोकेर पारी लिएर जान्छु भन्ने कुरा गर्यो। अनि अब यति धेरै मिल्ने साथी होइन, अब कति समयदेखि उनीहरू मिलिरहेका थियोलान्, खेलिरहेका थियोलान्, भेटघाट गरिरहेका थियोलान्, प्राणीहरूको बीचमा पनि आफ्नो एउटा कुराकानी हुन्छ भनिन्छ होइन। अनि उनीहरूको कुराकानी भयो अनि आफ्नो साथीले त्यो भन्दै गर्दा फेरि मुसालाई अब मनमा लागेको कुरा होइन, अब पारी जान मन थियो तर जान सक्दैन थियो साथीको कारणले गर्दा, पारी तर्न सक्छु, पारीको ठाउँ पनि म देख्न सक्छु कस्तो छ होला, नयाँ एउटा अनुभव म लिन्छु भन्ने हिसाबले उसले आफ्नो साथीलाई विश्वास पनि गर्ने भएको कारणले गर्दा चाहिँ ऊ चाहिँ गयो भनौँ न हुन्छ भनेर गयो। अनि त्यस पछाडि चाहिँ जब उसको ढाडमा बसेर मुसा पानीमा जाँदै थियो, पोखरीबाट भनौँ खोलाबाट अथवा तलाउबाट जाँदै थियो, अनि बिचबिचतिर पुग्न थाले पछाडि चाहिँ त्यो भ्यागुताले चाहिँ अलि भित्रभित्र लान खोज्यो अरे कि, अब माथि माथि जानुपर्ने, तल तल तल तल लाँदै गर्दा त मुसा एकदमै आत्तियो किनकि उसलाई त पौडिन आउँदैन, उसको तल तल लाँदै गर्दा चाहिँ उसले चाहिँ के गर्न खोजेको रहेछ अरे भ्यागुताले भन्दाखेरि चाहिँ उसलाई खानलाई सोचिरहेको रहेछ अरे कि, जमिन मुनि लगेर उसलाई खाने भन्ने सोचमा चाहिँ, अथवा त्यो पानी मुनि लगेर चाहिँ उसलाई खाने भन्ने सोचमा चाहिँ उसले चाहिँ उसको साथीलाई एउटा राम्रो अफर दिएर, एउटा राम्रो आकर्षक अफर दिएर चाहिँ पारी तार्नको निम्ति अब कुनै पनि ऊ भएन नि त, आफ्नो साथी अब सधैँ खेल्ने अब भेट्ने साथीसँग त हामी फुल्ली ट्रस्ट गर्छौं, त्यो कारणले गर्दा चाहिँ ऊ चाहिँ पारी जानको लागि रेडी भएको थियो। तर त्यहाँ कुरो अर्कै आयो होइन, भित्रतिर लगाए पछाडि चाहिँ उसले भित्रभित्र लान खोज्यो, उसलाई थाहा थियो मुसा चाहिँ तौरिन सक्दैन पानीमा, यो चाहिँ मर्छ, यसलाई अब मरिसकेपछि खान पाइन्छ भन्ने हेतुले चाहिँ उसले चाहिँ भित्र बाहिर भित्र बाहिर जुक्तिहरू निकाल्दै थियो, पानीभित्र लाने बाहिर लाने गर्दै गर्दा चाहिँ एउटा ठुलो चिल चाहिँ आकाशमा उडिरहेको थियो अरे। अनि आकाशमा उडिरहेको चिलले चाहिँ त्यहाँनिर मुसालाई भ्यागुतालाई अथवा भनौँ न त्यो प्राणीलाई त्यो भित्र बाहिर भित्र बाहिर गरिरहेको देख्यो। अनि हामीलाई थाहा छ बाइबलमा थुप्रै ठाउँमा चिलको विषयमा लेखेको छ, चिलको आँखा चाहिँ यति तेजिलो हुन्छ अरे कि, कति वेगमा माथि उडिरहेको चिलले पनि जमिनको कुरालाई यस्तो देख्छ अरे, तेज आँखा हुन्छ अरे कि, अनि स्पिड पनि हुन्छ उसको, एकदमै स्पिडली तल आएर टप्प टिपेर लान सक्ने त्यो क्षमता पनि चिलमा हुन्छ होइन। त्यो कारणले गर्दा चाहिँ चिल यस्तो वेगमा आयो, अब त्यसलाई बाज पनि भनिन्छ अथवा के भनिन्छ त्यसलाई, यस्तो स्पिडमा आएर त्यो मुसालाई च्याप्पै समात्यो कि, अब खानाको लागि भ्याकुताले पनि मुसालाई समातिरहेको अथवा मुसाले पनि आफ्नो प्राणलाई बचाउनलाई आफ्नो साथीलाई पक्रिरहेको होइन। अनि त्यो कारणले गर्दा दुईजनाले एकअर्कालाई पक्रिरहेको, उसले खाना पक्रिएको, उसको साथीले चाहिँ मुसाले चाहिँ आफू बच्छु अब साथीसँग लड्दिन भनेर पक्रिएको अवस्थाको मुसालाई टिप्दा फेरि भ्यागुता पनि टिपेर चाहिँ चिलले लिएर जान्छ कि, यस्तो माथि लिएर जान्छ। अब दुवैजना कहाँ पुग्यो भन्दाखेरि चाहिँ त्यो शक्तिविहीन ठाउँमा पुगे कि, न त्यहाँ भ्यागुताले केही गर्न सक्यो न मुसाले केही गर्न सक्यो, अब शिकार दुवैजना हुँदैछन् होइन। त्यति बेला चाहिँ त्यहाँ माथि माथि पुग्दै गर्दाको क्षणमा चाहिँ भ्यागुताले के सोच्यो भन्दाखेरि चाहिँ, मैले धेरै ठूलो गल्ती गरे, मैले चाहिँ मेरो साथीलाई धोका दिएर उसलाई खाना खोज्दा फेरि होइन, मेरो साथीले यति विश्वासको साथ मलाई पक्रिएको थियो, त्यो अवस्थामा चाहिँ मैले उसलाई खाना

भनौँ न बाठो हुन्छ भने चाहिँ त्यहाँनिर कतिपटक चाहिँ हामीले पनि धोका पाइरहेका हुन सक्छौ होइन। यो चाहिँ एउटा उदाहरण हो दुईवटा प्राणीको बीचमा उनीहरूले त्यो गर्दै गर्दाखेरि चाहिँ होइन कतिपटक हामीले हाम्रो अस्तित्वलाई चाहिँ बिर्सिन्छौ कि। अब म चाहिँ भनौँ न त्यो अस्तित्वलाई बिर्सिएको बेलामा चाहिँ हामीले चाहिँ यो कुरालाई म चाहिँ उसको मित्र हो उसले मलाई फुल्ली विश्वास गर्छ त्यो विश्वासको साथ उसले पारी जानको निम्ति आफ्नो जीवन नै जसरी भए पनि मलाई मेरो साथी भ्यागुताले चाहिँ पारी लान्छ भनेर गएको हो नि त होइन। कतिपटक हाम्रो सम्बन्धहरूमा पनि हामी नजिक भइरहेका हुन्छौँ कतिजनासँग होइन। सम्बन्ध भन्ने बित्तिकै एकअर्कासँग दोहोरो सम्बन्ध हुन्छ नि त होइन। त्यो सम्बन्धमा चाहिँ विश्वास हुन्छ के अनि तर फेरि त्यो विश्वास घात हुन गयो भने चाहिँ कतिपटक ज्यान पनि जाने रहेछ कि कतिपटक भनौँ न काम पनि बिग्रिने रहेछ भन्ने कुराको एउटा भनौँ न उदाहरण आज मैले तपाईँहरूको बीचमा बताएँ। मानिस चाहिँ भ्यागुता अथवा मुसा जस्तो प्राणी त होइन र चेतनशील प्राणी हो भनेर भनिन्छ र पनि यो भ्यागुता र मुसाको भन्दा कम धोका चाहिँ मानिसमा पनि हुँदैन। धेरै पटक चाहिँ आफ्नो साथीलाई ट्रस्ट गर्दाखेरि आफ्नै साथीले भ्यागुताले जस्तो नखाला होइन भ्यागुताले जस्तो खानाको लागि भनेर लिएर नगएको हुन सक्छ आएर नबनाउन सक्छ मृत्युसम्म नपुर्याउला तर हामीसँग भएका कतिवटा कुरा चाहिँ गुमाउनु पर्ने अवस्था पनि हुन सक्छ कि। अब त्यो मुसा निर्दोष छ त्यहाँनिर उसले नथा भएको पनि हुन सक्छ। भोलि सोझो तरिकाले मेरो साथीले मलाई पारी लान खोज्दै थियो हामी अब चिलको पन्दामा पर्यौं भन्ने पनि हुन सक्छ अथवा उसले थाहा पाएको पनि हुन सक्छ। जे होस् मैले आज तपाईँहरूको बीचमा भन्न खोजेको कुरा चाहिँ हामी त अझ चेतनशील प्राणीहरू हौ हामी त मानिसौं आफ्नो फाइदाको लागि आफू अगाउनको निम्ति अथवा आफ्नो आवश्यकता पूरा गर्नको निम्ति कुनै पनि व्यक्तिलाई धोका दिन्छौ भने चाहिँ त्यसको रिजल्ट पक्कै पनि हाम्रो लागि पनि उपयुक्त हुँदैन अथवा राम्रो आउँदैन होइन। अब कतिपटक चिट गर्ने व्यक्तिहरू पनि एउटा राम्रो भएको पनि हामीले देखेका छौँ होला। एउटा भनाइ छ नि गलत गरेर असल देखि गलत गरेर राम्रो भएको कुरालाई हामी कहिले पनि उदाहरण नलिउँ त्यो राम्रो सधैँको निम्ति नहुन सक्छ त्यो व्यक्ति आफैमा पनि त्यो आत्मग्लानी भएर बाँचिरहेको पनि हुन सक्छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ हामी आफ्नो जीवनमा स्वार्थको लागि केही पनि नगरौं। कहिलेकाहीँ सफल हुन्छौँ होला हामी तर सधैँ सफल हुँदैनौँ। त्यो भ्यागुतो सफल भए जस्तो त भनौँ त्यो भ्यागुतो पनि कतिपटक आफ्नो साथीको मन जित्न सफल भयो होला त्यहाँसम्म पोखरीसम्म पुर्याउन सफल भयो होला तर खान त सफल भएन नि त होइन। त्यो कारणले गर्दा कहिलेकाहीँ हामी आफ्नो योजनामा आफै पनि त्यसमा पर्न सक्छौँ कि गलत योजनामा। सही योजना रहेछ भने त सबैलाई फाइदा हुन सक्छ तर गलत योजना रहेछ भने चाहिँ त्यहाँनिर एकदमै नराम्रो पनि हुन सक्छ। त्यो कारणले गर्दाखेरि चाहिँ हामी जहिले पनि यो कुरामा होसियारी हुनुपर्छ। हामीले हाम्रो साथीलाई हाम्रो मित्रलाई हाम्रो सम्बन्धलाई चाहिँ धोका दिने काम गर्नु हुँदैन। यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउने छु तपाईँहरू भनेको थियो।

हजुर निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र सम्हालिएको जाति हामी हो, थोरै चाहिँ हजारौं भयो भनेर भनिएको छ, किनकि हामी चाहिँ परमेश्वरका सन्तानहरू हो। र दिउँसोको समय छ, तपाईँहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, न्यूज एफएम सुनिरहनु भएको छ भन्ने मैले आशा लिएकी छु। र गीतभन्दा अगाडि मैले एउटा स्टोरी जस्तो तपाईँहरूलाई सुनाएको थिएँ, एउटा मुसा र एउटा भ्याकुतोको कथा, मित्रता होइन, उनीहरू एकदमै मिल्ने साथी थिए र मिल्ने साथीहरूसँग धेरै विश्वास हुन्छ, ट्रस्ट हुन्छ, एउटा समय बिताएको हुन्छ, त्यो विश्वासको साथ एकले अर्कालाई भर परेको हुन्छ। तर भ्यागुताले मुसालाई धोका दिएको छ होइन, खोला तरेर पारिजाउ, त्यहाँ एकदम राम्रो छ भनेको थियो होला, अनि त्यो कारणले गर्दा मित्रतामा हामी पनि कहिलेकाहीँ आँखा चिम्लेर विश्वास गर्छौँ, म फलानुलाई चाहिँ आँखा चिम्लेर विश्वास गर्न सक्छु, उसले जहाँ जाम भने पनि म जान सक्छु, उसले जे दियो भने पनि म खान सक्छु भन्ने मित्रता पनि हामीले देखेका छौँ। यो गलत कुरा होइन, तपाईँ हाम्रो पनि मित्रहरू हुनुहुन्छ होला, तर बाइबलमा एउटा कुरा भनिएको छ होइन, नाकको पुवालबाट सास फेर्ने माथि चाहिँ त्यति धेरै 100% विश्वास पनि नगर भनेर। त्यसको मतलब मैले तपाईँहरूलाई निराश बनाउन खोजेको होइन, विश्वास गर्नुपर्छ। जोनाथन र दाउदको जस्तो एउटा भनौँ न एकदमै राम्रो मित्रता पनि हामीले देखेका छौँ नि होइन, त्यहाँनिर त्यो मित्रताले जीवन बचाएको पनि छ। संसारमै पनि अहिले थुप्रै मित्रताहरू हुनुहुन्छ जसले चाहिँ एकदमै ग्रो गरिरहनु भएको छ, अगाडि बढिरहनु भएको छ, एउटा सँगसँगै लिएर गइरहनु भएको छ, तर कहीँ न कहीँ कहीँ न कहीँ मित्रता फेरि के कुरा नमिल्दा फेरि चाहिँ छुटेको पनि छ। त्यो कारणले गर्दा चाहिँ एउटा लिमिटेसन भनौँ, एउटा डिस्टान्स चाहिँ, दूरी चाहिँ जहिले पनि जुनसुकै रिलेसनमा पनि मेन्टेन गर्नुपर्छ अथवा त्यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने उत्साह पनि म तपाईँहरूलाई यो समय दिन चाहन्छु। र हामीले आँखा चिम्लेर विश्वास गर्ने मित्र चाहिँ परमेश्वर नै हुनुहुन्छ। आज यो प्राणीमा पनि स्वार्थ देखियो होइन, एउटा भनौँ न भ्यागुता र मुसामा पनि त्यो खालको देखियो होइन, मुसाको त खासै त्यस्तो गलत कुरा देखिएको छैन, उसले त आफ्नो ट्रस्ट एउटा विश्वास गरेको छ, र त्यहाँनिर तलमाथि तलमाथि हुँदै गर्दा फेरि उसले खाने इन्टेन्सन गर्दै सायद मुसाले बुझ्यो पनि होला, त्यहाँ कराए पनि होला मुसा होइन, चिच्यायो होला, डरायो होला, र त्यो समयमा एउटा चिलले होइन उसै त तेज देख्ने चिलले उसलाई देख्यो र उठाएर लिएर गयो, त्यो पनि खानाको निम्ति उसको पनि एउटा आहार होइन, एकले अर्कालाई खाने प्रथा, एकले अर्कालाई सकाउने कुरा नै त्यहाँनिर भइरहेको छ। त्यो कारणले गर्दा चाहिँ हामीले चिट गर्न हुँदैन। पछि गएर चाहिँ त्यो भ्यागुदाले चाहिँ एकदमै भनौँ न दुखी महसुस गरेको छ, उसले साथी पनि गुमाउँदैछ र त्यो सँगसँगै आफू पनि गुम्दैछ, त्यो लाइफलाई उसले बचाउन सकेको छैन, न आफ्नो लाइफ न अरूको लाइफ। त्यो कारणले गर्दा चाहिँ के कारण थियो भन्दा चाहिँ ब्याड आइडिया के, गलत प्रकारको सोचको कारणले गर्दा, त्यो आफ्नो साथी नै खानु पर्थ्यो त उसले होइन, उसले खानेकुरा थुप्रो देखेको थियो होला नि त होइन। मैले यही कुरामा के जोडे भन्दा फेरि चाहिँ एकचोटि एउटा विदेशमा, नेपालमा भन्दा पनि विदेशमा चाहिँ प्राय अब जनावरहरू पाल्ने क्रममा चाहिँ एउटा जे पनि पाल्ने कि एउटा सर्प पनि पाल्ने जे पनि पालेको हामीले भिडियोहरूमा अथवा न्युजहरूमा सुनेका छौँ होला। यहीसँग सन्दर्भ मिल्ने एउटा स्टोरीलाई म जोड्न चाहन्छु। एकजना केटीले चाहिँ विदेशमा एउटा भनौँ न अजिङ्गर पालेको रहेछ कि सर्प, त्यसमा ठूलो खालको सर्प पालेको रहेछ, अनि एउटै बेडमा सुताउने राख्ने, सानो अब कत्रो थियो, अब अजिङ्गर त धेरै ठूलो हुन्छ मोटो हुन्छ, अनि त्यस पछाडि एकदमै भनौँ न त्यो अजिङ्गर चाहिँ त्यो केटीसँग चाहिँ एकदम बेरिएर सुत्थ्यो अरे कि बस्ने गर्ने, अब बेरेर राख्ने शरीरमा अब हड्डी हुँदैन त्यसको होइन, त्यो खालको अब सर्पहरू प्रायः बेरिने नै हुन्छ, अनि सधैँभरि बेरिरहने बेरिरहने, अनि यति ठूलो भइसकेको थियो अरे अजिङ्गर होइन, त्यो केटीले त्यो अजिङ्गरलाई यता पल्टाउन उता पल्टाउन पनि गाह्रो भइसकेको थियो अरे कि, उसले अब खुवाउने त आखिर केटी नै हो, त्यहाँ स्याहार सुसार गर्ने, घरमा राख्ने, अब उसले के खान्छ त्यो खुवाएर नै उसले त्यस्तो बनाएको थियो होइन, विषालु नहुने तरिकाले पनि कतिवटा प्रोसेस गरेको थियो होला, उसले साथी बनाएको थियो होला कि उसलाई, अनि त्यो साथी बनाउने क्रममा चाहिँ केही समय भएको थियो अरे, केही हप्ता केही महिना भएको थियो, त्यो अजिङ्गर यस्तो टाइटली त्यो केटीसँग एकदमै भनौँ न अब त्यो बेरिने गर्न थालेको थियो अरे कि, उसले सोच्यो हाम्रो मित्रता कति गाढा हुँदैछ, हामी कति नजिक हुँदैछ, यो अजिङ्गरले मलाई कति धेरै माया गर्दैछ कि, मसँग एकदम टाइटली एकदमै कडा तरिकाले चाहिँ शरीरमा बेरिरहेको छ भनेर चाहिँ उसले
महसुस गरिरहेको थियो अरे कि त्यो केटीले चाहिँ. तर त्यसरी हरेक दिन हरेक समय उसले एकदमै त्यहाँ सँगसँगै बस्दा चाहिँ त्यो केटीलाई हरेक समय खुट्टादेखि टाउको समय एकदमै बतार त्यो बेरिरहेको टाइटली बेरिरहेको समयमा चाहिँ एक दिन राति सुतिरहेको समयमा चाहिँ त्यो अजिङ्गरले त्यो केटीलाई चाहिँ निल दिएछ अरे कि निलेछ अरे खाएछ अरे. भन्न खोजेको मतलब चाहिँ त्यो अजिङ्गरले के प्र्याक्टिस गर्दै रहेछ अरे भन्दाखेरि चाहिँ यो केटीलाई मैले निल्न सक्छु सक्दिनँ, यो चाहिँ मेरो शरीरभित्र पेटभित्र फिट हुन्छ कि हुँदैन भनेर उसले चाहिँ अभ्यास गरिरहेको रहेछ कि चिट गरिरहेको रहेछ उसले आफ्नो साथीमा. होइन हुन त जनावर र मानिसमा त्यस्तो खालको मित्रता नै त हुँदैन, र पनि कतिवटा मान्छेहरूले पालिरहेको जनावरहरूमा विशेष गरी होइन कुकुर बिरालोहरू मान्छेहरूले पाल्छ, हुँदाहुँदा अजिङ्गरहरू पनि पालेको देखिन्छ र अन्य कुराहरू पनि पालेको देखिन्छ. होइन त्यो मित्रतामा चाहिँ धोका दिने काम जनावरले गर्यो. होइन उसले खुवायो राख्यो पालन पोषण सबै गर्यो, तर नाप्दा नाप्दै अब निल्न सक्छु कि सक्दिनँ, अटाउँछ कि अटाउँदैन, खान सक्छु कि सक्दिनँ भन्ने उसारले चाहिँ उसले निल दियो. होइन त्यहाँनिर पनि के भयो भन्दा चित भयो होइन, र अजिङ्गर त बाँच्यो केटी त बाँचेन नि त. होइन त्यो कारणले गर्दाखेरि चाहिँ कति पटक चाहिँ हामीले चाहिँ धेरै नजिक भइरहेको सम्बन्धमा पनि धेरै अँगालो हालिरहेको सम्बन्धमा पनि होइन अब धेरै त्यो यस्तो माया त मलाई मेरो परिवारले पनि गर्दैन होला अथवा यस्तो माया त मैले सायद मानिससँग मित्र त गाँसेको भए पनि गर्दैन थियो होला भन्ने त्यो फिल त्यो केटीले गरिरहेको थियो होला. होइन कहिलेकाहीँ तपाईँ र म पनि यो व्यक्तिले त मलाई कुनै दिन पनि धोका दिँदैन, कुनै पनि हालतमा यसले मलाई कुनै भनौँ न धोका दिँदैन अथवा नराम्रो गर्दैन भनेर हामीले गरेको सम्बन्धमा पनि कहिलेकाहीँ हामी धोकामा पर्न सक्छौ. हामीले कसमाथि भरोसा गर्नु पर्दो रहेछ भन्ने कुरा चाहिँ सिक्नुपर्छ. त्यो कारणले गर्दा परमेश्वरले भन्नुभएको छ नि तिमीहरूले मलाई दिने महिमा चाहिँ मलाई नै देऊ. होइन मानिसहरूसँगको सम्बन्धमा चाहिँ तिमीहरू होसियारी बन, गर्न त गर तर परमेश्वरभन्दा माथि कुनै पनि कुरालाई नराख भनेर चाहिँ परमेश्वरले मानिस जातिलाई चाहिँ भन्नुभएको छ कि. त्यो कारणले गर्दा चाहिँ हामीले हाम्रो सम्बन्धमा पनि एउटा जे कुरालाई पनि मेन्टेन गर्ने काम चाहिँ गर्नुपर्छ. तपाईँ हामी बस्ने घर ठाउँ पनि कहिलेकाहीँ हामी लामो समय मेन्टेन गरेनौँ भने चाहिँ के गर्छ भन्दाखेरि चाहिँ त्यसले दिनुपर्ने कुरा दिँदैन कि. रेडियोमा हामीले गुड न्युज एफएममा चाहिँ हामीले लामो समयदेखि प्रयोग गरिरहेको टावर होइन, हामीले लामो समय पछाडि गएको इयरमा चाहिँ त्यसको मेन्टेन गरेका थियौँ भने लगभग त्यो मेन्टेनेन्स गर्ने व्यक्तिले भन्दै हुनुहुन्थ्यो कि यो चाहिँ लामो समय भइसकेको रहेछ, ख्याल आइसकेको रहेछ, होइन त्यो कारणले गर्दा राम्रोसँग कभरेज नगरेको हुनसक्छ अथवा यसको राम्रो हुँदैन यो होइन नटिक्न सक्छ, यसलाई चाहिँ समय समय मेन्टेन्स गर्यो भने अथवा त्यसमा चाहिँ केही केही कुराहरू रिपेयर गर्यो अथवा त्यसलाई बनायो कलरिङहरू गर्यो भने चाहिँ त्यो अलि लामो समय टिक्न सक्छ किनकि त्यसमा पानी परिरहेको हुन्छ, त्यसमा के परिरहेको हुनसक्छ भन्ने कुरा थियो. र उदाहरण मैले तपाईँहरूलाई दिएको होइन, कुनै पनि कुराहरूमा चाहिँ हामी सचेत पनि रहनुपर्छ, हामीले त्यसलाई एउटा रिपेयर पनि गर्नुपर्छ, रिन्यू हुने कुराहरू पनि गर्नुपर्छ भने हामी होसियारी पनि हुनुपर्छ है. मित्रतामा कुनै पनि सम्बन्धमा चाहिँ चाहिने भन्दा बढ्दा चाहिँ हामीले गर्नु हुँदैन मित्रताहरूमा कुराहरूमा. तर हामीले के गर्नुपर्छ भनेर चाहिँ त्यो आफ्नो जिम्मेवारीलाई चाहिँ हामीले एकदम बहन गर्नुपर्छ. जहाँ जे गर्दैछौ यो चाहिँ मैले परमेश्वरको महिमाको निम्ति गर्दैछु, मानिसलाई भन्दा पनि म परमेश्वरको निम्ति चाहिँ म गर्छु भन्ने हिसाबले गर्यौँ भने चाहिँ त्यहाँ चाहिँ हामीले धोका पाउँदैनौँ. यो कुरालाई चाहिँ हामीले एकदमै विचार गर्नुपर्छ भनेर चाहिँ म तपाईँहरूलाई उत्साह दिन चाहन्छु. र यो समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने नै छु.

अजनकै नै आशिष म एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम फ्रेन्डसिप डट कम. म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु. आज मैले तपाईँहरूको बीचमा चाहिँ हामीले हाम्रो मित्रलाई हाम्रो सम्बन्धलाई चाहिँ चिट नगरौं भन्ने विषयमा कुराकानी गरिरहेकी छु. र कहिलेकाहीँ चाहिँ हामीले आफ्नो फाइदाको लागि अथवा केही कुराको लागि गरेका हुन्छौं होला, जहिले पनि चिट भन्ने कुरा होइन, आफ्नो लागि भनेर गरेका हुन्छौं होला. तर कहिलेकाहीँ फेरि त्यो खाडलमा हामी पर्न पनि सक्छौ होइन. अघि भ्यागुदा र मुसाको जस्तो आफैले खनेको खाडलमा आफै पर्यौं भने चाहिँ फेरि त्यो चाहिँ राम्रो हुँदैन, एउटा लाजमर्दो कुरा हुन्छ कहिलेकाहीँ होइन. कहिलेकाहीँ त्यो पछि साथीले थाहा पायो अथवा त्यो भयो भने पनि राम्रो हुँदैन. त्यो कारणले गर्दा चाहिँ मित्रलाई चाहिँ धोका नदिउँ अथवा सम्बन्धमा चाहिँ धोका नदिउँ भन्ने विषयमा नै कुराकानी गरिरहेको छु. हामीलाई परमेश्वरको वचनले पनि यही नै सिकाउनुहुन्छ. उहाँले भन्नुहुन्छ कि हामीले चाहिँ धोका दिनु हुँदैन, एउटा इमान्दार चाहिँ हामी हुनुपर्छ. अनि परमेश्वरले पनि हामीलाई मित्र भन्नुभएको छ नि होइन. यीशु ख्रीष्टले चाहिँ नयाँ करारमा गएर चाहिँ हामीलाई चाहिँ तिमीहरू मेरो मित्रहरू हो भन्नुभएको छ. मित्रताको एउटा सम्बन्ध त एकदमै प्योर, एकदमै शुद्धताको हो होइन. र पनि हामी कतिपटक के गरिरहेका हुन्छौँ, तर गलत मित्र हो भने चाहिँ फेरि हामीले सङ्गत पनि गर्नु हुँदैन कि. मुसाले चाहिँ अब मुसाले समयमै थाहा पाएको भए त्यो भ्यागुदा चाहिँ एकदमै चिटर छ, चिट गर्छ भन्ने थाहा पाएको भए सायद सङ्गत गर्दैन थियो होला. अनि हामीले चाहिँ कति बेला चिन्छौँ भन्दाखेरि चाहिँ आपद विपदमा अथवा त्यस्तै बेलामा चाहिँ चिन्ने हो. फेरि सबै कुरा सही भइरहेको समयमा र उसलाई फाइदा हुने कुरा नगर्दासम्म त, अब कुनै पनि कुराको धोका नदिन्जेलसम्म त हामीलाई त्योसँग सम्बन्धित म चिटिङ हुँदैछु भन्ने कुरा पनि हामीलाई थाहा हुँदैन होइन. कस्तो अवस्थामा थाहा पायो त्यो मुसाले भन्दाखेरि चाहिँ न आफूलाई बचाउन सक्ने अवस्थामा नै थाहा पाएँ कि, त्यो एकदम डेन्जर अवस्थामा गएर थाहा पाएँ कि, पानीमा गएर आफू तैरिन, उसको कमजोरीमा गएर चाहिँ अब उसले केही पनि गर्न नसक्ने अवस्थामा चाहिँ थाहा पायो. कहिलेकाहीँ हामीले पनि हाम्रो मित्रतामा चाहिँ कसरी थाहा पाउँछौँ भन्दाखेरि चाहिँ अब हामी कहिलेकाहीँ आर्थिक अवस्थामा कमजोर भइरहेको समयमा, कहिलेकाहीँ हामी बिरामी भइरहेको समयमा, कहिलेकाहीँ हामीले हामीलाई आपत परेको समयमा कसैलाई केही भन्छौँ भने चाहिँ त्यो समयमा हामीले थाहा पाउँछौँ नि होइन. अब पहिलाको व्यवहार र त्यो हामी लो फेजमा हुँदाको व्यवहारले चाहिँ हामी थाहा पाउँछौँ कि ओहो, मेरो मित्रलाई मैले कस्तो सोचेको थिएँ, म जस्तो हुँदा पनि यसले मलाई स्वीकार्छ भन्ने सोचेको थिएँ, तर होइन रहेछ. हिजो म राम्रो हुँदा मात्रै यसले मलाई साथी बनाएको रहेछ, आज मसँग केही पनि नहुँदा फेरि, म नराम्रो हुँदा फेरि त यसले मलाई साथी बनाउन चाहेन नि त भनेर चाहिँ हामी त्यति बेला थाहा पाउँछौँ. तपाईँ स्कुल पढ्दै हुनुहुन्छ, कलेज पढ्दै हुनुहुन्छ भने चाहिँ तपाईँ अब एकदमै अब भनौँ न एकदमै अलिकति ट्यालेन्ट हुनुहुन्छ पढाइमा, अथवा तपाईँसँग इकोनोमिकली अलिकति तपाईँ अलिकति इन्भेस्ट गर्न सक्नुहुन्छ, खर्च गर्न सक्नुहुन्छ भने चाहिँ तपाईँसँग मित्रहरू धेरै हुन सक्छन्। फेरि तपाईँ पढाइमा पनि अलिक कमजोर हुनुहुन्छ अनि इकोनोमिकली पनि कतिपल्ट खाजाहरू खाने कुरामा होइन पेमेन्ट गर्ने कुरामा चाहिँ तपाईँ अलिकति विक हुनुहुन्छ भने चाहिँ फेरि तपाईँको साथीहरू अलिक कम भएको पनि तपाईँले थाहा पाउन सक्नुहुन्छ। एउटै व्यक्तिले दुईवटा एक्सपेरिमेन्ट पनि गर्न सक्छ है कहिलेकाहीँ चाहिँ, किन भन्दा कहिलेकाहीँ सधैँ एक नाशको छैन नि त समय. कहिलेकाहीँ हामी एकदम प्रशस्ततामा भएको समयमा चाहिँ हाम्रो वरिपरि धेरै व्यक्तिहरू भएको हामीले देखेका हुन सक्छौँ, तर अलिकति कहिलेकाहीँ हुँदैन नि होइन. अब यसको हुँदैन नै भन्ने थाहा पाइसके पछाडि चाहिँ मान्छेले फेरि भन्ने तरिका पनि त्यही हुन्छ क्या, अलिक फरक प्रकारको हुन्छ. तर अहिले नभएको यसको केही समयपछि हुन्छ भन्ने फेरि त्यो थाहा पायो भने त्यो साथीहरूको व्यवहार त्यस्तै हुन्छ. अनि जनावरमा त हुनु त स्वाभाविक हो, त्यो झन् हामी मानिस जाति चेतनशील प्राणीमा त हामीलाई त्यो छ, यो गर्नु हुँदैन, यो रङ हो, यो गलत हो. अनि त्यही माथि हामी परमेश्वर पाएको व्यक्तिहरूमा त त्यो झनै नहुनुपर्ने कुरा हो, र पनि हामीहरूमा हुन्छ क्या त्यस्ता कुराहरू. अनि हामी चाहिँ मानिस कस्तो छौँ भन्दा फुरुक्क पर्ने जाति के, लङ लास्टिङ नहेर्ने के, भोलिको कुरा लामो दूरदृष्टि नहेर्ने के. हाम्रो परमेश्वर चाहिँ दूरदृष्टि हेर्ने परमेश्वर हुनुहुन्छ. अनि हामी चाहिँ सर्ट एन्ड पिरियडको कुराहरू हेर्छौँ, अहिले भर्खरैको कुराहरू हेर्छौँ, तत्कालको रिजल्टहरू हेर्छौँ कि अहिले भर्खरै चाहिँ कसैले हामीलाई ओहो तिमी भन्दैछ भने चाहिँ यसले चाहिँ मलाई प्रेम गर्छ कि, यसले चाहिँ मलाई साथ दिन्छ कि, यसले चाहिँ मलाई सपोर्ट गर्छ कि, यसैसँग लागौँ क्या म, यसैसँग हिँडौँ कि क्या म भन्ने हामी सोच्छौँ. तर कुनै कुनै कुरा यस्तो छ कि लङ लास्टिङका कुराहरू छन्, त्यसले जीवन दिन सक्छ, जहाँ आशिष छ, जहाँ चाहिँ त्यो चाहिँ गर्न उचित छ, त्यो चाहिँ हाम्रो कर्तव्य थियो, त्यसको लागि हामी बोलावट भएका व्यक्तिहरू थियौं.
तर हामी हाम्रो कलिङलाई पनि नबुझिकन, हाम्रो आवश्यकता थियो भन्ने कुरा पनि नबुझिकन हामी कहिलेकाहीँ अहिले सर्टेन पिरियडको लागि पनि हामी दौडिरहेका हुन्छौँ। त्यो कुरा म आफैले पनि कतिपल्ट गरेको छु होला, जसको रिजल्ट भोलि गएर अन्तत एकदमै भनौँ न पछुताउनु पर्ने कुराहरू पनि हुन सक्छ। त्यो कारणले गर्दा समयमै हामीले चाहिँ चिन्नु आवश्यक छ। समयमै चिन्नको लागि के गर्ने त भन्दा प्रार्थनासहित मित्रता बनाऊ, प्रार्थनासहित काम गरौं। जुन काम चाहिँ हामीले पाएका छौँ अथवा जुन काममा हाम्रो आवश्यकता छ त्यो चाहिँ हाम्रो कलिङ हो कि होइन, जुन ठाउँमा हामीलाई परमेश्वरले राख्दै हुनुहुन्छ, जहाँ चाहिँ हाम्रो आवश्यकता भएर राख्नु भएको होला नि त होइन। परमेश्वरले हाम्रो आवश्यकता मात्रै ठुलो कुरा होइन नि त, परमेश्वरको राज्यको लागि आवश्यकता पनि ठुलो कुरा हो। त्यो कारणले गर्दा चाहिँ हरेक ठाउँमा चाहिँ हामीले आफ्नो फाइदा मात्रै नहेरौँ होइन, आफूलाई भविष्य दिने कुराहरू हेर्छौँ होला, तर थाहा छैन हामीलाई त्यसले भविष्य नदिन पनि सक्छ। हामीले भविष्य दिन्छ यो चाहिँ मेरो लाइफ हो भनेको कुराले नदिन पनि सक्छ, यो चाहिँ मेरो लाइफ होइन, यो चाहिँ मेरो केही पनि होइन भनेको कुराले हामीलाई लाइफ दिन पनि सक्छ, यो मलाई कामै लाग्दैन भनेको कुरा हाम्रो लागि उपयुक्त हुन सक्छ, र यो चाहिँ मेरो लागि उपयुक्त भनेको कुरा काम नलाग्न पनि सक्छ। त्यो कुराले गर्दाखेरि चाहिँ हामी मानिस जाति चेतनशील छौँ, अनि तपाईँ हाम्रो जीवनमा चाहिँ हाम्रो यो उद्देश्य भन्दा पनि हाम्रो योजना भन्दा पनि परमेश्वरको योजना चाहिँ पूरा होस् भन्ने प्रार्थना हामीले गर्नुपर्छ भन्दै यस समय एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने छु।

तपाईँ फेरि पनि स्वागत गर्न चाहन्छु। कसैले जीवनमा धोका दिने रे, कसैले जीवनमा प्रेम दिने रे, तर हामी चाहिँ धोका दिने र जीवन प्रेम दिने भन्दा नि प्रेम दिने व्यक्ति नै पढौं, किनकि परमेश्वरको वचनले के भन्नुभएको छ भन्दाखेरि चाहिँ यो चाहिँ मूलबाट चाहिँ तितो र मिठो पानी निस्किनु हुँदैन, कि मिठो मात्रै निस्किनुपर्छ कि तितो मात्रै निस्किनुपर्छ। तितो पानी नभनौ हामी, मिठै पानी बनाउन होइन, एउटा फर इक्जाम्पलको लागि अब हुन त फेरि धेरै कुराहरू चाला तितो पानीमा औषधि हुन्छ अथवा यो हुन्छ त्यो हुन्छ भने, तर यो चाहिँ एउटा सकारात्मक रूपमा भन्नुपर्दा चाहिँ हामी असलै बनाऊ, राम्रै बनाऊ, धोका नदिऊ, अरूलाई धोका नदिऊ, आफू पनि धोका पर्दैनौ होइन। धेरै पटक चाहिँ हामी अरूलाई दिन्छु भनेको कुराहरू चाहिँ आफैमा पनि हानि गरिरहेको हुन्छ, धेरै कुराहरू हाम्रो जीवनमा चाहिँ भइरहेका हुन्छन्। तर हामी असल व्यक्ति भन्नुपर्छ, हामीले असल मित्र परमेश्वर पाएका छौं, येशु ख्रिष्ट पाएका छौं, उहाँको चेलाहरू हौ हामी, उहाँको सन्तानहरू हौ हामी, हामीले दिने कुरा पनि असल हुनुपर्छ। जे जति उदाहरणहरू मैले तपाईँहरूको बीचमा दिएँ, एउटा सिकाइको लागि हो, एउटा भनौँ न त्यहाँबाट हामीले पाठ सिक्नुपर्छ, त्यस्तो बन्नको लागि चाहिँ पक्कै पनि होइन। र भने कार्यक्रमको अन्ततिर आएकी छु र मलाई आशा छ तपाईँहरू थोरै भए पनि तपाईँहरूले त्यहाँबाट केही कुरा सिक्नु भएको छ अथवा आशिषित हुनुभएको छ, सुनिसक्नु भएको थियो भने पनि तपाईँ फेरि पनि रिन्यू हुनुभएको छ भन्ने मैले आशा लिएकी छु। र अन्य कार्यक्रममा हाम्रो भेट हुने नै छ र तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। गुड न्यूज एफएमको अन्य प्रसारणहरू सुनेर साथ दिनुहोला र सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम फ्रेन्डसिप .com म ज्ञानु बिदा हुन चाहन्छु। जयमसी नमस्कार, तपाईँको समय आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
2: मानसिक समस्याबाट बच्ने उपायहरू:
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो गुड न्यूज एफएमबाट आउने गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ मलाई असाध्यै मन पर्छ हौ नाति।
5: होइन हजुरबा, यो गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ तपाईँलाई किन अति मन पर्छ?
4: ल सुन नाति, प्रवासमा रहेका छोरा छोरीको आवाज सुन्न पाइन्छ, आशिष सुन्न पाइन्छ, त्यति मात्र कहाँ हो र हाल खबर बुझ्न पाइन्छ। त्यही भएर मलाई यो कार्यक्रम अति मन पर्छ। त्यति मात्र कहाँ हो र हामीले पनि फोन गरेर प्रवासमा रहेका प्रियजनहरूलाई सम्झन सकिन्छ ठ्याक्क पारेर।
5: ए हो र हजुरबा, मेरो पनि विदेशमा धेरै साथी सङ्गी छन्, म पनि उनीहरूलाई फोन गरेर सम्झन चाहन्छु, सन्देश दिन चाहन्छु, हाल खबर बुझ्न चाहन्छु।
4: त्यसो भए तैले गुड न्यूज प्रवासी सन्देश कार्यक्रम सुन्नु पर्छ ठ्याक्क पारेर। मंगलबार बेलुकी 4 बजेदेखि 5 बजीसम्म आउँछ, बुझिस?
5: बुझे हजुरबा, बुझे।
4: यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। म त सुन्छु, तपाईँहरू पनि सुन्ने होइन त ठ्याक्क पारेर।
2: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धूम्रपान सेवन नगरौ,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हेलो,
8: नमस्ते, म ब्याङ्कबाट बोल्दैछु।
7: नमस्कार हजुर,
8: तपाईँको ब्याङ्क खातामा समस्या आएको छ, तुरन्तै तपाईँको ओटिपी भन्नुहोस्, होइन भने खाता ब्लक हुनेछ।
7: तपाईँलाई पनि टेलिफोन, मोबाइल, वाट्सएप, मेसेन्जर, भाइबर जस्ता विभिन्न प्रविधिको प्रयोग गरी चिठा परेको छ, व्यापारिक साझेदार बनाइदिन्छु, विदेशको भिस्ता लगाइदिन्छु लगायत प्रलोभन दिएर मेसेज टेलिफोन आएको त छैन।
9: अनलाइनबाट वित्तीय कारोबार गर्दा सधैँ सतर्क रहनुहोस्।
10: नक्कली इमेल, एप, लिंक्स जस्ता कुराहरू कोहीसँग पनि आदान प्रदान नगर्नुहोस्। आफ्नो पासवर्ड बलियो राख्नुहोस् र समय समयमा परिवर्तन गरिरहनुहोस्। इन्टरनेटको प्रयोग पश्चात सधैँ लगआउट गर्नुहोस्। आफ्नो पासवर्ड, ओटीपी लगायतका गोप्य जानकारी साझा नगर्नुहोस् र शंकास्पद व्यक्ति, फोन नम्बर, आईडी, इमेल आदिलाई ब्लक गर्नुहोस्।
11: यदि तपाईँबाट गल्ती भइहालेमा वा समस्यामा पर्नु भएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई खबर गर्नुहोस्। साइबर अपराधीबाट आफू पनि बच्नुहोस् र अरूलाई पनि साइबर अपराधीबाट बच्न सचेत गराउनुहोस्।
12: हामी आफै सचेत रहे ठूलो ठगीबाट बच्न सकिन्छ।
13: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।
2: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
14: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
14: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
14: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
14: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
15: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने छौ

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ। जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई जयमसी तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। आज म तपाईँहरूको बीचमा मत्तीको पुस्तक 17 अध्यायको 1-13 पदसम्म पाठ गरिदिनेछु, अनि यहाँ परमेश्वरले तपाईँ र मलाई के भन्दै हुनुहुन्छ हामी त्यो कुरालाई मनन गर्नेछौ र अगाडि बढ्नेछौ। शीर्षकमा लेखिएको छ रूप परिवर्तन। यसको 6 दिनपछि येशूले पत्रुस, याकूब र तिनका भाइ यहुन्नालाई आफूसँग एउटा उच्च पहाड़माथि अलग्गै लैजानुभयो। तिनीहरूका सामान्य उहाँको रूप परिवर्तन भयो। उहाँको चेहरा सूर्य झै चम्क्यो र उहाँका वस्त्र प्रकाश जैसेता भए, अनि मोसा र एलिया उहाँसँग बातचित गरिरहेका देखा परे। पत्रुसले येशूलाई भने, हे प्रभु, हामी यहाँ भएको असल छ। तपाईँको इच्छा भए म यहाँ 3 वासस्थान बनाउनेछु, एउटा तपाईँको निम्ति, एउटा मोसाको निम्ति र एउटा एलियाको निम्ति। तिनी बोल्दा बोल्दै चम्किलो बादलले तिनीहरूलाई ढाकिहाल्यो र त्यस बादलबाट एउटा आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन। जब चेलाहरूले यो कुरा सुने तब तिनीहरू अति भयभीत भएर घोप्टो परे, तर येशूले आएर तिनीहरूलाई छोएर भन्नुभयो, उठ, न डराओ। जब तिनीहरूले आफ्ना आँखा उचाले, येशू बाहेक तिनीहरूले अरू कसैलाई देखेनन्। जब उहाँहरू पहाड़बाट ओर्लदै हुनुहुन्थ्यो, येशूले तिनीहरूलाई आज्ञा गर्नुभयो, जबसम्म मानिसको पुत्र मृत्युबाट जीवित भई उठ्दैन तबसम्म तिमीहरूले यो दर्शनको कुरा कसैलाई नभन्नु। अनि चेलाहरूले उहाँलाई यसो भनेर सोधे, तब किन शास्त्रीहरूले पहिले एलिया आउनुपर्छ भनी भन्दछन्? उहाँले तिनीहरूलाई भन्नुभयो, एलिया साँच्चै नै आउँदछन् र तिनले सबै कुरा फेरि सच्याउनेछन्। तर म तिमीहरूलाई भन्दछु, एलिया अघि नै आएका छन् अनि मानिसहरूले तिनलाई चिनेनन्, तर तिनलाई तिनीहरूले मनमानी गरे, त्यसरी नै मानिसको पुत्रले पनि तिनीहरूका हातबाट कष्ट भोग्नु पर्नेछ। तब उहाँले बप्तिस्मा दिने यहुन्नाको विषयमा तिनीहरूलाई भन्नुभएको हो भनी चेलाहरूले बुझे। आमेन। वचन अध्ययनबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। प्रियहरू, हामीले यति बेला पाठ गरेको खण्ड चाहिँ मत्तीको पुस्तक 17 अध्यायको 1-13 पदसम्म रहेको थियो। हामीले यहाँ येशू प्रभुको रूप परिवर्तन भएको घटनालाई हेर्दैछौ। येशू प्रभु वास्तविक रूपमा उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा यहाँ एउटा स्पष्ट उदाहरण दिइएको छ। उहाँ मानव हुनुहुन्न। उहाँ स्वर्गमा जब परमेश्वर पितासँग हुनुहुन्थ्यो र पवित्र आत्माको उपस्थितिमा येशू ख्रीष्ट पनि हुनुहुन्थ्यो, त्रिएक परमेश्वर स्वर्गमा हुनुहुन्थ्यो, अनि त्यो कुराको एउटा स्पष्ट झल्को यहाँ देखाइएको छ। त्यो कुराको स्पष्ट पिक्चर, एउटा चित्र चाहिँ यहाँ देखाइएको छ कि येशू प्रभु पनि स्वर्गको परमेश्वर हुनुहुन्छ भन्ने कुरा। हामीले सुरुमा हेर्यौं कि यहाँ येशूले आफ्ना 3 चेलाहरूलाई चाहिँ आफूसँग एउटा पहाड़मा लिएर जानुभएको छ, अनि उहाँले आफ्ना चेलाहरूलाई यो कुरा देखाउन खोजिरहनु भएको थियो कि उहाँ परमेश्वर
हुनुहुन्छ अनि यो परमेश्वरको योजना हो कि उहाँ मानिसको पापको लागि क्रुसमा मर्नुपर्छ र तेस्रो दिनमा उहाँ फेरि बौरी उठ्नुहुनेछ। यहाँ हामीले हेर्न सक्दछौ कि सबैभन्दा पहिलो खण्ड चाहिँ येशु चाहिँ उहाँको अनुहार उहाँको रूप चाहिँ महिमित शरीरमा परिवर्तन भएको घटना हामी हेर्न सक्दछौ। एकदेखि तीनसम्म हामीले हेर्ने हो भने त्यहाँ येशु प्रभुको चाहिँ मुहार चाहिँ परिवर्तन भएको छ, उहाँको रूप चाहिँ परिवर्तन भएको छ, उहाँको चेहरा चाहिँ सूर्य चाहिँ चम्किएको छ, उहाँका वस्त्रहरू चाहिँ प्रकाश चाहिँ सेता भएका छन् अनि मोसा र एलिया उहाँसँग बातचित गरिरहेका चेलाहरूले देखेका छन्। जब मोसाले परमेश्वरलाई भेट्नको लागि सिनै पर्वतमा उनी जान्छन् अनि येशूले अनि परमेश्वरले मोसालाई 10 आज्ञा दिनुहुन्छ अनि जब मोसाले परमेश्वरलाई भेट्दछन् उनको मुहार परिवर्तन भएको छ, उनको रूप परिवर्तन भएको छ। हामीले प्रस्थानको पुस्तक 34 अध्यायको 29 पदमा यो कुरा पाउँदछौ। उनले परमेश्वरलाई देखेको कारणले गर्दाखेरि, परमेश्वरसँग उनी भेटेका कारणले गर्दाखेरि मोसाको अनुहार सूर्य झैं चम्किएको थियो, निकै चम्किलो अनुहार लिएर उनी तल मानिसहरूको बीचमा आएका थिए। तर यहाँ येशु प्रभुको घटनालाई हामी हेर्ने हो भने येशुको सम्पूर्ण शरीर चाहिँ प्रकाशले भरिएको हामीले पाउँदछौ। मोसाले परमेश्वरलाई देखेको कारणले गर्दाखेरि उनको मुहार चाहिँ चम्किलो भएको थियो भने येशु प्रभु आफै स्वयं उहाँ चाहिँ सम्पूर्ण शरीर नै निकै चम्किलो भएको थियो, उहाँको चेहरा सूर्य चाहिँ भएको थियो, उहाँको वस्त्र प्रकाश चाहिँ सेता भएका थिए। येशु प्रभुको यो रूप परिवर्तित रूपलाई चाहिँ हामी परमेश्वरको एउटा उपस्थितिलाई हामी देख्न सक्दछौ, उहाँको महिमालाई हामीले देख्न सक्दछौ। चेलाहरूसँग हुँदाखेरि उहाँ मानवीय रूपमा हुनुहुन्थ्यो भने जब उहाँ पहाड़मा उग्लिनुभयो अनि उहाँको रूप परिवर्तन भएर उहाँले ईश्वरीय स्वर्गीय रूप धारण गर्नुभयो, उहाँ महिमित शरीरमा परिवर्तन हुनुभयो। जस्तै यहुन्नाले पछि यही कुरा वर्णन गरेका छन् यहुन्ना 1:14 अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा बास गर्नुभयो, हामीले उहाँको महिमा देख्यौं जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। यो महिमालाई हामीले हेर्ने हो भने परमेश्वरको उपस्थिति भन्ने हुन्छ, महिमा भनेको कबोध भनेर चाहिँ सम्बोधन गरिएको छ। उहाँको उपस्थिति, परमेश्वरको उपस्थिति, निकै चम्किलो त्यहाँनिर उपस्थिति, येशु प्रभुको उपस्थिति चेलाहरूले देखेका छन्। त्यहाँ जब येशुको रूप परिवर्तन हुँदछ हामीले यहाँ मोसा र एलियाको पनि उपस्थिति त्यहाँ देख्न सक्दछौ। जब येशु प्रभुको रूप परिवर्तन हुन्छ त्यहाँ उनीहरूको उपस्थिति आउँदछ र उनीहरूले येशुसँग बातचित गरिरहेको हामीले देख्न सक्दछौ जस्तो थियो। यो महिमालाई हामीले हेर्ने हो भने परमेश्वरको उपस्थिति भन्ने हुन्छ, महिमा भनेको कबोध भनेर चाहिँ सम्बोधन गरिएको छ। उहाँको उपस्थिति, परमेश्वरको उपस्थिति,

प्रहारको रूपमा लिन सक्दछौ, परमेश्वरको व्यवस्थाको रूपमा लिन सक्दछौ र एलियालाई एउटा अगमवक्ताका रूपमा, महान अगमवक्ताको रूपमा हामीले हेर्न सक्दछौ। अनि यी दुवैले यीशु ख्रीष्टलाई यीशु ख्रीष्टसँग बातचित गरिरहेको हामीले यहाँ देखेका छौं। हामीले यसबाट के बुझ्न सक्दछौ भने यीशु प्रभु चाहिँ यी सबै व्यवस्थाको केन्द्रमा हुनुहुन्छ, अथवा व्यवस्था, सम्पूर्ण व्यवस्था, सम्पूर्ण परमेश्वरको वचनको केन्द्रमा चाहिँ येशु प्रभु हुनुहुन्छ भन्ने कुरालाई हामीले यहाँ पाउँदछौ। अनि व्यवस्थाको पूर्णता पनि येशु ख्रीष्ट नै हुनुहुन्छ भन्ने कुराको स्पष्ट चित्रण यहाँ मोसाको र एलियाको उपस्थितिले पनि देखाएको हामी पाउँदछौ। अनि अर्को महत्वपूर्ण कुरा, मोसा भन्दा एलिया भन्दा पनि महान येशु प्रभु हुनुहुन्छ, अनि येशु प्रभु चाहिँ यहाँ सम्पूर्ण परमेश्वरको योजनाको चाहिँ केन्द्रमा हुनुहुन्छ भन्ने कुरालाई पनि देखाइएको छ। र अर्को बुदालाई हामीले ध्यान दिने हो भने जब पत्रुसले यो कुरालाई देख्दछन्, पत्रुसले भन्दछन् कि प्रभु म तपाईँको लागि यहाँ तीनवटा वेदी बनाउनेछु अथवा यहाँ मन्दिर बनाउनेछु, एउटा तपाईँका लागि, एउटा मोसाको लागि र एउटा एलियाको लागि भनेर उनले जब त्यहाँनिर भन्दछन् त्यति बेला स्वर्गबाट एउटा आवाज आउँदछ कि यो आवाज के हो भने परमेश्वरले उहाँ ती चेलाहरूलाई भन्नुभएको छ कि यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन भनेर यहाँ स्वर्गबाट एउटा आवाज आएको छ। यहाँनिरको खण्डलाई हामीले गहिरोसँग हेर्ने हो भने पत्रुसले येशु प्रभुलाई, एलियालाई र मोसालाई एउटै स्थानमा राख्न खोजेका छन्। उनले सबैका लागि मन्दिर बनाउने कुरा गर्दैछन् किनभने उनले येशूको परिवर्तित रूप देखेका थिए, एउटा चम्किलो रूप देखेका थिए, उनीहरू निकै धन्य भएका छौं हामी भनेर एउटा बयान गरेका छन् त्यो घटनालाई, अनि उनीहरूले भनेका छन् कि हामी मन्दिर बनाउनेछौ। तर बोल्दा बोल्दै चाहिँ एउटा चम्किलो बादलले तिनीहरूलाई ढाक्यो, त्यसपछि त्यस बादलबाट एउटा आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन्। यसबाट हामीले के बुझ्न सक्दछौ भने प्रियहरू, येशु प्रभु चाहिँ सम्पूर्ण व्यवस्था भन्दा पनि महान हुनुहुन्छ। येशु प्रभु चाहिँ परमेश्वरको साक्षात उपस्थिति, उहाँको महिमा धारण गर्ने परमेश्वरको प्रिय पुत्र हुनुहुन्छ। येशु प्रभु भन्दा महान अरू कोही छैन, मानिसले येशु प्रभुको दर्जा लिन सक्दैन, अनि उहाँ चाहिँ परमेश्वरको मानवीय स्वरूप हुनुहुन्छ। उहाँको ईश्वरीय झलक यहाँनिर चेलाहरूले एकछिन भए पनि देख्न पाएका छन्। उहाँको अनुहार निकै सूर्य चाहिँ चम्किएको छ, उहाँको वस्त्र प्रकाश चाहिँ सेता भएका छन्। यो निकै आश्चर्यपूर्ण दृश्य यहाँनिर देखिएको छ। अनि परमेश्वरले स्वर्गबाट बादलको उपस्थितिमा चाहिँ परमेश्वरले यहाँनिर एउटा आवाज भन्नुभएको छ कि यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन। परमेश्वरले यो भन्नुभएन कि एलिया मेरा प्रिय पुत्र हुन् अथवा मोसा मेरा प्रिय पुत्र हुन् भनेर भन्नुभएन, तर येशूलाई उहाँले स्वर्गबाट भन्नुभयो कि यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन अथवा लिसन टु जिजस, हियर हिम भनेर भन्न खोजेको छ। आज यो संसारमा हामी धेरै कुराहरू सुन्दछौ, हाम्रो संस्कार संस्कृतिको कुराहरू सुन्दछौ, हाम्रो राजनीतिका कुराहरू हामी धेरै कुराहरू सुन्दछौ प्रियहरू, हाम्रो जुन खालको परम्परा छ, चालचलन छ हाम्रो समाजमा, ती कुराहरूलाई मात्रै हामीले सुनिरहेका हुन्छौ। अहिले त सामाजिक सञ्जालमा धेरै खालका यस्ता विभिन्न खालका विकृतिमय कुराहरू आइरहेका छन्, ती कुराहरूलाई हामीले सुनिरहेका छौं। म तपाईँहरूलाई एउटा च्यालेन्ज गर्न चाहन्छु, म तपाईँहरूलाई एउटा प्रश्न गर्न चाहन्छु कि तपाईँले येशूको आवाज सुन्नु भएको छ? यहाँ परमेश्वर पिताले स्वर्गबाट भन्नुभएको छ यिनी मेरा प्रिय पुत्र हुन्, यिनको आवाज सुन अथवा यिनलाई सुन, यिनको कुरा सुन भनेर परमेश्वरले भन्नुभएको छ। आज येशूको आवाज तपाईं र मैले सुन्नु निकै आवश्यक छ प्रियहरू। हिब्रूको पुस्तक एक अध्यायको एकदेखि दुई हामी पाठ गर्नेछौ। प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो, तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तर अधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। हामीले तीन पदलाई हेर्ने हो भने यहाँ भन्नुभएको छ उहाँले नै परमेश्वरका महिमाको प्रतिबिम्ब र उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुभयो। यो निकै महत्वपूर्ण कुरा हो प्रियहरू। यहाँ परमेश्वरले भन्नुभएको छ कि
सम्पूर्ण

अधिकार चाहिँ येशु प्रभुलाई दिइएको छ। उहाँ नै सृष्टिकर्ता हुनुहुन्थ्यो, उहाँ नै पछि गएर मानवीय चोला धारण गरेर संसारमा आउनुभयो, उहाँ नै सबै कुराको उत्तराधिकारी नियुक्त गरिनुभयो। परमेश्वरको योजना अनुसार जब उहाँ संसारमा आउनु भएर मानिसको पापको लेखी उहाँ क्रूसमा मर्नुभयो अनि बौरी उठ्नुभयो र त्यस्तो दिनपछि उहाँ मानिसहरूको बीचमा बौरी उठेर पुनरुत्थान भएर एउटा महिमित शरीर लिएर आउनुभयो, त्यसपछि उहाँले सबै यी कामहरू गरेर सकिसकेपछि उहाँ अहिले परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ। त्यसकारण आज हामीले कसको कुरा सुनिरहेका छौं? येशु प्रभुको कुरा सुन्ने कुरा महत्वपूर्ण छ। अझै म हिब्रूको पुस्तक एक अध्यायको दुई पदलाई हामी राम्रोसँग हेर्ने हो भने यहाँ यसरी बताइएको छ कि तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नु भएको छ। हामी परमेश्वरको खोजी गरिरहेका छौं, हामी ईश्वरको खोजी गरिरहेका छौं भने वास्तविक परमेश्वरले यहाँ भन्नुभएको छ, यिनी मेरा प्रिय पुत्र हुन्, यिनको कुरा सुन, अथवा येशु ख्रीष्टको कुरा सुन्नु आवश्यक छ। अनि येशु प्रभुले भन्नुभएको छ कि बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। येशुलाई विश्वास गर्यौं भने आज तपाईँ र मैले परमेश्वरको सन्तान हुने, परमेश्वरको उत्तर अधिकारी हुने, परमेश्वरको राज्यको एउटा सन्तान हुने अधिकार प्राप्त गर्नेछौ। येशुको कुरा सुन्नलाई यहाँनिर परमेश्वरले आग्रह गर्नुभएको छ। त्यसकारण प्रियहरू, म यहाँ तपाईँलाई आग्रह गर्न चाहन्छु कि आज तपाईँ र मैले के कुरा हामीले सुनिरहेका छौं? छ पदमा यहाँ यसरी लेखिएको छ, जब चेलाहरूले यो कुरा सुने तब तिनीहरू अति भयभीत भएर घोप्टो परे, तर येशूले आएर तिनलाई छोएर भन्नुभयो, उठ न डराओ। जब तिनीहरूले आफ्ना आँखा उचाले, येशू बाहेक तिनीहरूले अरू कसैलाई देखेनन्। जब यहाँ चेलाहरूले बोल्दा बोल्दै स्वर्गबाट परमेश्वरको त्यो बादलले ढाकेर उहाँले येशु प्रभुको बारेमा बोल्नुभयो, चेलाहरू निकै भयभीत भए, उनीहरू भुइँमै घोप्टो परे भनेर भनिएको छ, उनीहरू डराएका छन्। तर जब येशु प्रभु आएर उनीहरूलाई छुनुहुन्छ, उनीहरूलाई उठाउनुहुन्छ अनि भन्नुहुन्छ, उठ न डराओ। त्यहाँ उनीहरूले हेर्दाखेरि त्यहाँ एलिया पनि थिएन, त्यहाँ मोसा पनि थिएनन्, अरू कोही पनि थिएनन्, तर येशु प्रभु हुनुहुन्थ्यो। हामीले यहाँबाट के हेर्न सक्दछौ भने परमेश्वरको उपस्थिति, परमेश्वरको महिमा जब हामीले देख्दछौ, हामी डराउन सक्दछौ, किनभने परमेश्वरको उपस्थिति निकै महान छ, निकै पवित्र परमेश्वर। उहाँले पापलाई हेर्न सक्नु हुँदैन, उहाँ निकै प्रज्वलित एउटा प्रकाशको साथमा उहाँ उपस्थित हुनुहुन्छ। जब हामीले त्यो हेर्दछौ, तपाईँ र हामी पापमय स्वभावका मानिसहरू, हामी डराउँदछौ। तर जब यहाँनिर येशु प्रभुले आफ्ना चेलाहरूलाई छुनुहुन्छ, त्यसपछि उनीहरूभित्र भएको डर हराएर जाँदछ। येशूले जब उनीहरूलाई छुनुहुन्छ र भन्नुहुन्छ उठ र न डराओ, यसबाट हामीले यो थाहा पाउन सक्दछौ कि प्रियहरू, येशूको छुवाईले तपाईँ र ममा भएको डरलाई हराएर भगाउँदछ। येशूको छुवाईले तपाईँ र म भित्र भएको त्यो डरको भावना, डरको आत्मालाई हटाएर एउटा शान्तिमा उहाँले डोर्याउनुहुन्छ। यो निकै महत्वपूर्ण कुरा हो प्रियहरू। हाम्रो दैनिक जीवनमा हामी विभिन्न किसिमका परिस्थितिबाट गुज्रिन्छौ, हामी डराउँछौ, धेरै समय हामी परमेश्वरको योजना के हो भन्ने कुरा हामी जानकारी पाउँदैनौ, हामी थाहा गर्दैनौ, हामी विभिन्न परिस्थिति भएर हामी गुज्रिनु पर्दछ। येशूले भन्नुहुन्छ न डराओ, त्यो समयमा तपाईँ र म येशू कहाँ आउनु आवश्यक छ, उहाँको आवाज सुन्न आवश्यक छ अनि उहाँसँगको सम्बन्धलाई अझै बलियो बनाउनु आवश्यक छ। यसैले न डरा किनकि म तँसित छु, निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ, म तलाई बलियो पार्नेछु र तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। हालेलुया। परमेश्वरले तपाईँ र मलाई डरको आत्मा होइन, तर उहाँले प्रेमको आत्मा, आत्मविश्वासको आत्मा, तपाईँ र मलाई त्यो शक्ति, एउटा शान्तिको आत्मा दिनुभएको छ। त्यसकारण तपाईँ र म विभिन्न परिस्थितिबाट गुज्रदै गर्दाखेरि यहाँ चेलाहरू जसरी डराएका थिए, त्यति बेला येशूको छुवाईको तपाईँले महसुस गर्नु आवश्यक छ, येशूको आवाज सुन्नु आवश्यक छ अनि उहाँले भन्नुहुन्छ उठ न डराओ। यो कुरा तपाईँ र मैले बुझ्नु आवश्यक छ प्रियहरू। प्रियहरू, जब यहाँनिर येशू प्रभुको त्यो रूप परिवर्तन भएको कुरा उनका चेलाहरूले देखेका छन् अनि उनीहरूले त्यो अनुभव गरेका छन्, त्यो अनुभव तपाईँ र मैले पनि हाम्रो दैनिक जीवनमा हामीले गर्न सक्दछौ। जब तपाईँ र हामी प्रार्थना गर्दछौ, हामी परमेश्वरको उपस्थिति, उहाँको आवाज हामी सुन्दछौ। जब तपाईँ र हामी आराधना गर्दछौ, परमेश्वरको वचनबाट हामीले परमेश्वरको आवाजलाई सुन्दछौ।
जब तपाईँ र हामी परमेश्वरको बारेमा सोच्दछौ, हरेक कुराले तपाईँ र मलाई यीशु प्रभुको एउटा ईश्वरत्वको सम्झना दिदछ। तर धेरै समय हामी त्यही उपस्थितिमा रहन सक्दैनौ। यहाँनिर जसरी माउन्टेनमा त्यो एउटा चट्टानमा त्यो पहाड़मा चेलाहरू गएका थिए अनि परमेश्वरको उपस्थिति देखेका थिए, उनीहरू त्यही बसिराखेका थिएनन्। उनीहरू पछि त्यो पहाड़बाट फर्किएर सेवकाईका लागि, परमेश्वरको राज्यको प्रचार गर्नको लागि, सेवा गर्नको लागि उनीहरू तल ओर्लिएका थिए। त्यसकारण आज तपाईँ र मैले पक्कै पनि येशु प्रभुको त्यो उपस्थितिलाई मनन गरेका छौं, उहाँको ईश्वरत्वलाई हामीले भित्रबाट चाख्ने मौका पाएका छौं भने अब हामी त्यही मात्रै बसिराख्ने होइन, तर हामी एउटा मानिसहरू कहाँ हामी जानु आवश्यक छ, उहाँहरूलाई त्यो परमेश्वरको प्रेम, उहाँको आवाज सुनाउनु आवश्यक छ। त्यो कुरालाई हामी मनन गर्नु पर्दछ प्रियहरू। अनि अर्को कुरा यहाँ आजको वचनमा भनिएको छ कि येशूको आवाज सुन, येशूलाई सुन्नु महत्वपूर्ण छ प्रियहरू, उहाँलाई सुन्नु आवश्यक छ। उहाँको वचनले आज तपाईँ र मलाई के भनिरहेको छ, ती कुराहरूमा चाहिँ तपाईँ र मैले ध्यान केन्द्रित गर्न आवश्यक छ। जति बेला हामी डराएका हुन्छौं त्यति बेला हामी येशूलाई चाहिँ उहाँको छुवाईको महसुस गर्न आवश्यक छ। येशूले भन्नुहुन्छ, नडराओ, म तिमीहरू सँगै छु र मलाई विश्वास गर, म माथि भरोसा गर भनेर येशू प्रभुले भन्नुभएको छ। अन्तिम हाम्रो भरोसा उहाँ नै हुनुहुन्छ। उहाँमा मात्र शान्ति प्राप्त गर्न सकिन्छ, उहाँमा मात्र जीवन छ, उहाँमा मात्र सबै कुराको उत्तर छ। यो कुरा तपाईँ र मैले आजको वचनबाट बुझ्नु पर्दछ प्रियहरू। हुन्छ, आजको यो वचन अध्ययन र सुनाईबाट तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह। हौस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: जय मसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।
1: कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रम प्रस्तोता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबलको सान्दर्भिकता नेपालको परिप्रेक्ष्यमा कस्तो रहेको छ भन्ने विषयमा हामी चर्चा परिचर्चा गर्ने गर्दछौ भने बाइबल धर्मशास्त्र केवल इसाईहरूको लागि मात्रै नभएर यो सम्पूर्ण विश्वभरिका ब्रह्माण्डभरिका सम्पूर्ण मानव जातिको लागि ईश्वरीय सन्देशले भरिएको पुस्तक हो भन्ने कुरा हामी प्रस्तुत गर्ने गर्दछौ। आदरणीय श्रोता, हामीले हेर्ने हो भनेदेखि हामी यो विश्व संसारमा हाम्रो देश नेपालमा पनि थुप्रै प्रकारका जात जाति र भाषा भाषीहरूले भरिएको साझा फुलबारी हो हाम्रो देश नेपाल। र यसो भन्दै गर्दाखेरिमा पनि हरेक जात जाति र भाषा भाषीहरूको आफ्नो आफ्नै संस्कृति कला परम्परा र रहन सहन हुँदाहुँदै पनि पवित्र धर्मशास्त्र बाइबल जो आजभन्दा हजारौं हजार वर्ष अगाडि फरक पृष्ठभूमि र फरक समुदायबाट लेखिएको पुस्तक आज हरेक युग सुहाउँदो र हरेक संस्कृतिमा अटाउन सफल भएको पुस्तक हो पवित्र धर्मशास्त्र बाइबल। बाइबल धर्मशास्त्रको कुरा गर्नुपर्दा यो किन यसरी हरेक मानिसको बीचमा अटाउन सफल भयो र हरेक युगमा यो समय सान्दर्भिक भएर खडा हुन सक्यो त भन्ने विषयमा हेर्नु पर्दा हामी थाहा गर्न सक्छौ कि पवित्र धर्मशास्त्र बाइबल भित्र जति कुराहरू पनि लेखिएका छन् ती सबै कुराहरू विश्वव्यापी सत्यताले भरिएका छन्, अर्थात जसलाई युनिभर्सल ट्रुथ भनेर भनिन्छ र बाइबललाई हामी ए कलेक्सन अफ युनिभर्सल ट्रुथ पनि भनेर भन्न सक्दछौ। अथवा यसलाई यसरी बुझ्न सक्छौ कि बाइबल धर्मशास्त्र चाहिँ विश्वव्यापी सत्यताहरूको संगालो हो पनि भनेर हामी बुझ्न सक्छौ। यस कारणले गर्दा विश्वव्यापी सत्यताहरू हरेक युगमा एउटै रहन्छ, हरेक वर्षहरू पुस्ताहरू फेरिन्छन् तर त्यो सत्यता एउटै रहिरहन्छ। त्यसै गरी हरेक संस्कृति हरेक परम्परा र हरेक धर्म संस्कृतिको आफ्नो आफ्नै रहन सहन भए तापनि विश्वव्यापी सत्यतालाई भने उनीहरूले अंगीकार गर्नै पर्ने हुन्छ। उदाहरणको लागि सूर्य पूर्वबाट उदाउँछ र पश्चिममा अस्ताउँछ भन्ने यो एउटा विश्वव्यापी सत्यता रहेको छ र यो सत्यतालाई विश्वका सबै संस्कृति सबै प्रकारका भाषा भाषीका मानिसहरूले स्वीकार नै पर्दछ र यसलाई कसैले पनि नकार्न सक्दैन। यहाँसम्म कि जो आदिवासी बनेर जंगलमा बस्ने कति सम्प्रदायहरू छन् कति समुदायहरू छन् ती मानव समुदायले पनि यही कुरालाई स्वीकारेका छन् र मान्दछन् पनि। त्यसै गरी हामी मानवको मात्र कुरा नगरौं तर सबै जंगली जनावर र चराचुरुङ्गीहरू र पशु पंक्षी आदिले समेत यो सत्यलाई स्वीकारै परेको छ र स्वीकारेका छन् कि सूर्य पूर्वबाट उदाउँछ र पश्चिममा अस्ताउँछ। आदरणीय श्रोता, ठिक त्यसै गरी पवित्र धर्मशास्त्र बाइबलका सबै नीति वचनहरू त्यही भएका हुनाले गर्दा यो हरेक युग र हरेक मानिसको बीचमा आजसम्म रहन सफल भयो। प्रिय श्रोता, त्यसो भने यति धेरै विश्वव्यापी सत्यतालाई कसले थाहा गर्यो र कसरी यो हुन आयो र कसरी यो लेखियो त हामी थाहा गर्न सक्छौ कि बाइबलका पुस्तकका लेखकहरू सबै प्राय सबै मानिसहरू नै छन्। आदरणीय श्रोता, ती मानिसहरू ती पनि फेरि एकै ठाउँका होइनन् र एउटै संस्कृति र एकै समयका पनि होइनन्। यी हरेक युगमा हरेक संस्कृति र हरेक वेशभूषाबाट आएका मानिसहरूले लेखेका छन् त बाइबल लेखकहरू कोही रोमी नागरिक छन् त कोही यहुदीहरू छन् कोही ग्रीक देशका ग्रिसेलीहरू छन् भने कोही कोही अगमवक्ताहरू कोही आजभन्दा 6-8 हजार वर्ष अगाडिका छन् भने कोही 2000 वर्ष अगाडिका छन्, कोही 5000 वर्ष अगाडिका छन् त कोही 3000 वर्ष अगाडिका छन् र कोही कोही केही सय अथवा केही शताब्दी अगाडि का पनि छन्, अर्थात केही हजार वर्ष अगाडिका पनि छन्। आदरणीय श्रोता, अब हामी विचार गर्छौ कि यी सबै कुराहरू स्थितिका धेरै विविधता भएका मानिसहरूले विविध समयमा लेखेका छन् त फेरि यिनीहरू सबैको विषयवस्तु किन एउटै छन्, किन यिनीहरूले लेखेका सबै विषयवस्तुहरू एकै ठाउँमा मिटिङ गरेर भेला गरेर लेखेको जस्तो छ त। आदरणीय श्रोता, यो एउटा ठूलो रहस्यमय कुरा रहेको छ त। यो कसले लेखाएको हो त, को हो त? आदरणीय श्रोता, यतिका धेरै विश्वव्यापी सत्यताहरूको संग्रहकर्ता अथवा रचयिता चाहिँ एकजना सत्य व्यक्तित्वबाट मात्रै आएको छ र त्यो सत्य व्यक्तित्व को हुनुहुन्छ? आदरणीय श्रोता, त्यो सत्य व्यक्तित्व स्वयं सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ र उहाँले नै बोल्नुभएका सबै वचनहरू र वाणीहरू विश्वव्यापी सत्यता बन्न पुग्दछन्। उहाँले नै ठहराउनु भएका नियमहरू र विधि विधानहरू विश्वव्यापी सत्यताको रूपमा स्थापित हुने गर्दछन्। आदरणीय श्रोता, सूर्यलाई पूर्वबाट उदाएर पश्चिम अस्ताउने सिस्टम उहाँ सृष्टिकर्ता परमेश्वरले नै सुरुवातमा नै तय गर्नुभएको थियो र त्यो आजसम्म र आउने भविष्यसम्म पनि कयौं हजार करोड वर्षसम्म चलि नै रहन्छ। आदरणीय श्रोता, त्यसै गरी आकाशमा भएका तारामण्डलहरू यिनीहरूलाई पनि उहाँले नै सृष्टि गर्नुभएको र उहाँले नै एउटा नियम दिनुभएको छ र त्यही नियमभित्र यिनीहरू सदियौंदेखि चल्दै आए र चल्दै जानेछन्। प्रिय श्रोता, त्यही सत्य परमेश्वरको मुखार बिन्दुबाट निस्किएका पवित्र वचनहरू जो विभिन्न समय र युगमा विभिन्न संस्कृति भएका मानिसहरूले सुने र त्यही कुरालाई कागजमा उतारे र यसरी बाइबल धर्मशास्त्र विश्वव्यापी सत्यताहरूको संगालो बन्न पुगेको छ। प्रिय श्रोता, यसकारणले गर्दा बाइबल धर्मशास्त्र हरेक युग हरेक धर्मशास्त्रहरू र हरेक मानिसको बीचमा कहीँ न कहीँ कुनै न कुनै रूपले महत्वपूर्ण ठाउँ ओगट्दै रहेको हामी पाउँदछौ। त श्रोता, यस अर्थ हामी भन्दछौ पवित्र धर्मशास्त्र बाइबल केवल इसाईहरूको धर्मशास्त्र मात्र नभएर यो हरेक मानव मात्रको लागि दिइएको धर्मशास्त्र हो। आदरणीय श्रोता, हामी जति पनि संसारमा धर्मशास्त्रहरू पढ्दछौ कहीँ न कहीँ कतै न कतै बाइबलीय शिक्षाहरूले स्थान पाएकै छ। उदाहरणको लागि, चोरी गर्नु पाप हो भनी सबै धर्मशास्त्रहरूले बताउँदछन् र त्योभन्दा अगाडि नै बाइबल धर्मशास्त्रमा सृष्टिकर्ता परमेश्वरले आफ्नो 10 आज्ञा लेख्ने शिलापाटीमा चोरी नगर्नु भनेर लेखिदिइसक्नु भएको छ। त्यसै गरी विश्वका सबै धर्मशास्त्रहरूले भन्दछन् आफ्ना आमा बाबुलाई आदर गर्नु र आमा बाबुलाई आदर नगर्ने अपराधी हो भनेर लेखिएको छ। अनि त्यही कुरा चाहिँ बाइबल धर्मशास्त्रमा सबैभन्दा पहिले 10 आज्ञा लेखिने शिलापाटीमा सिनाई पर्वतको टाकुरामा परमेश्वरले आफ्नै हातको औंलाले त्यो कुरा लेखिदिइसक्नु भएको थियो। त्यसै गरी यो मात्रै नभएर कति देश र मुलुकका कानूनहरू बनेका छन्, कति ठाउँहरूमा सरिया ल बनेको छ भने कति ठाउँहरूमा अन्य कानूनहरू विधिहरू बनेका छन्, यी सबै कुराहरूलाई हामीले एक एक गर्दै केलाउँदै र विन्यास गर्दै जान्छौ भनेदेखि हामी गएर ती सबै बाइबल धर्मशास्त्रका 10 आज्ञामा गएर हामी अडिन पुग्दछौ। प्रिय श्रोता, यी कुराहरूलाई विभिन्न धर्मशास्त्र नीति नियम र कानूनहरूले फरक फरक शैली र फरक फरक तरिकाले व्याख्यान गर्दै मानिसहरूको बीचमा आफ्नो समुदायको बीचमा प्रस्तुत गरेको भए तापनि अन्तत गत्वा बाइबल धर्मशास्त्रमा नै आएर टुङ्गिन्छ र बाइबल धर्मशास्त्रमा यी आज्ञाहरूलाई बिना पहेली बिना भूमिका बाँधी सिधै सुस्पष्ट रूपमा जस कसैले पनि बुझ्न सकिने गरी परमेश्वरले लेखिदिनु भएको छ यी आज्ञाहरू। तसर्थ आउनुहोस् हामी आजको बसाईमा परमेश्वरले दिनुभएको 10 आज्ञालाई पहिले हामी वाचन गर्नेछौ अनि त्यसपछि हामी नियमित स्तम्भ हामी हितोपदेशको पुस्तकबाट हाम्रो आजको कार्यक्रमलाई अगाडि बढाउनेछौ र हितोपदेश 20 अध्यायमा हामी यी आज्ञाहरूलाई पाउनेछौ र हामी हितोपदेश 20 अध्यायको 2 पददेखि म तपाईँको बीचमा 10 आज्ञाहरूलाई दोहोर्याउन गइरहेको छु। लेखिएको छ, परम प्रभु तिम्रा परमेश्वर भने हुँ, मैले तिमीलाई मिश्र देशबाट अर्थात दासत्वको घरबाट निकालेर ल्याए र मेरो सामु तिम्रा अरू कुनै पनि ईश्वरहरू हुनुहुँदैन। तिमीले आफ्ना निम्ति कुनै पनि खोपेको मूर्ति नबनाउनु अथवा माथि आकाशमा भएको, तल पृथ्वीमा भएको वा पृथ्वी मुनि पानीभित्र भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनु। तिमीले तिनीहरूलाई दण्डवत नगर्नु र तिनीहरूको पूजा नगर्नु, किनकि म परम प्रभु परमेश्वर जलन राख्ने ईश्वर हुँ। मलाई घृणा गर्नेहरूका सन्तानलाई तिनीहरूका पुर्खाहरूको अधर्मको निम्ति म तेस्रो र चौथो पुस्तासम्म दण्ड दिनेछु, तर मलाई प्रेम गर्नेहरू र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तालाई म करुणा देखाउँछु। तिमीले परम प्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि जसले उहाँको नाउँ व्यर्थमा लिन्छ त्यसलाई परम प्रभुले निर्दोष ठहराउनु हुने छैन। विश्राम दिन पवित्र मान्नको लागि यसलाई सम्झना राख्नु, 6 दिनसम्म तिमीले परिश्रम गर्नु वा आफ्ना सबै कामहरू गर्नु, तर 7 दिनमा चाहिँ परम प्रभु तिम्रा परमेश्वरको निम्ति विश्रामको दिन हो र यसमा तिमीले कुनै पनि काम नगर्नु, न त तिमीले, न तिम्रो छोराले, न तिम्रो छोरीले, न त तिम्रो कमाराले, न तिम्रो कमारीले, न त तिम्रो गाई वस्तु, न तिम्रा मूल ढोकामा बस्ने परदेशीले नै। किनकि 6 दिनमा परमप्रभुले आकाश, पृथ्वी र समुद्र र तिनमा भएका सबै थोक बनाउनु भयो र 7 दिनमा विश्राम लिनुभयो र यसै कारण परमप्रभुले विश्रामको दिनलाई आशिष दिनुभयो र यसलाई पवित्र तुल्याउनु भयो। आफ्ना बाबु र आमाको आदर गर र जुन देश परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई दिनुहुन्छ त्यस देशमा तिम्रो आयु लामो होस्। तिमीले हत्या नगर्नु, तिमीले व्यभिचार नगर्नु, तिमीले चोरी नगर्नु, तिमीले आफ्नो छिमेकीको विरोधमा झुटा गवाही नदिनु, तिमीले आफ्नो छिमेकीको घरको लालच नगर्नु, तिमीले आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, न त उसको कमारा, न उसको कमारी, न उसको गोरु, न उसको गधा, न त आफ्नो छिमेकीको कुनै पनि थोकको लालच गर्नु। आमेन। आदरणीय श्रोता, यो थियो 10 आज्ञा जसले संसारका सबै मानिसहरूलाई सही बाटोमा डोर्याउँदछ यदि यसलाई पालन गरेको खण्डमा। र यी कुराहरूलाई पालन गरेको खण्डमा समाज, देश पूर्ण रूपले स्वस्थ र धर्मी र समुन्नत बन्न सक्दछ। आदरणीय श्रोता, तर दुःख लाग्दो कुरो, आज यी सामान्य भन्दा सामान्य लाग्ने 10 आज्ञा जो हाम्रो जीवन र समाजको लागि अत्यन्तै महत्वपूर्ण छ, यसको लागि विभिन्न प्रकारका कानूनहरू बनाएर सजायहरू निर्धारण गरेर पालन गराउन परेको छ जबरजस्ती रूपमा मानिसका समुदायलाई। यो एउटा दुःखद र विडम्बना लाग्दो कुरा हो र पनि नीति निर्माण तहका नेतृत्व वर्गहरू यसमा सफल भएको देखिँदैनन्, न त धर्मशास्त्रका रचयिताहरू नै यसमा सफल भएका देखिन्छन्। यसको पछाडिको कारण के हो त? यसको पछाडिको कारण मानिस जातिको विद्रोही स्वभाव, हट्टी स्वभाव, अनाज्ञाकारी स्वभाव यो नै रहेको छ। जब मानिसले अनाज्ञाकारिताको स्वभाव धारण गर्दछ उसको हृदयलाई कसैले पनि पूर्ण रूपले तह लगाउन सक्दैन। यही कारणले गर्दा हो आज यतिका धेरै अनगिन्ती धर्मशास्त्रहरू रचिए, काव्यहरू महाकाव्यहरू रचिए, शिक्षाहरू नीति कथाहरू बनिए, तर पनि मानिस जातिमा एकदमै भरपर्दो तरिकाले प्रभावकारी तरिकाले काम हुन सकेको छैन। आदरणीय श्रोता, यदि सबै मानिसहरूले यी 10 आज्ञालाई पूर्णत पछ्याइदिएको थियो भने यी धेरै काव्यहरू, महाकाव्यहरू, खण्डकाव्यहरू जस्ता कुराहरू लगायतका धर्मशास्त्र लेख्ने कुराहरू लगायतका नीति निर्माण गर्ने कुराहरूमा विनसितीमा मानिसहरूले आफ्नो समय, सिप र श्रम खेर फाल्नु पर्दैन थियो। प्रिय श्रोता, यो एउटा दुःखद पक्ष हो र यति हुँदा हुँदै पनि पवित्र धर्मशास्त्र बाइबल भने कराउन छोडेको छैन। प्रिय श्रोता, अब भने हामी हाम्रो नियमित स्तम्भ हितोपदेशको पुस्तकबाट हामी केही कुरा हेर्नेछौ र आज पनि हामी बुद्धिकै विषयमा हेर्न गइरहेका छौ। श्रोता, लेखिएको छ हितोपदेश 4 अध्यायमा, नानी हो बाबुको शिक्षा सुन, समझ के हो सो जान्न ध्यान देऊ, किनभने म तिमीहरूलाई असल शिक्षा दिन्छु र मेरो अर्तीलाई नत्याग, किनकि म पनि मेरा बाबुको छोरो थिएँ र मेरो आमाको दृष्टिमा कोमल र एकमात्र प्रिय थिएँ। अनि उनले मलाई पनि शिक्षा दिएर मलाई भने, तिम्रो हृदयले मेरा वचनहरू पक्रेर राखोस्, मेरा आज्ञाहरू पालन गर र बाँच, बुद्धि प्राप्त गर, समझ प्राप्त गर, त्यसलाई नभुल र मेरो मुखका वचनहरूदेखि नतर्क, उसलाई नत्याग र उसले तिम्रो रक्षा गर्नेछ, उसलाई प्रेम गर र उसले तिमीलाई सम्हाल्नेछ। बुद्धि श्रेष्ठ हो, यसैले बुद्धि प्राप्त गर र तिम्रा सारा प्राप्तिले समझ प्राप्त गर, बुद्धिलाई उच्च पार र उसले तिम्रो तरक्की गर्नेछ, र उसलाई तिमीले अंगाल्यौ भने उसले तिम्रो आदर गर्नेछ, उसले तिम्रो शिरका लागि शोभाको गहना दिनेछ र उसले तिमीलाई महिमाको मुकुट ल्याइदिनेछ। हे मेरा छोरा, सुन र मेरो कुराहरू ग्रहण गर र तिम्रो जीवनको आयु लामो हुनेछ। मैले तिमीलाई बुद्धिको मार्गमा शिक्षा दिएको छु र मैले तिमीलाई ठिक बाटाहरूमा डोराएको छु। तिमी हिँड्दा तिम्रा पाइलाहरू सागुरिने छैनन् अनि दगुर्दा तिमीले ठेस खाने छैनौ। शिक्षालाई बलियो गरी पक्रिराख र उसलाई जान नदेऊ, उसलाई समात, किनकि उही तिम्रो जीवन हो। दुष्टको बाटोमा नटेक र खराब मानिसको बाटोमा नहिँड, त्यसदेखि पर बस, त्यो बाटो भएर नजाऊ र त्यसकोबाट फर्क र त्यसलाई छोडेर जाऊ, किनकि केही खराब नगरेसम्म तिनीहरू सुत्नै सक्दैनन् र अनि कसैलाई ठेस नखुवाएसम्म तिनीहरूलाई निन्द्रै लाग्दैन। आदरणीय श्रोता, अगाडि यसरी लेखिएको छ, किनकि तिनीहरू दुष्टकाको रोटी खान्छन् र अत्याचारको दाग मध्ये पिउँछन्, तर धर्मी जनहरूको बाटो चाहिँ चम्किरहने ज्योति जस्तै हुनेछ, जो मध्य दिनसम्म झन झन चहकिलो हुँदै जान्छ। दुष्टहरूको मार्गमा अन्धकार जस्तो हुन्छ, केमा ठेस लाग्ने हो सो तिनीहरूलाई थाहै हुँदैन। हे मेरा छोरा हो, मेरो वचनहरूमा ध्यान देऊ र मेरो कुराहरूतिर आफ्नो कान लगाऊ, तिम्रा आँखाबाट तिनलाई हट्न नदेऊ र तिनलाई तिम्रो हृदयको मध्य भागमा राख, किनकि तिनलाई भेट्टाउनेहरूका निम्ति जीवन हुन् र उनीहरूका शरीरका निम्ति स्वास्थ्य। आफ्नो हृदयलाई पूरा यत्नसित सम्हालेर राख, किनकि यसैबाट जीवनका धाराहरू निस्कन्छ। आफूबाट छली मुख हटाइदेऊ र आफूदेखि चालबाजी बोल्ने ओठहरू टाढो राख, तिम्रा आँखाले सिधा अघि हेरुन्, तिम्रो पलकहरूले सिधा आफ्नो सामु हेरुन्, तिम्रो पाउको हिँड्ने बाटोलाई विचार गर र तिम्रा सबै मार्गहरू स्थिर हौन्, तिमी न त दाहिनेतिर न त देब्रेतिर आफ्नो पाउ खराबीबाट हटाऊ। आमेन। परमेश्वरले वचन सुनाई र पढाइमा प्रशस्त आशिष दिनुभएको होस्। आदरणीय श्रोता, यहाँ चाहिँ हामी देख्दछौ कि एकजना बाबुले आफ्नो जीवनको दृष्टान्त दिँदै यी कुराहरू आफ्ना छोराछोरीहरूलाई बताइरहेको छ र यी कुराहरू पालन गर्दाखेरि जीवनमा हुने फाइदाहरू पनि बताइरहेका छन्। प्रिय श्रोता, यसबाट हामीले के थाहा गर्न सक्दछौ भने, आफ्ना आमा बाबुको आज्ञामा ईश्वरीय वचन लुकेको हुन्छ जसद्वारा हामीले जीवन पाउन सक्दछौ। प्रिय श्रोता, हामीले गत हप्ता पनि यही विषयमा चर्चा गरेका थियौं कि कुनै पनि बाबुले आफू बिग्रिएता पनि आफ्ना छोराछोरीहरू असल जीवन जिएको र राम्रो भएको देख्न चाहन्छ, यसको पछाडिको कारण के हो भनेर हामीले चर्चा गरेका थियौं। यसको पछाडिको कारण हो, जब जब आफ्ना छोराछोरीहरूको मामला अगाडि आउँदछ तब तब ईश्वरीय आत्मा चाहिँ बाबु आमाको मुखबाट भएर सही बाटो हिँड्ने प्रेरणा दिनलाई बोल्नुहुन्छ भन्ने विषयमा हामीले गत हप्ताको बसाईमा चर्चा गरिसकेका छौ। यसकारणले गर्दा तपाईँका बाबु आमा कतिको पढे लेखेको हुनुहुन्छ वा कतिको सच्चरित्रवान हुनुहुन्छ वा हुनुहुन्न, त्यो कुरालाई तपाईँले विचार नगरिकन उहाँहरूले भन्नुभएका कुराहरूलाई तपाईँले अक्षरशः पालन गर्नुभयो भने तपाईँले तपाईँको सृष्टिकर्ता परमेश्वरको वचनलाई पालन गरिराख्नु भएको हुन्छ। प्रिय श्रोता, यही तथ्य हामीले गत हप्ता हेरेका थियौ, तर दुःख लाग्दो कुरो, हाम्रो समाजमा यी कुराहरूलाई त्यति महत्व दिँदैनन्, किनभने आजकलका हामी 21औं शताब्दीका मानिसहरू जसले रूढिवादी परम्परा अंगालेका छन् र यिनीहरूका कुरामा तुक छैन भन्ने प्रकारका कुतर्कहरू गरेर आफ्ना आमा बाबुको आज्ञालाई पालन नगरिकन आफ्नो जीवनमा बरालिएर हिँड्नु पर्दा उनीहरू बाटो बिराएर दुष्टताको मार्गमा लागेर छिट्टै नै मृत्यु वरण गर्नु परेको प्रशस्त उदाहरणहरू हाम्रो समाजमा देख्न सुन्न पाइरहेका छौ। प्रिय श्रोता, यसकारणले गर्दाखेरि हामीले कति धेरै ज्ञान बुद्धिहरू आफ्नै घर परिवारबाट पाउन सक्दछौ। भनिन्छ, एउटा बालकको पहिलो पाठशाला भनेको उसको आफ्नै घर हो। आदरणीय श्रोता, यो भनाई यसै भनिएको होइन, किनभने अधिकांश नीतिगत कुराहरू, नैतिक शिक्षाहरूदेखि लिएर मान मर्यादाका कुराहरूदेखि लिएर व्यवहारिक शिक्षाहरूदेखि लिएर सम्पूर्ण कुराहरू जहाँ विद्यालय तथा विश्वविद्यालयहरूमा पढाइन्न तर घरमा सिक्न पाइदछ। जुन कुरा विद्यालय, महाविद्यालय, विश्वविद्यालयहरूमा पढेको भन्दा पनि अत्यन्तै महत्वपूर्ण हुन्छ। आदरणीय श्रोता, प्रस्थानको पुस्तकमा पवित्र परमेश्वरले भन्नुभएको छ, मैले तिमीहरूलाई दिने देशमा पुगेपछि त्यहाँ तिमीहरूले आफ्ना आमा बाबुको आदर गर, ताकि त्यहाँ तिमीहरूको जीवन, तिमीहरूको आयु लामो होस्। प्रिय श्रोता, यसकारणले पनि परमेश्वरले यो आज्ञा दिँदै गर्दा यो अभिप्राय प्रकट गर्दै हुनुहुन्थ्यो कि म तिमीहरूसँग धर्मशास्त्रहरूबाट बोल्ने होइन र म तिमीहरूसँग अगम वक्ताहरू भन्दा पनि अगाडि, तिमीहरूका शिक्षकहरू भन्दा पनि अगाडि म तिमीहरूका आफ्नै बाबु आमा मार्फत बोल्दछु र उनीहरूलाई पालन गर र बाँच भन्ने प्रकारको यो अभिप्रायले युक्त आज्ञा परमेश्वरले दिनुभएको हामी पाउँदछौ। प्रिय श्रोता, यसकारणले गर्दाखेरि तपाईँ हामी दीर्घजीवी हुन चाहन्छौ भनेदेखि हामीले यी कुराहरूलाई पालन गर्नु अत्यन्तै महत्वपूर्ण छ। त श्रोता, अब भने हामी फेरि पनि अब अर्को अध्याय पाँचतिर हामी जानेछौ र जसले व्यभिचारको विरुद्धमा चेतावनी दिने गर्दछ। संसारको सबैभन्दा ठूलो पाप र अधर्म भन्ने कुरा चाहिँ यो पहिलो श्रेणीमा आउँदछ, व्यभिचार, जो मानिस जातिहरूको बीचमा अत्यन्तै व्याप्त छ। पहिलो पाप ईश्वरको अनादर गर्नु र उहाँको आज्ञालाई पालन नगर्नु रहेको छ भने दोस्रो चाहिँ सबैभन्दा ठूलो पापको रूपमा व्यभिचार। यसकारणले गर्दा यो हितोपदेशको पुस्तक भरि व्यभिचारका कुराहरूका विषयमा थुप्रै नै पटक व्याख्या गरिएको छ र धेरै लामो कुराकानी गरिएको छ र यसबाट पनि थाहा गर्न सक्दछौ कि व्यभिचार कति ठूलो पाप हो। तर आज हेर्नुहोस्, हाम्रो समाजमा व्यभिचारले ठूलो ठाउँ पाएको कारणले गर्दा हाम्रो समाज एक प्रकारले पूर्ण रूपले दुर्गन्ध युक्त भएको छ, नीति हराएको छ अनि त्यसपछि दया माया भन्ने कुरा पनि हराएको छ। मानिसलाई यो व्यभिचारले यति साह्रो गजाएको छ कि आज जुनसुकै दुष्कर्म गर्न पनि पछि परेको छैन र हुन त यसको विरुद्धमा थुप्रै प्रकारका नीति नियमहरू बनिएता पनि ती नीति नियमहरूको बावजुद पनि यसमा अलिकति पनि कमी आएको छैन। प्रिय श्रोता, यस कारणले गर्दा यस्ता कुराहरूको विरुद्धमा यो चाहिँ आज मात्रै शुरू भएको होइन रहेछ, तर सृष्टिको आदिम कालदेखि नै यो पाप र यो अधर्मले संसारलाई जकड्दै आइरहेको हामी पाउन सक्छौ। आदरणीय श्रोता, हामीले विभिन्न प्रकारका धर्मशास्त्रहरूमा हेर्यो भने यहाँ मानव मात्र नभएर देवताहरू समेत व्यभिचारमा फस्ने गरेको कुराहरू हामी पाउने गर्दछौ। प्रिय श्रोता, त्यति मात्रै नभएर हामीले विभिन्न प्रकारका इतिहासहरू पढ्यौं भने सामान्य भन्दा सामान्य नागरिक मात्र नभएर ठूला ठूला बादशाहहरू, राजा महाराजाहरू पनि यसको शिकारमा परेर पाप गर्ने गरेको हाम्रा इतिहासहरू ताजै रहेको छ। प्रिय श्रोता, उदाहरणको लागि हामी देख्न सक्छौ कि राजा सुलेमानका 1000 पत्नीहरू अनि राजा सुलेमानका 1000 पत्नीहरूको कारणले गर्दा उनको सम्पूर्ण राजपाट र आफ्नो जीवन नै नष्ट भएको कुरा हामी पवित्र धर्मशास्त्र बाइबलमा पढ्न पाउँदछौ। किनभने ती सबैजना फरक फरक संस्कृति र फरक फरक धारका श्रीमतीहरू भएको कारणले गर्दा अन्तमा सुलेमान राजा आफ्नो धार्मिकताको मार्गदेखि अलग भएर सृष्टिकर्ताको विरुद्धमा पाप गर्ने सम्मानको काम गरे र परिणाम स्वरूप उनको पुस्ताको हातबाट राज्य सत्ता समेत खोसिएको कुरा हामी पढ्न पाउँदछौ। यस कारणले गर्दा यो एकदमै ठूलो जघन्य अपराध हो भन्दा फरक पर्दैन, जसले यस पृथ्वीमा र स्वर्गमा कहीँ पनि शान्ति दिँदैन, बरु यस पृथ्वीमा पनि मानिसहरूको जीवनमा कष्ट थप्ने काम गरिदिन्छ भनेदेखि अर्को जीवनमा पनि नरकको आगोमा अग्नि कुण्डमा होभिनको लागि कसैले पनि बचाउन सक्दैन। यस्तो प्रकारको जघन्य पापमा आज मानिसहरू फसिरहेका छन् प्रिय श्रोता, अनि यी कुराहरू मानिसहरूको हृदयमा जबसम्म बस्दैनन् तबसम्म यो संसारको परिस्थिति कहिले पनि बदलिएला भनेर भन्न सकिन्न। त श्रोता, आउनुहोस् हामी सर्वसर्त केही पदहरू वाचन गर्नेछौ, अनि त्यसपछि हामी आजको कार्यक्रमलाई बिट मार्नेछौ र यो कुराहरूलाई यथाति राख्दै फेरि पनि हामी अर्को हप्ता यसलाई निरन्तरता दिनेछौ। त श्रोता, लेखिएको छ, हे मेरो छोरा, मेरो बुद्धितिर ध्यान देऊ र मेरो समझतिर आफ्नो कान लगाऊ, यसो हुँदा तिमीले विवेकको जगडा गर्न सक्छौ र तिम्रो ओठहरूले ज्ञानको रक्षा गर्नेछन्, किनकि पराई स्त्रीका ओठहरूले महको चाका झैं मोह चुहाउँछन् र त्यसको मुख चाहिँ तेल भन्दा चिप्लो हुन्छ, तर त्यसको अन्त चाहिँ तितो पाती जस्तै तितो र दुई धारे तलवार जस्तै धारिलो हुन्छ, त्यसका पाउहरू ओह्रालो मृत्युतिर लान्छन् र त्यसका पाइलाहरूले अधलोकलाई पक्रन्छ, त्यसले जीवनको बाटोलाई ध्यानसित विचार गर्दिन र त्यसका चालहरू त चञ्चल हुन्छन् र त्यसले तिनलाई जान्न सक्दिन, यसकारण अब हे नानी हो, मेरो कुरा सुन र मेरो मुखका वचनहरूबाट हटेर नजाऊ, तिम्रा मार्ग त्यसदेखि पर सार र त्यसको घरको ढोकाको नजिक पनि नजाऊ, कहीँ तिमीले आफ्नो इज्जत अरूलाई देउला र आफ्नो वर्षहरू चाहिँ निर्दयी मान्छेको हातमा सुम्पाउला, कहीँ पराईहरू तिम्रो धन सम्पत्तिले तृप्त होलान् अनि तिम्रो मेहनत चाहिँ पराईको घरमा पुग्ला, अन्तमा आफ्नो मासु र आफ्नो शरीर नष्ट हुँदा तिनले विलाप गर्नु पर्ला र यसो भन्नु पर्ला, हाय, मैले शिक्षालाई घृणा गरे अनि मेरो हृदयले हप्कीलाई तुच्छ ठान्यो। आदरणीय श्रोता, हामी आज यहीसम्म वाचन गर्नेछौ र आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम बाइबलको सान्दर्भिकता, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल रहेको छ jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ। श्रोता, र पनि प्राविधिक कक्षबाटका प्राविधिक मित्रका साथ कार्यक्रम प्रस्तोता जोनाथन गिरीलाई पनि अर्को हप्ता मंगलबार 3:30 बजेसम्मको लागि आज्ञा दिनुहोस्। अगस्त जय मसीह।

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, माग छ पन्जा, खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: दस आज्ञाहरू। म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु नउरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन, विश्राम दिन पवित्र मान्नुपर्छ भने याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो, कमारी, गोरु, गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
4: टाइम चेक। यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
3: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
3: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
4: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँसुकै उत्कृष्ट प्रदर्शन।
3: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
5: यो गुड न्यूज एफएमबाट आउने गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ मलाई असाध्यै मन पर्छ हौ नाति।
6: होइन हजुरबा, यो गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ तपाईँलाई किन अति मन पर्छ?
5: ल सुन नाति, प्रवासमा रहेका छोरा छोरीको आवाज सुन्न पाइन्छ, आशिष सुन्न पाइन्छ, त्यति मात्र कहाँ हो र हाल खबर बुझ्न पाइन्छ। त्यही भएर मलाई यो कार्यक्रम अति मन पर्छ। त्यति मात्र कहाँ हो र हामीले पनि फोन गरेर प्रवासमा रहेका प्रिय जनहरूलाई सम्झन सकिन्छ ठ्याक्क पारेर।
6: ए हो र हजुरबा, मेरो पनि विदेशमा धेरै साथी सङ्गी छन्, म पनि उनीहरूलाई फोन गरेर सम्झन चाहन्छु, सन्देश दिन चाहन्छु, हाल खबर बुझ्न चाहन्छु।
5: त्यसो भए तैले गुड न्युज प्रवासी सन्देश कार्यक्रम सुन्नु पर्छ ठ्याक्क पारेर। मंगलबार बेलुकी 4 बजीदेखि 5 बजीसम्म आउँछ, बुझिस?
6: बुझे हजुरबा, बुझे।
5: यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। म त सुन्छु, तपाईँहरू पनि सुन्ने होइन त ठ्याक्क पारेर।
7: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशु ख्रिस्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम गुड न्युज प्रवासी सन्देश।
1: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गुड न्यूज प्रवासी सन्देशमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देश लिएर प्राविधिक मित्र विजय र म उपस्थित भइसकेका छौं र अब भने एक घण्टा भने म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुपर्ने हुन्छ र प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। र गुड न्यूज प्रवासी सन्देशलाई अझै धेरै नजिक बनाउनको लागि हामीलाई आराधना नेपाली मण्डली हङकङले पनि सहायता गर्नुभएको छ। यसको लागि आराधना नेपाली मण्डली हङकङलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु र हामीलाई जोड्ने कोसिस पनि गरिराख्नु भएको छ। आराधना नेपाली मण्डली हङकङले भने तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770075 छ। हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446 र प्रवासमा रहेका प्रियजनलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। हजुर, फोन गरेर साथ दिन सक्नुहुन्छ। प्रवासमा रहेका तपाईँका प्रियजनलाई देखेर सम्झन सक्नुहुन्छ। त्यति मात्र होइन, उहाँहरूलाई कुनै पनि गीत संगीत पनि तपाईँले पस गर्न सक्नुहुनेछ। र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

0: नाच्न सिकायो, गाउन सिकायो, निकै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रममा भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ। गुड न्यूज प्रवासी सन्देशमा उहाँलाई स्वागत गरौं। हेलो,
1: जय
0: मसी रुचि, आरामै हुनुहुन्छ? हामी पनि एकदमै ठिकठाक छौँ रुचि। अनि तपाईँ के छ नयाँ नौलो?
1: नयाँ नौलो एकदमै ठिक छ। अनि यो समय चाहिँ 1 बजेर यहाँ कुबेतको टाइम हुन्छ, 27 मिनटको छ। अनि यसो घरि हेरेँ अनि साउलाई खानाहरू पुऱ्याइदिएँ, साउ चाउनेहरूलाई, अनि छप्प बसेको अनि अनलाइनमा।
0: ओके, ठिक छ, खुसी लाग्यो रुचि। ल भन्नुहोस्, प्रवासमा हुनुहुन्छ तपाईँ, आफ्नो जन्मभूमि नेपालमा रहेको ककसलाई यतिखेर तपाईँ सम्झन चाहनुहुन्छ?
1: विशेष गरी मैले सम्झिने नेपालमा हुने हाम्रो विशेष पहिलो प्रथम अब तपाईँले मलाई मलाई होइन यहाँनिर फोन उठाइदिनु भयो, यो ठुलो कुरा हो। अनि यसरी मैले चाहिँ आफ्नो परिवारसम्म, आफ्नो मण्डलीसम्म आफ्नो केही कुराहरू होइन पुर्याउन पाउँछ। अनि धन्यवाद विशेष गरी चाहिँ गुड न्युज एफएम परिवार सम्पूर्णलाई अनि हजुरलाई अनि सुनाउन चाहन्छु अनि सम्झिन चाहन्छु। अनि मेरो सम्पूर्ण परिवार, मेरो छोरी यतिखेर चाहिँ अलिक अस्वस्थ भएको छ, ढाडहरू दुख्ने भइरहेको छ। अनि मेरो आमालाई अब हेर्नुपर्छ, प्यारालाइज हुनुहुन्छ। विशेष गरी मेरो छोरी अनि मेरो सासु श्रीमान छोरा बुहारीहरू हुनुहुन्छ, नाता नातिनाहरू पनि हुनुहुन्छ, म चाहिँ हजुरआमा भएको
0: थिएँ।
1: उहाँहरूलाई सुनाउन चाहन्छु। अनि त्रिवेणी स्वतन्त्र मण्डलीमा हुनुहुने मेरो पासुबुवा केबी भण्डारी, पासुआमा राहुल भण्डारी लगायत सम्पूर्ण परिवार मण्डली सम्पूर्णलाई सम्झिन चाहन्छु। अनि हाम्रो यता प्रवासमा हुनेहरूलाई पनि सम्झिन्छु। साइप्रस मण्डलीमा हुनुहुने हाम्रो शनि गुरुआमा हुनुहुन्छ, शनि सिस्टर लगायत सम्पूर्ण अनलाइन फिजिकल दुवै सेवामा आबद्ध हुनुभएका सम्पूर्णलाई सम्झिन चाहन्छु। अनि मलाई गुड न्युज एफएमबाट सुन्नुहुने प्रत्येकलाई सम्झिन चाहन्छु। विश्वमा रहेका सबैलाई जब फेरि गुड न्युज एफएम सुन्नुहुन्छ उहाँहरूलाई पनि सुनाउन चाहन्छु। अनि बहिनी रिता उहाँको परिवार फ्यामिली अनि भाइ नवीन बजिनलाई सुनाउन चाहन्छु, उहाँको परिवारहरूलाई सुनाउन चाहन्छु। अनि मेरो साथी तारा अर्का हुनुहुन्छ, उहाँहरू पनि प्रभुमा आउनुभएको छ, एकदमै खुसी लाग्छ। मसँगै पढ्ने क्लासको साथीहरू पनि मसँग होइन प्रभुमा आउनुभएको छ, एकदमै खुसी लाग्छ। अनि हाम्रो मरियम दिदी, उहाँको सम्पूर्ण मण्डली परिवार, भाइ सुरत उहाँ यात्रामा हुनुहुन्छ आज, उहाँको लागि पनि उहाँको सम्पूर्ण फ्यामिलीलाई सुनाउन चाहन्छु। अनि विशेष गरी अनि प्रेसिडेन्ट मण्डलीमा हुने आर्यन खनाल लगायत सम्पूर्ण मण्डली परिवार सम्पूर्णलाई सम्झिन चाहन्छु। अनि गीत पनि रोज्नुपर्छ पाइन्छ होला होइन?
0: एकदमै एकदमै
1: प्रभुलाई धन्यवाद भएको होस्। अनि कुन गीत रोजम भन्नेदेखिलाई तिम्रो जस्तो मुटु देऊ मलाई भन्ने कोही थाहा पनि निकाल्न सकिन्छ होला यतिखेर यो गीतदेखिलाई यो गीत फर्नाइस गरेपछि ल।
0: हस्, धेरै धेरै धन्यवाद रुचि, हामीलाई साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ है त। रुत मगातीजी हुनुहुन्थ्यो, कुवेतबाट जोडिनु भएको थियो र आफ्नो देश नेपालमा रहेका र प्रवासमा रहनुभएका सम्पूर्ण प्रियजनहरूलाई उहाँले सम्झिसक्नु भएको छ। यतिखेर मैले रुचिको रोजाइमा रहेकी अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: त्यतिखेर पनि फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय
2: मसी। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म कान्पुर राईको भएर ज्ञानदाले पहरी।
2: ज्ञानजी आरामै हुनुहुन्छ?
1: हजुर, आरामै छ।
2: यतिखेर प्रवासमा रहेको कक्षलाई सम्झाउन चाहनुहुन्छ ज्ञानजी? हुन्छ हजुर, सम्झन सक्नुहुन्छ। मजाले पाइन्छ।
1: भन्दा हाम्रो गुड न्युज एफएमको त्यो फन उठाउने दाईको लागि, अनि हाम्रो गुड न्युज एफएम परिवार सबैको लागि, अनि यो मलाई यो हाम्रो यो मकानपुरमा चाहिँ यो एफएम सुनिँदैन दाई, अनि अब अनि हाम्रो चाहिँ अब यो एफएम सुन्ने रेडियो सुन्ने सबैको लागि, चिन्ने नचिन्नेको लागि भन्छु म। अनि विदेशमा हुने चाहिँ मेरो सृजन भानिसको लागि, अनि आशिष भान्जाको लागि, अनि भान्जा सुब्लालको लागि, अनि छोरा, अनि छोरा एनसको लागि, अनि मेरो अनि त्यो जति ज्यादा विदेशमा भइरहेछ अनि ज्यादा भएर छिनिरहेछ त्यहाँ सबैको लागि भन्दै छुट्टिन्छु दया। नमस्ते।
0: उहाँ हुनुहुन्थ्यो ज्ञान बहादुर पहरीजी, मकवानपुरबाट हामीसँग जोडिनु भएको थियो। अहिलेलाई भने उहाँको रोजाइमा रहेको अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा तपाई हुनुहुन्छ र प्रवासमा रहेका प्रियजनहरूलाई तपाईँ देखेर सम्झन सक्नुहुन्छ। कतिचोटि चाहँदा चाहँदै हामी सम्पर्कमा आइरहेका हुँदैनौ, होइन, कहिले काहीँ व्यस्तता, कहिले के, तर कार्यक्रमबाट भने उहाँहरूलाई सम्झन सक्नुहुन्छ र फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 477075 छ। हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446 98023446 र कार्यक्रममा तपाईँले भने हामीलाई फोन गर्दै गर्नुहोला। अहिलेलाई भने राख्न चाहन्छु निकै नै अर्थपूर्ण संगीतको साथ, हजार कारण छ तपाईँलाई धन्यवाद दिन। बोलको गीत राख्न चाहन्छु र तपाईँले भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754। पक्कै पनि तपाईँका प्रियजनहरूलाई सम्झन सक्नुहुन्छ, सम्झने मात्र होइन उहाँहरूको निम्ति कुनै पनि गीत संगीत पनि तपाईँले डेडिकेट गर्न सक्नुहुन्छ। अहिलेलाई पनि हजार कारण छन् तपाईँलाई धन्यवाद दिनु।

निकै नै अर्थपूर्ण संगीतको साथ राखे कयौं कारणहरू छन् प्रभु, तपाईँलाई धन्यवाद दिनु। बोलको गीत भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो कोही मित्र त हुनुहुन्थ्यो, उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु कार्यक्रममा। तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। 4470754 अथवा 4770754 हाम्रो वाट्सएप नम्बर रहेको छ, 9800244646। हजुर, फोन गरेर साथ दिन सक्नुहुन्छ। र विदेशिनु रहर होइन, यो हामी नेपालीको बाध्यता हो। कोही पढाइको सिलसिलामा हुनुहुन्छ त कोही कामको सिलसिलामा हुनुहुन्छ, जहाँ भए पनि आफ्नो देश नेपाल, आफ्नो परिवार र आफ्नो साथी सङ्गी सजाएर राख्नुहोला भन्न चाहन्छु। कहिलेकाहीँ परिस्थितिले हामीलाई टाढा बनाउँछ, तर जति टाढा माया त्यति गाढा हुनुपर्छ जस्तो लाग्छ मलाई। र यतिखेर भने कोही मित्र हुनुहुन्छ भन्दै थिए, तर उहाँ बाहिरिसक्नु भएको छ, केही छैन। अहिलेलाई भने उहाँको कोही मित्र त हुनुहुन्थ्यो, तर उहाँको रोजाइमा रहेको गीत चाहिँ भने म राख्न चाहन्छु। उहाँ बाहिरिसक्नु भएको छ, यतिखेर प्राविधिक मित्रले भन्दै हुनुहुन्थ्यो उहाँले गीत रोज्नु भएको छ भन्दै हुनुहुन्छ, हामी त्यो गीत भने यतिखेर राख्न चाहन्छौँ।

0: यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो,
2: जय मसी। हजुर, भनेपछि हाम्रो हरि बोल बुढा थकी जी।
1: हजुर हजुर,
2: कस्तो हुनुहुन्छ? हजुर
1: आरामै छु, परमेश्वरको अनुग्रहले।
2: हजुर, अनि खाजा भयो हजुरको?
1: भइसक्यो। तपाईँको?
2: मेरो पनि लगभग भइसक्यो हजुर।
1: हजुर
2: भन्नुहोस्, प्रवासमा रहेका कसलाई यतिखेर हजुर सम्झन चाहनुहुन्छ?
1: नेपाल मेरा तुला गोतामे, मिलन तामाङ, गोपाल मगर, कुमार छोकर, अनि लासुङ लामा, रेजिना लामा, श्रीमन तामाङ, त्यस गरी दोस्रो खण्डका सचेता बुढा थोकी, सचिन बुढा थोकी, रञ्जना खण्डका, श्रीराम खण्डका, विदुर खण्डका, विकास खण्डका, लक्ष्मी खण्डका, अशेष पण्डित, अनि त्यति नै हो अहिले सम्झेको।
2: उहाँहरूको लागि कुन गीत यतिखेर डेडिकेट गर्न चाहनुहुन्छ?
1: हजुर, त्यो प्रभु येशु ख्रीष्टको शीतल रगत मुटुमा सुरु हो भन्ने।
2: धेरै धेरै धन्यवाद हरि बोल बुढा थोकीजी, साथ दिनुभयो, खुसी लाग्यो अहिलेलाई छोटो।
1: हस्
2: वा, हुनुहुन्थ्यो हरि बोल बुढा थोकीजी, हामीलाई सुन्दरी चरबाट साथ दिनुभएको थियो भने तपाईँ पनि जोडिन सक्नुहुन्छ, प्रवासमा रहेका प्रियजनलाई सम्झन सक्नुहुन्छ। अहिलेलाई भने हरिबोल बुढा थोकीजीको रोजाइमा रहेकी अर्थपूर्ण संगीतको साथ प्रवासमा रहेका प्रियजनहरूको लागि।

0: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
1: निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। धेरैले हामीलाई सुनिरहनु भएको छ, तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हामीसँग अझै पनि समय बाँकी छ, आफ्ना प्रियजनहरूलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश, फोन गरेर साथ दिन सक्नुहुन्छ। मैले तपाईँको लागि फोन नम्बर पनि बताइसकेको छु। र प्रवासमा हुँदाखेरि सम्झनु पर्ने सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ के हो भने, हामी जुन देशमा छौं त्यो देशको नियम कानूनभित्र हामी रहनै पर्छ। कतिचोटि हामी के छौं भने आफ्नै देश जस्तो सम्झिन्छौं, तर त्यो आफ्नो देश छोडेर गएपछि त्यो नहुन पनि सक्छ। र कति कारणले गर्दा आज हाम्रो प्रियजनहरू विभिन्न समस्यामा परिराख्नु भएको छ, त्यो नहोस्। किनभने विभिन्न सपना देखेर तपाईँ त्यो ठाउँमा जानु भएको छ, तपाईँसँग धेरैको सपनाहरू जोडिएका हुन्छन्। तपाईँको आमाको सपना होला, बुवाको सपना होला, श्रीमतीको सपना होला, अनि छोराछोरीको सपना होला। त्यो सपना पूरा गर्नको लागि तपाईँ जब प्रवासमा जानुहुन्छ धेरै कुरालाई सम्झिनुपर्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, कार्यक्रमको जुन प्रवासी सन्देश तपाईँ सुन्दै हुनुहुन्छ र हामीलाई धेरैभन्दा धेरै श्रोताले पनि फोन गरेर कार्यक्रममा साथ दिइराख्नु भएको छ। अझै पनि हामीसँग थोरै समय बाँकी छ र यो कार्यक्रमलाई आराधना नेपाली मण्डली हङकङले यसलाई प्रायोजन गरेको छ र तपाईँ पनि हङकङको आसपास हुनुहुन्छ भने आराधना नेपाली मण्डली हङकङमा गएर सेवा लिन सक्नुहुन्छ। र अब भने लगभग समयले पनि हामीलाई बिदा दिनै सकेको छ र विशेष गरिकन जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै र आराधना नेपाली मण्डली हङकङलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन। जयमसी साथै हार्दिक स्वागत गर्दछौ। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई हाटेन पुस्तकालयद्वारा प्रस्तुत कार्यक्रम पुस्तक र जीवनमा आदरणीय श्रोता, यस कार्यक्रम मार्फत तपाईँले प्रत्येक हप्ता मंगलबार बेलुकी ठिक 5 बजेदेखि 5:30 बजेसम्म विभिन्न लेखकहरूद्वारा लिखित पुस्तकहरूको पुस्तक पाठ, पुस्तक समीक्षा साथै विभिन्न पुस्तकहरूको सारांश पनि सुन्न सक्नुहुनेछ। र यस कार्यक्रम मार्फत आटेन पुस्तकालयकी कार्यकारिणी निर्देशक एस्तर राईज्यूले तपाईँलाई साथ दिन गइरहनु भएको छ। र यो समय हामी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्नेछौ र गीतपछि विषयवस्तु सहित उपस्थित हुने नै छौं।

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई कार्यक्रममा फेरि पनि स्वागत छ र अब चाहिँ ढिला नगरिकन हामी कार्यक्रमको विषय वस्तुतर्फ अगाडि बढ्नेछौ र यो समय म आटेन पुस्तकालयकी कार्यकारिणी निर्देशक एस्तर राईज्यूलाई दिन चाहन्छु।
1: जय मसी अनि नमस्कार। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका आदरणीय श्रोताजीहरूलाई कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता एस्तर राईको तर्फबाट आशा गर्दछु यहाँहरू सबैजना आराम हुनुहुन्छ होला भनेर। म पनि परमेश्वरको अनुग्रहले आरामै छु र यदि तपाईँहरू आराम हुनुहुन्न भने, निराशामा हुनुहुन्छ भने, दुःखमा हुनुहुन्छ भने चिन्ता नगर्नुहोस्। जसरी रातपछि बिहानी उज्यालो हुँदछ त्यसरी नै हाम्रो जीवनमा पनि निराशापछि आशा अवश्य नै आउनेछ र यो दुःख सुख आँसु रोदन हाँसो यी सबै कुरा जीवनको एउटा पक्ष नै हुन्। हामी त परमेश्वरलाई आशा गरेका व्यक्तिहरू हौ। साँचो परमेश्वरलाई आशा गरेको व्यक्तिहरू त झन् धेरै हामी आशामा आशावादी भएर खुसी हुनुपर्ने कुराहरू हामी पाउँदछौ र यहाँहरूको माझमा यसैयाको पुस्तक 40:31 पढेर सुनाउन मन लाग्यो, जहाँ यसरी लेखिएको छ, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ, तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्, तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यस वचनको पदलाई यहाँहरूको माझमा उत्साहको लागि राख्दै अब पनि हामी कार्यक्रमतर्फ लागौ। कार्यक्रम पुस्तक र जीवन प्रत्येक मंगलबार 5 बजे यहाँहरूको माझमा गुड न्यूज एफएमबाट प्रसारण हुँदछ र कार्यक्रम पुस्तक र जीवन आटेन लाइब्रेरीद्वारा प्रसारण गरिएको कार्यक्रम हो। आटेन लाइब्रेरी आटेन पुस्तकालय नयाँ बानेश्वर बुद्ध नगरमा रहेको छ र उक्त पुस्तकालयमा 30,000+ पुस्तकहरू रहेका छन् र यहाँहरू सबैजना आफ्नो पाएक पर्ने समयमा उक्त पुस्तकालय भिजिट पनि गर्न सक्नुहुन्छ। साथै यहाँहरूसँग कुनै समयमा पुस्तक किन्नुभयो र अहिले राख्ने ठाउँ छैन, त्यो पुस्तकहरूको आवश्यकता यहाँहरूलाई छैन भने आटेन पुस्तकालयमा यहाँहरूले दिन पनि सक्नुहुनेछ। आटेन पुस्तकालयले यहाँहरूको पुस्तकलाई सुरक्षितसँग राखिदिनेछ र पुस्तकालय सम्बन्धी थप जानकारीका लागि यस कार्यक्रमको अन्त्यमा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। र कार्यक्रमको बारेमा बताउनु पर्दा, कार्यक्रमको विगतको एपिसोडहरूमा, विगतका श्रृंखलाहरूमा यहाँहरूलाई पुस्तक के हो, पुस्तक पाठले हाम्रो जीवन कसरी परिवर्तन गर्दछ भन्ने कुराहरूको बारेमा जानकारी दिएकी थिए। साथै असल असल पुस्तकहरू यहाँहरूको माझमा लिएर पुस्तकको सारांश पनि यहाँहरूको माझमा मैले बताएकी थिएँ र आशा गर्दछु यदि यहाँहरूले विगतको श्रृंखलाहरूलाई सुन्नु भएको छ भने यहाँहरू अवश्य पनि विगतका श्रृंखलाहरूबाट धेरै लाभ उठाउनु भयो होला भन्ने म विश्वास गर्छु। कारण संसारमा कति धेरै पुस्तकहरू छन् र ती सबै पुस्तकहरू हामीले पढेर सकाउनलाई सम्भव छैन, तर यस कार्यक्रमद्वारा हामीले असल असल पुस्तकहरू यहाँहरूको माझमा बताउँदै आइरहेका छौँ र यहाँहरूले पुस्तक पढ्न यहाँहरूसँग समय नभए तापनि यस कार्यक्रमले यहाँहरूलाई पुस्तक पढे जस्तै महसुस गर्नेछ। साथै हामी त यहाँहरूलाई किताबै पढ्नुहोस् भनेर भन्दछौँ, किनकि किताब पढ्दाखेरि छुट्टै नै तपाईँहरूले लाभ लिन सक्नुहुनेछ। र आजको यस नयाँ श्रृंखलामा यहाँहरूलाई आज छुट्टै प्रकारको कार्यक्रम लिएर आएकी छु। सदा पुस्तकको बारेमा यहाँहरूलाई बताउँदथे भने आज एउटा आर्टिकलको बारेमा यहाँहरूलाई बताउनेछु र यो नारी तृष्णा भन्ने म्यागजिनमा लेखिएको आर्टिकलको बारेमा यहाँहरूलाई आज मैले जानकारी दिनेछु र यहाँहरूलाई लेखहरूको बारेमा आर्टिकल यानि कि लेखहरू के हो भनेर थाहा छैन भने यहाँ म्यागजिनको बारेमा यहाँहरूलाई बताउनु पर्दाखेरि चाहिँ नारी तृष्णा भनेको म्यागजिन चाहिँ नेपालको एकमात्र नारी सम्बन्धी लेखिने एउटा म्यागजिन हो। उक्त म्यागजिनमा सम्पादकीय भूमिका ग्लोरी सुदेन्दाले गर्दै आउनु भएको छ र यहाँ यो त्रैमासिक रूपमा यहाँहरूले पाउनुहुनेछ र त्यहाँ नारी सम्बन्धी विभिन्न कुराहरू पाउन सक्नुहुन्छ। नारी भएर कस्तो जीवन जिउने, आफ्नो बोगाईहरू, साथै विभिन्न व्यक्तिहरूले आफ्नो रिफ्लेक्सन, आफूले भोग्नुभएका जीवनका कहानीहरू लेखेर राख्नुहुन्छ र यहाँहरूले कतै पाउनुभयो भने तृष्णा पनि पढ्न सक्नुहुनेछ र आज पनि नारी तृष्णामा लेखिएको केही लेखहरूलाई यहाँहरूको माझमा पाठ गरेर सुनाउनेछु र ती लेखबाट हामीले सिक्नुपर्ने कुराहरू यहाँहरूको माझमा राख्नेछु र यो कार्यक्रम अवश्य पनि यहाँहरूको लागि लाभदायक हुनेछ। त्यसैले कार्यक्रम छोडेर कतै नजानुहोला। सबैभन्दा पहिला एउटा लेख पढ्न चाहन्छु, नारी तृष्णा म्यागजिन भित्रको एउटा लेख जसको शीर्षक छ प्रार्थनाको प्रभाव, जसलाई लेख्नु भएको छ सारा श्रेष्ठज्यूले र उहाँ यसरी सुरु गर्नुहुन्छ राख्नुहुँदछ र यहाँहरूले कतै पाउनुभयो भने नारी तृष्णा पनि पढ्न सक्नुहुनेछ र आज पनि नारी तृष्णामा लेखिएको केही लेखहरूलाई यहाँहरूको माझमा पाठ गरेर सुनाउनेछु र ती लेखबाट हामीले सिक्नु

लुथर प्रार्थना बिनाको क्रिश्चियन हुनु भनेको श्वास नफेरिकन बाँच्न सम्भव नभए जस्तै हो। हामी कस्तो वातावरणमा हुर्किरहेको छौँ भन्ने कुराले हाम्रो जीवनमा ठूलो प्रभाव पार्दो रहेछ। म सानैदेखि पढाइको कारणले आफ्ना परिवारबाट टाढा भएर बस्दै गर्दा धेरै मानिसहरूको सल्लाह र सुझावमा हुर्किएकी हुँ। अधिकांश गाउँ घरका मान्छेहरू मेरो बुबा आमालाई भन्नुहुन्थ्यो, सानो उमेरमा छोरा छोरीलाई परिवारबाट किन टाढा राख्नु, उमेरमा परिवारबाट टाढा भएपछि माया पाउँदैन, असल शिक्षा र आचरण सिक्दैन जस्ता अनेक कुराहरू भन्नुहुन्थ्यो। तर जति ठाउँमा मैले पाइला टेके त्यहाँ असल र प्रेमिला मानिसहरू मात्र भेटे। परमेश्वरको प्रेमलाई बुझेका र उहाँको सत्यतालाई महसुस गरेका मानिसहरूलाई भेटेको कारणले परिवारको अभाव र खालीपनको महसुस गरेन। जहिले पनि प्रेम गरिएको र वास्ता गरिएको महसुस गरे। अहिले अरूलाई हेरेर र आफैलाई हेर्दै गर्दा धेरै भिन्नता पाउँछु। यस भिन्नताको कारण मेरो परिवारको रोदन र आँसुसँगै दिनरात गरिएको प्रार्थना रहेछ। जब मेरो 10 कक्षा सकियो र जीवनको ठूलो निर्णय लिनुपर्ने अवस्था आइपुग्यो, अब के पढ्ने हो र कहाँ पढ्ने केही थाहा थिएन। म आफ्नो परिवारसँग प्रार्थना गरिरहेकी थिएँ। परमेश्वरले सबै कुरा उहाँको समयमा बन्दोबस्त गर्नुहुन्छ। त्यसको केही महिनापछि काठमाडौँमा विज्ञान विषय लिएर पढ्ने मौका पाए। काठमाडौँ जस्तो ठूलो शहरमा पढ्ने मौका पाएर मात्रै सबै कुरा ठिक हुँदैन। आफ्नो घरबाट धेरै परको शहर अनि पढ्न पनि धेरै गाह्रो हुन्छ। आश्चर्यजनक रूपमा परमेश्वरले मैले चिन्ता गरेको सबै पक्षहरूको व्यवस्थापन गरिसक्नु भएको रहेछ। जब आफ्नो झोला बोकेर आफ्नो परिवार र गाउँलाई विदाई गरेर काठमाडौँ आए, तब बस्नको लागि उपयुक्त ठाउँ, पढ्नको लागि राम्रो स्कूल र संगत गर्नको लागि वरपर असल मानिसहरू जुटाइदिनु भयो। अहिले सोच्दै गर्दा कति छिटो 3 वर्ष पनि बितिसकेछ, पत्तै भएन। परमेश्वरले हामीले सोचेको भन्दा पनि धेरै ठूला काम गर्नुहुन्छ, तर हाम्रो प्रार्थनामा विश्वास र मेहनतको आवश्यकता पर्दछ। मेरो व्यक्तिगत अनुभवबाट भन्नुपर्दा प्रार्थना बिना केही कुरा सम्भव छैन, किनकि प्रार्थना नै हाम्रो हतियार हो। सहर आएपछि मैले आशिष गर्नेको गर्नै छु। मेरो आवश्यकताहरू पूरा भएका छन् र प्रार्थनाका उत्तरहरू मेरो शिरमा बर्सिएको देखेको छु। वास्तवमा भनौँ भने कति आवश्यकता त परमेश्वरले माग्न भन्दा अघि नै जुटाइदिनु भएको रहेछ। परमेश्वरको महानता र प्रेम मैले आफ्नो जीवनमा नियाल्दै गर्दा महसुस गर्दछु। जस्तो कि बाइबलमा पनि लेखेको छ, मत्ती 6:8 किनभने तिमीहरूले उहाँसँग माग्न भन्दा अघिबाटै तिमीहरूलाई कुन कुन कुराको खाँचो छ सो तिमीहरूका पिता जान्नुहुन्छ। जीवनको यात्रामा हेर्दै जाँदा मेरो 12 कक्षा पनि सकियो र फेरि अर्को प्रश्न, अब के गर्ने, कहाँ पढ्ने, सोचेको जस्तो कलेजमा पढ्न महँगो पर्छ। विभिन्न विचारहरूको मरूभूमिमा डुबिरहेको बेला फेरि मैले एउटा राम्रो पसलमा काम गर्ने अवसर पाए। म अचम्ममा पर्छु कि कसरी परमेश्वर यति धेरै असल, कृपालु र महान हुन सक्नुहुन्छ। परिवारबाट टाढा भए पनि उहाँहरूको दैनिक प्रार्थनाको कारणले मलाई सही बाटोमा निर्देशन दिइरहेको छ। मेरो परिवारले निरन्तर प्रार्थना गरेर मलाई साथ दिनुभएको छ। उहाँहरूले परिश्रमका साथ मेरो लागि प्रार्थना गर्नुभएको छ, त्यसै कारणले मेरो जीवन आशिषित छ। त्यसरी नै मेरो परिवारलाई पनि प्रार्थनाको सकारात्मक असर परिरहेको छ। समस्याहरू जस्तै रोग, आर्थिक अभाव र थकानको बीचमा पनि परमेश्वरको निगाह हाम्रो परिवारको छानो बनेर रक्षा गरिरहेको छ। प्रार्थनाले यीशुसँगको सम्बन्धलाई कायम राख्दछ र उहाँसँग अझ नजिक बनाउँदछ। प्रार्थनाले हामीलाई नम्र, धैर्य र प्रेम गर्न पनि सिकाउँछ। परमेश्वरले प्रार्थनाद्वारा असम्भव कुरालाई सम्भव बनाउन सक्नुहुन्छ। विश्वास र हाम्रो वास्तविक आवश्यकताको बिन्ती सहित गरिएको प्रार्थनाको सुनवाई 100% हुन्छ। तपाईँले पनि आजैबाट एउटा कुरा मात्र गर्नुहोस्, हरेक परिस्थितिमा प्रार्थना गर्नुहोस् र आशिष गर्दै जानुहोस्। सारा श्रेष्ठजीले प्रार्थना सम्बन्धी लेख्नु भएको एकदमै आशिषले भरिएको यो लेखलाई पढ्दा म आफै पनि धेरै आशिषित भएकी छु। उहाँ 18 वर्षको एकजना जवान व्यक्तिले यति असल कुरा लेख्नु भएको छ र उहाँले लेखमा भन्नुभए जस्तै हामी एउटा कुरा मात्रै गरौं, त्यो कुरा हो प्रार्थना र आशिष गर्दैछौ। वाह, कस्तो राम्रो। त्यस्तै गरेर अर्को लेख पनि यहाँको माझमा राख्न चाहन्छु, जसलाई लेख्नु भएको छ अल्फा राईज्यूले र लेखको शीर्षक रहेको छ 1 कचौरा पानी। उहाँको लेख यस प्रकारले सुरु हुन्छ, मत्ती 10:42, जसले सानाहरू मध्ये एउटालाई मेरो चेला मानेर 1 कचौरा चिसो पानी मात्र भए पनि पिउन देला, साँच्चै म तिनीहरूलाई भन्दछु त्यसले आफ्नो इनाम कदापि गुमाउने छैन।
अल्फा राई यसरी लेख्नुहुन्छ, मेरो जीवनको सबैभन्दा ठूलो आशिष मेरो परिवार हो। मेरो परिवारमा म, आमा, बुबा र दाई छौं। परिवारमा विशेष गरी मेरी आमा आत्मिक क्षेत्रमा बलियो हुनुहुन्छ। उहाँको जीवनमा भएको आशिष र उहाँको जीवनमा भएको परमेश्वरको कामहरू प्रत्यक्ष देखेर र सुनेर म सधैँ

आशिषित महसुस गर्दछु। उहाँको जीवनमा भएका परमेश्वरको धेरै कामहरू मध्ये एउटा सानो घटना आज म बताउन गइरहेकी छु। यो घटना मलाई मेरी आमाले केही समय अघि बताउनु भएको थियो र त्यो आशिष हजुरहरूलाई पनि बाँड्न चाहन्छु। मेरो आमाको नाउँ मन कुमारी साउदेन राई हो। अहिले उहाँ झापामा बस्नुहुन्छ। आज भन्दा 5 वर्ष अघिको घटना हो। साँझको समय थियो। मेरी आमा आफ्नो आफन्तलाई भेट्न भनी अटो पर्खदै हुनुहुन्थ्यो। त्यसै गरी एकजना गाउँको काकी पनि अटो पर्खदै हुनुहुन्थ्यो। मेरी आमा एक बोलाइलो व्यक्ति हुनुभएकोले उहाँले काकीलाई के कामले कता जाँदै हुनुहुन्छ भाउजू भनेर सोध्नुहुँदा काकीले अलि दुखी हुँदै भन्नुभयो, म हस्पिटलतिर जाँदै गरेको, अहिले पैसा नभएकाले गाउँकै भाइको अटोमा बाँकी मागेर जानु पर्यो भनेको भाइ नै आएन। कुरा बुझ्दा त ती काकीलाई टिबी रोग लागेको रहेछ र आफ्नो औषधि लिन हस्पिटल जाँदै गर्नु भएको रहेछ। त्यसको औषधि निशुल्क पाइने रहेछ र साँझ पर्दै गएकोले उहाँ अलि हतारिनु भएको जस्तो देखिनुहुन्थ्यो। काकीको समस्या सुनेपछि मेरी आमाको हृदय दयाले भरिएर आयो। त्यो समयमा हाम्रो आर्थिक अवस्था खासै राम्रो भने थिएन, तर पनि मेरी आमाको हृदयमा भएको परमेश्वरको दया र ख्रिस्टको प्रेमको कारण उहाँले काकीलाई ₹500 दिनुभयो। यसो सोची हेर्दा त्यो खासै ठूलो रकम त होइन, तर आवश्यक परेको समयमा पाएको ₹500 महत्व प्रशस्ततामा भएको ₹5,000 भन्दा बढी मूल्यको हुन्छ। त्यसरी आमाको सानो सहयोगको कारणले काकीले औषधि लिन सफल हुनुभयो। त्यो घटनाको केही समयपछि काकी हाम्रो घरमा आउनुभयो र त्यो दिनको सहयोग रकम दिनुभयो र मेरी आमाले त्यो पैसा लिन मान्नु भएन, किनकि त्यो सहयोग फिर्ता पाउने आशामा दिएको होइन भनेर बताउनुभयो। एक दिन मेरी आमाले काकीलाई चर्चमा आउन चाहनुहुन्छ कि भनेर सोध्नुभयो। काकीले पनि राजी हुँदै भन्नुभयो। शनिबारको दिनमा उहाँ चर्च आउनुभयो अनि त्यस दिन पछिका दिनहरूमा मेरी आमाले काकीलाई संगति गर्न र नयाँ कुरा बुझ्नलाई उत्साहित हुँदै गरेको देख्नुभयो। अहिले काकी ख्रिस्टमा एक असल जीवन बिताइरहनु भएको छ। उहाँका धेरै मानिसहरूले चर्च र क्रिस्चियन जीवनको बारेमा सोद्धा उहाँ ख्रिस्टबाट पाएको नयाँ जीवन र शान्तिको बारेमा बताउनुहुन्छ। उहाँ शारीरिक रूपमा चंगाई त हुनुभएको छैन, औषधि सेवन गरिरहनु भएको छ, तर आत्मामा भने दिन प्रतिदिन बलियो भइरहनु भएको छ। उहाँको जीवनबाट एक सुसमाचारको काम भइरहेको छ। उहाँको परिवारमा उहाँ मात्र एक विश्वासी हुनुहुन्छ, तर पनि उहाँ नै त्यो माध्यम बन्नुहुनेछ जसद्वारा उहाँको परिवारमा मात्र नभई अरू धेरै जनाले ख्रिस्टलाई चिन्ने मौका पाउनेछ भन्ने कुरामा म विश्वस्त छु। मेरी आमाको जीवनमा घटेको यो घटनाबाट मैले थाहा गरे कि साँच्चै नै ख्रिस्टको प्रेमले हामीलाई नम्र र दयालु हुन प्रोत्साहन गर्दो रहेछ, जसको फलस्वरूप हामीले पनि खाँचोमा परेका व्यक्तिहरूलाई निस्वार्थ सहयोग गर्न सक्ने रहेछौ। परमेश्वरको ज्ञानले हामीलाई आफ्नो छिमेकीलाई आफैलाई चाहिँ प्रेम गर्न सिकाउँदछ। हजुरहरूले पनि आफ्नो जीवनलाई नियाल्दै गर्दा किन मेरो जीवनबाट परमेश्वरको लागि ठूल्ठूला कामहरू भएको छैन भनी निराश हुनुहुन्छ वा त्यस्तो महसुस गर्नुहुन्छ भने म तपाईँलाई प्रोत्साहन दिन चाहन्छु कि आफ्नो जीवनमा सानै काम किन नहोस्, ख्रिस्टको महान प्रेममा रहेर त्यो काम गर्नुभयो भने त्यो नै परमेश्वरको राज्यका लागि ठूलो महिमाको काम हुनेछ। अन्त्यमा म भन्न चाहन्छु कि एकले अर्कालाई कहिल्यै भलाइ र सहयोग गर्न नछोडौं, जसरी परमेश्वरले हामीलाई प्रेम र अनुग्रह गर्न कहिल्यै छोड्नु भएको छैन। अल्फा राइज्यूको लेखबाट हामीले सिक्दछौ कि एउटा सानो सहयोगले कति ठूलो प्रभाव पर्दो रहेछ भन्ने कुरा, र उहाँले आफ्नो आमाको यो सानो तर एकदमै प्रभावकारी घटनालाई नारी चेष्टामा लेख्नु भएको रहेछ र यहाँबाट हामीले सिक्नुपर्ने कुरा पनि र उहाँले आफै पनि लेख्नु भएको कुरा हामीले अरूलाई कहिले पनि भलाइ गर्न नछोड्नु पर्ने कुराहरू हामीले सिक्न सक्दछौ। र मैले यहाँ आज यहाँहरूको माझमा नारी चेष्टामा भएको लेख अल्फा राई र सारा राईले लेख्नु भएको लेखको बारेमा यहाँहरूलाई बताए र यो दुवैवटा लेखबाट हामी यही थाहा पाउन सक्दछौ कि परमेश्वर कति असल हुनुहुन्छ भन्ने कुरा। विशेष गरेर सारा राईले लेख्नु भएको लेखबाट हामीले यही थाहा पायौं कि परमेश्वर वास्तवमै कस्तो प्रेमिलो अनि कति पवित्र र दयालु हुनुहुन्छ भन्ने कुरा, र उहाँको प्रेमले हामीलाई संसारमा जिउन कति सहज बनाइरहेको छ भन्ने कुराहरू बुझ्न सक्छौ भने अल्फा राईको लेखबाट चाहिँ हामीले कतिचोटि कति ससाना कुराहरू कति ससाना सहयोगहरू हामीले गरेका हुँदछौ तर हामीलाई मतलबै हुँदैन, तर ती सानो सानो सहयोगहरूले सानो सानो क्षणहरूले अथवा सानो सानो घटनाहरूले कति ठूलो ठूलो असर गर्ने रहेछ भन्ने कुराहरू चाहिँ हामीले बुझ्न सक्यौं
र दुवैजनालाई यस कार्यक्रम पुस्तक र जीवनको तर्फबाट पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। दुवैजना एकदमै यङ बहिनीहरू हुनुहुन्छ र उहाँहरू यति सानो उमेरमा पनि यस्तो उत्साहजनक लेखहरू लेख्नु भएको छ। म आफै पनि एकदमै धेरै उहाँहरूको यो लेखप्रति प्रभावित भए र हामीले प्रार्थना गर्नुपर्ने रहेछ भन्ने कुरा सिक्यौं। अर्को कुरा चाहिँ हामीले अरूलाई भलाई गर्न नछोड्नु पर्ने रहेछ भन्ने दुईटा कुराहरू आज यस कार्यक्रमद्वारा सिक्यौं र श्रोताजीहरू यहाँहरूले पनि लेखमा भने जस्तै भलाई गर्न नछोड्नुहोस् र प्रार्थना पनि गर्न नछोड्नुहोस् भन्दै आजको निर्धारित कार्यक्रमको समय सकिएको छ र कार्यक्रमबाट विदा हुनभन्दा अगाडि यो कार्यक्रम पुस्तक र जीवन प्रत्येक मंगलबार साँझ 5 बजे गुड न्यूज एफएमबाट प्रसारण हुन्छ। कृपया यस कार्यक्रम सुन्नलाई नछुटाउनुहोला र आटेन पुस्तकालयको बारेमा केही प्रश्नहरू छन् अथवा यस कार्यक्रमको बारेमा यहाँहरूको केही प्रश्न जिज्ञासा छन् भने हामीलाई भन्न नबिर्सनुहोला भन्दै आज यस कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता यस्तराई बिदा हुन चाहन्छु। जय मसीह अनि नमस्कार।

0: आदरणीय श्रोता, आज कार्यक्रम मार्फत प्रस्तुत गरिएका कुराहरू तपाईंलाई कस्तो लाग्यो? आशा छ तपाईँ आशिषित हुनुभएको छ र कार्यक्रमप्रति केही प्रतिक्रिया दिन चाहनुहुन्छ अथवा आटेन पुस्तकालय प्रति तपाईँको जिज्ञासाहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो ठेगाना रहेको छ आटेन लाइब्रेरी, बुद्धनगर, नयाँ बानेश्वर, काठमाडौँ। फोन नम्बर 98231947 र हाम्रो इमेल आईडी रहेको छ esterrai747@gmail.com esterrai747@gmail.com। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रम पुस्तक र जीवनको लगभग अन्तिमतिर आइसकेको छौ र यहाँहरूबाट विदा माग्नु पर्ने बेला पनि भइसकेको छ। अर्को हप्ता यसै समय पुनः भेट्ने आशाका साथ हामी विदा हुन्छौ। जय मसीह, नमस्कार। सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका पाँचवटा रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ। आगामी दिनमा नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट पनि चाँडै प्रसारण हुने कुरा यहाँहरूलाई जानकारी गराउँदछौ। श्रोता, सुसमाचार सबैका लागि कार्यक्रम विशुद्ध सुसमाचारीय र ईश्वरीय अस्तित्वको बारेमा सबैलाई जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको कार्यक्रममा हामी ख्रिस्टी जीवनको विषयमा हेर्नेछौ। सामान्यतया नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने धेरै व्यक्तिहरू आफ्नो पुर्ख्यौली धर्म अर्थात परम्परादेखि मानिआएको धर्मलाई त्यागेर ख्रिस्टी धर्मलाई आत्मसात गरेको हामी पाउँदछौ। यसलाई सामान्यतया धर्म परिवर्तनको संज्ञा दिइन्छ, तर आज हामी जीवन परिवर्तनको बारेमा कुरा गर्नेछौ। अर्थात आजको वचनले ख्रिस्टी धर्मलाई होइन तर ख्रिस्टको जीवनलाई पछ्याउने कुरा गर्दछ। आउनुहोस् श्रोता, ख्रिस्टी जीवन भनेको के हो अनि ख्रिस्टियन जीवन किन आवश्यक छ आदि इत्यादि विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट अझै विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो माझमा आदरणीय दाई जनक विशी उपस्थित हुनुभएको छ।
1: सुसमाचार सबैको लागि कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूमा म जनकको तर्फबाट न्यानो अभिवादन र जय मसीह। मित्रहरू, आउनुहोस् यो वचन शुरूवात गर्नुभन्दा पहिला हामी यो गीतद्वारा परमेश्वरको महिमा गर्नेछौं।

0: मित्रहरू, आज म तपाईँहरूलाई क्रिस्चियन जीवन भनेको के हो भन्ने विषयमा केही चर्चा गर्न चाहन्छु। वास्तवमा क्रिस्चियन जीवन भनेको के हो, अर्थात् एकजना व्यक्ति जब प्रभु येशु ख्रिस्टलाई आफ्नो जीवन दिन्छ, अर्थात् एकजना व्यक्ति जसले प्रभु येशु ख्रिस्टलाई स्वीकार गर्छ, त्यसपछि उसको जीवनमा आउनुपर्ने परिवर्तनहरू के हो। कतिपटक हामी क्रिस्चियन जीवनलाई क्रिस्चियन धर्मको रूपमा ज्यादा चर्चा गर्दछौं। उदाहरणको लागि, प्राय नेपालमा प्राय जसो विभिन्न धर्मबाट प्रभु येशु ख्रिस्टलाई जान्दछौ, चिन्दछौ, अर्थात् विश्वासमा आउँदछौ। त्यसपछि हामी के गर्छौ? उदाहरणका लागि भन्ने हो भने, म एक हिन्दू परिवारबाट आएको व्यक्ति हो। पहिला म मन्दिरमा पूजा गर्न जान्थे, तर अब म प्रभु येशु ख्रिस्टलाई विश्वास गरिसकेपछि मन्दिरमा जाँदिन, म चर्चमा परमेश्वरको आराधना गर्न जान्छु। पहिला हरेक मंगलबारमा मन्दिरमा जान्थे भने आज म हरेक शनिबार चर्चमा जान्छु। पहिला म व्रत बस्ने गर्थे, तर आज म व्रत भन्दिन, आज कहिले काही म उपवास बस्दछु। के यसले मलाई क्रिस्चियन बनाउँदछ? पहिला म विभिन्न किसिमका चित्रणहरू, कोरिएका मूर्तिहरू लगाउने गर्थे, अब म लगाउँदिन ती, म क्रुस झुन्डाउन मन पराउँछु। के यसले मलाई क्रिस्चियन बनाउँछ? पहिला हाम्रो गाउँ समाजमा सुत्दाखेरि सिरानीमा आँसी राख्यो भने भूतहरू आउँदैन, अर्थात् हामीलाई डराउने आत्मा आउँदैन भन्ने विश्वासमा हामी आँसी राख्ने गर्थ्यौं, हँसिया राख्ने गर्थ्यौं, ताकि ती डराउने आत्माहरू हामीदेखि टाढा भागुन्। तर अब उसो गर्दिन म, किनभने म क्रिस्चियन भएको छु नि। म अब आँसीको सट्टा, अर्थात् हँसियाको सट्टा बाइबल राख्ने गर्छु। परमेश्वरको वचनलाई हामी जादुको छडी झैं प्रयोग गर्छौ। के बाइबल सिरानीमा राखेर मलाई क्रिस्चियन बनाउँदछ? पहिला म, अर्थात् हिन्दू धर्म विश्वास गर्दाखेरि, म कतिपटक मन्दिरमा गएर दान दक्षिणा दिने गर्थे, मन्दिरमा म दान चढाउँदथे। अब उसो गर्दिन, म क्रिस्चियन भएको छु। अब म मण्डलीमा पैसा चढाउँछु, भेटी चढाउँछु। के यसले मलाई क्रिस्चियन बनाउँदछ? मित्रहरू, कतिपटक यी बाहिरी स्वरूपहरूले, बाहिरी चिन्हहरूले तपाईँ र म क्रिस्चियन भएको कुरा निर्धारण गर्छ भनी हामी भन्दछौ। एक किसिमले भन्ने हो भने, यी बाहिरी स्वरूप र फर्म्स, बाहिरी चिन्हहरूले मेरो क्रिस्चियन जीवनको परिचय दियोस् भन्ने हामी प्रयास गर्छौ। मानिसको जातै हो, उसले अरूहरूलाई देखाउनलाई, अर्थात् प्रभाव पार्नलाई कोसिस गर्छ, अर्थात् धर्म कर्म गर्न चाहन्छ, ताकि ती धर्म कर्महरू मानिसहरूको अगाडि प्रकट होउन् र मलाई हेर्ने दृष्टिकोण फरक होस् भन्ने प्रवृत्तिको हुन्छ। र कतिपटक हामी प्रभु येशु ख्रिस्टलाई चिनिसकेपछि, येशु ख्रिस्टलाई जानिसकेपछि, यी थुप्रै फर्म्सहरू, चिन्हहरू जुन प्राय हामी गर्दछौ नि, त्यसलाई प्राथमिकता दिन्छौ र मेरो र हाम्रो क्रिस्चियन जीवनको परिचय दिन्छौ यसबाट, अर्थात् क्रिस्चियन धर्मको परिचय दिन्छौ। अब एकैछिन म तपाईँहरूलाई येशु ख्रिस्टतिर लग्न चाहन्छु, जो यस संसारमा जन्मिनु भयो, यस संसारमा जिउनु भयो, मानिसहरू सँगसँगै हुर्किनु भयो र आफ्नो जीवन मानिसको निम्ति क्रुसमा सडाउनु भयो। उहाँ येशु ख्रिस्टले तपाईँ र हाम्रो बीचमा दिन खोज्नु भएको चिज के हो? के धर्म, अर्थात् जीवन। तपाईँ र हाम्रो जीवनमा दुईटा छनौट हुन्छ, मानिसको जीवनमा भन्ने हो भने दुईटा छनौट हुन्छ। या त मानिसले धर्मलाई अपनाउन खोज्दछ, या त मानिसले आफ्नो जीवन अपनाउन खोज्दछ। र येशु ख्रिस्टले भन्न खोजेको कुरा स्पष्ट छ, उहाँ तपाईँ र हाम्रो बीचमा जीवन दिन आउनु भएको हो। यदि धर्म नै दिनु पर्दै थियो भने तपाईँ र हामीलाई अरू नयाँ धर्मको आवश्यक पर्ने थिएन मित्रहरू, तर तपाईँ र हामीलाई आज जीवनको आवश्यकता छ। त्यो जीवन जो यस संसारसम्म मात्र होइन, अनन्तसम्मको जीवन। र येशु ख्रिस्टले तपाईँ र हामीलाई छेडेको होइन, अनन्तको जीवन दिन आउनु भएको हो। धर्मले तपाईँ र हामीलाई केही छेडको आनन्द दिन सक्छ, केही छेडको शान्ति दिन सक्छ, तर येशु ख्रिस्टले अनन्तको जीवन, अनन्तको शान्ति दिन खोज्नु भएको हो र दिन चाहनुहुन्छ। र यही कुरालाई रोमीको किताबमा स्पष्ट गरेको छ। रोमीको किताब त्यसको 12:1-2 पद म फेरि यसलाई पढ्न चाहन्छु। यहाँ यसरी लेखिएको छ, परमेश्वरको दास पौलले यसरी भन्दछन्, यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सकौ। यदि तपाईँले गहिरिएर यसलाई सुन्नुभयो भने, यदि यसलाई गहिरिएर पढ्नुभयो भने, यहाँ एउटा कुरा तपाईँले पाउनुहुन्छ, पूर्ण रूपले परिवर्तित हो भन्ने कुरा। तपाईँ र हाम्रो जीवनमा परमेश्वरले ल्याउन खोज्नु भएको परिवर्तन पूर्ण रूपको परिवर्तन हो, र त्यो जीवन जुन उहाँले दिन खोज्नु भएको हो त्यो परिवर्तित जीवन दिन खोज्नु भएको हो मित्रहरू। तर तपाईँ र हामी कतिपटक क्रिस्चियन अर्थात येशू ख्रीष्टलाई चिनिसके पनि हामी धार्मिक रूपमा येशू ख्रीष्टलाई चिन्दछौ, एउटा धर्मको रूपमा येशू ख्रीष्टलाई सीमित राख्दछौ जुन उहाँले कहिल्यै पनि चाहनु भएको थिएन। त उहाँले तपाईँ र हामीबाट त्यो परिवर्तित जीवनको अपेक्षा गर्नुहुँदछ। वचनमा लेखेको छ, संसारको ढाँचामा नचल अर्थात पहिलाको जीवनमा होइन, पहिला हामीले गरेको कर्म जस्तो होइन, हामीले पूजेको कुनै चिज अथोक जस्तो होइन, यो त भिन्न कुरा हो, यो त जीवन जिउनु पर्ने कुरा हो। तपाईँ र हामीले सुनेको वचन यदि हाम्रो जीवनमा हाम्रो व्यवहारमा यदि लागू हुँदैन भने हामी ख्रिस्टियन भएको कुनै पनि अर्थ ठहरिँदैन। प्रभु येशू ख्रीष्टको वचन तपाईँ र हाम्रो जीवनमा यदि हुँदैन भने हामी ख्रिस्टियन हुनुको कुनै पनि मतलब ठहरिँदैन। अर्थात एक किसिमले म यसरी पनि भन्न चाहन्छु, यदि ख्रिस्टको वचनमा हामी हिँड्दैनौ भने हामी ख्रिस्टियन हुनु भनेको एक किसिमले हामी कलंकित भइदिन्छौ। अलिकति कठोर लाग्छ होला, तर वास्तवमा हो, प्रभु येशू ख्रीष्टको वचन तपाईँ र हाम्रो जीवनबाट जल्नु पर्छ, बल्नु पर्छ, ताकि संसारले त्यो देखोस् येशू ख्रीष्ट को हुनुहुन्छ भन्ने कुरा। त्यसकारण मैले अघि पनि भने, मंगलबार मन्दिर गए जस्तो शनिबार चर्च गएको तरिका नहोस्, व्रत बसेको जस्तो उपवास बसेको नहोस्, दान दिएको जस्तो भेटी दिएको नहोस्, घाटीमा विभिन्न कुराहरू टंगाए जस्तो तपाईँ हाम्रो क्रुस नटङ्गियोस्, अर्थात क्रुस टंगाएको अर्थ त्यो नरहोस् भन्न खोजेको हो। तपाईँ र हाम्रो जीवन त्यो सिरानीमा हँसिया राखे जस्तो बाइबल राख्ने जीवन नहोस्, त्यस्तो क्रिस्चियन जीवन नहोस्। यदि तपाईँ र हाम्रो जीवन त्यस्तै खालका फर्म्समा चीजहरूमा यदि क्रिस्चियन जीवन अड्कियो भने तपाईँ र हामी पनि क्रिस्चियन धर्म अपनाउन आएका हुन्छौ मित्रहरू, जसले क्रिस्चियन जीवनसँग केही पनि मतलब राख्दैन। येशू ख्रीष्ट तपाईँ र हामीलाई जीवन दिन आउनु भएको हो, र त्यो जीवन उहाँले जिउनु भयो। पहिला 3.5 सालसम्म उहाँ यस संसारमा चेलाहरू सँगसँगै जिउनु भयो, र आज तपाईँ र हामीलाई उहाँले निमन्त्रणा गर्नुभएको छ। हे सबै थाकेका व्यक्तिहरू हो, थाकेका मानिसहरू हो, म कहाँ आओ, म तिमीलाई शान्ति दिन्छु, म तिमीलाई आनन्द दिन्छु। त्यो आनन्द र शान्ति संसारले दिएको जस्तो होइन, यो फरक छ। त्यो शान्ति कसैले चोरेर लाग्दैन, त्यो आनन्द कसैले खोसेर लाग्दैन, त्यो खुसी कसैले खोज्न सक्दैन मित्रहरू, त्यो जीवन कसैले चोर्न सक्दैन। त्यो हो क्रिस्चियन जीवन भनेको, जुन ख्रीष्टले जिउनु भयो र तपाईँ र हामी आज अनुसरण गर्छौ, र त्यो अनुसरण गर्ने भन्ने कुरा तपाईँ र हामी जिउनु पर्छ। अब दोस्रो भागतिर लग्न चाहन्छौ। पहिलो भागमा हेर्यौ क्रिस्चियन धर्म हो कि क्रिस्चियन जीवन हो। मलाई आशा छ तपाईँ बुझ्दै हुनुहुन्छ होला मित्रहरू। यदि तपाईँले यसलाई सुनिरहनु भएको छ भने यो दोस्रो भागमा तपाईँ आफूलाई ल्याउन सक्नुहुन्छ। म यो दोस्रो भाग क्रिस्चियन जीवन भनेको कस्तो जीवन रहेछ त एकैछिन तपाईँलाई रोमीको किताब त्यसको 12 अध्यायको अगाडिको भाग 9 पददेखि पढ्न चाहन्छु। यहाँ यसरी लेखेको छ, क्रिस्चियन जीवन कस्तो हो त? पौलुसले यसरी भन्नुहुन्छ, प्रेम कपट रहित होस्, निष्कपट होस्। क्रिस्चियन जीवनमा हुनुपर्ने कुरा, जुन कुरा खराब छ त्यसलाई घृणा गर। क्रिस्चियन जीवनमा हुनुपर्ने कुरा, जुन कुरा असल छ त्यसमा लागिरह। म अगाडि यसलाई फेरि लग्न चाहन्छु, भातृ प्रेममा एक अर्कासँग प्रेम गर क्रिस्टियन जीवनमा हुनुपर्ने कुरा हो। आफूलाई भन्दा अरूलाई बढी आदर गर तपाईँ र हामी क्रिस्टियन जीवनमा हुनुपर्ने कुरा। जोसमा पछि नहट, पवित्र आत्मामा प्रज्वलित हौ, प्रभुको सेवा गर्दै रह, आफ्नो आशामा आनन्द गर, संकष्टमा धैर्य धारण गर। नाच्यौ भनेको अर्थात दुःख कष्ट र समस्या आउँदाखेरि हामी नाच्यौ, किनभने मित्रहरू तपाईँ र हाम्रो जीवन कसैको जीवन हो, कसैले हाम्रो लागि चिन्ता गर्दैछ, कसैले हाम्रो लागि सोचिरहेको छ, येशू ख्रीष्ट तपाईँ र हाम्रो फिक्री गर्नुहुन्छ। यदि हामी साँच्चै येशू ख्रीष्टमा विश्वास गर्छौं र आफूलाई क्रिस्चियन भन्छौं भने वचनले यसरी भन्छ, नात्यो संकष्टमा धैर्य धारण गर, प्रार्थनामा लागिरह, सन्तहरूको खाँचोमा सहायता देऊ, अतिथि सत्कार कायम राख। एकजना क्रिस्चियनमा हुनुपर्ने कुरा, परिवर्तित जीवनको कुरा, तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देऊ, क्रिस्चियन जीवनमा हुनुपर्ने कुरा। क्रिस्चियन धर्ममा भनेको छैन मैले, यो धर्म कर्म असलै हुन्छ, सबै धर्मले धर्म कर्म गर्न सिकाउँछ, तर येशू ख्रीष्टले जीवन जिउन सिकाउनु भएको। मित्रहरू, यदि हामी येशू ख्रीष्टको जीवन जिउन सक्दैनौ भने, गर्दैनौ भने, अर्थात हामीलाई त्यो गर्न मन पर्दैन भने, हामी अझै पनि ख्रीष्टलाई जीवन दिइरहेका हुँदैनौ। तिमीहरूको खेदो गर्नेलाई आशीर्वाद दियो, नसराप, आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो, एक अर्कासँग मिलेर बस, अभिमानी नहो, नम्रहरूसँग संगत गर, घमण्डी अहंकारी नहो। म 17 पदलाई पढ्न चाहन्छु। क्रिस्चियन जीवन भनेको कसैलाई खराबको सट्टा खराब नगर, जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ तिनमा ध्यान दियो। मित्रहरू, क्रिस्चियन जीवन, मैले केही प्र्याक्टिकल कुराहरू तपाईँहरूको बीचमा राख्न चाहे। यदि तपाईँ अझै पनि गहिरो अध्ययन गर्न चाहनुहुन्छ भने रोमीको किताब पढ्नुहोस्। रोमीको किताबमा तपाईँले 1-11 अध्यायसम्म सैद्धान्तिक कुराहरू पाउनुहुन्छ, जुन एकदम गहिरो कुराहरू छ, चाखलाग्दो कुराहरू छ। त्यहाँ क्रिस्चियन जीवन भनेको के हो, कस्तो हो भन्ने कुरा सैद्धान्तिक तौरले वर्णन गरिएको छ। र यदि 12-13 अध्याय पढ्नुहुन्छ, अगाडि पढ्नुहुन्छ भने त्यहाँ व्यवहारिक पक्षमा जोड दिएको छ, अर्थात क्रिस्चियन जीवन भनेको के हो भन्ने कुरामा जोड दिएको छ। मित्रहरू, तपाईँ र हामी क्रिस्चियन धर्ममा होइन, क्रिस्चियन जीवनमा विश्वास गरेका छौँ। क्रिस्चियन धर्म येशू ख्रीष्टले कहिले चाहनु भएन, क्रिस्चियन जीवन चाहनुभयो, उहाँले परिवर्तित जीवन खोज्नु भएको हो। त्यसै कारण पौलुसले 12 अध्यायमा यसरी लेख्नुहुन्छ, फेरि एक पदमा मैले दोहोऱ्याएँ यसलाई, फेरि परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर, अनि आफ्नो मनमा नयाँ भई परिवर्तित हौ। मानिसको जीवनमा, मानिसको शरीर, मानिसको आत्मा, मानिसमा 3 थोक हामी हेर्दछौ, प्राण, आत्मा र शरीर। र म एकैछिन तपाईँलाई यसरी पनि भन्न चाहन्छु, मानिसको हृदय, आत्मा र शरीर, यदि साँच्चै हामी परिवर्तन हुन चाहन्छौ भने हाम्रो हृदयको नवीकरण परमेश्वरले खोज्नु भएको छ। हाम्रो हृदयमा अर्थात हाम्रो सिंहासनमा कसले बास गरेको छ? मित्रहरू, बाहिरी स्वरूप त भिन्न भिन्न हुन्छन्, तपाईँ र हामीलाई बाहिरी थोक हामी थुप्रै गर्छौ, हामीले दिने कुरा, हामीले बोल्ने कुरा, हामीले गर्ने कुरा, यी त मानिसले देख्ने कुरा हुन्। तर तपाईँ र हाम्रो हृदयमा, या त तपाईँलाई थाहा हुन्छ या त परमेश्वरलाई थाहा हुन्छ, यो दुई पक्ष बाहे अर्को पक्षलाई थाहा हुँदैन मित्रहरू। र परमेश्वरले तपाईँको हृदय हेर्नुहुन्छ, मैले तपाईँको हृदय हेर्न सक्दिन। र त्यो हृदयमा, सिंहासनमा कसलाई राखेका छौं? परमेश्वर, जसले परिवर्तन ल्याउनुहुन्छ र त्यो हृदय परिवर्तन गर्नुहुन्छ। यदि हाम्रो हृदय साँच्चै परमेश्वरमा परिवर्तन भएको छ भने त्यहाँनिर हामी यी व्यवहारिक पक्षहरू, दोस्रो भागको कुराहरू देख्दछौ। एउटा उदाहरण तपाईँको बीचमा राख्न चाहन्छु, एकजना व्यक्तिको बारेमा तपाईँले सायद सुन्नु भएको होला, जोन वेस्ली, प्रख्यात प्रचारक। उनको जीवन, यद्यपि उनले शुरूआतका दिनहरूमा परमेश्वरलाई त्यति मन पराउन चाहेनन् किनभने हृदयमा परिवर्तन भएको थिएन, जब उनको हृदय परमेश्वरमा अर्थात उहाँको हृदयमा परमेश्वरले बास गर्नुभयो, उहाँको परिवर्तन प्रकट भयो बाहिरी जीवनद्वारा। र उहाँले विभिन्न ठाउँमा गएर हजारौं मानिसको बीचमा उहाँले प्रभु येशू ख्रीष्टको वचन बाँड्नुभयो। आज हामी सुन्दछौँ कतिपटक मेथोडिस्ट चर्च भन्ने कुरा, जुन उहाँले शुरूआत गर्नुभयो, उहाँले रोड रोडमा गएर परमेश्वरको वचन बाँड्नुहुन्थ्यो, र किनभने उहाँको हृदयले उहाँलाई कहिल्यै बस्न दिँदैन थियो। मित्रहरू, यदि तपाईँ र हाम्रो हृदयमा साँचो रूपमा परिवर्तन भएको छ भने यी बाहिरी थोकहरू आफसे आप परिवर्तन हुन्छन्। यदि बाहिरी थोकहरू हामी परिवर्तन गर्न लाग्यौं र हाम्रो हृदयमा खालीपन छ भने त्यो हो एउटा धर्म कर्मको काम, र त्यो ठाउँ क्रिस्टियन धर्मले पनि लिन सक्छ जुन येशु ख्रिस्टले खोज्नु भएको होइन। हामी धर्मको प्रचार गर्दैनौ, यदि गर्छौं भने हामी जीवनको प्रचार गर्छौं, त्यो जीवन जुन ख्रिस्टबाट आउँदछ। त्यसकारण म कतिपटक भन्छु हामी क्रिस्टियन धर्म परिवर्तन गर्दैनौ हामी र चाहदैनौ पनि, तर यदि साँच्चै चाहन्छौ भने कसैको जीवनमा क्रिस्टियन जीवन भएको होस्, त्यो चरित्र क्रिस्टियन चरित्रको जीवन भएको होस् जुन उसको हृदय परिवर्तन भएर आउँदछ, र त्यो परिवर्तन कसैले रोकेर रोकिँदैन, त्यो परिवर्तन कोही शासन या शासकले रोकेर रोकिँदैन। रोमको शासकले यो किताब लेख्ने व्यक्ति पौलुसलाई रोक्न सकेन के गर्नलाई, क्रिस्टियन धर्म मान्नलाई होइन होइन मित्रहरू, क्रिस्टियन जीवन अपनाउनलाई। राज म तपाईँहरूको बीचमा यही रोमीको किताब 12 अध्याय राख्न चाहन्छु, यसलाई अध्ययन गर्नुहोस् तपाईँ। हाम्रो क्रिस्टियन जीवन तपाईँले सुनिरहनु भएको छ होला, यदि सुनिरहनु भएको छ भने ध्यान दिनुहोस्, तपाईँ र मेरो क्रिस्टियन जीवन के हामी यसलाई धर्मको रूपमा जिइरहेका छौं, के हाम्रो जीवनदेखि हामी क्रिस्टियन धर्मदेखि क्रिस्टियन जीवनदेखि थाकिसकेका छौं, कति वचन पढ्ने पट्यार लाग्छ भन्न लागिसकेका छौं भने याद गर्नुहोस्, हाम्रो हृदय अझै पनि खाली छ, हाम्रो हृदयमा येशु ख्रीष्ट बास गर्नुपर्ने हुन्छ, र जुन हृदयमा येशु ख्रीष्ट बास गर्नुहुन्छ त्यो हृदयको बाहिरी चीजहरू परिवर्तन आफसे आप हुन्छन्। हृदयको परिवर्तनले बाहिरी परिवर्तन ल्याउनु पर्छ, यो होइन कि बाहिरी परिवर्तनले हामीलाई क्रिस्टियन नबनुन्, तर हाम्रो हृदयको परिवर्तनले आउने परिवर्तनद्वारा मानिसले चिनुन् ज्योतिका सन्तान भनेर, किनभने त्यो ज्योति डाँडामा राखिएको ज्योति हो। परमेश्वरले तपाई र हामीलाई यो वचन बुझ्ने मन दिनुभएको होस्, शक्ति दिनुभएको होस्, पवित्र आत्माले तपाईँलाई सहायता गर्नुभएको होस्। म प्रार्थना गर्छु परमेश्वरले तपाई र हामीलाई क्रिस्टियन जीवन, व्यवहारिक जीवन जुन वास्तवमा हाम्रो हृदय परिवर्तन भएर मात्र हुन्छ, त्यो क्रिस्टियन जीवन जिउन सहायता गर्नुभएको होस्। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। तपाईँहरू सबैलाई जय मसीह।
1: धन्यवाद दाई जनक बिसीलाई, आजको वचन अति नै आशिषमय थियो। प्रिय श्रोता, आजको वचनमा भने जस्तै हामीले हाम्रो जीवनशैलीलाई ख्रिस्टीय जीवनमा परिवर्तित गर्नु आवश्यक छ। त्यसको लागि हामी आत्मिक रूपमा नयाँ हुनु पर्दछ, अर्थात हाम्रो मन ख्रिस्टको मन जस्तै हुनुपर्दछ। हाम्रो सोचाइ ख्रिस्टको सोचमा आधारित हुनुपर्दछ, किनभने हामी क्रिस्चियन भएका छौं। अर्थात यसलाई स्पष्ट रूपमा भनियो भने ख्रिस्टको मार्गलाई पछ्याउनेहरूलाई नै क्रिस्चियन भनिन्छ। त्यसैले श्रोता, यदि तपाईँ यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने इसाई धर्मलाई होइन ख्रिस्टलाई ग्रहण गर्नुहोस्। वचनमा भने जस्तै हामी फेरि पनि यहाँहरूलाई भन्न चाहन्छौ, यदि तपाईँको जीवन ख्रिस्टको वचनमा आधारित छैन भने तपाईँ चर्च जाँदैमा तपाईँले मुक्ति पाउनुहुन्छ भन्ने होइन, तपाईँले क्रिस्चियन धर्म मान्दैमा तपाईँले मुक्ति पाउनु भएको छ भन्ने होइन। त्यसैले श्रोता, तपाईँ साँचो क्रिस्चियन बन्न चाहनुहुन्छ भने कुनै धर्मलाई होइन, कुनै विधि विधानलाई होइन, तर ख्रिस्टको जीवन अनुसरण गर्ने व्यक्ति बन्नुहोस्। उहाँको वचनमा भने जस्तै तपाईँ ख्रिस्टमा विश्वास गर्ने विश्वासी बन्नुहोस्। बाहिरी जीवनशैलीलाई होइन आफ्नो हृदयलाई परिवर्तन गर्नुहोस्। त्यसपछि प्रत्येक दिन तपाईँको जीवनमा परिवर्तनहरू आउनेछन्। ख्रिस्टले भने जस्तै अनि मात्र तपाईँ ज्योतिको सन्तान र संसारको नुन बन्नुहुनेछ। तपाईँको जीवनद्वारा नै धेरै मानिसहरू ख्रिस्टलाई पछ्याउने व्यक्ति बन्नेछन्। तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन चाहनुहुन्छ, केही सल्लाह सुझाव दिन चाहनुहुन्छ, वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 9858037454, 9858037454, र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो दृष्टिकोण बदल्नुहोस्, आफ्नो जीवन बदल्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 43 यहाँहरूलाई स्वागत छ। जीवनमा तपाईँको सफलता वा असफलता निर्धारण गर्ने सबैभन्दा ठूलो कुञ्जीहरू मध्ये एक तपाईँको मनोवृत्ति वा दृष्टिकोण हो। हामी सबैले ठूला चुनौतीहरूको सामना गर्नुपर्छ। सामना गर्ने विरोधहरूलाई पार गर्न सक्षम व्यक्तिहरूलाई र पार नगर्नेहरूबाट अलग गर्ने कुरा भनेको हामीले हाम्रो दिमागमा यी चुनौतीहरूको सामना कसरी गर्छौं भन्ने हो। प्रिय श्रोता, संसारले हामीलाई विशेष किसिमले व्यवहार गर्नुपर्छ भनेर सोच्ने व्यक्तिहरू त्यहाँ छन्, जबकि उनीहरूले यसको योग्य केही गरेका छैनन्। उनीहरू निरन्तर गुनासो गर्छन् किनभने उनीहरू सोच्छन् कि उनीहरूलाई उचित व्यवहार गरिएको छैन। जब चीजहरू उनीहरूले चाहे अनुसार काम गर्दैनन् तब उनीहरू बहाना बनाउँछन् र उनीहरूले आफ्नो दुर्भाग्यको लागि अरूलाई दोष दिन खोज्छन्। यो सबै खराब मनोवृत्तिको अभिव्यक्ति हो। यो मनोवृत्तिले तपाईँलाई जीवनमा तपाईँको अवरोधहरू पार गर्नबाट रोक्नेछ। प्रेरित 16 अध्यायमा पावल र सिलासलाई उनीहरू विरूद्ध लगाइएको झुटो आरोपको कारण पक्राउ गरी जेलमा हालिएको थियो। उनीहरूले कस्तो प्रतिक्रिया देखाए? के उनीहरूले अन्यायपूर्ण व्यवहार गरिएको गुनासो गरे? होइन, उनीहरूले त्यस्तो गरेनन्। प्रेरितको पुस्तक 16 अध्यायको 25 पद। तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरका भजन गाइरहेका थिए र अरू कैदीहरूले सो सुनिरहेका थिए। परमेश्वरले चमत्कार गरेर उनीहरूलाई जेलबाट मुक्त गरेर उनीहरूको सकारात्मक मनोवृत्तिको सम्मान गर्नुभयो। गन्ती 13 अध्यायमा मूसाले 12 मानिसहरूलाई कनान देशको अन्वेषण गर्न पठाएका थिए। परमेश्वरले यो देश इस्रायलीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको थियो। यी 12 मानिसहरूले 40 दिनसम्म देशको अन्वेषण गरे। त्यसपछि तिनीहरू मूसालाई रिपोर्ट दिन फर्के। 12 मध्ये 10 रिपोर्ट एकदमै नकारात्मक थियो। उनीहरूले भने कि त्यहाँ बस्ने मानिसहरू धेरै शक्तिशाली छन्, सहरहरू धेरै ठूला र बलिया रूपमा सुरक्षित छन्। उनीहरूले भने हामी ती मानिसहरूसँग लड्न सक्दैनौ, तिनीहरू हामी भन्दा धेरै बलिया छन्। उनीहरूले मानिसहरूलाई राक्षसको रूपमा वर्णन गरे। उनीहरूले भने हामी तिनीहरूका अगाडि साना फटेङ्ग्राहरू जस्ता छौ। अरू 2 मानिसहरू यहोशु र कालेब थिए। परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमिको बारेमा तिनीहरूको दृष्टिकोण धेरै फरक थियो। कालेबले भने हामी माथि गएर त्यो भूमि आफ्नो लागि लिनुपर्छ, हामी त्यो भूमि सजिलै लिन सक्छौ। गन्तीको पुस्तक 14 अध्यायको 6-8 पद। देशको भेद लिन गएकाहरू मध्येका नूनका छोरा यहोशू र यपुन्नेका छोरा कालेबले आफ्नो लुगा च्याति र इस्रायलीहरूका सारा समुदायलाई तिनीहरूले भने हामी भेद लिन गएको देश अत्यन्तै असल देश छ। यदि परमप्रभु हामीसित प्रसन्न हुनुभयो भने उहाँले हामीलाई त्यस देशमा ल्याउनुहुनेछ र त्यो दूध र मह बग्ने देश हामीलाई दिनुहुनेछ। सबै 12 एउटै भूमि अवलोकन गरे, तर त्यो अनुभवबाट प्राप्त उनीहरूको मनोवृत्तिले उनीहरूको भविष्य निर्धारण गर्यो। नकारात्मक रिपोर्ट दिने 10 मानिसहरूले कहिले पनि परमेश्वरबाट यो प्रतिज्ञा दावी गर्ने आशिष अनुभव गर्न पाएन। यहोशु र कालेबलाई उनीहरूले सकारात्मक दृष्टिकोणको कारणले गर्दा त्यो नयाँ भूमिमा हेर्ने र यसलाई दावी गर्ने सुअवसर दिएको थियो। पहिलो थिस्नकीको पुस्तक 5:18 पद। सबै परिस्थितिमा धन्यवाद दियो, किनकि क्रिस्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। तपाईँको जीवनमा सबै कुरा राम्रो भइरहेको छ कि छैन, वा तपाईँ ठूला परीक्षाहरूको सामना गर्दै हुनुहुन्छ कि छैन? हामीले सधैँ कृतज्ञ हुनुपर्ने कुराहरू खोज्नुपर्छ। हामीले हाम्रो हृदयमा सधैँ धन्यवादको मनोवृत्ति बोक्नुपर्छ। भजन संग्रहको पुस्तक 118 अध्यायको 24 पद। आजको दिन परमप्रभुले सृजनु भएको हो, यसमा हामी आनन्द हौं र रमाऊ। हामीले हाम्रो जीवनको हरेक दिनलाई यसरी नै हेर्नुपर्छ। जब हामीसँग यस्तो सकारात्मक दृष्टिकोण हुन्छ तब परमेश्वरले हाम्रो जीवनमा ठूलो आनन्द ल्याउन सक्नुहुन्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह।
0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोज

0: अब्बास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
1: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
2: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
3: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
6: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
5: अनि यी सबै कहाँ पाउने त दाई?
6: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
5: कार्यक्रम मुक्तिको मार्ग?
6: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
7: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
8: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
9: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
10: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 MHz गुड न्यूज FM रेडियोको प्रसारण।
8: अब प्रस्तुत छ कार्यक्रम नयाँ आस्थाको किरण, प्रस्तुता हरि जिज्ञासुको साथमा।
11: आदरणीय श्रोता मित्र, जय मसी, नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। आज म फेरि पनि तपाईँको बीचमा उपस्थित भइसकेको छु। विशेष गरी रेडियो कार्यक्रम नयाँ आशाको किरण लुथन आवर मिनिस्ट्री नेपालले तयार पारेको यस कार्यक्रमबाट तपाईँलाई निरन्तर रूपमा उत्साह दिँदै आइराखेको छौं। मानिस जन्मिसकेपछि धेरै उतार चढ़ावहरू हुँदछन्, धेरै दुःख पीड़ा र अन्य धेरै गाह्रो हुँदछन्। ती कुराहरूलाई पार गरेर मानिस अगाडि बढ्नुपर्ने हुन्छ। धेरै मानिसहरू चिन्तामा, फिक्रीमा, डिप्रेसनमा, अरू धेरै कुराहरू भएर गइराखेका हुन्छन्। त्यो बेलामा कुनै न कुनै व्यक्तिको उत्साह चाहिन्छ, कुनै न कुनै जिउनु पर्ने एउटा आशाको सन्देश हामीले पाउनु पर्दछ, अनि मात्रै लाइफ इजीले अगाडि बढ्न सक्छ। प्रिय मित्र, जो विदेशमा हुनुहुन्छ, जो रोजगारीको लागि, जो अध्ययनको लागि विदेशमा रहनु भएको छ, तपाईँहरूलाई मैले धेरै सम्झेको छु। र जो नेपालमा पनि हुनुहुन्छ, विभिन्न गाउँघरमा र विभिन्न अन्य आफ्नो कार्यक्षेत्रमा जो जहाँ हुनुहुन्छ, तपाईँहरूलाई पनि धेरै सम्झिरहेको छु। र विशेष गरी हामी सबै यो संसारमा रहन्जेलसम्म एक्लै अर्काको माया, एक्लै अर्काको प्रति गर्ने सम्झना, यी सबै कुराले हामीलाई बाँच्न सिकाउँदछ, जिउन सिकाउँदछ। प्रिय मित्र, आज म तपाईँलाई एउटा महत्वपूर्ण विषयमा फेरि पनि उत्साह दिन चाहन्छु। त्योभन्दा अघि आउनुहोस् एउटा समधुर क्रिश्चियन भजन गीत सुनेर हाम्रो हृदयलाई हामी तयार पारौं।

प्रिय मित्र, तपाईलाई म एउटा महत्वपूर्ण विषयको साथ दिन चाहन्छु। तपाईले चर्चमा अन्य विभिन्न ठाउँमा अध्ययन गर्ने क्रममा अरू धेरै क्षेत्रमा एउटा सुन्नु भएको शब्द र वाक्य छ वरदान। वरदान भन्ने विषयमा तपाईले धेरै सुन्नु भएको छ होला। वरदान भनेको तपाईसँग भएको खुबी अर्थात ट्यालेन्ट के छ, ती कुराहरूलाई बुझाउँदछ। यो संसारमा धेरै मानिसहरूको फरक विचार हुन्छ, फरक स्वभाव हुन्छ, फरक शैली हुन्छ। त्यो शैलीमा धेरै व्यक्तिहरूसँग फरक फरक सिप हुन्छ। यो संसारमा कसैलाई राम्रो कम्प्युटर चलाउन आउँछ, कसैलाई राम्रो बोल्न आउँछ, कसैलाई राम्रो हलो जोत्न आउँछ, कसैलाई राम्रो सिलाउन आउँछ, कसैलाई राम्रोसँग अध्ययन गर्न आउँछ, कसैलाई राम्रो तरिकाले अपरेसन गर्न आउँछ। अरू धेरै धेरै यावतहरू हरेक व्यक्ति पछिमा धेरै फरक फरक वरदानहरू सिपहरू हुँदछ। अनि त्यो सिपलाई उनीहरूले सही ठाउँमा लगानी गरेर प्रयोग गरे भने त्यसले आफ्नो लाइफलाई धेरै इजी तरिकाले अगाडि बढाउनलाई सहायता गर्दछ। प्रेमित्र, तपाईँ पनि जब आफूसँग भएको सिपलाई तपाईँले परमेश्वरको महिमाको निम्ति लगानी गर्नुभयो भने परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुहुन्छ र तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। तपाईँ असल तरिकाले अगाडि बढ्नुभयो भने तपाईँको परिवारमा शान्ति हुन्छ, तपाईँको छोराछोरीमा शान्ति हुन्छ, तपाईँका आफन्तजनहरू तपाईँलाई देखेर खुसी हुँदछन्। त्यो खुसीले तपाईँको जीवन अगाडि बढ्नलाई प्रेरित गर्दछ। आज संसारका मानिसहरू कहीँ यस्ता व्यक्ति हुन्छन् जसले आफ्नो वरदानलाई नचिनेको कारण कहिले कता दौडिराखेको हुन्छन्, कहिले कता दौडिराखेको हुन्छन्, कहिले विदेश जान्छु भनिराखेको हुन्छ, कहिले के पढ्छु भनिराखेको हुन्छ, कहिले अरू धेरै धेरै कुराहरू मनमा खेलिराखेको हुन्छ। एउटा आफूसँग भएको वरदान नचिनेको कारणले गर्दाखेरि म के गर्ने कुराहरूमा म ट्यालेन्ट छु, मलाई के कुराहरू गर्दाखेरि आनन्द हुन्छ भन्ने कुरालाई ख्याल नगरी आफ्नो वरदानलाई नचिनेको कारण उनीहरू धेरै भौतारिराखेको हुन्छन्, धेरै टाढा टाढा गइराखेको हुन्छन्। त्यसले गर्दाखेरि उनीहरूले जीवनमा धेरै दुःख पाइराखेको हुन्छन्। दुःख पाउनु भनेको जीवनमा सफल नहुनु हो, सफल नहुनु भनेको जीवनमा चाहिँ निकै गाह्रो हुनु हो। त्यस कारणले प्रिय मित्र, तपाईँले आफ्नो जीवनलाई आफ्नो योजना अगाडि बढाउनुहोस्, आफ्नो प्लानमा अगाडि बढाउनुहोस् अनि तपाईँ सफल हुनुहुन्छ। परमेश्वर पिताले सबैलाई आफ्नै वरदान दिनुभएको छ, त्यो वरदान अनुसार अगाडि बढ्नुपर्छ। प्रत्येक विश्वासीसँग, प्रत्येक व्यक्तिसँग त्यो वरदान हुन्छ। हामीलाई दिएको अनुग्रह अनुसार हाम्रा वरदानहरू एकदमै फरक फरक हुन्छन्। मैले अघि पनि भनिसके, हरेकसँग आफ्नो आफ्नो सिप हुन्छ, त्यो सिप प्रयोग गरेर उनीहरूले आफ्नो जीवनलाई अगाडि बढाइरहेछन्। परमेश्वरले कसैलाई पनि खाली हात छोड्नु भएको छैन। तपाईँको वरदान सानो वा ठूलो जस्तो देखिए पनि परमेश्वरको दृष्टिकोणमा त्यो निकै महत्वपूर्ण हुन्छ। शरीरका सबै अङ्ग आवश्यक भए चाहिँ मण्डलीमा हरेक विश्वासी आवश्यक छ। वरदान लुकाउनु होइन, प्रयोग गर्न दिएको भन्ने कुरालाई पनि हामीले बुझ्नुपर्छ। कतिपयले आफूसँग भएको वरदानलाई लुकाइराखेको हुन्छन्, आफूसँग भएको वरदानलाई प्रयोग गरिराखेको हुँदैनन्। आफूसँग भएको वरदान परमेश्वरको कामको लागि, परमेश्वरको को लागि लगानी गरिएको छैन भने त्यो वरदान कुनै औचित्य हुँदैन। प्रेम मित्र, तपाईँले आफ्नो वरदानलाई परमेश्वरको काममा लगानी गर्नुहोस्। यसकारण म तिमीलाई सम्झाउँछु कि मेरो हात राखाईद्वारा तिमीमा भएको परमेश्वरको वरदानलाई जागिर पार भन्ने कुराहरू पवित्र धर्मशास्त्र बाइबलको 2 तिमोथी 1:6 त्यहाँ लेखिएको छ। धेरै मानिसहरूले डर, लाज वा आत्मविश्वासको कमीले आफ्नो वरदान प्रयोग गर्दैनन्, तर परमेश्वरले हामीलाई डरको आत्मा होइन, शक्ति, प्रेम र स्वयंको आत्मा दिनुभएको छ। वरदान प्रयोग गर्दा नै त्यो अझ विकसित र प्रभावकारी भएर जान्छ भन्ने कुरालाई हामीले बुझ्नुपर्छ। तपाईँसँग भएको वरदान र सिपलाई परमेश्वरको सेवाको लागि लगानी गर्नुपर्ने हुन्छ। यसो सेवा लिन होइन, सेवा गर्न आउनु भएको भन्ने कुरा तपाईँ हामीले परमेश्वरको वचनबाट अध्ययन गर्दै थाहा पाउँछु र हरेक दिन तपाईँले जब परमेश्वरको पवित्र वचन तपाईँले अध्ययन गर्नुहुन्छ त्यहाँ थाहा पाउनुहुन्छ। त्यसैले हाम्रो वरदान पनि अरूलाई आशिष दिन प्रयोग गर्नुपर्छ। गाउन सक्नुहुन्छ भने प्रभुको महिमाको लागि तपाईँ गाउनुहोस्। सिकाउन सक्नुहुन्छ भने सत्य वचन परमेश्वरको महिमाको लागि सिकाउनुहोस्। उत्साह दिन सक्नुहुन्छ भने निराशमा परेकाहरूलाई बल दिनको लागि, उत्साह दिनको लागि, उनीहरूलाई माथि उठ्नको लागि तपाईँले उत्साह दिनुहोस्। सेवा गर्न सक्नुहुन्छ भने प्रेमपूर्वक सेवा गर्नुहोस् कि तपाईँले गरेको सेवाको कारणले, तपाईँले गरेको वास्ताको कारणले गर्दाखेरि कुनै व्यक्ति अगाडि बढ्न सकोस्, माथि उठ्न सकोस् र तपाईँ परमेश्वरको योजनामा अगाडि बढ्नलाई अझ सहायता भएको होस्। प्रिय मित्र, परमेश्वरले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ। परमेश्वरको प्रेमलाई कहिले पनि तपाईँले नबिर्सिनुहोस्, किनकि छोटो समयको लागि छौ हामी यो संसारमा। त्यसकारणले हामीले छोटो समय भएको लागि अझ हामीले अरूको लागि
आफ्नो वरदानलाई प्रयोग गर्नुपर्ने हुन्छ। धेरै मानिसहरूको हितको लागि हाम्रो वरदान प्रयोग गर्नुहुन्छ। हाम्रो वरदानलाई, हाम्रो सिपलाई परमेश्वरको योजनाको लागि र अन्य दिन दुखी गरीबहरू र विपन्न व्यक्तिहरूको लागि, समस्यामा परेकोहरू, पीडामा रहेका व्यक्तिहरूको निम्ति हाम्रो वरदान प्रयोग गर्यौं भने र अझ परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ। हाम्रो उद्देश्य मानिसबाट प्रशंसा पाउनुको लागि हाम्रो वरदान प्रयोग गर्ने होइन, परमेश्वरलाई महिमा दिनको लागि हामीले हाम्रो वरदान प्रयोग गर्नुपर्छ। जब हामी आफ्नो वरदान विश्वासयोग्य रूपमा प्रयोग गर्छौ तब मण्डली बलियो भन्छ, आत्माहरू आशिषित हुन्छन् र परमेश्वरको राज्य विस्तार हुन्छ। परमेश्वरले तपाईँलाई विशेष उद्देश्यका लागि सृष्टि गर्नुभएको छ भन्ने कुरा तपाईँले थाहा पाउनुपर्छ। त्यस उद्देश्य पूरा गर्न आवश्यक वरदान पनि दिनुभएको छ। त्यसैले आफ्नो वरदानलाई व्यवस्था नगरौं र लुकाएर नराखौं, तर परमेश्वरको महिमा र मानिसको सेवाको लागि हाम्रो वरदानलाई सधैँ प्रयोग गरौं भन्ने कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ। किनकि परमेश्वरले तपाईँ र मेरो जीवनमा फरक फरक प्रकारको वरदान दिनुभएको छ। हामीलाई दिएको अनुग्रह अनुसार हाम्रो वरदानहरू निकै फरक फरक छन् भन्ने कुरा पवित्र धर्मशास्त्र बाइबलको रोमी 12 अध्यायको 6 पदमा त्यहाँ लेखिएको छ। त्यसै गरी यसकारण म तिमीलाई सम्झाउँछु कि मेरो हात रखाइद्वारा तिमीमा भएको परमेश्वरको वरदानलाई जागिर भन्ने कुराहरू पनि त्यहाँ दुई तिमोथीको 6 पदमा त्यहाँ लेखिएको छ। हरेकलाई आत्माको प्रकाश सबैको हितको निम्ति दिएको छ भन्ने कुरा पनि यो कुरन्थी 12 अध्यायको 7 पदमा त्यहाँ उल्लेख गरिएको छ। परमेश्वरले प्रत्येक विश्वासीलाई कुनै न कुनै वरदान दिनुभएको भन्ने कुरा हामी बुझ्न सक्छौ। प्रेम मित्र, तपाईँले आफ्नो वरदानलाई परमेश्वरको महिमाको लागि लगानी गर्नुभएको होस्। परमेश्वरले तपाईँको जीवनमा असल काम गर्नुभएको होस्, किनकि परमेश्वरले सबैलाई फरक फरक तरिकाले काम गर्न चाहनुहुन्छ, सबैलाई प्रेम गर्नुहुन्छ। र त्यसकारणले तपाईँले आफूसँग भएको वरदानलाई, सिपलाई तपाईँले परमेश्वरको महिमाको लागि तपाईँले काम गर्नुहोस्। कहिलेकाहीँ हामी रिसाउँछु, बाल बालिकाहरूले आफूले सोचे जस्तो काम गरिराखेको हुँदैनन्, अरू आफन्तजनहरूले आफूले सोचे जस्तो राम्रो काम गरिराखेको हुँदैनन्, तर हामीले कहिलेकाहीँ उनीहरूको वरदान के हो, उनीहरूले के सिप सिकिराखेका छन्, उनीहरूको के चाहना छ भन्ने कुरा नबुझे पनि हामी गलत ठहरिँदछौँ। त्यस कारणले सबैले आफ्नो वरदान अनुसार काम गर्नुपर्छ भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। आफ्नो वरदानलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा तपाईँले सिक्नु पर्ने हुन्छ। त यदि तपाईँले वरदान थाहा पाउनु भएन, आफ्नो सिप मूल्याङ्कन गर्न सक्नु भएन, आफ्नो चाहना मूल्याङ्कन गर्न सक्नु भएन भने तपाईँ दुखी हुनुहुन्छ, तपाईँ निराश हुनुहुन्छ, तपाईँलाई चाहिँ डिप्रेसनसम्म पुग्दछ। त्यसकारण तपाईँ जहिले पनि परमेश्वरको योजनालाई थाहा पाएर आफ्नो वरदान के हो, आफू के गर्न इच्छुक छु, आफूलाई के गर्दाखेरि रहर लाग्छ, ती कुरालाई एकदमै थाहा पाएर तपाईँ परमेश्वरको महिमाको लागि आफ्नो वरदानलाई प्रयोग गर्नुभएको होस्। प्रेम मित्र, तपाईँसँग रहेर मिठो कुराकानी गर्दा गर्दै आजको कार्यक्रमको निर्धारित समय सकिने आँटेको छ। यदि तपाईँसँग कुनै सल्लाह, सुझाव र जिज्ञासा छ भने हामीलाई पठाउन नभुल्नुहोला। हाम्रो इमेल रहेको छ lhmnepal@gmail.com। त्यसै गरी हाम्रो वाट्सएप नम्बर रहेको छ 9845554418 मा पनि तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ। हामी तपाईँको जिज्ञासा र प्रश्नको उत्तर चाँडै पठाउने कोसिस गर्नेछौ। जय मसीह। नमस्ते।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिखन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, हामीले अघिल्लो अध्ययनहरूमा चाहिँ ख्रिस्टले दिनुभएको स्वतन्त्रताको बारेमा चाहिँ सिक्दै आएका थियौं भने आजको अध्ययनले चाहिँ अझ गहिरो रूपमा के सिकाउनेछ त दाई?
2: भाइ, आजको अध्ययन अत्यन्त महत्वपूर्ण छ किनभने धेरै मानिसहरूले स्वतन्त्रता शब्दलाई गलत रूपमा बुझ्छन्। कतिपयले सोध्छन्, अब म ख्रिस्टमा छु त्यसैले जे गरे पनि हुन्छ। तर आज परमेश्वरको वचनले स्पष्ट रूपमा सिकाउँछ मुक्ति पाप गर्नको लागि स्वतन्त्रता होइन तर पापबाट स्वतन्त्रता हो।
1: ताई, तपाईँले जुन कुरा यो बताउनुभयो अत्यन्तै गहिरो छ। यो कुरा सुन्दै गर्दाखेरि चाहिँ ख्रिस्टले हामीलाई पापमै बसिरहन होइन नयाँ जीवनमा हिँड्नको निम्ति चाहिँ बोलाउनु भएको हो भन्ने कुरा चाहिँ सिकाउँदछ।
2: अवश्य पनि भाइ, हामी मानिस भएकाले कहिलेकाहीँ पापमा लड्न सक्छौ, कमजोर हुन सक्छौ, तर एउटा साँचो विश्वासी जसले ख्रिस्टद्वारा उद्धार पाएको छ ऊ पापमै बसिरहन सक्दैन। किन थाहा छ? किनकि उसको हृदय परिवर्तन भएको हुन्छ। अब उसको इच्छा परमेश्वरलाई खुसी पार्नु मात्र रहन्छ।
1: अनि दाई, अर्को कुरा यहाँ एउटा सुन्दर विरोधाभास पनि देखिन्छ, ख्रिस्टको कैदी भएर स्वतन्त्र जीवन जिउनु, यसको अर्थ चाहिँ के हो?
2: भाइ, तपाईँले धेरै राम्रो प्रश्न गर्नुभयो। संसारले भन्छ आफ्नो इच्छा पूरा गर, त्यही स्वतन्त्रता हो। तर बाइबलले भन्छ जब हामी ख्रिस्टको प्रेममा बाँधिन्छौं तब मात्रै साँचो स्वतन्त्रता पाउँछौ। आज हामी यही कुरा सिक्नेछौ, ख्रिस्टको प्रेम र आज्ञाकारिताभित्र रहँदा नै जीवनको साँचो स्वतन्त्रता अनुभव हुन्छ।
1: अनि दाइ, यहाँ प्रेमको विषय पनि धेरै जोडिएको रहेछ होइन?
2: हो नि त भाइ, प्रेरित पावलले भन्नुहुन्छ यदि हामी ख्रिस्टलाई प्रेम गर्छौं भने उहाँको वचन मान्नेछौ। जसरी युहन्ना 14:15 लेखिएको छ, यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। हामी परमेश्वरको काम डरले होइन प्रेमले गर्छौ। सेवा, आज्ञाकारितामा, क्षमा, प्रेम, यी सबै नै ख्रिस्टप्रतिको प्रेमबाट आउँदछन्।
1: साँच्चै नै दाई, आजको अध्ययनले त हाम्रो आत्मिक अवस्थालाई नै जाँच्न लाउने रहेछ जस्तो छ।
2: हो नि त भाइ, त्यसैले आउनुहोस् हामी ढिला नगरिकन आफ्नो हृदयलाई खुल्ला राख्दै आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई अगाडि बढाउँ।
3: मित्र, तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। साथै प्रभु येशू ख्रीष्टको मधुर नाममा सबैलाई मेरो जयमसी अनि नमस्कार। प्रिय मित्रहरू, अघिल्लो दिनमा हामीले परमेश्वरको वचन अध्ययन गलातीको पत्र 5:1-5 देखिरहेका थियौं। अनि 5 अध्यायको मुख्य विषय थियो आत्माद्वारा पवित्रकरण, विश्वासद्वारा उद्धार, अनि व्यवस्थाद्वारा जिउनु अनुग्रहबाट पतन हुनु हो। विश्वासद्वारा उद्धार पाउने कामले र आत्माद्वारा चल्ने कामले जीवनमा मसीह जीवनमा आत्माका फलहरू फलाउँछन्। अमित, यो नै विषय अन्तर्गत आज हामी हाम्रो वचन अध्ययनलाई अगाडि बढाउनेछौ। अनि वचन अध्ययनको खण्ड हुनेछ गलाती 5:6-15। त म सबभन्दा पहिले 5:1-5 पढिदिन्छु, त्यसपछि हामी गलाती 5:6 हेर्दै अगाडि बढ्नेछौ। यहाँ यस प्रकार लेखिएको छ, गलाती 5:1-5। स्वतन्त्रता साथ ख्रिस्टले हामीलाई निर्बन्ध तुल्याउनु भयो, यसकारण डरो भएर खड़ा हो र फेरि बन्धनको जुवामा नलमलियो। हेर म पावल तिमीहरूलाई भन्दछु, तिमीहरू खतना भयो भने ख्रिष्टबाट तिमीहरूलाई केही फाइदा हुने छैन। म फेरि पनि खतना हुनेहरू प्रत्येकलाई साक्षी दिन्छु कि जम्मै व्यवस्था पालन गर्नलाई त्यो ऋणी हुन्छ। तिमीहरूमा जो व्यवस्थाबाट धर्मी ठरिने भएका छौ तिमीहरू ख्रिष्टबाट अलग भएका छौ, तिमीहरू अनुग्रहबाट पतित भएका छौ, किनकि हामी आत्माद्वारा विश्वासबाटै धार्मिकताको आशाको प्रतीक्षा गर्छौं। अनि आगे पाँच अध्याय छ पदमा भनिएको छ, किनभने ख्रिष्ट येशूमा न त खतना न बेखतना केही फाइदाको छैन, तर प्रेमद्वारा काम गर्ने विश्वास। अनि पाँच अध्याय सात पद हेर्दै अगाडि बढ़ौ, तिमीहरू राम्रैसँग दौड़िरहेका थियौ र सत्यलाई मान्न छोड्नु भनेर कसले तिमीहरूलाई रोक्यो? पाउल गलातीहरूलाई भर्सना गर्छन्, पाउल तिनीहरूलाई कोमल प्रकारले भर्सना गरिरहेका छन्। तिनीहरू यहुदीवादीहरू, तिनीहरू कहाँ नाउजेलसम्म अति नै श्रेष्ठ तरिकाले चलिरहेका थिए प्रभुमा र प्रभुको विश्वासमा, अनि निश्चय नै सत्य सुसमाचारमा तिनीहरू चलिरहेका थिए। यहाँ पाउल तिनीहरूलाई भन्छन्, तिमीहरू राम्रैसँग दौड़िरहेका थियौ र सत्यलाई मान्न छोड्नु भनेर कसले तिमीहरूलाई रोक्यो? अर्को शब्दमा तिमीहरू प्रभु येशु ख्रिष्टमा विश्वासमा थियौ, राम्ररी उहाँसँग लीन भइरहेका थियौ, तर अहिले त्यो सत्यलाई मान्न छोडेर, सुसमाचारको कुरालाई मान्न छोडेर कसले तिमीहरूलाई भकायो? अनि आठ पदमा भन्छन्, त्यो फकाईफुसलाई तिमीहरूलाई बोलाउनेको तर्फबाट आएको त होइन। मित्र, यो ख्रिष्टबाट आएन तर विभिन्न स्रोतबाट आएथ्यो। अनि पद नौमा भन्छन्, थोरै खमिरले जम्मै ढेकालाई खमिरी बनाउँछ। यहाँ धर्मशास्त्रमा दुवै पुरानो र नयाँ नियममा खमिर सबै दुष्टको सिद्धान्तमा प्रयोग गरिन्छ। मती तेह्र अध्याय तेत्तीस पदमा, जो एउटी स्त्रीले खमिर तीन पाथी गहुँको पिठो लुकाएको थिइन्, त्यो खमिर सुसमाचार थियो। यो एक सुसमाचारको प्रकार हुन सक्छ जो आज चारैतिर व्यवस्था सम्बन्धी वा वैदिक प्रणालीको रूपमा फैलिरहेको छ, विस्तृत भइरहेको छ, तर यो अझै दुष्ट हो। पाउल भन्छन् कि यो सुसमाचार हुँदै होइन। प्रभु येशु ख्रिष्टले आफ्नो चेलाहरूलाई फरिसीहरूको खमीरदेखि सावधान हुनलाई चेतावनी दिनुभयो। मती सोह्र अध्यायको छ पदमा, मलाई लाग्छ आजको विधिवादीको खमीरबाट सावधान हुन जरूरत छ। यो एक भयंकर कुरा हो। विधिवादीहरू भन्छन् कि जब ख्रिष्ट तपाईं र मेरो निम्ति क्रूसमा मर्नुभयो 2000 वर्ष पहिले, उहाँले हामीलाई उद्धारको पूरै पोका दिनुभएन, तर यो बाँकी कुरा पाउनको लागि मैले बप्तिस्माको विधि भएर जानुपर्छ वा अरू कुरा यानी पवित्र आत्माबाट खोज्नुपर्छ। मेरो मित्र, यी सबै मैले जब ख्रिष्टलाई ग्रहण गरे तब प्राप्त गरे। अब म उद्धार पाएपछि मैले अनुभवहरू पाउन सक्छु, तर त्यो उद्धारमा थपिँदैन। ख्रिष्ट एक हुनुहुन्छ जसले हाम्रो उद्धारको कामलाई पूरा गराउनुभयो। प्रभु येशूले भन्नुभयो कि स्त्रीले तीन पाथी गहुँको पीठमा खमीर लुकाइराखे, त्यो सुसमाचारको प्रतीक हो। अर्को शब्दमा खमीर सुसमाचारमा लुकाएको छ र त्यसले शारीरिक मानिसलाई मिठास दिन्छ। आगे दश पदमा भनिएको छ, प्रभुमा तिमीहरूप्रतिको विषयमा मेरो दृढ विश्वास छ, कि तिमीहरू अर्को मनका हुने छैनौ, तर तिमीहरूलाई घबराइदिने त्यो जोसुकै होस् त्यसले आफ्नो दण्ड भोग्नेछ। पाउलले विश्वास गरे कि अन्तमा गलातीहरू यहुदीवादीहरू यानि यहुदीवादी शिक्षालाई इन्कार्ने छन्। पाउल भन्छन्, तिमीहरूमा मलाई निश्चयता छ। अन्त्यमा तिनीहरूलाई वास्तविकता थाहा भएपछि सुसमाचारमा वापस हुनेछौ जुन तिमीहरूलाई प्रचार गरिएको थियो, र तिमीहरू देख्नेछौ कि यहुदीवादीहरूको शिक्षा एक अनुचित हस्तक्षेप थियो जुन एक प्रकारको खमीर थियो। अनि एघार पदमा भन्छन्, तर ए भाइयो, यदि म नै अझै खतनाकै प्रचार गर्छु भने म अझै किन खेदोमा पर्नु? त्यसो भए त क्रुसको ठक्कर बेकम्बाको भएछ क्या र? यो पद नोट गर्न महत्वपूर्ण छ। पाउल शुद्ध छन्, प्रश्न गर्दछन्, यदि म खतनाको विषयमा प्रचार छु भने म किन खेदोमा छु? आगे भन्छन्, त्यसो भए त क्रुसको ठक्कर बेकम्बाको भएछ क्या र? वास्तवमा क्रुसको ठक्कर आफैमा घमण्ड गर्नेहरूका निम्ति बाधा यानि ठक्कर हो। यो उसको नैतिकताको निम्ति ठक्कर हो, किनकि यसले उसलाई बताउँछ उसको कार्यले धर्म कर्मले उसलाई धर्मी बनाउन सक्दैन। यो उसको दर्शनशास्त्रको निम्ति ठक्कर हो, किनकि यसको अपील उसको विश्वासमा हो, उसको कारणमा होइन। यो मानिसको संस्कृति सभ्यताको निम्ति बाधा हो, ठक्कर हो, किनकि यसको सत्यता बालकहरूमा प्रकट भएको छ। यो उसको जातिवाद, वर्गवाद, आत्माको चेतनाको निम्ति बाधा हो, ठक्कर हो, किनकि परमेश्वरले गरीब र नम्रहरूलाई चुन्नुभयो। यो उसको इच्छाको निम्ति बाधा हो, ठक्कर हो, किनकि यसले बिना शर्त समर्पणको लागि बोलाउँदछ। यो उसको घमण्डको निम्ति बाधा हो, ठक्कर हो, किनकि यसले मानिसको हृदयको अत्यधिक पापलाई देखाउँछ। यो ऊ आफैको निम्ति बाधा हो, किनकि यसले भन्छ कि ऊ नयाँ गरी जन्मनु पर्छ। तपाईँलाई थाहा छ कि जब त्यस रात येशूले निकोदिमस जस्ता धार्मिक व्यक्तिलाई नयाँ गरी जन्मनु पर्छ भन्नुभएर झण्डै झण्डै उसलाई अपमान गर्नुभएको थियो। त्यही कारण धेरै सेवकहरू जो नयाँ जन्मको बारेमा प्रचार गर्छन् तिनीहरूको मण्डलीका झुण्डसँग समस्यामा पर्छन्। केही चर्च मण्डलीका सदस्यहरू नयाँ गरी जन्मन चाहँदैनन्, नयाँ जन्म पाउन चाहँदैनन्। तिनीहरू जस्तो छन् त्यसैमा पर्याप्त रूपमा असल सम्झन्छन्। यो तिनीहरूको निम्ति अपमान हो। क्रुस एक ठक्करको कुरा हो। मित्र, आगे बाह्र पदमा भनिएको छ, तिनीहरूलाई विचलित पार्नेहरू ता बरू तिनीहरू आफैले आफ्नो अंगभंग गरे पनि हुने थियो। अर्को शब्दमा पावल भन्छन्, म कामना गर्छु कि ती यहुदीवादीहरू तिमीहरूबाट हटाइएको निकालिएको भए हुने थियो। अनि तेह्र पदमा भन्छन्, किनभने ए भाइ, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ, सो स्वतन्त्रता शरीरको निम्तिको मौकामा मात्र प्रयोग नगर, तर प्रेमबाट एक अर्काको दास बन। मसीह जीवन व्यतीत गर्ने त्यहाँ तीन विधिहरू छन्। त्यसमध्ये दुईवटा असफल छन्। ती दुईको यानि ती दुईले चाहिँ काम खाँदैन। एक हो विधिवादी जीवन जुन पाउलले तर्क गर्दै आइरहेको छ, अर्को लाइसेन्सको जीवन यानि अनुमति पत्रको जीवन जुन पाउलले रोमी छ अध्यायमा विचार विमर्श गरेका छन्। हामी अनुग्रहबाट उद्धार पाएपछि हामी पापमा जिउन सक्छौ भनेर प्रश्न उसले गर्यो, अनि पाउलको उत्तर हो, त्यसो नहोस्, हामी गर्न सक्दैनौ। हामी पापमा बसेर अनि यता चाहिँ विश्वासी मसीह बन्न सक्दैनौ। तपाईँ पापमा पर्न सक्नुहुन्छ, तर तपाईँ यसबाट निक्लनुपर्छ। उडौ पुत्र सुँगुरको खोरमा पुग्छ, तर त्यही सधैँको निम्ति बस्दैन। सुँगुरको खोर उसको आफ्नो स्थायी ठेगाना हुँदैन, उसले यसलाई छोड्नेछ। मसी विश्वासी जीवन न त व्यवस्थावादको यानी वैदिकवाद नै अनुमति पत्रको जीवन नै हो, लाइसेन्सको जीवन नै हो। तेस्रो विश्वासी मसी जीवन दिउने प्रकार चाहिँ स्वतन्त्रताको जीवन हो। यस अध्यायको बाँकी भागमा कसरी स्वतन्त्रताको जीवन जिउने बारे कार्यप्रणाली पाउल दिनेछन्। व्यवस्थावाद या वैधानिकको जीवनले सिर्फ 10 आज्ञा मात्र गाँदैन, तर केही नियमहरूको सेटको पनि गाँद्दछ, जुन आजका बाइबल विश्वासीहरूले अनुसरण गर्दछन्। व्यवस्थापनका ढाँचाहरू पनि, तिनीहरूले कहाँ जान सक्नुहुन्न र के गर्न सक्नुहुन्न, के खान सक्नुहुन्न, के खान सक्नुहुन्छ, त्यसको बारेमा बताउनेछन्। मलाई एक अद्भुत सुन्दर स्त्रीको याद आउँछ, जो एक बाइबल शिक्षिका थिइन्। तिनले बाइबल पढाउने श्रेष्ठ कार्य गर्थिन्। एक दिन एक प्यारो सन्त म कहाँ आएर सोधे कि के तपाईँ सोच्नुहुन्छ वास्तवमा तिनी वास्तविक क्रिस्चियन हुन् र? तिनले सिंगार पटारका समान मेकअप प्रयोग गर्छिन्। कसले यस संसारमा कहिले भन्यो कि मेकअप सिंगार पटार कुनै व्यक्ति यानि सत्य क्रिस्चियन हो या होइन त्यसको जाँच हो? मैले त्यस प्रिय सन्तलाई भने कि त्यो बाइबल शिक्षिका स्वतन्त्र अन्तर्गत जीरहेकी छिन्। उनको ख्रिस्टमा स्वतन्त्रता छ। तपाईँ मासु खानुहोस् या नखानुहोस्, परमेश्वर कहाँ रोक्दैन, परमेश्वर कहाँ सिफारिस गर्दैन। तपाईँ मेकअप गर्नुहोस् वा नगर्नुहोस्, यसले तपाईँलाई परमेश्वरप्रति कुनै सिफारिस गर्दैन। पावल भनिरहेका छन् कि सबै आज्ञा पालन गरेर पनि मसी जीवन जिउँदैनौ। सिर्फ सबै 10 आज्ञा मात्र तपाईँ पालन गर्न सक्नुहुन्न, तपाईँ अरूले जिउनको लागि राखेका सबै आज्ञाहरू अनुसरण गर्न सक्नुहुन्छ, तथापि अझै तपाईँ मसी जीवन जिइरहेको हुनुहुन्न। न कसैले राखेका केही नियमहरू पालन गरेर तपाईँ ख्रिस्टियन जीवन जिउन सक्नुहुन्छ। त्यहाँ कोही कोही मानिसहरू पनि छन् जो सोच्दछन् कि तिनीहरू आफ्नो इच्छा अनुसार हिँडेर पनि मसी जीवन व्यतीत गर्न सक्छन्। ती समूह विधिवादीहरू जस्तै अति कठोर खालका हुन्छन्, कट्टर खालका हुन्छन्। मसी जीवन यी मध्ये कुनै पनि होइन, यो ख्रिस्टमा स्वतन्त्रता हो। तेरो पदको बीच खण्डमा भनिएको छ, सो स्वतन्त्रता शरीरको निम्तिको मौकामा मात्र प्रयोग नगर। अनुग्रहको सुसमाचारले विश्वासीहरूको लागि के गर्दछ? यो अनुग्रहले व्यवस्था होइन जुनले गलत गर्नुबाट स्वतन्त्र गराउँछ र राम्रो गर्न अनुमति दिन्छ। अनुग्रहले पाप गर्नबाट स्वतन्त्र गराउँदैन, तर पापबाट स्वतन्त्र गराउँछ। तपाईँ हेर्नुहोस्, विश्वासी परमेश्वरलाई खुसी तुल्याउन इच्छुक हुनुपर्छ। देख्नुभयो, विश्वासीले परमेश्वरलाई खुसी तुल्याउने इच्छा हुनै पर्छ। एक दासले स्वामीलाई खुसी तुल्याउन खोजेको जस्तै होइन, तर उनी पुत्र हुन् र आफ्नो पितालाई खुसी पार्न इच्छा गरेको जस्तै। परमेश्वर जे चाहनुहुन्छ उसले त्यही गर्नु पर्दछ, किनकि उनी शत्रु भएकोले डराएर त होइन, तर किनकि ऊ त्यो गर्न चाहन्छ किनकि परमेश्वर उसको साथी हुन्। परमेश्वर एक हुनुहुन्छ जो उसलाई प्रेम गर्नुहुन्छ, उसले परमेश्वरलाई सेवा गर्छ। बाहिर बाटोको दबावले होइन जस्तो व्यवस्था, तर महान सिद्धान्त आफै भित्र भएकोले यो गर्न चाहन्छ। अरू त के, ख्रिष्टको जीवन उनी स्वयं भित्र भएको छ, त्यसकारण यो गर्न इच्छुक छ वा इच्छा गर्छ। हामी परमेश्वरको सेवा गर्छौ कारण हामी उहाँलाई प्रेम गर्छौं। प्रभु येशु ख्रिष्टले आफ्नो चेलाहरूलाई भन्नुभयो, यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर। युहन्ना 14:15 भन्छन्। म प्राय यस कुरा सोचेर अचम्म मान्छु, यदि एक चेलाले म तपाईँसँग प्रेम गर्दिन भनेको भए तब हाम्रो परमेश्वरले यो भन्नुहुने थियो, मेरो आज्ञाहरू भुलिदेऊ त। पूरा आज्ञाकारिताको आधार उहाँसँग प्रेम सम्बन्ध हो। व्यवस्थाले हामीलाई त्यस स्थानमा कहिले ल्याउन सक्दैन र सक्दैन थियो। यससँग शुरूआत गर्न नकारात्मक थियो। यसले नकारात्मक भलाइपनको उत्पन्न गर्दछ, जुन यस प्रकारको भलाइ आजको धेरै मानिसहरूसँग छ। ओ, यदि मैले यो सत्य धेरै सन्तहरूद्वारा प्राप्त गरेको भए, तपाईँको नकारात्मक भलाइ व्यवस्था सम्बन्धी वैदिक भलाइ हो। तपाईँ भन्न सक्नुहुन्छ, म त्यो फल्ना फल्ना काम गर्दिन, म त्यो गर्दिन, त्यो फल्ना फल्ना खाँदिन इत्यादि। तर तपाईँ के चाहिँ गर्नुहुन्छ मेरो मित्र? सबै वैदिक प्रणालीहरू खालि नकारात्मक भलाइपन मात्र पैदा गर्दछ। मित्र, तिनीहरूले कहिले पनि सकारात्मक भलाइपनको क्षेत्रमा उठाउँदैन, जहाँ कुनै व्यक्तिले उहाँको त्यो महान असीमित प्रेमको निम्ति उहाँलाई खुशी पार्ने कामहरू गर्दछन्। उहाँले हामीलाई त्यस प्रकारको आधारमा सेवा गरेको चाहनुहुन्छ। यहाँ पाउल यसलाई साधारण कथनमा घटाउन गइरहेका छन्। त्यसपछि उसको मतलब के हो त्यसको बढावा दिन्छन्। 14 भन्छन्, किनभने समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, यसैमा कि तैंले आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर। मित्र, यहाँ व्यवस्थालाई अति नै निच स्तरमा घटाइएको छ। जो व्यवस्थाद्वारा जीरहेको छु भन्छन्, तिनीहरूको निम्ति यो तेजाबी परीक्षा हो, जाँच हो। तैंले आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर। 14 अन्तिम खण्डमा उल्लेखित एउटै वचन प्रेम हो। यसपछि 15 भनिएको छ, तर तिमीहरू एउटाले अर्कोलाई टोक्ने र निल्ने गर्छौ भने त होसियार बस, एकबाट अर्को भस्म हुन नपरोस्। म सधैँ यस विषयबाट सन्देश बाँड्न चाहन्थे। यसको शीर्षक म दिन्थे, ख्रिस्टियन नरभक्षी भनेर। के तपाईँलाई थाहा छ, औ धेरै मण्डलीहरूमा मसीहहरू विश्वासीहरू एक अर्कामा टोकाटोक गर्छन्, खान्छन् र निल्छन्। टोकै बौला कुकुरले टोकेको जस्तै नराम्रो खराब हुन्छ। त्यहाँ केही कुरा छैन जसलाई तपाईँले लिनु भएर त्यो घाउ ठिक हुन्छ। सिर्फ तपाईँ त्यसको दुःख कष्ट भोग्नुपर्छ। त्यहाँ धेरै पागल कुकुरहरू आसपासमा आज दौड़िरहेका छन्। तिनीहरूले टोक्छन् र तपाईँलाई निल्छन्, खान्छन्। अभाग्यवश संसार हाम्रो दिनमा मण्डलीमा भएर बिना अवस्था बिना ध्यान गुजरिरहेको छ, उपेक्षा गरेर। म यसमा खेदित छु किनकि त्यहाँ हाम्रा मण्डलीहरूमा निश्चय नै धेरै राम्रा मानिसहरू छन् र महान प्रचारकहरू पनि छन्। तर केही मसीहहरूको जीवन गवाहीले जीवन साक्षीले संसारलाई मण्डलीहरूबाट टाढा राखिरहेको छ, कारण तिनीहरूको गवाही खराब छ, ठीक छैन। उदाहरणको तवरमा यो मलाई व्यक्तिगत रूपमा थाहा छ। म जान्दछु मण्डलीहरू जहाँ मानिसहरू एक अर्कामा प्रेम छैन, बरु तिनीहरू एक अर्कामा टोकाटोक गर्छन्। यो एक भयंकर दुःखको कुरा हो। मित्र, आज हामी आफैलाई जाँच्न आवश्यक छ कि हाम्रो मण्डलीको अवस्था कस्तो छ, कि हाम्रो मण्डलीको विश्वासीहरूलाई देखेर संसारले ख्रीष्टको महिमा गर्दछ कि आज धेरै भौतारेर टाढा जाँदछ। प्रभु यो वचनको वास्तविकता बुझ्ने मन हरेकलाई दिउन्।
4: साँच्चै नै आजको दिनले चाहिँ हामीलाई स्वतन्त्रताको वास्तविक अर्थ नै परिवर्तन गरिदिएको छ। संसारले स्वतन्त्रतालाई चाहिँ आफ्नै इच्छा पूरा गर्नु भन्छ भने परमेश्वरको वचनले चाहिँ आज हामीलाई प्रेम र आज्ञाकारिता भित्रको स्वतन्त्रता सिकाउनु भएको छ।
2: तपाईँले एकदमै सही भन्नुभयो भाइ। आज हामीले एउटा महत्वपूर्ण सत्य सिकेका छौं। ख्रीष्टले हामीलाई पाप गर्ने स्वतन्त्रता बनाउनु भएको होइन, पापको दासत्वबाट मुक्त गर्नुभएको हो। त्यसैले साँचो विश्वासीको जीवनमा परिवर्तन देखिनुपर्छ। हामी कहिलेकाहीँ लड्न सक्छौं, कमजोर हुन सक्छौं, तर पापमै रमाएर बसिरहन सक्दैनौ।
4: अनि दाई, प्रेमद्वारा काम गर्ने विश्वास भन्ने कुरा पनि अत्यन्तै सुन्दर लाग्यो मलाई।
2: हो नि त भाइ, आज धेरै मानिसहरूले धर्मलाई केवल नियमको रूपमा मात्र हेर्दछन्, तर क्रिस्चियन जीवनको केन्द्र प्रेम हो। जब हामी ख्रीष्टलाई प्रेम गर्छौं, हामी उहाँको वचन मान्छौं, मानिसहरूलाई प्रेम गर्छौं, सेवा गर्छौं, क्षमा गर्छौं र अरूलाई चोट दिने होइन निको पार्ने बन्दछौं।
4: साँच्चै नै दाई, आजको अध्ययनले चाहिँ हामीलाई आफ्नै जीवनलाई जाँच्न पनि सिकाएको छ।
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई एउटा प्रश्न सोधौं। मेरो बोलीले मानिसहरूलाई परमेश्वरतर्फ ल्याउँदैछ कि टाढा लैजाँदैछ? कि मानिसहरूले आफ्ना पीड़ा मसँग निर्धक्क बाँड्न सकेका छन्? कि मेरो व्यवहारले उनीहरूलाई डर ल्याउनेछ? कि मेरो जीवनमा ख्रीष्टको प्रेम देखिन्छ? परमेश्वर हामीलाई धार्मिक देखिन होइन प्रेममा जिउनको लागि बोलाउनु भएको छ।
4: अनि आजको अध्ययनले पनि साँच्चै नै हाम्रो हृदय चाहिँ छोएको छ भन्ने म विश्वास गर्दछु।
2: अवश्य पनि। त्यसैले आदरणीय श्रोताहरू, तपाईँहरूको विचार, गवाही र आशिषका शब्दहरू हामीहरूलाई अवश्य भन्नुहोस्। तपाईँहरूको सन्देशहरू हाम्रो लागि ठूलो प्रोत्साहन र आनन्दको स्रोत हुन्। तपाईँहरूले बाँड्नुभएको अनुभवले हामी मात्र होइन अरू धेरै श्रोताहरूलाई पनि आशिषित बनाउनेछ।
4: हजुर, कृपया हामीसँग सम्पर्कमा रहनुहोस्। तपाईँहरूको प्रार्थना, सुझाव र प्रेमले यो सेवाकार्यलाई अझै बलियो बनाउँदछ।
2: र अर्को अध्ययनमा हामी फेरि पनि भेट्नेछौ र परमेश्वरको वचन सँगै रहेर आशिषित हुनेछौ। र आजको लागि हामी बिदा चाहन्छौ र परमेश्वरको अनुग्रह, प्रेम र साँचो स्वतन्त्रताको आनन्द तपाईँहरूको जीवनमा भरिपूर्ण रहिरहोस्।
4: आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420979797।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा। आशा
2: नयाँ आशा।
3: नयाँ आशा।
2: नयाँ आशा। रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन। ममतिनाको कार्यक्रम नयाँ आशामा यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। जीवनको महत्वपूर्ण र गम्भीर प्रश्नहरूको सरल र प्रेमपूर्ण जवाफको खोजी गर्न प्रयासरत रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्यारा श्रोताहरूलाई प्रेमपूर्ण अभिवादन। साँच्चै सत्य वचनले हामीलाई निष्कपट प्रेम गर्नु, एक अर्कामा र जे कुरा असल छ त्यसैमा लागिरहनु भनी अर्हाएको छ भन्ने कुराको बोध गराउँदै आजको प्रस्तुतिलाई अगाडि बढाउन चाहन्छौ। यो संगतिको संगीत मार्फत।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो अर्को अध्ययन प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, सत्यको खोजी नामक अध्ययन श्रृंखलामा हामीले हाम्रो जीवनको विभिन्न खोजहरूमाथि केन्द्रित रहेर हामीले परमेश्वरको वचनबाट जीवन उपयोगी शिक्षा ग्रहण गर्ने प्रयास गरिरहेका छौं। त्यसै सिलसिलामा आज पनि हामी सँगसँगै प्रार्थनापूर्वक परमेश्वरको वचनलाई अध्ययन गर्नेछौ र त्यसको शुरूआत परमेश्वरसँग बुद्धि र ज्ञानको निवेदन गर्दै गर्नेछौ। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ आजको यो समय जुन तपाईँले अध्ययनको निम्ति दिनुभएको छ। पिता परमेश्वर, तपाईँले हामीलाई करुणा गर्नुहोस् र तपाईँको असल इच्छा अनुसार हामीलाई डोर्याउनुहोस् जीवनको यात्रामा। हामी संसारभरि दुःख र कष्टमा रहेका मानिसहरूको लागि तपाईँसँग विन्ती गर्न चाहन्छौ कि उहाँहरूको दुःख कष्ट हटाइदिनुहोस्, उहाँहरूको जीवन सरल बनाइदिनुहोस् र हामी हरेकलाई नैतिकतामा, पवित्रतामा, प्रेममा र सत्यतामा रम्न सक्ने, हिँड्न सक्ने असल मानिस बनाउनुहोस् भनी विन्ती गर्छौ। यो अध्ययनको क्रममा तपाईँसँग बुद्धि र ज्ञानको निवेदन गर्दै प्यारो प्रभु येशु ख्रीष्टको नाममा आमेन। श्रोता मित्रहरू, हामीले परमेश्वरले कसरी एउटा नयाँ संसारको थालनी गर्न सक्नुहुन्छ भन्ने विषयलाई, के परमेश्वर साँच्चीकै न्यायिक हुनुहुन्छ, के असल हुनुहुन्छ, उहाँले पापको समस्यालाई कसरी समाधान गर्नुहुन्छ भन्ने विभिन्न यी विषयहरूलाई हामीले उहाँको महिमित दोस्रो आगमन पछिको सहस्राब्दीय समयकाल पछिको अन्तमा हुने घटनाहरूलाई लिएर हेरिरहेका छौं। संसार सधैँ एकनाश त रहँदैन। जुन द्रुत रफ्तारमा संसार अघि बढ़िरहेको छ, जुन अन्याय, अत्याचार र दुःख कष्टको व्यवहार मानिसहरूले एकअर्काप्रति उजागर गरिरहेका छन्, त्यसले के देखाउँछ भने यो संसार सधैँ एकनाश रहँदैन। दुष्टले चाहिँ माथि माथि गइरहने अनि निर्दोषहरू चाहिँ तल तल कुल्सिरहने, यो समय सधैँ यस्तै रह्यो भने त यो संसार कति कष्टकर हुन्छ होला अझै। तर त्यहाँ एउटा परमेश्वर हुनुहुन्छ जो सृष्टिकर्ता हुनुहुन्छ, जसले सबैको न्याय गर्नुहुन्छ र उहाँले एक दिन सबैको लेखा लिनुहुन्छ भन्ने विषयलाई लिएर हामीले अध्ययन गरिरहेका छौं। यसै सिलसिलामा नयाँ संसारको थालनी जुन परमप्रभु परमेश्वरले ख्रिष्टको महिमित दोस्रो आगमन पछिको 1000 वर्षीय सहस्राब्दीय समयकालपछि गर्नुहुनेछ, यसको बारेमा सुन्दर तवरले व्याख्या गर्दै प्रकाशको पुस्तकको 21 अध्यायको 1-5 पदले यसो भन्दछ। मित्रहरू, प्रकाशको पुस्तक एउटा अगमवानीय पुस्तक हो। तपाईँले त्यो पवित्र धर्मशास्त्र पुस्तक बाइबलको नयाँ करार खण्डको यो अन्तिम पुस्तकको रूपमा तपाईँले पाउन सक्नुहुन्छ। त्यहाँ उल्लेख गरिएको कुरालाई म यसरी पढ्न चाहन्छु तपाईँहरू समक्ष। तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखे, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बेति गएका थिए, समुद्र त अब छँदै थिएन, अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिंगारिएर तयार पारिराखेको अर्थात पवित्र सहर नयाँ यरुसलेम स्वर्गबाट तलतिर झरिरहेको देखे। सिंहासनबाट यसो भन्ने एउटा चर्को स्वर मैले सुने, हेर, परम प्रभुको वास मानिसहरूसँग भएको छ, उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछन् र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुसिदिनुहुनेछ र फेरि मृत्यु त्यहाँ हुने छैन, शोक र पीड़ा पनि हुने छैन, किनकि पहिलेका कुराहरू बितिसकेका छन्। श्रोता मित्रहरू, यो एकदमै ढाडस दिने वचन हो। आज संसारमा रोग छ, मृत्यु छ, झैझगडा छ, लडाईँ छ, भ्रष्टाचार छ, अनैतिकता हावी भएको छ, शोक र पीड़ाले मानिसहरू आँसु बगाइरहेका छन्, थला परेका छन्। तर परमेश्वरले के भन्नुहुन्छ, हेर, एउटा यस्तो समय म लिएर आउँदैछु कि जहाँ म तिमीहरूसँग आएर बस्नेछु। उहाँले भन्नुहुन्छ, तिमीहरूको आँखाको हरेक आँसु म पूर्ण रूपले पुछिदिनेछु, र कहिले पनि तिमीलाई मृत्यु देख्नु पर्ने छैन। कति असल कुरा श्रोता मित्रहरू, परमेश्वरको पहिलो योजना जुन थियो त्यसमा मृत्यु थिएन। मृत्यु मान्छेको पापको कारणले आएको। बाइबलले स्पष्ट रूपमा भन्दछ, जुन प्राण जसले पाप गर्छ त्यसले मृत्यु भोग्छ। पापको ज्याला, पापको परिणाम मृत्यु हो भनेर भनिएको छ। आज यो संसारमा जन्म लिने हरेक मान्छेले मृत्युलाई आत्मसात गर्नुपर्दछ, किनभने हामी सबै पापी छौं। यो संसारमा कोही पनि सिद्ध छैन। हामीमा 90% असल कुरा भए पनि काहीँ न काहीँ हामीमा खोट छ श्रोता मित्र, र हामीलाई परमेश्वरको अनुग्रहको एकदमै धेरै खाँचो छ भनेर त्यसले पनि देखाउन सक्छ र देखाउँदछ कि हामी आफैले आफूलाई अनन्त जीवन दिन सक्छौं। परमेश्वरले कति सुन्दर तरिकाले भन्नुभएको छ, उहाँले बनाउनु हुने नयाँ आकाश र नयाँ पृथ्वीमा शोक र पीड़ा हुने छैन। पहिलेका हरेक नराम्रा कुराहरू, यो संसारमा भएको तमाम अनैतिक कुराहरू बितिसकेका छन्। म नयाँ सिकाबाट एउटा थालनी, एउटा शुरूआत तिम्रो लागि गर्नेछु भनेर उहाँ भन्नुहुन्छ श्रोताले। सृष्टिको शुरूको त्यस सुन्दरतामा, जुन सुन्दरताको बखान श्रोता मित्रहरू उत्पत्तिको पुस्तकमा गरिएको छ, त्यसलाई अर्थात पृथ्वीलाई पुनर्स्थापित गरिसक्नु भएपछि परमप्रभुले त्यो नयाँ संसार उद्धार पाएका हरेक सन्तगणको अनन्तको घर हुनको निम्ति त्यो तिनीहरूलाई प्रदान गर्नुहुनेछ। अनि त्यो आनन्दको स्थानमा बिना कुनै चिन्ता र फिक्री उद्धार पाएकाहरूले ख्रिस्टको चरणमा रहेर सिक्न, जान्न, बुझ्न अनि रहन अनि सोध्न पाउनेछ। त्यहाँ कुनै डर, चिन्ता, फिक्री, रोग, बिमार र दुःख हुने छैन भनेर अघि नै हामीले पढिसक्यौं। अध्ययन, खोज, अनुसन्धानको निम्ति सारा ब्रह्माण्ड ती उद्धार गरिएका मानिसहरूको अगाडि हुनेछ। परमेश्वरसँगको असल सम्बन्ध अनि उहाँलाई प्रेम गर्न र उहाँबाट कैयौं रहस्यहरू, सृष्टिका रहस्य, मुक्तिका रहस्य, जीवनको रहस्य सिक्न र सारा अनन्तको समय परमेश्वरको चरणमा रहेर बिताउनलाई ती उद्धार गरिएकाहरूसँग हुनेछ। श्रोता मित्र, असीमित सम्भावनाहरूको त्यहाँ धोका खोल्दै पाप र त्यसले लिएर आएको युगौं युगको विनाशको तितो नाटक मञ्चनको समापन त्यहाँ हुनेछ। श्रोता मित्रहरू, र थुमा सृष्टिकर्ता परमेश्वरको प्रेमको न्यायिक शासनको सुन्दर शुरूआत हुनेछ नयाँ संसारमा। त्यसले हामीलाई धारस दिनुपर्छ, यो दुखै दुःखले थला परेको संसारमा हामी हुँदाखेरि त्यसले हामीलाई आशा दिनुपर्दछ कि परमेश्वरले एक दिन सबै कुरा नयाँ बनाउनुहुनेछ भनेर। र यही कुराको बारेमा अगमवक्ता यसैयाले पनि यसैयाको पुस्तकको 9:6-7 यसो भन्दछन्, शासन उहाँको अर्थात परमप्रभुको काँधमा हुनेछ, उहाँ अचम्बका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका नायक कहलाइनुहुनेछ। उहाँको शासन र शान्तिको वृद्धिको अन्त कहिल्यै हुने छैन। श्रोता मित्रहरू, यो संसारमा कैयौं स्थानमा लडाईँ झैझगडा भइरहेको छ। कैयौं देशहरू वा संसारको धेरै जसो देशहरूमा, अधिकांश देशहरूमा भ्रष्टाचार व्याप्त छ अनि कैयौं निर्दोषहरूले न्याय पाएका छैनन्। त्यस्तो अवस्थामा हामी निराश भएका हुन्छौं। हामी एउटा शान्तिपूर्ण, एउटा न्यायिक, प्रेमिलो स्थान र स्थितिको कल्पना गर्न पुग्दछौं, चाह गर्न पुग्दछौं। तर यो संसारमा हेर्दाखेरि यसो लाग्छ, यो निकै टाढा छ, यो असम्भव छ भनेर। तर परमेश्वरले भन्नुभएको छ, म यी सबै कैयौं निर्दोषहरूले न्याय पाएका छैनन्। त्यस्तो अवस्थामा हामी निराश भएका हुन्छौं। हामी

0: रेश पाखा भनेर भन्नुहुन्छ।
1: तपाईँ र म हामी आफूले चाह्यौं भने अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पितासँग अनन्तसम्म रहन सक्नेछौ। आज हामीले गरेको निर्णयमा यो आधारित हुन्छ श्रोता मित्र। अहिले हामीले जिएको जीवनको आधारमा हामीलाई त्यो प्रतिफल दिइन्छ। तपाईँ र म परमप्रभुको सुरक्षित स्थानभित्र तमाम अप्ठ्यारा र खतराबाट बस्न र रहन सक्नेछौ। परमप्रभुको न्यायको दिन मित्रहरू हामी आउने दण्डबाट उम्कन सक्छौ, तर स्वर्गको यात्राको शुरूआत आज र अहिलेबाट नै हुनुपर्दछ मित्रहरू। अघि नै हामीले उल्लेख गरेको जस्तै अहिले हामीले आफूलाई तयार गर्दैछौ कि भोलि हामी कहाँ हुन्छौं, वा परमेश्वरको आगमनको दिनमा उहाँको न्यायको दिनमा हामीलाई अनन्त जीवनको पुरस्कार दिइन्छ कि अनन्त मृत्युको दण्ड। यो हाम्रो अहिलेको आचरणले देखाउँछ। यदि हामी अहिले भ्रष्टाचार, घमण्ड, चोरी चकारी, तमाम अनैतिक कामहरूमा लाग्छौ र अविश्वासपूर्ण जीवन बिताउँछौ भने हामीलाई त्यस्तै दुःखद प्रतिफल प्राप्त हुन्छ त्यो दिन। तर परमेश्वरको वचनसम्म तरिकाले हामी हिँड्यौं भने श्रोता मित्रहरू हामीले असल प्रतिफल पाउन सक्छौ। मलाई भोक लाग्यो र खाना खाने मुड चल्यो भन्दैमा 81 खानाको थाल तयार भएर मेरो मुख अगाडि त आउँदैन। यसको लागि चामलको व्यवस्था, त्यसलाई धोई पखाली स्टोभमा राखी पकाउनु पर्ने हुन्छ र केही निश्चित समय कुर्नु पर्ने हुन्छ र त्यसको स्वाद लिनको लागि त्यो असल रूपमा पकाएर दाल, तरकारी आदिको व्यवस्था पनि त्यहाँ गरी हुनुपर्दछ। त्यसै गरी श्रोता मित्रहरू, भोलिको नदेखिएको स्वर्गको निम्ति पनि आजै विश्वासमा हामीले असल जीवनयापन गरी तमाम खराब कुराहरूबाट पर रहेर तयारी गर्नुपर्दछ। सही बाटोमा हिँडेर हामी सही गन्तव्यमा पुग्न सक्दछौँ। यदि हामी त्यसो गरेर असल आचरणमा, असल विश्वासमा रहन्छौं भने परमप्रभुको आगमनमा हामीलाई उहाँले तिमीले यो संसारमा मैले तिमीलाई दिएको यो जीवन सही तौरले र सही विश्वासमा रहेर मेरो वचन नि आज्ञा अनुसार बिताएको वा जिएको हुनाले तिमीलाई म अनन्त जीवनको पुरस्कार दिन चाहन्छु भनेको सुन्न पाऊ र यस्तो सुन्न हामी चाहन्छौ भने त्यसको शुरूआत श्रोता मित्रहरू आजैबाट हामीले गर्नुपर्छ। तसर्थ आजै आफ्नो जीवन परमेश्वरको हातमा सुम्पदै उहाँको ख्रिस्टमा विश्वास गर्दै पिता परमेश्वरसँग, प्रभु परमेश्वर, तपाईँ जो सृष्टिकर्ता हुनुहुन्छ, तपाईँ जसले सबै थोक सृष्टि गर्नुभयो, तपाईँ जसले मलाई अचम्म तरिकाले बनाउनुभयो, जसले मेरो जीवनमा हरेक खराब स्थितिहरूमा मलाई जोगाउनुभयो र मौका दिनुभयो, आज म परमेश्वर तपाईँको चरणमा आउँदछु, म मेरो गलत जीवनलाई विदाई गरेर म सही जीवनलाई अंगाल्न चाहन्छु, म तपाईँको प्रेमको राहमा, म तपाईँको आनन्दको बाटोमा, सत्यताको मार्गमा, सही विश्वासमा, तपाईँको पुत्रको त्यागलाई स्वीकार गरेर, तपाईँको पवित्र आत्माको निवेदन गरेर, तपाईँको अगुवाई अनुसार म चल्न चाहन्छु परमेश्वर, म सदाको निम्ति बाँच्न चाहन्छु, म मेरो पापपूर्ण जीवनलाई त्यागेर तपाईँको पुत्रमा पाइने उद्धारलाई ग्रहण गर्दछु, मलाई शक्ति दिनुहोस् असल जीवन बाँच्नको निम्ति, तमाम गलत आचरण र विचारहरूबाट पर रहेर मलाई एउटा नयाँ मानिस बन्नको लागि मदत गर्नुहोस्। तपाईँमा त्यो शक्ति छ, तपाईँले त्यो गर्न सक्नुहुन्छ। म यो बिन्ती तपाईँको पुत्र येशु ख्रिस्टको नाममा गर्दछु, आमेन। यो प्रार्थना तपाईँले यदि गर्नुभयो भने परमेश्वरले निश्चय पनि यसको उत्तर तपाईँलाई दिनुहुनेछ। तपाईँको जीवनलाई तपाईँले नसोचेको तरिकाले परमेश्वरले असल रूपमा नैतिक बनाएर असल बाटोमा, पवित्रता र प्रेमको बाटोमा, सत्यताको बाटोमा तपाईँलाई दोहोऱ्याउनुहुन्छ। परमेश्वरले तपाईँलाई आशिष दिउ। जय मसीह। धन्यवाद। शुभ समय।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम।

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाउँ हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: भित्ताको लेखोट लेखोट लेखोट विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता साथी, आज भोलि भरे भन्दै जीवन यहाँ अस्त हुन्छ, तर ख्रिस्टलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ भन्ने ख्रिस्टीय भजन पुस्तकको 387 नम्बरको भजनको यी हरफहरू सँगै ख्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशाबाट हामीले पनि आजको निम्ति विदा हुने बेला भएको छ। कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद। कृपया यहाँहरूले हामीसँग सम्पर्क गर्न खोज्नु भएको खण्डमा हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9800823326 मा भेटाउन सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधा युक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्न हिँडे कि नि।
0: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यस्तो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
0: चौबिसै घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कुडोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।

0: मेरो सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। हाम्रो उद्धारकर्ता जीवित हुनु भएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ झुटा अगुवाहरूदेखि सावधान रहनुहोस्। मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग 28। प्रेरित 20 अध्यायमा पाउलले इफिसका सबै इल्डरहरूलाई एकसाथ भेला गरे। उनीहरूसँग बाँड्नका लागि पाउलसँग महत्वपूर्ण कुराहरू थिए। यो पाउलको इफिसकाहरूसँगको अन्तिम भेट पनि हुने थियो। प्रेरितको पुस्तक 20 अध्यायको 28 पदमा यसरी लेखिएको छ, तपाईहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्। पवित्र आत्माले तपाईहरूलाई बगालको जिम्मावार बनाउनु भएको हुनाले उहाँले आफ्नै रगतले किन्नु भएको परमेश्वरका मण्डलीको हेरचाह तपाईहरू गर्नुहोस्। पवित्र आत्माले नै कसैलाई निरीक्षक बनाउनुहुन्छ। आत्मिक अगुवा हुनको योग्य छ भनेर निर्धारण गर्ने व्यक्ति परमेश्वर नै हुनुहुन्छ। पाउलले अब उनीहरूलाई भन्ने कुरा एकदमै स्तब्ध पार्नेछ। प्रेरितको पुस्तक 20 अध्यायको 29 पदमा यसरी लेखिएको छ, किनभने मलाई थाहा छ कि म गएपछि डरलाग्दा बुवासाहरू तपाईहरूका माझमा पस्नेछन् जसले बगाललाई बाँकी राख्ने छैनन्। पाहुलले वर्णन गरेको कुरा क्रिस्टको शरीर बाहिरको शत्रु थिएन। बगाललाई च्यातचुत पार्न लागेका ती बुवासाहरू तिनीहरूको मण्डली भित्र आउने भित्रका मानिसहरू थिए। प्रेरितको पुस्तक 20 अध्यायको 30 पदमा यसरी लेखिएका छ, तपाईहरूकै बीचबाट भरमाउने कुरा बोल्ने मानिसहरू उठ्नेछन् जसले चेलाहरूलाई आफ्नो पछि लैजानेछन्। पाउलले भविष्यवाणी गरेका थिए कि यी वासाहरू तिनीहरूका आफ्नै चर्चहरूको नेतृत्वबाट आउनेछन्। यी वासाहरूले साँचो परमेश्वरको योजना र हृदयको विपरीत सिद्धान्त सिकाउनेछ र तिनीहरूले येशु ख्रीष्टका चेलाहरूलाई आफ्नो पछि लाग्न तान्नेछन्। दोस्रो तिमोथीको पुस्तक 4 अध्यायको 3-4 पदमा यसरी लेखिएको छ, किनकि यस्तो समय आउँदैछ जब तिनीहरू ठिक शिक्षालाई नसहने हुनेछन् तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचि अनुसार शिक्षकहरू थुपार्नेछन् र सत्य कुरा सुन्नेदेखि तर्की जानेछन्, दन्त्य कथाहरूतिर बरालिनेछन्। प्रिय हो, परमेश्वरको वचनबाट साँचो सिद्धान्त सिकाउनुको सट्टा यी झुटा अगुवाहरूले बाइबल र चर्चको संगतिलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्छन्। तिनीहरूले मानिसहरूलाई सुन्दा मिठो लाग्ने वचनहरू सुनाएर लोभ्याउनेछन्। तिनीहरूको उपदेशले भावनात्मक आवश्यकता पूरा गर्नेछ। चर्चका सदस्यहरूलाई परमेश्वरको वचनको ठोस सिद्धान्त सिकाउनुको सट्टा दन्त्य कथाहरूले मनोरञ्जन दिनेछन्। एफिसीको पुस्तक 34 अध्यायको 1-3 पद, परमप्रभुको यो वचन म कहाँ आयो, हे मानिसको छोरा, इजरायलका गोठालाहरूका विरूद्धमा यो अगमबानी तिनीहरूलाई कहेर भन्, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, धिक्कार इजरायलका गोठालाहरूलाई जसले आफ्नै मात्र वास्ता गर्दछ। के गोठालाले भेडाहरूको वास्ता गर्नुपर्ने होइन र? तिमीहरू दही खान्छौ, उनको वस्त्र लगाउँछौ, मोटा मोटा पशुहरू मार्छौ, तर बगाललाई चाहिँ तिमीहरू वास्तै गर्दैनौ। यो भविष्यवाणी लेखिएको दिन जत्तिकै आज पनि सत्य छ। संसारभरि चर्चमा यस्ता अगुवाहरू छन् जसले मानिसहरूलाई आफ्ना सन्देशहरू सुन्न उत्प्रेरित र उत्साहित गर्न आकर्षक शब्दहरू बोलिरहेका छन्। ती अगुवाहरू आफ्नो चर्चका सभाहरूमा उपस्थित हुनेहरूबाट पैसा उठाउन उत्सुक छन्। ती पैसाहरू अत्यन्तै आवश्यक परेकाहरूलाई मद्दत गर्न प्रयोग गर्नुको सट्टा आफैमा खर्च गर्छन्। इस्कियलको पुस्तक 34 अध्यायको 4 पद, तिमीहरूले दुर्बललाई बलियो पारेका छैनौ, बिरामीहरूलाई निको पारेका छैनौ, घाइतेलाई मलमपट्टी लगाइदिएका छैनौ, तिमीहरू बाटो बिराएकाहरूलाई बाटोमा ल्याएका छैनौ, हराएकाहरूलाई खोजेका छैनौ, तिमीहरूले तिनीहरूलाई निर्दयता र कठोरता साथ शासन गरेका छौ। यी अगुवाहरूले आफ्ना मानिसहरूको आवश्यकताको वास्ता गरिरहेका छैनन् र जब कोही बाटो बिराउँछ तिनीहरूलाई खोज्ने गर्दैनन्। नम्रतापूर्वक आफ्ना मानिसहरूको सेवा गर्नुको सट्टा तिनीहरूले धम्की दिएर शासन गर्छन्। इज्कियलको पुस्तक 34 अध्यायको 5 पदमा यसरी लेखिएको छ, यसैले तिनीहरू छरपष्ट भए किनकि तिनीहरूको गोठालो नै थिएन। जब तिनीहरू छरपष्ट भए तब तिनीहरू जंगली जनावरका शिकार भए। यो एउटा दुःखद वास्तविकता हो जुन आज पनि भइरहेको छ। धेरै निर्दोष क्रिश्चियनहरू हाम्रो संसारको मरूभूमिमा हराएर लक्ष्यविहीन रूपमा भौतारिरहेका छन् किनभने उनीहरूलाई सत्य मार्गदर्शन गर्ने कोही पनि छैन। एफिसीको पुस्तक 4 अध्यायको 14 पद, यसरी हामी छालले अघि पछि हुत्याएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल धूर्तता र फट्याईले यताउता उडाएका बालकहरू जस्ता नहौ। धेरै युवा क्रिश्चियनहरू सर्चको मञ्चमा उभिएका व्यक्तिहरूबाट निराश भएका छन्। तिनीहरू बाहिरी रूपमा धेरै राम्रो छ, सबै कुरा धेरै धार्मिक देखिन्छ र महसुस हुन्छ, तर तिनीहरूको मुखबाट निस्कने कुरा झुटो सिद्धान्त हो र यसले मानिसहरूलाई योजना र छलको प्रयोग गरेर बहकाउँछ। यो त्यस्तै प्रकारको कुरा हो जुन शैतानले अदनको बगैँचामा हव्वालाई मूर्ख बनाएको थियो। यदि हामी होसियार भएनौ भने यी झुटा शिक्षाहरूले हामीलाई धर्मशास्त्रमा प्रकट भएको वास्तविक सत्यबाट टाढा लैजानेछन्। मत्तीको पुस्तक 15 अध्यायको 8-9 पद, यस जातिले मलाई ओठले मात्र आदर गर्छ तर तिनीहरूको हृदय मबाट टाढा छ। तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन् तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्। प्रिय हो, चर्को संगतिको समयमा कसैले धेरै पटक प्रभुको प्रशंसा गर र हालेलुया भनेर कराउँछ। यसको अर्थ यीशु ख्रीष्टसँग तिनीहरूको साँचो सम्बन्ध छ भन्ने होइन। यो सम्भव छ कि तिनीहरूको हृदय परमेश्वरबाट टाढा छ। झुटा अगुवाहरूलाई चिन्ने एउटा तरिका भनेको तिनीहरूले परमेश्वरको वचनको सट्टा मानिसहरूको आज्ञाहरू सिकाइरहेका हुन्छन्। तपाईँ होसियार हुनुपर्छ किनभने तिनीहरूका सन्देशहरू कानमा आकर्षक हुन्छन् जसले तपाईँलाई विश्वासी चेला बन्न लोभ्याउन सक्छ जहाँ तपाईँ तिनीहरूलाई आर्थिक रूपमा सहयोग गर्दै हुनुहुन्छ। युहन्नाको पुस्तक 10 अध्यायको 1 पद, साँच्चै म तिमीहरूलाई भन्दछु जो भेडा गोठालो ढोकाबाट भित्र पस्दैन तर अर्कोपट्टिबाट चढेर पस्छ त्यो चाहिँ चोर र डाकु हो। सुसमाचारका यी झुटा सेवकहरूलाई येशूले चोर र डाकु भनेर चिनाउनु भएको छ। चोर भनेको धेरै धूर्त व्यक्ति हो, डाकु भनेको तपाईँबाट चोरी गर्ने व्यक्ति हो, तर तिनीहरूले आफ्नो दुष्ट काम दिनको उज्यालोमा गर्छन् जहाँ सबैले देख्न सक्छन्। तिनीहरूको मुख्य तरिका भनेको धम्की र हेरफेर मार्फत मानिसहरूलाई बहकाउनु हो। यसो चाहनुहुन्छ कि हामी यी मानिसहरूबाट सचेत रहौं जसले आफूलाई गोठालो भन्छन् तर तिनीहरूको उद्देश्य येशु ख्रीष्टका साँचो अनुयायीहरूलाई हानि पुर्याउन भ्रामक छल र स्पष्ट शक्ति दुवै प्रयोग गर्नु हो। युहन्नाको पुस्तक 10 अध्यायको 2 पदमा यसरी लेखिएको छ, तर ढोकाबाट भित्र पस्ने चाहिँ भेडाको गोठालो हो। चर्चलाई दिइने साँचो वरदानहरू साँचो गोठालो येशु ख्रीष्टको ढोकाबाट प्रवेश गर्छन् तर धेरैजना भेडाहरूमा फरक ढोकाबाट प्रवेश गर्छन्। तिनीहरूले आफूलाई पास्टर, प्रेरित, बिशप, अगमवक्ता भन्ने उपाधि दिन्छन् तर तिनीहरूको इच्छा परमेश्वरको सेवा गर्ने होइन भेडाहरूबाट चोर्ने हो। तिनीहरू सार्वजनिक रूपमा आफूलाई परमेश्वरका मानिसहरूको गोठाला भएको घोषणा गरिरहेका हुन्छन् तर तिनीहरू होइनन्। तिनीहरूको मुख्य उद्देश्य परमेश्वरको मानिसहरूको स्रोतबाट चोर्नु हो। फिलिपीको पुस्तक 3 अध्यायको 5 पदमा यसरी लेखिएको छ, आठौं दिनमा मेरो खतना भएको हो, म इजरायल जातिको बेन्यामिन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने म एक फरिसी। जीवनको यस मोडमा पाउलसँग परमेश्वरको अनुमोदित सेवक बन्नका लागि सबै उचित प्रमाणहरू थिए। उनको खतना गरिएको थियो, उनको पारिवारिक पृष्ठभूमि सही थियो, उनले सबै उचित शिक्षा प्राप्त गरेका थिए, उनीसँग सबै स्वीकार्य धार्मिक प्रमाणहरू थिए। फिलिपीको पुस्तक 3 अध्यायको 6 पदमा यसरी लेखिएको छ, जोसको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकता बमोजिम निस्को ठहरिएको हुँ। उनको पृष्ठभूमि त्यति बेलाको चर्चको धार्मिक समाजलाई पूर्ण रूपमा स्वीकार्य थियो। यद्यपि उनका कार्यहरू त्यो येशु ख्रीष्टले राख्नु भएको सबै कुराको विरूद्धमा थिए। पावलले येशु ख्रीष्टका साँचो अनुयायीहरूलाई सताइरहेका थिए तर धार्मिक समुदायको नजरमा पावललाई निर्दोष मानिन्थ्यो। मानिसहरूको धार्मिक अभ्यासहरू प्राय त्यस्तै हुन्छन्। येशु ख्रिस्टमा साँचो सेवकहरू विरूद्ध प्रयोग गरिँदा पनि तिनीहरूको कामको लागि तिनीहरूको प्रशंसा गरिन्छ। पावललाई केले परिवर्तन गर्यो जसले उनलाई चर्चलाई सताउने व्यक्तिबाट परिवर्तन भएर व्यक्तिहरूलाई सुधार गर्ने मानिस बन्यो? फिलिपीको पुस्तक 3:5-6। तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले क्रिस्टको खातिर हानि नै ठाने। साँच्चै भन्ने हो भने क्रिस्ट येशु मेरो प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। क्रिस्टलाई प्राप्त गर्न सकु भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु अनि ती सबैलाई फोहोर मैला तुल्य म गर्दछु। पावलले पहिले प्राप्त गरेका सबै धार्मिक प्रशिक्षण, उनको पृष्ठभूमि, पुरानो नियमको व्यवस्थाको उनको पूर्ति, पावलले यी सबै कुरालाई पूर्णतया व्यर्थ घोषित गरे। पावलको जीवनमा परिवर्तन आएको एउटै मात्र कुरा थियो कि उनी क्रिस्टको चेला बने। जब पावल दमस्कसको बाटोमा थिए, धेरै क्रिस्चियनहरूलाई सताउने योजनाका साथ येशूले उनलाई आमने सामने भेट्नुभयो। पावलले उनलाई आफ्नो प्रभुको रूपमा पछ्याउन रोजे। येशू ख्रिस्टको उनको नयाँ सम्बन्धले उनको जीवनमा पूर्ण रूपमा परिवर्तन गर्यो। प्रेरितको पुस्तक 9:15-16। तर प्रभुले तिनलाई भन्नुभयो, जाओ किनकि अन्य जातिहरू राजाहरू र इजरायलका सन्तानका सामुन्ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्। किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नुपर्छ म सो तिनलाई देखाउनेछु। पावलले आफ्ना सबै धार्मिक अभ्यासहरू त्यागे। उनले ती सबैलाई येशु ख्रिस्टलाई पछ्याउने प्रतिबद्धताले प्रतिस्थापन गरे। तपाईँले सेवा गर्न चाहनु भएको वास्तविक कारण के हो? तपाईँ किन आत्मिक अगुवा बन्न चाहनुहुन्छ? पावललाई अब पैसाको वास्ता थिएन, उनलाई प्रसिद्धिताको पनि वास्ता थिएन। त्यसपछि धेरै पटक उनी भोकै बसे, धेरै पटक उनलाई गिरफ्तार गरियो, कोर्रा लगायो, पिटियो वा अन्य कठिनाईहरू दियो। पावलको लागि मूल्यवान कुरा येशूलाई आफ्नो प्रभुको रूपमा चिन्नु थियो। उनले येशूलाई धेरै गहिरो र व्यक्तिगत रूपमा चिने। प्रभावकारी सेवा गर्न हामी सबैलाई चाहिने यो एउटा कुरा हो। येशूले हाम्रो हृदयभित्र राज्य गर्न आवश्यक छ। फिलिपीको पुस्तक 3:9 र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकु व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो थियो वा अन्य कठिनाईहरू दियो। पावलको लागि मूल्यवान कुरा येशूलाई आफ्नो प्रभुको रूपमा चिन्नु थियो। उनले येशूलाई धेरै गहिरो र व्यक्तिगत रूपमा चिने। प्रभावकारी

0: आउने धार्मिकता हो। धार्मिकता धार्मिक नियम र अभ्यासहरू पालन गरेर आउँदैन। हामी यीशुसँग सम्बन्ध निर्माण गरेर र उहाँमाथि भरोसा गर्न सिकेर यो प्राप्त गर्छौ। उहाँ हाम्रा प्रभु हुनुहुन्छ र उहाँमा भरोसा राखेर रा हामी धार्मिक जीवन यापन गर्न सक्षम हुन्छौ। युहन्नाको पुस्तक 10:3 ढोकेले उसको लागि ढोका खोलिदिन्छ र भेडाहरूले उसको स्वर सुन्छ र उसले आफ्ना भेडाहरूलाई नाउँ काटी काटी बोलाउँछ अनि तिनीहरूलाई बाहिर लैजान्छ। साँचो गोठालाहरू ती हुन् जो येशु ख्रिस्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्छन्। तिनीहरूले परमेश्वरको वचनको वास्तविक सिद्धान्त स्वीकार रहेका छन्। तिनीहरूले परमेश्वरका मानिसहरूबाट चोरी गरिरहेका छैनन्, बरु तिनीहरूको सेवा गरिरहेका छन्। हिब्रूको पुस्तक 13:8 यसरी लेखिएको छ, येशु ख्रिस्ट हिजो आज र सदा सर्वदा एक समान हुनुहुन्छ। 2000 वर्ष भन्दा पहिले येशु ख्रिस्ट जन्मनु भएको थियो। उहाँले सेवकाई गर्नु भएको थियो र उहाँ क्रुसमा टाँगिनु भएको थियो। 3 दिनपछि परमेश्वरले उहाँलाई मृत्युबाट बिउताउनु भयो। एक दिन उहाँ राजाको रूपमा शासन गर्न फर्कनुहुनेछ अनि हामी प्रत्येकले उहाँलाई पछ्याउने वा अस्वीकार गर्ने छनौट गर्न सक्छौ। येशु ख्रिस्ट सत्य र झूठ बीचको विभाजन रेखा हुनुहुन्छ। हामीले उहाँलाई पछ्याउने निर्णय गर्छौ कि गर्दैनौ भन्ने कुराले हामी आत्मिक रूपमा कति टाढा जान सक्छौ भनेर निर्धारण गर्नेछ। युहन्नाको पुस्तक 17:3 यसरी लेखिएको छ, अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एक मात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशु ख्रिस्टलाई चिनुन्। साँचो परमेश्वरलाई स्वीकार गर्नेहरूले उहाँको पुत्र येशु ख्रिस्टलाई पनि स्वीकार गर्छन्। परमेश्वरले येशुलाई मण्डलीको आत्मिक शिरको रूपमा नियुक्त गर्नुभएको छ। फिलिपीको पुस्तक 2:9-11 त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गमा पृथ्वीमाथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशुको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशु ख्रिस्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। साँचो अगुवा र झुटो अगुवा छुट्याउनका लागि एउटा सबैभन्दा महत्वपूर्ण मापदण्ड छ कि तिनीहरूले येशु ख्रिस्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्छन् र सेवा गर्छन्। येशु राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। सबै साँचो इसाई अगुवाहरू आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पनि उहाँलाई पछ्याउन समर्पित हुन्छन्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
4: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
5: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
4: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
6: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।
1: ज्ञानका कुरा,
2: जीवनका कुरा,
1: सफलताका कुरा
2: अनि दर्शनका कुरा, कार्यक्रम
1: ज्ञान दर्पण।
3: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तुता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।

0: दाइ त कुन एफएम सुन्दैछ?
1: म गुटु गुटु न्यूज एफएम सुन्दैछु।
0: गुटु गुटु न्यूज होइन के, गुड न्यूज एफएम।
1: गुड न्यूज एफएम 105 थोप्लो थोप्लो थोप्लो 1 मेगाहर्ज सुन्दैछु क्या?
0: होइन, थोप्लो थोप्लो मेगाहर्ज होइन क्या, 105 थोप्लो 1 मेगाहर्ज।
1: ए हो र, 105 थोप्लो 1 मेगाहर्ज हो, म त मर चुकी क्या हो।
2: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
3: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
2: कहाँ छ?
3: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
4: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
3: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
4: र सरिता महर्जन 9841191094, 9841191094।
2: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
5: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

سلام سلام سلام कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने मेरा प्यारा प्यारा श्रोता मित्रहरू साथै प्राविधिक मित्र विजय र म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छौ। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुसी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ सदैव खुसी हुनुहोस्, रमाउनुहोस्, आनन्दित हुनुहोस्। तपाईँको निम्ति मेरो यही नै प्रार्थना हुनेछ। तर आफू मात्र खुसी भएर पुग्दैन है भन्न चाहन्छु श्रोता। आफूले पाउनुभएको खुसी अनि त्यो खुसी हुनुको रहस्यहरूसँग सेयर गर्नुहोस्। जीवन जिउनुको भिन्नै मजा तपाईँले अनुभव गर्न सक्नुहुन्छ। श्रोता, तपाईँले माया गरेको कार्यक्रम ज्ञान दर्पण, आज पनि ज्ञान गुणका कुरा, मिठा मिठा गीत संगीतका साथमा तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु भने यो कार्यक्रमलाई तपाईँले 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट प्रत्यक्ष रूपमा यसै समयमा सुन्न सक्नुहुनेछ। श्रोता, थालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु।

भन्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। श्रोता, हाम्रो जीवनलाई परिवर्तन गर्नलाई हामीलाई केही अनुशासनहरूको खाँचो पर्छ। जब हामी आफूलाई अनुशासित राख्न खोज्छौं, हामीले कुनै न कुनै कुरालाई विशेष ध्यान दिनुपर्ने हुन्छ। जस्तै हामीले सुनिराख्ने कुराहरू, कस्ता कुराहरूप्रति हामीले चासो राखिरहेका छौं, विशेष कस्ता कुराहरूप्रति हामी एकदमै उत्सुकतापूर्वक सुन्नलाई तयार हुन्छौं, कस्ता कुराहरू चाहिँ हामीलाई मन पर्छन्। अब तपाईँ साथी भाइसँग हुँदा या घरमा हुँदा या अन्य कुनै ठाउँ, अफिस या कार्यालयमा तपाईँले काम गर्दा तपाईँले बोल्ने कुरा, सुन्ने कुरा, यी निकै महत्वपूर्ण कुराहरू हुन् प्रिय मित्र। जीवनमा हामीले बोल्ने सुन्ने कुरा एकदमै महत्वपूर्ण छन्। एकातर्फ भने हामीले आफूलाई कसरी नियन्त्रण गर्छौं, तपाईँ झट्ट रिसाउनुहुन्छ या तपाईँ आफ्नो रिसलाई नियन्त्रण गर्न सक्नुहुन्छ, यी कुराले धेरै फरक पार्छ जीवनमा। तपाईँको जीवन भत्काउने, तपाईँको जीवन सच्याउने, तपाईँलाई विजय दिने, तपाईँको व्यावहारिक जीवनलाई एउटा सुन्दर मार्गमा हिँडाउने, यी सबै कुरा हाम्रा बोली, व्यवहार, सुन्ने प्रक्रिया, यी कुराले महत्व राख्दछ। पवित्र शास्त्रले हामीलाई सिकाउँछ, हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्दछ। खास गरिकन किन यो भनियो होला, कसरी सुन्ने, के सुन्ने, कसरी बोल्ने अनि के बोल्ने, र हामी भित्र उठेको रिसलाई कसरी नियन्त्रण गर्ने, यी विशेष कुराहरू निकै महत्वपूर्ण भएको कारणले पनि आज म तपाईसँग यिनै गहन विषयलाई प्रस्तुत गर्दैछु। प्रिय श्रोता, जहाँ असल कुरा सुनिन्छ नि, त्यो सुन्ने मान्छे बुद्धिमान हुन्छ। बुद्धिको शुरूआत चाहिँ असल कुरा सुनेर हुन्छ। कोही कोही मान्छे नसुनिकन जवाब दिन्छन् छट्ट, तर सुन्नु अघि जवाब दिनु चाहिँ मूर्खता हो। अनि सुनाइ चाहिँ एकदमै महत्वपूर्ण एउटा अभ्यास हो, किनकि विश्वास पनि सुनाइबाटै आउँछ भनेर भनिन्छ। जब हामी ध्यानपूर्वक कुनै कुरा सुन्छौं अनि सुनिएका कुराहरूलाई मनन गर्छौं, बुझ्नलाई प्रयत्न गर्छौं भने सुनेका कुराले ठूलो महत्व राख्छ। प्रिय श्रोता, सुन्नु केवल कानले मात्र होइन, कतिपय विचारहरू केवल सुनेका कुरा कानले मात्र सुनिन्छ भन्ने विचारहरू पनि छन्। तर सुन्ने भनेको हृदयले सुन्ने कुरा हो। प्रिय मित्र, जसले सुन्दैन त्यो मानिस पहिले नै अहंकारी छ भन्ने कुरा प्रष्ट बुझ्नु पर्दछ। आधा सुन्ने मानिस जसले कुनै कुरा प्रष्ट बुझ्नै चाहँदैन भन्ने कुरा बुझ्नु पर्दछ, र जसले पुराका पुरा सुन्छ, सुनेका कुरालाई मनन गर्छ, केलाउँछ,
त्यो मानिस पक्कै पनि बुद्धिमान हुन्छ। प्रिय मित्र, त्यसैले त हामी असल कुरा सुन्नलाई प्राय तर्किन्छौ, किनभने असल कुरा मानिसलाई पचाउनलाई अलिकति गाह्रो हुन्छ। खराब कुराहरू हामी रमाएर सुन्छौ, भन्न पनि मन पराउँछौ, तर जब जब असल कुराको पालो आउँछ, हामी त्यो मानिस पक्कै पनि बुद्धिमान हुन्छ। प्रिय मित्र, त्यसैले त हामी असल कुरा

परमेश्वर पनि हामीसँग बोल्नुहुन्छ तर हामी कहिले पनि सुन्न तयार हुँदैनौ। त्यसैले हाम्रो हृदय पूर्ण रूपले तयार गर्नुपर्दछ र हाम्रा कानहरूले सुनेका कुराहरूलाई हृदयले मनन गर्नु पर्दछ। प्रिय मित्र, कोही कोही बेला आवाज सानो स्वरमा आउन सक्छ तर सानो स्वरमा बोलियो भन्दैमा त्यसमा महत्व हुँदैन भन्ने हुँदैन। सानो स्वरमा बोलिएको वाक्यांश कोही कोही बेला गहन हुन सक्छ किनभने पवित्र शास्त्रले पनि भन्दछ परमेश्वर सानो स्वरमा बोल्नुभयो। एउटा सानो प्रसंग तपाईलाई शेयर गर्न मन लाग्यो। एउटा गाउँमा दुईजना युवक थिए। एउटाले सबैको कुरा चाहिँ ध्यान दिएर सुन्ने गर्थ्यो, अर्कोले प्राय जसो बीचैमा काट्ने गर्थ्यो या त सुन्नै मन गर्दैनथ्यो। र समय बित्दै गयो प्रिय मित्र, जसले कुरा ध्यानपूर्वक सुन्थ्यो त्यो व्यक्ति एकदमै व्यवहारिक बन्यो। उसले हो होइन छुट्याउन सक्यो, विचार गरेर मात्रै उसले ठिकलाई ठिक बेठिकलाई बेठिक भन्न जान्यो। तर दोस्रो युवक जो जथाभावी बोल्थ्यो, जसले जे कुरा पनि बोल्दथ्यो, ऊ सधैँ विवादमा काहीँ न काहीँ फँसिरहेको हुन्थ्यो अनि त्यो विवाद सँगसँगै समस्या उल्झन यस्ता कुरा उसको जीवनमा आइरहने हुनाले ऊ सधैँ दुखित देखिन्थ्यो। त्यसैले सुन्दाखेरि असल हुन्छ भन्ने यो सानो प्रसंग मैले यसकारण तपाईसँग शेयर गरे प्रिय मित्र, सुन्नेहरू विशेष रूपले ज्ञानमा निपुण हुन्छन् र कुरा आउँछ बोल्ने कुरा, जीवन दिने र जीवन भत्काउने कुरा बोलीमा हुन्छ, अर्थात जीवनलाई मृत्युमा लाने या जीवनलाई अनन्त जीवनतर्फ लाने कुरा चाहिँ तपाईँ र मेरो जिब्रोमा हुन्छ। जसले आफ्नो जिब्रो नियन्त्रण गर्छ उसले आफ्नो जीवन जोखिमबाट जोगाउँछ पवित्र शास्त्रले भन्छ। त्यसैले अनावश्यक शब्द हामी जुन बगबग गरिरहेका हुन्छौ नि ती सबै शब्दको एक दिन लेखा दिनुपर्छ भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ। मानिसलाई सबैभन्दा अप्ठ्यारोमा पार्ने कुरा नै यही हो कि कोही कोही बेला हामीले बोलिरहेको बोली जुन शब्दहरू हाम्रो मुखबाट निस्कन्छन् नि ती शब्दहरू, तिनै शब्दहरूले जीवनलाई निर्माण पनि गर्दछ प्रेमित्र र तिनै शब्दहरूले जीवनलाई तहस नहस पारिदिन सक्छ, ध्वस्त पारिदिन सक्छ। कतिपय मानिसले चोट पुर्याउने हिसाबले बोलिरहेका हुन्छन्। कोही मानिस आफूलाई नियन्त्रणमा नराखी अनियन्त्रित भएर बोलिरहेका हुन्छन्। कोही मानिस मानौ उसले सबै थोक जानेको सोझै गरेर बोलिरहेको हुन्छ तर कोही कोही मानिस यस्ता शब्दहरू मात्रै बोलिरहेका हुन्छन् जसले मानिसको जीवनलाई परिवर्तन गरिरहेको हुन्छ, दिशा निर्देश गरिरहेको हुन्छ, एउटा जीवन दिने शब्द र वाक्य जसले उसलाई एउटा उच्चतम साल्वेसन भन्छ, जसलाई एउटा मोक्ष तर्फ डोरियाइरहेको हुन्छ। जब हामी बोल्नु अघि सोच्दछौ यो एउटा आत्मिक परिपक्वता हो। जब तपाईँ परिपक्व मान्छे हुनुहुन्छ भने प्रिय मित्र तपाईँ कहिले पनि बोलिहाल्नुहुन्न किनभने

बोल्नु अघि तपाईँले धेरै विचार गर्नुपर्ने हुन्छ, तब मात्र तपाईँले बोलेको वचन प्रष्ट हुन सक्छ, अर्थपूर्ण हुन सक्छ। पवित्र शास्त्रले भन्छ तिमीहरूको मुखबाट कुनै कुवाक्य अर्थात खराब कुरा कहिले ननिस्कियोस्। कति सुन्दर भनाई छ, निस्किन्छ के त भन्दाखेरि जे कुरा हामी भित्र छ। तपाईँ आफ्नो जीवनलाई गनगन अनि विभिन्न किसिमका कुतर्क, विभिन्न प्रकारका खराब सोचहरूले भरिपूर्ण पार्नु भएको छ भने अब तपाईँको मुखबाट निस्किने कुरा पनि त तिनै हुन्। त्यसैले कुनै एउटा व्यक्तिले रिसको सुरमा कुनै एउटा शब्द भन्यो, जब उसले त्यो शब्द भन्यो उसले आफ्नो परममित्रलाई गुमायो। त्यो मित्रले उसलाई सदाको लागि छोडिदियो, तर उसले पछि गएर हजारवटा सुन्दर कुरा भन्न खोज्दा पनि उसको मित्रले उसलाई विश्वास गर्न सकेन। किनकि जब हामी रिसमा झोकमा आएर कुनै नराम्रो अपशब्द बोल्दछौ, प्रिय साथी, त्यसले तपाईँ र मेरो जीवनमा ठूलो असर पारिरहन्छ र हामीले धेरै कुरा हाम्रो बोलीको कारणले गुमाउन सक्दछौ। त्यसैले बोल्नु अघि कम्तीमा पनि 3 सेकेन्ड सोचेर अनि मात्रै बोल्नुहोस्। तपाईँले एउटा प्रश्न गरिराख्नुहोस्, के यो सत्य हो, के यो सही कुरा हो जे म बोल्दैछु, के यो बोल्नु आवश्यक थियो जुन कुरा म बोलिरहेको छु, के यो बोलीले कसैलाई सान्त्वना दियो। अवश्य पनि जब हामी यी प्रश्नहरू अगाडि नै राख्छौ, बोल्नु अगाडि नै जब राख्छौ, तब हाम्रा हरेक बोली वचनहरू स्पष्ट परिपक्वताले भरिपूर्ण विशिष्ट र जीवन बदल्ने किसिमका हुन सक्छन्। त्यस्तै गरी प्रिय साथी, जब हामी रिस बोकेर हामी हिँड्छौ भने हाम्रो हार हुन्छ जहीँ पनि। जब मानिस रिसाउँछ उसले विभिन्न किसिमका नराम्रा काम गर्नलाई सुरु गर्दछ, गाली गलौज गर्ने, अरूलाई तथा नाम भन्ने। मानिसको रिसले मानिसलाई कतातिर लान्छ, कतातिर डोर्याउँछ भन्ने कुरामा जब मानिसले विचार गर्दैन नि, मानिस अवश्य पनि समस्याभित्र जाकिन्छ, तब त्यो समस्याबाट बाहिर आउन उसलाई कठिन हुन्छ। पवित्र शास्त्रले तपाईँ र मलाई एउटा कुरा बताउँछ, सिद्धान्त त तपाईँ र म रिस हामीमा भए तापनि, रिस त मानिसको जन्मजात स्वभाव हो भन्ने कुराको स्वीकारोक्ति हो यो, तर हामीले त्यो रिसलाई माध्यम बनाएर खराब कुरा कहिले गर्नु हुँदैन है भन्ने कुराको चेतावनी दिन्छ। रिस एउटा आगोसँग तुलना गर्न सकिन्छ। आगोलाई नियन्त्रण गर्यो भने उपयोगी हुन्छ, खाना बनाउनलाई सकिन्छ, पानी तताउनलाई सकिन्छ, तर आगो अनियन्त्रित भयो भने यो विनाशकारी हुन्छ, यसले भस्म पार्छ, जलाएर नष्ट गरिदिन्छ, खरानी बनाइदिन्छ। मानिसहरू विभिन्न प्रकारले रिसाउने गर्छन् प्रिय मित्र। कोही मानिस तुरन्त आफ्नो रिसलाई विस्फोट गरिदिन्छन् र आफ्नो रिसलाई प्रकट गरिदिन्छन् मानिसले।
कति मानिसलाई रिस उठिरहेको हुन्छ तर पनि भित्र भित्रै त्यो मानिसले दबाइरहेको हुन्छ र कतिपय मानिसहरूले यो रिसबाट उम्कन पाए हुन्थ्यो, जीवन शान्त हुन्थ्यो, जीवन खुशी हुन्थ्यो भन्ने सोचेर प्रार्थना गर्दै रिस नियन्त्रणका लागि सोचिरहेका हुन्छन्। एउटा सत्य तपाईं र मैले जान्नु पर्दछ कि प्रिय श्रोता, जब हामी नम्र र विनम्र हुन्छौ नि रिसलाई हामीले महत्व कहिले पनि दिँदैनौ। रिसले पापलाई उक्साउने हुनाले ख्रिस्ट स्वयंले अन्याय त देख्नुभयो, मन्दिरमा मानिसहरूले विभिन्न किसिमका कार्यहरू गरेका, घृणित कार्यहरू गरिरहेका देख्नुभयो, उनीहरूलाई त्यहाँबाट हटाउनु पनि भयो, तर पाप भने कहिले पनि गर्नु भएन। त्यसैले त म दयालु छु, नम्र छु, विनम्र छु, आओ मेरो शरणमा, मेरो जुवा तिमीहरूले बोक, तिमीहरूलाई विश्राम दिन्छु उहाँले भन्न सक्नुभयो। क्षमाले मात्र बिग्रिएको सम्बन्धलाई फर्काउन सक्छ प्रिय साथी। जब तपाईँ र म रिसमा जिउँछौ हाम्रो सम्बन्ध पनि बिग्रिन्छ। मैले देखेको छु गाउँमा, हामी बसेको ठाउँमा एक अर्काले रिस पोखेको कारणले गर्दा ती व्यक्तिहरू बीचको सम्बन्ध कुणिँदै गएको, टाढिँदै गएको, चिसो हुँदै गएको। अब त्यो सम्बन्धलाई फर्काउन नसकिरहेको अवस्था, यी विविध कुराहरू आउन सक्छन्। यस्तै हुन सक्छ तपाईँ र मेरो जीवनमा। त्यसैले जब तपाईँलाई रिस उठेको अनुभव हुन्छ नि, फिलिङ हुन्छ नि प्रिय मित्र, लामो लामो श्वास फेरेर तपाईँले आफूलाई नियन्त्रण गर्नलाई कोसिस गर्नुहोस्। सकेसम्म तपाईँ चुप लाग्नलाई प्रयत्न गर्नुहोस्। हुन सक्छ तपाईँ प्रार्थना गर्न थाल्नुहोस् र सकेसम्म कसका कारणबाट तपाईँलाई रिस उठेको छ त्यो व्यक्तिलाई क्षमा गर्नलाई तयार हुनुहोस्। पक्कै पनि तपाईँको जीवन सहज हुन्छ। फेरि पनि एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु।

0: शालोम शालोम शालोम अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, अब प्रश्न उठ्छ, हामीले सुन्ने बोल्ने र आफ्नो रिसलाई नियन्त्रण गर्ने गर्यौं भने हामीलाई के हुन्छ? र महत्वपूर्ण कुरा त जब तपाईँ सुन्नुहुन्छ तपाईँको जीवनमा बुद्धिले काम गर्न थाल्दछ, तपाईँ बुद्धिमान ठहरिनुहुन्छ। बुद्धिको शुरूआत सुनाईबाट हुने हुनाले तपाईँले असल कुरा सुन्नु जरूरी हुन्छ र तपाईँ एउटा असल कुरा सुन्दै जिउन थाल्नुहुन्छ। जीवन बनाउने कुरा बोल्नु पर्दछ, जीवन बिगार्ने कुरा होइन। र जब तपाईँले आफ्नो रिसलाई नियन्त्रण गर्नुहुन्छ तपाईँले आत्मिक विजय हासिल गर्न सक्नुहुन्छ। त्यसैले प्रिय मित्र, पवित्र शास्त्रमा लेखिएको छ, चुप लाग्ने समय र बोल्ने समय हुन्छ। तपाईँ र म कतिको सुनिरहेका हुन्छौं, कतिको तयारीका साथ सुन्छौं, कतिको सोची सोचिकन बोल्छौ, कतिसम्म हामी आफूलाई नियन्त्रित गर्न सक्छौ र हामीले यो कुरालाई एकदमै विचार पुर्याउनु जरूरी हुन्छ। प्रिय मित्र, तपाईँले त्यो शक्ति संकलन गर्नुपर्ने हुन्छ ताकि तपाईँले असल कुरा सुन्न चाहनुभएको असल कुरा सुन्न सक्नुभएको होस्। र तपाई यस्ता कुरा बोल्नुहोस् जुन बोलीबाट मानिसलाई सान्त्वना मिलोस्, सुरक्षाको अनुभव होस्। सुन्दाखेरि जब बुद्धि प्राप्त हुन्छ भने बुद्धिमान मानिसले चाहिँ सही के हो गलत के हो छुट्याउन जान्दछ। जब तपाईँ सुन्न तयार हुनुहुन्छ तपाईँको हृदय तयार हुन्छ अनि तपाईँले परमेश्वरका वाणी पनि सुन्न सक्नुहुन्छ। सही कुरा सुन्यो भने मात्र सही निर्णय गर्न सकिन्छ र सही कुरा हो कि होइन भनेर छुट्याउन सकिन्छ। अनि प्रष्ट सुन्ने मान्छेले सही काम गर्छ, गल्ती कहिले पनि गर्दैन। धेरै सुन्ने मान्छे नम्र पनि हुन्छ किनभने यो नम्रताको चिन्ह हो। मैले अघि पनि तपाईँलाई भनेको छु, जहाँ अहंकार हुन्छ त्यो व्यक्तिले सुन्न बन्द गरिदिन्छ, सुन्नै छोडिदिन्छ। ख्रीष्ट स्वयंले मजाले ध्यान दिएर सुन्नुभयो, भीड़ले के भन्दै थियो सुन्नुभयो अनि उहाँले पनि उनीहरूलाई सुनाउनु भयो। सुन्ने मानिसको सम्बन्ध राम्रो हुन्छ भनेर भनिन्छ। कसरी भन्दा, विशेष सुन्ने मानिसले एकदमै विचार गर्छ र निर्क्योल गर्छ कि जे कुरा सुनिँदैछ त्यो ठिक छ छैन। सुन्नु भनेको एउटा प्रेमको अभ्यास हो, जसले अरूलाई प्राथमिकता दिन्छ, अरूलाई महत्व दिन्छ, त्यहाँ मानिस सुन्न तयार हुन्छ। बिना सुनाई विश्वास बढ्दैन र विश्वासमा बलियो हुनका लागि सुन्नु जरूरी छ। सुन्नु प्रेमको अभ्यास भएको कारणले गर्दा हरेक दिन जब तपाईँ असल कुराहरू सुन्नुहुन्छ तपाईँ प्रेमिल बन्दै जानुहुन्छ। त्यसैले कसको आवाज महत्वपूर्ण हुन्छ, कुन आवाज कतिखेर हामीलाई आवश्यक पर्छ, हामीले त्यसप्रति चासो राख्नु पर्दछ र आफूलाई नियन्त्रित राखेर हर समय ती सुन्दर वाणी सुन्दर विचारहरू सुन्नु पर्दछ। सुन्नु एउटा समझदारी हो प्रिय मित्र। समझदार व्यक्तिले मात्र कुराहरू पहिला सुन्छ, नत्र भन्त मानिसले पुरा नसुनिकनै आक्रमण गरिहाल्छ। गलत सुनिन्छ भने गलत नै बुझिन्छ अनि गलत नै निर्णय गर्न पुगिन्छ। र जसले ध्यानपूर्वक सुन्छ ऊ ध्यानमग्न भएर सुन्ने मानिस भएको कारणले गर्दा ऊ पक्कै पनि आत्मिक अभ्यासमा भएको मानिस हुनुपर्दछ। आत्मिक अभ्यासमा भएका मानिसहरूले प्राय सबै कुरालाई फिल्टर गरेर सुन्न रुचाउँदछन्। सुन्ने क्षमता नै एक प्रकारको चरित्र हो, इट्स अ काइन्ड अफ क्यारेक्टरिस्टिक्स अफ पर्सन। यस्तो खालको एउटा चरित्र हो सुन्ने चरित्र। जसले सुन्छ धेरैभन्दा धेरै उसले धेरैभन्दा धेरै सिक्न पनि सक्छ। एउटा रिसर्चले भन्छ यदि कुनै व्यक्तिले कसैको कुरा ध्यानपूर्वक सुन्दछ भने उसले भनिएका सबै कुरा मध्ये 75% कुराहरू सरसँग बुझ्न सक्दछ र ती कुराहरूलाई आफूले पनि व्यक्त गर्न सक्दछ र अरूलाई पनि बताउन सक्दछ। यो असल कुरा हो। जब हामी वचन सुन्छौं यदि हामीले ध्यानपूर्वक सुन्छौं भने ती वचनहरूलाई बुझ्दछौं र त्यही प्रकारले हामीले अरूलाई सुनाउन या बताउन सक्दछौं, किनकि हाम्रो सुनाई स्पष्ट हुन्छ, बुझाई सुनाईको कारणले स्पष्ट हुन्छ र हामीले व्यक्त गराई हाम्रो व्यक्त गराई झन् सुस्पष्ट हुन्छ, त्यसैले अरूलाई बुझाउन सकिन्छ। जब असल कुरा सुनिन्छ त्यहाँबाट जीवन प्राप्त हुन्छ। पवित्र शास्त्रले भन्दछ परमेश्वरको वचनले जीवन दिन्छ। सबै कुरा हासिल गरेर मानिसले आत्मा गुमायो भने उसलाई के लाभ हुन्छ? मैले यो प्रसंग यसकारणले जोड्दैछु, आत्मिक परिपक्वता जब मानिसले गुमाउँदछ त्यो व्यक्तिले पक्कै पनि परिपक्वपूर्ण तरिकाले बोल्न सक्दैन, परिपक्व भएर बोल्न सक्दैन। त्यसैले सुन्नु आत्मिक परिपक्वता हो, बोल्नु पनि त्यस्तै आत्मिक परिपक्वता हो। जीवन र मृत्यु दुवै कुरा बोलीमा हुन्छ भनेपछि हामीले बोलीलाई कहाँसम्म नियन्त्रण गर्न सक्नुपर्छ र कुन कुराले जीवन दिन्छ त्यो कुरा बोल्नलाई प्रयास गर्नुपर्छ। शब्दहरूले नि एक प्रकारको सम्बन्ध बनाउँछ प्रिय मित्र। मैले थाहा गरेको छु कतिपय मानिसहरू यति परिपक्व किसिमले बोलिरहेका हुन्छन् कि सुनिरहौं जस्तो भइरहन्छ। त्यस्ता व्यक्तिहरू बारम्बार सोचिकन बोलिरहेका हुन्छन्। बोलेपछि सोच्दैनन् ती व्यक्तिहरू, जे बोल्दछन् प्रष्ट बोल्दछन्। र ती व्यक्तिहरू यस्ता व्यक्तिहरू हुन् जसले असल कुरा नबोली रहनै सक्दैनन्। अनियन्त्रित भयो हाम्रो बोली चाली भने यसले समस्याहरू निम्त्याइरहेको हुन्छ प्रिय साथी। त्यसैले हामीले अनियन्त्रित भएर कहिले पनि बोलिरहनु हुँदैन। मिठो बोलीले शान्ति ल्याउँछ भनेर भनिन्छ। कठोर शब्दहरू प्रहार हुन्छन् भने ती शब्दहरूले चाहिँ तपाईँ र ममा अशान्ति ल्याउँछ, त्यसले चोट दिन्छ, अर्थात तिमीहरूको खराब वचनले हड्डीमा गएर चोट दिन्छ भनिएको छ। कठोर शब्द घाउ बनाउनलाई एउटा विषालु तीखो हतियार जस्तो हुन्छ या बन्दुकको गोली जस्तो हुन्छ। त्यसैले कठोर शब्द हामीले कहिले पनि बोल्नु हुँदैन। ख्रिस्टले बोल्नुभएका शब्दहरू जीवन दिने शब्दहरू थिए र धेरै मानिसले जसले सुने उनीहरूले जीवन प्राप्त गरे। आज तपाईँ र मलाई तिनै वचन दिएको छ, जसले ती वचन सुन्छ अनि त्यही वचनले हामीलाई प्रष्टसँग भन्दछ, जसले यी वचनहरू सुन्छ पालन गर्छ त्यसले अनन्त जीवन प्राप्त गर्दछ। सत्य बोल्नु आत्मिक जिम्मेवारी हो, धेरै बोल्नु गल्तीको बाटो हो। झुटो बोलीले सम्बन्धलाई बिगार्छ, तर बोल्नै पर्छ भन्ने चाहिँ परमेश्वरको उपहार हो। किनकि सृष्टि कसरी भयो, पवित्र शास्त्रले भन्दछ परमेश्वरले बोल्नुभयो, भन्नुभयो अनि सारा सृष्टि भयो। नबोल्नु कहीँ पनि भनिएको छैन, बोल्नु भनेको परमेश्वरको उपहार हो, परमेश्वरले दिनुभएको आवाज हो, परमेश्वरले दिनुभएको दान हो। तर सही समयमा सही कुरा बोल्नु बुद्धिमानी हो। तर तपाईँ र म जब अनावश्यक बकबक गर्छौं त्यसले न्याय ल्याउँछ हाम्रो जीवनमा। शब्दहरू नि बिउ जस्तै हुन्छन्, तपाईँले छर्ने बिउ। जब तपाईँ शब्दहरूलाई छर्नुहुन्छ अनि तपाईँले जमिनमा छरेको तपाईँको बिउ उम्रे जस्तै शब्दहरू मानिसका हृदयहरूमा उम्रिन्छन्। राम्रो शब्द उम्र्यो भने आशा दिन्छ, खराब शब्द उम्र्यो भने त्यसले डर पैदा गर्छ। अनि जब जब मानिसले बोल्छ नि, बोलीबाट यसो विचार गर्नुहोस्, उसको चरित्र प्रकट भइरहेको हुन्छ। कस्तो घरानाको हो मान्छे चोलीबाट चिन्नु, कस्तो संस्कारको मान्छे हो बोलीबाट चिन्नु। भन्नुको अर्थ, मान्छेको बोली वचन र लवाई खवाईले मानिस कस्तो चरित्रको छ भन्ने कुरालाई संकेत गरिरहेको हुन्छ। प्रिय मित्र, जुन आशीर्वाद दिने बोली हुन्छ नि, त्यो अन्तर आत्मादेखि एकदमै शक्तिशाली रूपमा प्रकट भएको हुन्छ अनि त्यसले तपाईँलाई शीतलता दिन्छ जब तपाईँले यसलाई श्रवण गर्नुहुन्छ। र प्रिय मित्र, सबभन्दा राम्रो कुरा चाहिँ चुप्प लागेर बस्नु उत्तम हुन्छ। तर मैले यो भनिरहेको छैन कि तपाईँ अन्यायमा हुनुहुन्छ भने चुपचाप लागेर बस्नुहोस्, तर भरिसके नबोलेकै राम्रो। बोल्यो कि पोल्यो भन्ने त्यहाँ एउटा उखान छ, एउटा व्यक्ति केही पैसा चोरी गरेर जाँदै हुन्छ बाटोमा, पुलिसहरू पछि लागेर उसलाई खोजिरहेका हुन्छन् अनि त्यो व्यक्तिलाई देखेपछि शंका गर्दै पुलिसहरूले रोकेर सोधपुछ गर्छन्। अहँ, मैले चोरेकै छैन, उसले भरिसके झुटो बोलेर आफूलाई बचाउने प्रयास गर्छ। तर जब मानिसले झुटा कुराहरू गरिरहेको हुन्छ नि, उसमा डर हुन्छ, त्यो डरको भाव उसको जीवनबाट झल्किरहेको हुन्छ अनि अझ उसले यस्तो पनि भन्न पुगिहाल्छ कि अहँ, मैले चोरेको छैन, कहीँ पनि लुकाएको छैन, कहीँ पनि बोकेको छैन, मोजाभित्र पनि लुकाएको छैन। अब मोजाभित्र पनि लुकाएको छैन भन्ने वाक्यांश आउने बित्तिकै पुलिसहरूले मोजा चेक गर्दाखेरि मोजाभित्र लुकाइरहेको हुन्छ। त्यसैले मुख बायो, दुःख पायो। नबोल्नु चाहिँ कहिलेकाहीँ सर्वोत्तम हुन्छ प्रिय मित्र, किनभने मौनतामा कोही कोही बेला सुन्दर जवाफहरू दिन सकिन्छ। साइलेन्स इज द बेस्ट वेपन टु आन्सर भेरी डिफिकल्ट क्वेशन। तपाईँ शान्त भएर अप्ठ्यारो प्रश्नको उत्तर दिन सक्नुहुन्छ। अनि अर्को महत्वपूर्ण कुरा, जब मैले तपाईँलाई अघि पनि भनिसकेको छु, यद्यपि म तपाईँलाई फेरि प्रस्ट्याउन चाहन्छु कि श्रोता, तपाईँ आफ्नो रिसलाई विशेष नियन्त्रण गर्नलाई तम तयार हुनुपर्दछ, किनकि रिस हो सबको शत्रु, रिसले सब नासिने, रिसैले उठ्छ झगडा, रिसैले सब मासिने, एकजना कविले लेख्नुभएका पंक्तिहरू हुन् यी। रिसाहाको कुनै मित्र रहँदैन जगतभर, तस्मात रिसाहासँगको मेल हुन्छ त्यो डरको घर। डर पैदा गर्छ, मेलमिलापबाट अलग्याउँछ भने रिस गर्नु पक्कै पनि उचित छैन। तर रिस नगर्नु अर्थात कन्ट्रोल गर्नु चाहिँ महत्वपूर्ण हुन्छ, किनभने मानिसलाई रिस उठ्छ, रिस नियन्त्रणले चाहिँ तपाईँ र मलाई विजयतिर लान्छ, आत्मिक विजयमा डोर्याउँछ। तुरन्त रिसाउनु चाहिँ मूर्खता हो हाम्रो जीवनमा। पवित्र शास्त्रले पनि यही बताउँदछ। अनि जहाँ रिस हुन्छ त्यहाँ विष हुन्छ भनिन्छ अर्को। अनि विषको कामै त्यही हो, त्यसले सम्बन्धलाई दखल पुर्याउँछ, जीवनलाई नै नष्ट गरिदिन्छ नि विषले त। विष भनेको त खतरनाक हुन्छ नि। अनि रिसबाटमा विष हुन्छ भने हामीले पक्कै पनि त्यो विषलाई जानी जानी बोकेर हिँड्नु हुँदैन, सेवन गर्नु हुँदैन। शान्त भइयो भने मानिस बलियो हुन्छ। शान्त सोच भएको मानिसका हड्डीहरू बलिया हुन्छन्। ख्रीष्ट स्वयंलाई हामीले अवलोकन गरौं न। उहाँ नम्र विनम्र हुनुहुन्थ्यो, दयालु हुनुहुन्थ्यो। त्यसैले त तपाईँ र मेरो निम्ति मर्दिन पनि तयार हुनुभयो। रिसलाई दबाउनु होइन प्रिय मित्र, दबाइयो भने त दबाएको कुरा त फेरि आउन सक्छ नि अझ शक्तिशाली भएर। तर यसलाई नियन्त्रण गरेर घटाउने प्रयत्न गर्नुपर्दछ। निर्णय जब तपाईँले लिनुहुन्छ, तपाईँलाई झट्ट रिस उठेका बेला निर्णय लिनुभयो भने जस्तो पनि निर्णय तपाईँले लिन सक्नुहुन्छ। कयौं घटनाहरू तपाईँ र मैले सुनेका छौं, मानिसले सही निर्णय गर्न नसकेको कारण रिसको झोकमा जे पनि गरिरहेको हुन्छ। आफ्नोले आफ्नैलाई मारिरहेको हुन्छ, आफ्नाले आफ्नैलाई आफ्नैको लुटिरहेको हुन्छ, चोरी गरिरहेको हुन्छ। अनि मानिसको जीवन एक प्रकारले तहस नहस बनाइरहेको हुन्छ। यसको औषधि अरू केही छैन प्रिय मित्र, एउटा औषधि छ। तपाईँले त्यो औषधिलाई सेवन गर्नुपर्छ। त्यो औषधि भनेको क्षमा। रिसको लागि सबभन्दा ठूलो, रिसलाई नियन्त्रण गर्ने सबभन्दा ठूलो औषधि चाहिँ क्षमा हो। क्षमा तुल्यम तपो नास्ति, कुनै तपस्या छैन अर्को। अनि तपाईँलाई बेजोड रिस उठेको छ भने घुँडा टेक्नुहोस्, प्रार्थना गर्नुहोस्। यसले पनि तपाईँको रिसलाई घटाउन कन्ट्रोल गर्न मद्दत गर्छ। रिसमा यदि बोलिएको शब्दले पछुतो ल्याउँछ भने नि, रिस गर्दै रिस उठाउँदै रिस उठ्दै बस्नु खासै उचित हुँदैन। आत्मा संयम, आत्मा नियन्त्रण, यो आत्माको फल हो। पवित्र शास्त्रले हामीलाई आत्मा संयमी हुनलाई आदेश दिन्छ। रिसले केवल आत्मालाई मात्र नभएर शरीरलाई पनि असर गर्छ। कतिपय मानिसले हात काटिरहेका हुन्छन् आफ्नै हात रिसका झोकमा। बरु लामो बढेको कपाल काट्नुहोस्, हात नकाट्नुहोस् रिस उठो भन्दैमा। किनभने हामी त्यतिखेर यो विचार गर्दैनौ कि हाम्रो हात काट्दाखेरि कसलाई असर पर्छ। कतिपय मानिसले त आफ्नो जीवन समाप्ति गरेका हुन्छन् रिसकै कारणले गर्दा। रिसले फैलिने मौका पाउनु हुँदैन। जब रिसका जराहरू फैलिन्छन् नि, अनि रिसका जरा फैलिने बित्तिकै आत्मिक जराहरू खुम्चिँदै जान्छन्, उन्नतिका जराहरू खुम्चिँदै जान्छन्, बुद्धिका जराहरू खुम्चिँदै जान्छन्। त्यसैले शान्त भएर बिना क्रोध कुनै पनि कुरालाई उत्तर दिनलाई प्रयत्न गर्नुहोस्। मैले अघि पनि भने, रिसले तपाईँ र मलाई पापतर्फ डोर्याउँछ। मौनता, एकदमै मजाले मौनतालाई अभ्यास गर्नलाई हामीले प्रयत्न गर्नुपर्दछ। रिसलाई कसले समाधान गर्न सक्छ त्यतातिर सुम्पिने कोसिस गर्नुपर्दछ। रिसलाई बढाउनेतिर होइन, अझ बलिरहेको आगोमा घिउ थप्नेतिर हामीले रिसलाई लानु हुँदैन। आफै आगो आफै विनाशकारी छ, तीमाथि अझ घिउ थपी थपी बाल्यो भने कति विध्वंसात्मक हुन्छ त्यो। रिस नियन्त्रण गर्ने मानिस त्यो मानिस हो जो आत्मिकी रूपले परिपक्व मानिस हुन्छ, किनभने विश्लेषण गर्दछ आफूलाई उठेको रिस किन र मैले यो रिसबाट के लाभ पाउँछु र मैले यसलाई नियन्त्रण गर्दा मलाई के फाइदा हुन्छ। त्यसैले प्रिय साथी सुन्नु, मैले फेरि दोहोऱ्याउन चाहन्छु, एकदमै विशेष कुरा छ, बुद्धिको सुरुवात हो। बोल्नु शक्ति र जिम्मेवारी हो। जिम्मेवार भएर बोल्ने व्यक्ति, शक्तिशाली भएर बोल्ने व्यक्ति जसको बोलीमा दम हुन्छ, जहाँ रिस नियन्त्रण हुन्छ त्यहाँ सर्वोत्तम उन्नति हुन्छ, विजय हुन्छ। त्यसैले हामी पवित्र शास्त्रको वचनलाई मनन गर्न सिकौं। याकुबको पुस्तकले भन्दछ हामी जहिले तहिले यो कुरा विचार गर्नुपर्दछ कि प्रिय मित्र, हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्दछ। कोही कोही बेला जे पनि बोलिदिइहाल्छौँ हामी, पर्वाह नै गर्दैनौ के आइलाग्छ हाम्रो बोलीको कारणले, अनि सुन्नु नसुन्नु पर्ने कुरा पनि मजा हाँसी हाँसी सुनिरहेका हुन्छौँ। त्यसले तपाईँको मस्तिष्कमा, मनमा, हृदयमा कस्तो असर पारिरहेको हुन्छ तपाईँलाई मतलबै हुँदैन। हामी मतलब नराखिकन सुन्छौँ र हामी आफै पछि गएर पछुताउँदछौँ, झट्ट रिसाउँछौँ र एग्रेसिभ भएर आक्रमण पनि गरिहाल्छौँ। अब त्यसको परिणाम के आउँछ त्यसको बारेमा हामीलाई के अत्तो पत्तो हुँदैन, चेत हुँदैन। त्यसैले हर समय हर परिस्थितिमा तपाईँ बलियो भएर उभिन चाहनुहुन्छ भने तपाईँले नियन्त्रण गर्नुपर्ने कुरा चाहिँ तपाईँको बोली वचन हो र इमानदारीपूर्वक तपाईँले सुन्नु नै पर्छ असल कुराहरू र आफ्नो रिस र उत्तेजनालाई परिपक्व भएर तपाईँले नियन्त्रण गर्नलाई प्रयास गर्नुपर्छ। हामी मानिसले भनेका अनगिन्ती कुराहरू सुनिरहेका हुन्छौ, कति कुरा हामी एकदमै सिरियसली लिइरहेका हुन्छौ अनि कति कुरालाई हामी व्यवस्था गर्छौं। तर प्रिय साथी मैले तपाईँलाई भन्नै पर्ने एउटा कुरा के छ भने, जब तपाईँले खराब कुरा चाहिँ सुन्दै गर्दा पनि ग्रहण गर्नु भएन, लिनु भएन तिनीहरूलाई भने खासै तिनीहरूको केही असर हुँदैन। तर मजासँग ती शब्दहरूलाई पोको पार्न थाल्नुभयो अनि फेरि पोको पारिसकेपछि पोको खोल्न थाल्नुभयो मुखबाट, अब भने तपाईँलाई समस्या आउन सक्छ। त्यसैले आजबाट उसो हाम्रो कठोर निर्णय हुनुपर्छ, म आजबाट उसो असल कुरा सुन्नलाई मात्र मेरा कानहरू प्रयोग गर्छु। कठोर निर्णय हो यो, सबै कुरा श्रवण योग्य हुँदैनन्, श्रवण लायक हुँदैनन्। त्यसैले निर्णय गर्नुपर्छ प्रिय साथी, निर्णय चाहिँ एकदमै महत्वपूर्ण हुन्छ हाम्रो लागि। अनि हामीले भन्नुपर्छ आजबाट मैले बोल्ने कुराहरूमा म नियन्त्रण गर्छु, असल कुरा मात्र म बोल्नलाई प्रयास गर्छु, किनभने असल कुरामा जीवन हुन्छ, खराब कुराले विध्वंस र नष्ट पार्ने काम गर्छ। त्यसैले मेरो आजको निर्णय यो नै हो कि म अब जहिले तहिले बोल्दाखेरि आफूलाई नियन्त्रण गरेर बोल्छु। बोल्नु पर्दा परमेश्वरको डरमा बोल्न सिकौं, बोल्नु पर्दा परमेश्वरको डरमा बोल्न सिकौं। असल असल कुरा मनका मात्र खोल्न सकौं। खराबीले प्रश्रय पायो भने चाहिँ नि मित्र, खराबी नै हाबी हुन्छ अनि हामीलाई खराबी नै बोल्न मन लाग्छ। कस्तो उद्योग धन्दा तपाईँले सुरु गर्दै हुनुहुन्छ? हतियार बनाउने उद्योग धन्दा हतियार नै मिल्छ, मिठाई बनाउने उद्योग धन्दा मिठाई नै मिल्छ? कस्तो धन्दा तपाईँ सुरु गर्नुहुन्छ तपाईँले निर्णय गर्नुपर्छ। बोलाईमा विचार गरौं, सुनाईमा विचार गरौं, रिसलाई निरन्तर नियन्त्रण गरौं। प्रिय साथी, र हामी केही केही कुरा आफैले अन्तर्मनमा मनन गरौं, मनन यस्तो गरौं आज मैले बोलेका कुराले कतिजनालाई प्रभाव पारेको छ, आज मैले भनेका कुरा कतिजनाले राम्रो ध्यान दिएर सुनेका छन्, र आज मैले कतिजनाले बोलेका राम्रा कुराहरू सुनेको छु, र कतिजना मानिसहरूले असल कुराहरू मसँग बोले त्यो मसँग हेक्का हुनुपर्छ, रेकर्ड हुनुपर्छ, र आज म कुन कुन कुराले दुखित भए र मलाई रिस उठ्यो र म कसरी संयमित भएर त्यसलाई नियन्त्रण गर्न सके या सकिन त्यसको पनि हामीले जजमेन्ट गर्नुपर्छ। र म यो कार्यक्रम मार्फत तपाईँ सम्पूर्ण श्रोतालाई यही उत्साह दिन चाहन्छु कि हामीले हरेक मिनट बोल्दै गरेका कुरा, हरेक मिनट सुन्दै गरेका कुरा र हरेक समय आफू अनियन्त्रित हुँदा आफूलाई नियन्त्रण गर्ने कोसिस गर्दै गरेका कुरालाई जहिले तहिले हामीले विचार पुर्याइराख्नुपर्छ। अब अन्त्य गर्न चाहन्छु, अन्त्य गर्नु अघि फेरि पनि म पवित्र शास्त्रको त्यही वाक्यांशलाई तपाईँको सामु दोहोर्याउन चाहन्छु। हामीलाई असल बुद्धि परमेश्वरले दिनुहुन्छ, त्यसकारणले हामीले उहाँबाट यो कुरा माग्नु पर्दछ कि मलाई असल सुन्ने कानहरू, असल बोल्ने जिब्रो र रिस नियन्त्रण गर्ने शक्ति दिनु भएको होस्। हामीले यही कुरा निरन्तर दोहोर्याइरहनु पर्छ। आजको सन्देशबाट यही नै तपाईँसँग बाँड्न चाहन्छु। अब भने कार्यक्रमको बिल्कुल अन्त्यतिर आइसकेको छु र कार्यक्रमलाई बीट मार्नु अगाडि तपाईँले तिनजेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। प्राविधिक मित्रलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। कार्यक्रम अवधिभरि खटेर कार्यक्रमलाई अन्तिम दिशा दिनलाई मेहनत गर्नुभएको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। प्रिय श्रोता, आजको कार्यक्रम सुनेर तपाईँलाई कुनै पनि जिज्ञासा खुल्दुली भए निसङ्कोच हामीलाई पत्रचार गर्न सक्नुहुन्छ, टेलिफोन सम्पर्क गरेर कुराकानी पनि गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर टिप्नुहोस् त 01-477-0754। व्यक्तिगत मेरो नम्बर पनि टिप्नुहुन्छ, टिप्नुहोस् न त 98-40-80-14-43। पुनः एकचोटि सम्पूर्ण श्रोतालाई धन्यवाद भन्दै गॉड ब्लेस यू ऑल भन्छु छुटौं।
1: गुड न्यूज एफएम साइन्सी।
2: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।